0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौ भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

प्रतिज्ञाहरूमध्ये सबभन्दा महत्वपूर्ण सबभन्दा मुख्य प्रतिज्ञा चाहिँ यही नै हो कि प्रभु येशू स्वर्ग हुनुभन्दा अघि उहाँले मत्तीको पुस्तक 28:20 ख खण्डमा यसरी भन्नुभयो, हेर म युगको अन्तसम्म सधैँ नै तिमीहरूको साथमा छु भनिकन यो प्रतिज्ञा उहाँले गर्नुभयो। जो सृष्टिकर्ता परमेश्वर मसँग सधैँ हुनुहुन्छ भन्ने कुरा हामीले बिर्सेका हुँदछौं। जसरी बाल बच्चाहरूले आमा बुवा सँगै सधैँ हुनुहुन्छ भन्ने थाहा गरेको खण्डमा बाल बच्चाहरू त्यो प्रकारको ढुक्क अवस्थामा हुँदछन्, उनीहरू सुरक्षित महसुस गर्दछन्। तर बाल बच्चाहरूले जब दाहिने देब्रे अगाडि पछाडि कतै आमा बुवाहरूलाई देख्दैनन् त्यो समय बाल बच्चाहरू एक प्रकारले डराइरहेका हुँदछन् र कहिलेकाहीँ आमाहरूले बाल बच्चालाई एकदमै अतालिएर रुएको कराएको डराएको अवस्थामा च्याप्पै समातेर ए मछु भनेर छातीमा टाँसेको पनि हामी देख्दछौ। किनकि बच्चाहरू जब आमा बुवासँगै हुँदछन् उनीहरू सुरक्षित हुँदछन्, उनीहरूलाई मनभित्र पनि ढुक्क हुँदछ र भौतिक आमा बुवाहरू हामी सधैँ नै सँगै हाम्रा बाल बच्चाहरूसँग सधैँ हुन सक्दैनौ। उनीहरूसँग हामी छुटिएर काम गर्नुपर्छ, उनीहरू स्कूल जाँदाखेरि हामी घरैमा हुन्छौं, त्यो प्रकारको अवस्थाहरूमा बाल बच्चाहरूसँग हामी सधैँ सँगै हुँदैनौ। तर सृष्टिकर्ता परमेश्वर जो अहिले आत्मा हुनुहुन्छ मसीहा येशू, उहाँले चाहिँ यो प्रतिज्ञा मत्तीको पुस्तक 28:20 खमा उहाँले गर्नुभयो, म सधैँ नै तिमीहरूको साथमा रहनेछु भनिकन उहाँले यसरी प्रतिज्ञा गर्नुभयो। उहाँ नढाट्ने परमेश्वर हुनुहुन्छ, उहाँले जे प्रतिज्ञा गर्नुभयो उहाँले पूरा गरेरै छाड्नुहुन्छ। बाइबलको अर्को खण्डमा हिब्रूको पुस्तक 13:5 उहाँले यो भन्नुभयो, म तिमीहरूलाई कहिले त्याग्ने छुइन, म तिमीहरूलाई कहिले छोड्ने छुइन भनिकन यो पनि परमेश्वरको वचनमा प्रतिज्ञा छ। र बाल बच्चाहरू धेरै समय आमा बुवाले त्याग्लान् कि छोड्नु होला कि भनेर डराउँदछन्, तर उहाँ असल पिता सृष्टिकर्ता परमेश्वरले चाहिँ उहाँले कहिले तपाईँलाई त्याग्न सक्नुहुन्न, कहिले तपाईँलाई उहाँले छोड्न सक्नुहुन्न। एउटा परमेश्वरका आत्मिकी छोरा छोरीहरूले पाप गर्नु चाहिँ त्यो बालबच्चाले यता स्वर्गीय पितालाई त्यागेको हो। एउटा बालबच्चाले स्वर्गीय पितालाई त्याग्न सक्लान् छोड्न सक्लान्, तर स्वर्गीय पिताको तर्फबाट चाहिँ पाप गरिसकेको बालबच्चालाई पनि उहाँले त्याग्न सक्नुहुन्न छोड्न सक्नुहुन्न। उदाहरणको लागि योनाको पुस्तक 8 एउटा रङ्गे हात व्यभिचारमा पक्राउ भएकी स्त्रीलाई प्रभु येशू भएकोमा ल्याइयो न्यायको लागि, र अन्तमा ती सबै मानिसहरू त्यहाँबाट गइसकेपछि पाप नभएका जसले जिन्दगीमा अहिलेसम्म कहिले पाप गरेको छैन उसले ढुङ्गा टिपेर यो स्त्रीलाई प्रहार गरोस् भने चाहिँ उहाँले भन्नुभयो। त्यो भन्नुभएपछि सबै मानिसहरू त्यहाँबाट निक्लेर हिँडे। त्यसपछि प्रभु येशूले त्यो स्त्रीलाई भन्नुभयो कि म पनि तिमीलाई दण्ड दिन्न, जाऊ फेरि पाप नदोहोऱ्याऊ भने चाहिँ उहाँले त्यसरी भन्नुभयो। र यहाँ सृष्टिकर्ता परमेश्वरको तर्फबाट चाहिँ उहाँले कहिले पनि तपाईँलाई त्याग्नुहुन्न, उहाँले कहिले पनि तपाईँलाई छोड्नुहुन्न। जिन्दगीमा विभिन्न प्रकारको अवस्थाहरू आउला, समस्याहरू आउला, मृत्युको घाँटीमै भएर हामी हिँड्न पर्ला, अवस्था परिवर्तन होला, मानिसले तपाईँलाई धोका देलान्, मानिसले साथी मित्रले तपाईँलाई त्याग्नु होला छोड्नु होला, यी सबै कुराहरू हुन सक्ला। तर उहाँ असल पिता सृष्टिकर्ता परमेश्वर मसीहा येशूले चाहिँ तपाईँलाई कहिले पनि त्याग्नुहुन्न, कहिले पनि छोड्न हुन्न भनिकन बाइबलले यो स्पष्ट गरेको छ। र पुरानो करारमा यहोशूको पुस्तक 1:5 परमप्रभु परमेश्वरले यहोशूलाई भन्नुभयो, जसरी मसासँग म भए त्यसै गरी यहोशू म तेरो साथमा पनि हुनेछु, म तँलाई कहिले त्याग्ने छुइन, कहिले छोड्ने छुइन भनिकन यहोशूको पुस्तक 1:5 त्यसरी प्रभुले प्रतिज्ञा गर्नुभयो। र नयाँ करारको त अघि मैले हिब्रूको पुस्तक 13:5 तपाईँलाई भनिसके, उहाँले तपाईँलाई कहिले त्याग्नुहुने छैन, कहिले छोड्नुहुने छैन र उहाँ तपाईँ र मेरो साथमा सदा सर्वदा हुनुहुन्छ। तर हामी धेरै समय बिर्सेका हुँदछौं। यसको पुस्तक 43:2 उहाँले यसो भन्नुभयो, पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, आगोबाट भएर जाँदा म तेरो साथमा हुनेछु भनेर चाहिँ उहाँले त्यसरी त्यो प्रतिज्ञा उहाँले गर्नुभयो। र जीवनमा तपाईँ र मलाई विभिन्न प्रकारको समस्याहरू आउँछ, अवस्थामा भएर हामी जान्छौं, हामी अहिले पनि स्वर्गमा भौतिक रूपमा पुगिसकेका छैनौं,
आत्मिक अवस्थामा हामी स्वर्गीय स्थानहरूमा छौँ, तर भौतिक शरीरमा

0: चाहिँ हामी पृथ्वीमा नै छौं र पृथ्वी केही समय दुष्ट आत्माको हातमा परेको छ भनिकन प्रभु येशूले पनि स्पष्ट गर्नुभयो। र पृथ्वीमा बस्दाखेरि मानिसहरूले हामीलाई धोका दिन सक्नुहुन्छ, मानिसहरूले हामीलाई त्याग्न सक्नुहोला, छोड्न सक्नुहोला। त्यति मात्र नभएर घर परिवारकै बालबच्चाहरूले आमा बुवालाई त्याग्न सक्लान्, छोड्न सक्लान्। तर यहाँ सृष्टिकर्ता परमेश्वर जो असल पिता भनिकन प्रभु येशूले उहाँले मत्तीको पुस्तकमा त्यही प्रकारले सृष्टिकर्ता परमेश्वरको परिचय दिनुभयो। उहाँले चाहिँ तपाईँलाई कुनै हालतमा त्याग्न सक्नुहुने छैन, छोड्न सक्नुहुने छैन। त्यति मात्रै नभएर उहाँ सधैँ नै तपाईँको साथमा रहि नै रहनुहुन्छ। पानीबाट भएर जानु हुँदाखेरि पनि उहाँ तपाईँको साथमा हुनुहुनेछ, आगोबाट भएर जानुहुँदाखेरि पनि उहाँ तपाईँको साथमा हुनुहुनेछ, र अप्ठ्यारो परिस्थितिमा तपाईँ भएर जानुहुँदाखेरि पनि उहाँ तपाईँको साथमा हुनुहुनेछ भनिकन बाइबलमा यही कुराहरू उहाँले दोहोऱ्याउनु भएको छ। दुई पटकको कुरा हो, पानीमा अभर परे, एक पटक म पौडिन जान्दैन थिएँ, म मर्न मर्न लायकको अवस्था थियो। मैले त्यो समय सृष्टिकर्ता परमेश्वर मसीहा येशू हुनुहुन्छ भनेर नचिनेको भए तापनि उहाँले नै मलाई सृष्टि गर्नु भएको र उहाँले मलाई चिनिसक्नु भएको थियो। एकजना गाउँले नै दाईले जम्मा हाम फाल्नु भएर समातेर तानेर बचाउनु भयो। त्यस्तै अर्को पटक म माई खोला भन्ने झापामा, माई खोला भन्ने उच्च त्यहाँ हामी स्कुलबाट पौडी खेल्नको लागि गएको थियौँ। त्यो ठुलो करेन्ट भएको ठाउँमा मलाई बिस्तारै बिस्तारै तानेर लग्दै थियो। मैले पौडेर आफूलाई बचाउन कोसिस गर्दै थिएँ तर सकिरहेको थिएन। तर एकजना अर्को साथी, मेरो स्कुलमा सँगै क्लासमा पढ्नुहुने साथी, जम्मा हाम फाल्नु भएर उहाँले मलाई धकेलेर निकाल्नुभयो। दुई पटक मलाई प्रभुले ती मानिसहरू मार्फत पानीबाट भएर जाँदा मलाई सुरक्षा दिनुभयो। त्यस्तै गरेर आगोबाट भएर जाँदा म तिमीहरूको साथमा हुनेछु भने जस्तै म एउटा भीरबाट तल खसेँ। एउटा भीरबाट, एकदमै अग्लो भीरबाट तल खस्दाखेरि त्यो चट्टानमा म ठ्याक्कै झिङ्गा यो पर्खालमा बसे जस्तै गरेर म टाँसेँ र पछि आएर जब होसमा आएँ म चट्टानमा टाँसिरहेको रहेछु। अनि डर जब सुरु भयो फेरि म खस्न सुरु गरेँ। त्यतिखेर खस्दै खस्दै जाँदाखेरि त्यहाँ चट्टानको यानि त्यो भीरको छेउबाट जो रुख थियो, छेउमा भएको रुखको हाँगा त्यहाँ आएको रहेछ। त्यो हाँगालाई मैले छपै समात्दाखेरि पिङ जस्तै नै भएर स्वट्टै लुचकेर आएर त्यो रुखको फेदमा मलाई फ्याँकिदियो र मलाई सृष्टिकर्ता परमेश्वरले त्यो रुखको हाँगा मार्फत त्यस समयमा बचाउनु भयो। अर्को एक पटक म त्यो समय प्रभुमा आएर बाइबल कलेज जानको लागि तयार तुरमा थिएँ र एउटा धान खेतमा हिँड्दै गर्दाखेरि अक्समात स्याक गरेको आवाज सुनेपछि फर्केर हेर्दा गोमन साँपले मलाई टोक्नै लागेको रहेछ। तर त्यो ठाउँमा जानुभन्दा अगाडि मेरो आमाले क्यामेरा लानु कि लानु भन्नुभएको थियो। मैले क्यामेरा भिरेको थिएँ घाँटीमा। त्यो क्यामेराको अगाडिको केस चाहिँ, अगाडिको खोल चाहिँ यो गोमन साँपको फोडा जस्तो नै देखिन्थ्यो। अनि म त्यतातिर त्यो गोमन साँप तर्फ फर्केर नरुवा, त्यहाँ धानको नरुवालाई समातेर यसरी हान्न के कोसिस गर्दाखेरि यहाँ मेरो घाँटीको मुनि भएको जो क्यामेरा थियो त्यो चाहिँ जलङ्गो जस्तै भएर, यानि पिङ जस्तै भएर उतातिर सर्पतिर जाँदाखेरि उसले अर्को सर्प देख्यो होला। त्यसो हुँदा उसले टोक्न खोज्छ, फेरि म यसो गर्छु। त्यसो गर्दा गर्दा हुनसक्छ 30 सेकेन्ड 40 सेकेन्ड कति समय त्यो खडा हुन सक्यो। त्यो पछि त्यो लड्यो, त्यो पछि ऊ भागेर गयो। र सृष्टिकर्ता परमेश्वर मेरो साथमा हुनुभएको कारणले गर्दा उहाँले मेरो आमाको मुखबाट त्यो क्यामेरा लैजा कि क्यामेरा लैजा भनेर चाहिँ भन्नुभएको कुराबाट, यानि त्यो क्यामेरा मार्फत मलाई त्यसरी बचाउनु भयो। र यसरी मैले धेरैवटा मृत्युहरूलाई सामना गरेँ, तर ती सबै मृत्युहरूबाट मलाई उहाँले बचाउनु भयो र उहाँ मेरो साथमा हुनुभएको। उहाँ भौतिक रूपमा मेरो आँखाले नदेखे तापनि जुन प्रकारले उहाँले बचाउनु भयो, कुनै न कुनै माध्यमबाट त्यसरी मलाई उहाँले बचाउनु भयो। र उहाँको जो उपस्थिति, उहाँ मसँग हुनुहुन्छ भन्ने कुरा मैले स्पष्ट महसुस गरे। र दाउदले भजन संग्रहको पुस्तक 23:4 भन्नुहुन्छ, मृत्युको घाँटीमा भएर हिँड्न परे तापनि म डराउने छुइनँ कारण उहाँ मेरो साथमा हुनुहुन्छ भने चाहिँ त्यस खण्डमा लेखिएको छ। र दाउदले त्यही महसुस गरे र तपाईँको साथमा प्रभु येशू हुनुहुन्छ। जगतको अन्तसम्म नै तपाईँको साथमा प्रभु रहिराख्नु हुनेछ र सृष्टिकर्ता परमेश्वर पवित्र आत्मा हुनुभइकन तपाईँ भित्र बास गर्नुहुन्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: ख्रिस्टको नाममा सबैजनालाई जय मसीह। मेरो नाम चाहिँ फुलमाया श्रेष्ठ हो। म जगदी क्रकिङ मण्डली चर्चमा जान्छु अहिले हालमा चाहिँ। अब मेरो गवाही, पहिला मेरो बिरामी चाहिँ यस्तो थियो, दामको रोगी थियो। त्यो दामको रोगीलाई कहाँ गएर के गरेर निको पार्ने, कसो गरी निको पार्ने भन्ने मेरो सोच थियो। अनि म यस्तो बिरामी थियो, यसरी दुई रातसम्म चाहिँ म एकदम सिरा गरेर यता खारको कुनातिर थुटेर बस्ने रोग थियो मेरो। अनि एकदम सास रोक्ने, सास फेर्नलाई गाह्रो हुने, हिँड्न नसक्ने त्यस्तो थियो, टोइलेट पनि जान नसक्ने। अनि त्यहाँबाट अनि मेरो साथी रिता भन्ने बनी भातको थियो, त्यो पनि बिरामी थियो। ऊ माइत गएर कहाँ गएर के भएर निको भएर आयो भनेर भन्दाखेरि उसले के भन्यो भने मलाई, म चर्चमा गएको शर्मिला गामा, त्यो चर्चमा गइसकेपछि मलाई निको भयो, मलाई निको पार्नेले तिमीलाई पनि निको पार्छ, जाउँ भनेर मलाई भन्नुभयो। अनि त्यहाँबाट मलाई चाहिँ कहाँ गएर निको भयो, निको होला भने जस्तो भएको थियो। अनि म पनि गयो, अनि त्यो बहिनीले मलाई पनि चर्चमा उसले सँगसँगै डोरायो, 2-3 हप्ता हेर्नु भनेर भन्दै थियो। अनि त्यहाँबाट मजा गएकोदेखि मलाई निको भयो। मलाई निको भइसके फेरि बिचमा बुढाले विरोध गर्यो, तिम्रो त तलब दिन्छ, खाऊ, तलब लिएर खाऊ, तर भात त्यसलाई तलब दिएर पैसा दिएर खानु पाउँछ होला नि भनेर भन्थ्यो मलाई। अनि त्यहाँबाट अनि मैले गएन, चर्चमा गएन, अनि नजान्थेखेरि अनि मलाई के अरे यस्तो यस्तो भन्यो भनेर के अरे त्यो बहिनीलाई सुनाएको थियो। अनि त्यसले भनेछ, अनि त्यो पास्टर आएर निको भएको देख्यो। अनि त्यहाँबाट अनि बुढाले तिमी एक्लै भए पनि जाऊ भनेर मलाई भन्नुभयो। अनि त्यहाँबाट गयो, अनि गइसकेपछि अनि गएर अनि 1-2 महिना पछाडि चाहिँ मलाई अनि के निस्क्यो हुत्ता मेरो मुखबाट निस्केको जस्तो भयो। अनि त्यहाँबाट जाने धेरै नै चङ्गाई भयो, मलाई एकदम राम्रो भयो, मलाई निको पार्ने परमेश्वरले नि तपाईँहरूलाई नै निको पार्नुहुन्छ। उद्धार र मुक्ति परमेश्वरमा छ, यीशुमा विश्वास गर्नु तपाईँहरूले नि। अरू त्यो गरेर हामी जस्तो परमेश्वरले सहारा दिनुहुन्छ हामी जस्तो गरिब मान्छेलाई। अनि त्यहाँबाट अनि फेरि मलाई यो 1 वर्ष जति भयो यो जिब्रोमा घाउ आएर, यो जिब्रोमा घाउ आउँदा नि अनि मैले परमेश्वरलाई धेरै नै के अरे प्रार्थना गरेँ, विश्वास गरेँ, यो जिब्रोमा घाउ पनि निको भयो। मैले चाहिँ मेरो रोग चाहिँ कहाँबाट गएर के गरेर निको पार्ने भनेर मलाई आश्वासमा थियो, मलाई परमेश्वरले डोराउनु भयो, परमेश्वरले निको पार्नु भएको, मेरो परमेश्वरले निको पार्ने भनेरले तपाईँहरू पनि बिरामी छ भने तपाईँहरू पनि विश्वास गर्यो भने तपाईँहरूले पनि निको पार्नुहुन्छ। म बिरामी हुँदाखेरि मलाई अशान्तिमा थियो, एकदम मनमा कुरा खेलाउँथ्यो, एक्लै बसेर रुएर बस्थ्यो, मलाई के अरे मेरो श्रीमानले दुःख कष्ट गरेर भारी बोकेर खानेकुरो ल्याउँदाखेरि बच्चाहरूलाई खानेकुरो दिन नसक्दाखेरि सानो सानो बच्चाहरू, अहिले परमेश्वरलाई पाएर मलाई अहिले आनन्द छ। त्यतिखेरको कुरा गर्दाखेरि मलाई भित्रदेखि भन्न सक्दैन। अब हामीले दुःख हुँदाखेरि आफ्नो बाल बच्चाहरू कति कसरी हुर्काउने, कसरी खाना दिने भने मन हुन्छ। म सँगैसँगै बस्ने साथीहरूले यस्तो के अरे कमाएर यस्तो भयो, म चाहिँ के भयो, मलाई यस्तो मर्नु पाए हुन्थ्यो भनेको जस्तो मन हुन्थ्यो मलाई। त्यति नै बसेको ठाउँमा म एक्लै बसेर रुएर बस्थेँ म त्यतिखेर। अब परमेश्वरलाई पाएर अहिले चाहिँ प्रशस्त आनन्द पाएको छ। मेरो छोराछोरी 4 जना छ, 4 जना बिहे भएर आफ्नो आफ्नो कमाइ गरेर खाइरहेछ। अहिले हामी बस्दैखेरि हामी 2 जना बुढाबुढी मात्रै छ। मैले जसरी प्रभु यीशु ख्रीष्टलाई मुक्तिदाता यीशु ख्रीष्ट भनेर ग्रहण गरे, मुक्तिदाता भनेर, तपाईँहरू पनि प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नु। मैले पनि प्रभुलाई विश्वास गरेर चङ्गाई पाएर उतार भएको छ, तपाईँहरूलाई पनि जीवन पाउँछ, उतार र मुक्ति पाउँछ, तपाईँहरूलाई विश्वास गर्नु। मान्छेले धेरै धर्म कर्म भन्छ, धर्म होइन, परमेश्वरलाई हामीले हृदय एउटा दिएर मन परिवर्तन गर्नुहोस्, तपाईँहरू पनि राम्रो हुन्छ, उदार मुक्ति पाउँछ तपाईँहरूले नै। मेरो जीवन गवाई यति नै छ, गवाई सुनेर तपाईँहरू पनि आशिष लिनुहोला। धन्यवाद दाइमासी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
1: सम्पर्क नम्बर
2: मोबाइल 98032484 98032484 र 98031726786 98031726786
1: र 98138147 98138147
0: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org आटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ, तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 नौ पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नु होला।
4: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
0: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदै छ नि।
4: कहाँ छ?
0: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
0: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
5: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: इस्लामा
1: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
0: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही होइन मिस,
0: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र? ल, म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9850109625, 9850109625 र 9862424210, 9862424210।
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 4022544 4022544
8: र 4022572 4022572।
11: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
12: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
13: प्रभु भोज चैमसी, आज शुक्रबार, जुलाई 10 तारिक, असार 26 गते। आजको बाइबल खण्ड पहिलो कोरन्थीको पुस्तक 11:24 रहेको छ र यहाँ यसरी लेखेको छ, यो तिमीहरूका निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। तपाईँले प्रभु भोजमा भाग लिनु पर्ने 3 कारण यहाँ छन्। पहिलो, तपाईलाई अनुग्रहित बनाउन। स्वर्गमा उभिएर कसैले पनि यसो भन्ने छैन, हेर्नुहोस् येशू र मैले के हासिल गरेको छु। यदि तपाईले आफ्नो पापको ऋणको 1 पैसा पनि तिर्नु परेको थियो भने यसले तपाईलाई ख्रिस्टसँग सह उद्धारकर्ता बनाउने थियो, अनि त्यो कुरा क्रुसको लागि ठूलो बाधा हुने थियो। यो कुरा तपाईँले एफिसीको पुस्तक 2:8-9 पदमा हेर्न सक्नुहुन्छ। एक अमेरिकी ख्रिस्टीय भजनकार होरिसियो स्पाफर्डले लेखेका छन्, यो कति आनन्द र सत्य हो, मेरो सम्पूर्ण पाप क्रुसमा टाङ्गियो, अब मैले त्यसको भारबाट पूर्णत छुटकारा पाएको छु, हे मेरो प्राण परमप्रभुको स्तुति गर। दोस्रो, तपाईलाई पापप्रति संवेदनशील बनाइराख्न। हरेक मानिसले आफूलाई जाँचोस् अनि मात्र त्यसले रोटी खाओस् र कचौराबाट पियोस्, किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। यो कुरा तपाईँले पहिलो कोरिन्थीको पुस्तक 11 अध्यायको 28 र 29 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले भन्नुहोला, यदि मैले पाप गरे र प्रभु भोज लिए भने के यसको अर्थ मैले तरल श्राप पिइरहेको हुन्छु? होइन, तपाईँ परमेश्वर कहाँ कसरी जानुहुन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। तपाईँले प्रभु भोजको कटोरा पन्छाउनु पर्दैन, तपाईँले आफ्नो पाप स्वीकार गरेर कृतज्ञताका साथ पिउनुपर्छ। तेस्रो, ख्रिस्टको पुनरागमनमा तपाईँको ध्यान केन्द्रित गर्न, म दाखको रसबाट त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिन। यो कुरा तपाईँले मर्कुसको पुस्तक 14:25 पदमा हेर्न सक्नुहुन्छ। प्रत्येक प्रभु भोजले तपाईँलाई सबैभन्दा ठूलो प्रभु भोज सेवाको एक कदम नजिक ल्याउँछ, स्वर्गमा थुमाको विवाहको भोज। के तपाईँ त्यहाँ सहभागी बन्ने योजना गर्दै हुनुहुन्छ? यसकारण विनम्रता र धन्यवाद साथ प्रभु भोजमा सहभागी बन्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
12: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
12: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
12: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
14: कोरस नम्बर 122।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।

0: तिमीहरूका जीवन रुपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजेक राई गुड न्युज एफएम 105.1 मेगाहर्जमा हरेक बिहान यसै समयमा हुने यो छोटो र महत्वपूर्ण कार्यक्रममा तपाईँलाई साथ दिनको लागि उपस्थित भएको छु। प्रिय श्रोता, आजको बिहानी तपाईँको कस्तो बितिरहेको छ? एक्लो मनविहीन कार्य गर्दै दिनलाई शुरू गर्दै हुनुहुन्छ कि एका बिहानै प्रभु येशूलाई आजको दिन दिनुभएकोमा सम्पूर्ण हृदयलाई धन्यवाद दिँदै उहाँको साथ पाएको अनुभव गर्दै आफ्नो कामलाई शुरू गरेर खुशी साथ अगाडि बढ्दै हुनुहुन्छ? के तपाईँ आफूसँग भएका कुराहरूप्रति धन्यवादी हुनुहुन्छ अनि सन्तुष्ट हुनुहुन्छ? आउनुहोस् एकैछिन यही विषयमा कुराकानी गरौं। प्रिय श्रोता, प्राय जसो हामी मध्ये कतिजना एका बिहानैदेखि आफूलाई मन नलागि नलागि कार्यहरू गर्नतर्फ लागिरहेका हुन्छौं, किनभने हामीलाई कतिचोटि बिहानै उठ्न पनि मन लागिरहेको हुँदैन र कुनै काम गर्नुपर्ने भएकै कारणले मात्र हामी बिहान उठ्ने गर्छौं। हामीलाई लाग्छ परमेश्वरले हाम्रो नियमित कार्यहरूप्रति त्यति चासो दिइरहनु भएको छैन र साथ पनि दिइरहनु भएको छैन। त्यसैले हामी हाम्रो दिनको शुरूआत हुनुभन्दा अगाडिदेखि नै अब जिउन लागेको दिनको विषयमा अनेक प्रकारका नकारात्मक कुराहरूलाई चाहिँ ध्यान दिँदै एका बिहानैदेखि किचकिचे जीवन जिउनतर्फ लागिरहेका हुन्छौ र आफ्नो परिवार साथीभाइलाई खुशी तुल्याउनुको सट्टा उनीहरूको दिनको शुरूआत नै दुखी बनाउनतर्फ लाग्दछौ। अनि एका बिहानै एउटा नराम्रो उदाहरण वा साक्षी भएको व्यक्तिको व्यवहार देखाउनतर्फ लागेका हुन्छौ। प्रिय मित्र, यदि तपाईँले पनि आजको बिहानीसम्म पनि आफ्ना परिवार साथीभाइ छरछिमेकीलाई आफ्नो जीवनबाट गलत व्यवहारहरू प्रकट गरेर दुखित तुल्याउनु भएको छ भने हाम्रो विनम्र अनुरोध छ कि यही क्षणदेखि अरूलाई दुःख दिने व्यक्तिबाट म अब परिवर्तन हुनेछु भन्ने प्रतिज्ञा गर्नुहोस् र अरूलाई बिहानैदेखि खुशी बाँड्ने व्यक्ति बन्न सकु भनेर ख्रिस्ट येशूलाई विन्ती गर्दै उहाँसँग शक्ति माग्नुहोस्। आफूले अहिलेसम्म एका बिहानै किचकिच गरेर दुःख दिइरहनु भएको व्यक्तिहरूलाई सम्भव भएसम्म भेटेर क्षमा माग्नुहोस् र आफूलाई सधैँ सहेर बसिदिने त्यो परिवार, त्यो मित्र, त्यो साथीभाइ, छरछिमेकलाई धन्यवाद दिनुहोस् र आफ्नो सन्तुष्ट व्यवहार अरूप्रति देखाउनुहोस्। प्रिय मित्र, यदि तपाईँले यसो गर्नुभयो भने अब उपरान्त हरेक बिहानी तपाईँले मनविहीन कार्य गर्दै शुरू गर्नुपर्ने छैन, किनभने पवित्र आत्माको शक्तिद्वारा तपाईँले आफ्नो सारा दिनलाई प्रभु येशूप्रति धन्यवादी हुँदै बिताउन सक्नुहुनेछ। तपाईँले आफ्नो जीवनमा पवित्र शास्त्र बाइबलको हिब्रू 13:5 पूरा भएको पाउनुहुनेछ। तपाईँलाई राम्रोसँग थाहा हुनेछ कि परमेश्वरले तपाईँलाई कुनै रीतिले छोड्नु भएको छैन, उहाँले तपाईँलाई त्याग्नु भएको छैन। हो मित्र, जब हामीले हृदयदेखि नै ख्रिस्ट येशूले मलाई त्याग्नु भएको छैन भन्ने कुरालाई साँचो रूपमा अनुभव गर्दछौ, हामी हरेक बिहानीप्रति धन्यवादी हुन पुग्दछौ। अनि जब हामी परमेश्वर र हाम्रा परिस्थितिप्रति धन्यवादी हुन्छौ, हामीहरू निश्चय नै हामीहरूसँग भएका कुराहरूमा सन्तुष्ट बस्दछौ र आफ्नो जीवनलाई रुपियाँ पैसाको मोहबाट अलग राख्न सक्षम हुँदछौ। प्रिय श्रोता, म आशा गर्छु अहिलेको कुराकानीद्वारा तपाईँले आफ्नो जीवनलाई धन्यवादले भरिएको बनाउनका निम्ति केही हदसम्म भए पनि ऊर्जा थपिएको छ। श्रोता, एटिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र प्राविधिक मित्रलाई पनि विशेष धन्यवाद दिँदै म आइजेक राई बिदा हुन्छु। जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुन्द्रुक एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टाल। प्रस्तुता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग मार्फत काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र के को लागि गर्नुपर्छ भन्ने विषयमा हामी तपाईँसँग कुराकानी गर्ने गर्दछौ र यो कार्यक्रमको मुख्य उद्देश्य पनि यही हो कि तपाईँलाई प्रार्थनामा उत्साह दिनु, प्रार्थना गर्नको लागि तपाईँलाई उत्साह दिनु हाम्रो कार्यक्रमको एकमात्रै उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि करिब करिब आधी घण्टासम्मको लागि तपाईँसँग प्रार्थनामा सहयात्रा गर्न र प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नको लागि हामी तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। श्रोता, अब भने आउनुहोस् आजको यो बिहानलाई हामी सँगै एकसाथ प्रार्थनामय बनाउँ। हामी एकसाथ परमेश्वरको महिमा गर्दै अबको आधी घण्टा हामीसँग बिताउनुहोस्। प्रिय श्रोता, यदि तपाईँसँग कुनै प्रार्थना गर्नुपर्ने अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0023-44-646। हजुर, 98-0023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। आदरणीय श्रोता, यदि तपाईँ फेसबुक अथवा वाट्सएप मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। ल त श्रोता, आजको यो बिहान पनि तपाईँ आफ्नो मोबाइल उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोधहरू के छ हामीलाई टिपाउँदै रहनुहोस् र अवश्य पनि तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाको अनुरोधलाई लिएर अहिले हामी कार्यक्रमको अर्को भागमा अवश्य पनि आउने नै छौं र अहिले भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि केही समय तपाईँसँग कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामी बाइबल धर्मशास्त्रमा एउटा कुरा हामी भेट्छौं कि हाम्रा विश्वासका पुर्खाहरू जस्तै याकुब हो, त्यसै गरेर हनोक अनि यस्ता व्यक्तिहरू परमेश्वर सँगसँगै हिँडेको भन्ने कुरा उल्लेख गरिएको छ। आदरणीय श्रोता, अब यसरी यो कथनलाई हामीले ध्यान दिएर विश्लेषण गर्ने हो भने दुईवटा व्यक्ति सँगसँगै कतिखेर हिँड्न सक्छ? जतिखेर उनीहरूको एक आपसमा भेट हुन्छ, उनीहरू एक आपसमा सँगै यात्रा गरिरहेका हुन्छन् अनि सँगसँगै हिँड्ने कुरा एउटा यस्तो कार्य हो जसले सबैको गन्तव्य अथवा दुवैजनाको गन्तव्य एउटै बनाउँछ। अनि अब हामी देख्ने गर्छौ सृष्टिकर्ता परमेश्वर चाहिँ तपाईँ हाम्रो पिता समान पिता नै हुनुहुन्छ, हाम्रा स्वर्गीय पिता उहाँ हुनुहुन्छ अनि उहाँ आफ्ना आज्ञाकारी र आफूसँग सम्बन्ध राख्ने दुईजना उहाँका आफ्ना प्रिय छोराहरूसँग सँगसँगै हिँड्नुभएको कुरा हामी अनुमान लगाउन सक्छौ अथवा भनौ त्यो प्रकारको एउटा
चित्र हामीले हाम्रो मस्तिष्कमा ल्याउन सक्छौं। अब एकैछिन कल्पना गरौं, जीवनको यात्रामा अझ भनौं कुनै पनि बाटोमा सँगसँगै हिँड्दाखेरि के मौन भएर आफ्नो आफ्नो बाटो हिँड्छ होला त? अथवा भनौं दुईजना व्यक्ति सँगै हिँड्दैछन् तर उनीहरूमा एउटा पनि बातचित भएन भने त्यो चाहिँ एउटा यस्तो परिस्थिति हो कि मानौ कि त उनीहरूको बीचमा कुनै यस्तो मन दुखादुख अथवा भनौ चित्त नबुझेका कुराहरू छ, कि चाहिँ ती दुईजना एकापसमा अपरिचित छन्, त्यही कारण त्यहाँ मौनता साथ दुईजना सँगै हिँडिरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ। आदरणीय श्रोता, अब यस्ता मौनता साथ अगाडि बढ्ने मानिसहरू कुनै एउटा यस्तो ठाउँ आउँछ जहाँ गएपछि उनीहरूको बाटो अलग हुन्छ, अथवा बाटो अलग भएन भने पनि एउटै गन्तव्यमा पुग्छन् तर उद्देश्य फरक हुन सक्छ, फरक हुन्छ। तर हनोकको र याकुबको परमेश्वरसँगको यात्रामा चाहिँ यहाँ कुनै मौनता देखिँदैन र यहाँ कुनै फरक उद्देश्य पनि देखिँदैन र यहाँ कुनै बाटो छुट्टिएको पनि देखिँदैन। दुवैको एउटै गन्तव्य, एउटै उद्देश्य यहाँ हामी भएको हामी देख्छौ। आदरणीय श्रोता, बाइबल धर्मशास्त्रमा हामीले हेर्ने भने यो 49 अध्यायको अन्तिमतिर लेखिएको छ, याकुब आफ्नो पिता पुर्खासँग मिल्न गए। उनको पिता पुर्खा को थिए? उनका पिता पुर्खा अब्राहम र इसहाक थिए। श्रोता, अब हामी सहजै कल्पना गर्न सक्छौ अथवा थाहा गर्न सक्छौ कि अब्राहम र इसहाक उनीहरू पनि परमेश्वरसँग एकसाथ हिँड्ने व्यक्तिहरू थिए र परमेश्वरले ती दुवैजनालाई एकै ठाउँमा राख्नुभएको थियो भने अब पछि याकुब पनि त्यही जाँदैछन्। आदरणीय श्रोता, अब यहाँ हामीले जान्न चाहेको कुरो अथवा भन्न खोजिएको कुरो के हो भने, यदि कोही सँगसँगै यात्रा गर्दैछ भने त्यहाँ अवश्य पनि वार्तालाप हुनुपर्छ। प्रश्न उठ्छ, परमेश्वर अदृश्य हुनुहुन्छ र हामी चाहिँ दृश्यवान हुनुहुन्छ, बाटोमा हिँड्दै गर्दा कसरी उहाँसँग बोल्न सकिन्छ भन्ने कुरा पनि आउँछ। आदरणीय श्रोता, अब हामीले हाम्रो जीवनको यात्रा गर्दै गर्दा हामीले कहिले पनि यो भुल्नु हुँदैन कि यदि हामीले ख्रिस्ट यीशुलाई विश्वास गरेका छौं भने पवित्र आत्मा परमेश्वर तपाईँ हाम्रो जीवनमा हामी भित्रै रहेर हामी सँगसँगै यात्रा गर्दै हुनुहुन्छ भन्ने कुराको तथ्य चाहिँ कहिले पनि तपाईँ हामीले बिर्सनु हुँदैन। प्रिय श्रोता, यदि अब उहाँ हामीसँगै भनौँ र हामी उहाँसँगै हिँड्दैछौ भने अब हामीले हाम्रो जीवनको बाटो देखाउन हुने पवित्र परमेश्वर जो हुनुहुन्छ उहाँसँग हामीले बातचित गर्नुपर्छ, उहाँसँग हामीले संवाद गर्दै हामी हिँड्नु पर्दछ। त्यसो गर्दा के हुन्छ? त्यसो गर्दा हामीले अझै उहाँलाई नजिकबाट चिन्ने मौका पाउँछौ र साथसाथै अझै हामीले आफ्नो कुरा उहाँमा राख्न र उहाँको कुरा हामीले सुन्ने मौका पाउँछौ। प्रिय श्रोता,
हामीले बाइबल धर्मशास्त्रमा जब परमेश्वरले मिश्रमा दश विपत्तिहरू ल्याउँदै हुनुहुन्थ्यो नि, ती सबै दश विपत्तिहरू जब जब मोसाले परमप्रभुको नाउँमा आज्ञा गरे तब तब त्यो दश विपत्ति परमेश्वरले त्यहाँ ल्याउनुभयो। र जब ती विपत्तिहरूको कारण मिश्र र मिश्रका राजा फारो आत्तिन्थे, फेरि आएर मोसालाई बोलाएर भन्थे, अब चाहिँ तिमीहरू यो देश छोडेर जाऊ र तिमीहरूका परमेश्वरको आराधना गर, म जान दिनेछु, तर यो विपत्ति चाहिँ छिटो रोक्न लगो, छिटो छिटो छिटो। आदरणीय श्रोता, अनि परमेश्वरले के गर्नुहुन्थ्यो? मूसाले भनेकै दिन भनेकै बेलामा त्यो विपत्तिलाई हटाइदिनुहुन्थ्यो। अनि यो सब हुनुको कारण मूसा आफै ठूलो शक्तिशाली मानिस भएको कारणले होइन, अथवा सारा सृष्टिमा मूसा एकजनाको स्थान विशिष्ट भएको कारणले पनि होइन। मूसाले सिर्फ यति काम गर्थे, उनी परमेश्वरको निर्देशनमा हिँड्थे र परमेश्वरसँगै बातचित गर्ने गर्थे, यो उनको जीवनशैली थियो। अनि यता याकुबको पनि त्यही जीवनशैली थियो, हनोकको पनि त्यही जीवनशैली थियो। उनीहरू सृष्टिकर्ता परमेश्वरसँग बातचित गर्थे, प्रार्थनाद्वारा बोल्थे र परमेश्वरले उनीहरूलाई कहाँ जानुपर्ने हो, कसो गर्नुपर्ने हो, कोसँग कसरी बोल्नुपर्ने हो भन्ने जस्ता कुराहरूको चाहिँ उहाँले निर्देशन दिनुहुन्थ्यो। अनि जब त्यो निर्देशन ती व्यक्तिहरूले प्राप्त गर्थे, त्यसपछि उनीहरू त्यसप्रति आज्ञाकारी हुन्थे, आफ्नो सोच विचार र दिमाग लगाएर ती निर्देशनहरूलाई लत्याएर आफू खुसी गर्न उनीहरूले चाहँदैनथे। भले कहिलेकाहीँ परमेश्वरले दिनुभएको आज्ञाहरू त्यसलाई पालन गर्दा केही समयको लागि केही नोक्सानी हुन सक्थ्यो र सक्छ, तर पनि उनीहरूले यो चाहिँ आवाज परमेश्वरबाटै आएको हो भन्ने पहिचान गरेर त्यसलाई शिरोधार्य गर्दथे र यसरी सृष्टिकर्ता परमेश्वरप्रति प्रार्थना र आज्ञाकारिताको कारण उनीहरू आशिषित भएका थिए र जीवनको हरेक कठिन भन्दा कठिन परिस्थितिहरूमा पनि उनीहरूले परमेश्वरबाटको साथ, सहयोग आदि कुराहरू प्राप्त गर्न सकेका थिए। यहाँ अब उत्पत्ति 48 अध्यायको एकदेखि तल हामीले हेर्ने हो भने अब याकुब पूर्ण रूपले आफ्नो उमेर खाइसकेका छन्। उनी अब आफ्नो पिता पुर्खाका मिल्न जानको लागि ठिक्क परिसकेका छन्। यो अवस्थामा उनी जब आफ्नो बिरामी अवस्थामा पलङमा ढल्किरहेका थिए, उनले आफ्नो जीवनको बाल्यकालदेखि त्यस दिनसम्मको सम्पूर्ण कुराहरूलाई एउटा फ्ल्यासब्याक जस्तो गरी स्मरण गर्दै बिताइरहेको हामी पाउँदछौं। अनि हुन त हामीले हेर्ने हो भने याकुबको जीवनमा पनि थुप्रै दुःख कष्टहरू आए। उनका आफन्तले उनलाई धेरै अत्याचार गरे, ठगे, लुटे र उनीबाट नाजायज फाइदा उठाए। साथसाथै याकुब कहिले मरूभूमिको बाटो, कहिले ढुङ्गेनी बाटो, कहिले साँप र बिच्छीहरू भएको बाटो हिँड्नु पर्यो र ती अवस्थाहरूमा पनि उनले सबै प्रकारका विपत्तिहरूमा परमेश्वरको साथ र सुरक्षा पाइरहेका कुराहरू उनले स्मरण गरे। यद्यपि उनले संसारमा जिउँदै गर्दा दुःख कष्ट भोगे पनि जीवनको अन्तिम क्षणमा समग्र रूपमा आफूले बिताएका क्षणहरूको मूल्याङ्कन गर्नुपर्दा उनी आफू परमेश्वरसँग प्रार्थना र प्रार्थनाद्वारा निर्देशन मागेर त्यो निर्देशनलाई आज्ञाकारी रूपले पालन गर्दै अगाडि बढ्दै जाँदा
समग्रमा आफ्नो जीवन एकदमै आशिषित भएको महसुस गरिरहेका छन् यतिखेर। आदरणीय श्रोता, अब उनले यो आशिषित जीवन जब बिताए तब यहाँ हामी देख्छौं यतिखेर उनले योसेफ, जो योसेफ सानैमा छँदा आफ्नो दाजुभाइको षड्यन्त्रमा परेर उनी मिश्रमा पुगेका थिए र त्यहाँ परमेश्वरको सहायताद्वारा त्यो देशको एउटा शक्तिशाली शासक निश्चित भएको महसुस गरिरहेका छन् यतिखेर। आदरणीय श्रोता, अब उनले यो आशिषित जीवन जब बिताए

छोराहरूलाई पनि बोलाउँदछन्। र उनको एउटै उद्देश्य छ, पहिले योसेफ र योसेफका छोराहरूलाई आशीर्वाद दिनु अनि फेरि पछिबाट आफ्ना अन्य छोराहरूलाई आशीर्वाद दिने उनको अब अन्तिम जीवनको उद्देश्य छ। किनभने उनले ठानेका छन् कि साँच्चै नै मलाई मेरो पिताले आशीर्वाद दिए झैं मैले पनि मेरो छोरा नातिहरूलाई आशीर्वाद दिनुपर्छ, किनभने अब मैले मेरा सारा जीवन आशिषमा बिताए, अब मेरो आशिषित जीवनमा भएका आशिषहरू मैले मेरो पुस्तारमा हस्तान्तरण गर्नुपर्छ, किनभने अब म यो संसार छोडेर जाँदैछु, अब मलाई यी आशिषहरूको काम छैन भनेर उनले आफ्नो हात आफ्ना दुईजना नातिहरूको शिरमा राखेर आशिष दिन्छन्। प्रेस्रोता, अब यहाँबाट हामीले के बुझ्न सक्छौ भने जसले जोसँग जे छ उसले त्यही कुरा आफ्नो सन्तान र आफ्नो वंशजहरूको लागि छोडेर जाने हो। प्रेस्रोता, हाम्रो समाजमा चलन छ बाबु बाजेको जाय जेठा आफ्नो सन्तानहरूलाई छोडेर जाने, र यो परम्परा आजदेखि अथवा अस्तिदेखि शुरूआत भएको होइन, यो सदियौंदेखिको प्रचलन हो। अब यहाँ हामी देख्छौ याकूब जससँग परमेश्वरका आशिषहरूको अनुभव थियो उनले कसरी परमेश्वरलाई खुशी पारे र उनले कसरी परमेश्वरबाट निगाह पाए र कसरी उनले आफ्नो आशिषित जीवन बिताउन सके भन्ने कुराको एउटा गहिरो अनुभव थियो र उनले महसुस गरेका थिए कि उहाँको आशिष उनको जीवनको अन्तिम घड़ीसम्म उहाँको साथमा रहेको कुरा उनले महसुस गरेका थिए। अब यहाँ सृष्टिकर्ता परमेश्वरको त्यही आशिष र अनुग्रहलाई पैतृक सम्पत्तिको रूपमा उनले हस्तान्तरण गर्दैछन्। आज म तपाईलाई प्रश्न सोध्न चाहन्छु, तपाई आफ्नो पुस्तालाई पैतृक सम्पत्तिको रूपमा के कुरा छोडेर जाँदै हुनुहुन्छ? घर, जग्गा जमिन या रूपियाँ पैसा? स्मरण राख्नुहोस्, यी सब कुराहरू अस्थायी कुराहरू हुन्। यी कुराहरू यदि तपाईँले आफ्ना सन्तानको लागि छोडेर जानुभयो भने यो कुराहरू कमाउनलाई तपाईँले कति दुःख गर्नुभयो भन्ने कुराको दुःख उनीहरूले बुझ्ने छैनन्, बरु उल्टो अहंकारी भएर सही बाटोबाट तर्केर बरालिएर गलत बाटोतिर पनि लाग्न सक्छन्। यसको मतलब यी कुराहरू उनीहरूलाई छोड्नु हुँदैन, तपाईँले कमाएको तपाईँले आफैले मात्रै उपभोग गरिसक्नुपर्छ भन्न खोजिएको होइन। आदरणीय श्रोता, पक्नुहोस्, तपाईँले यी भौतिक कुराहरू आफ्नो पुस्ताहरूलाई हस्तान्तरण गर्नुभन्दा पनि सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा चाहिँ तपाईँले सृष्टिकर्ता परमेश्वरको आशिष र सृष्टिकर्ता परमेश्वरबाट प्राप्त भएको उहाँको साथ र सहयोगको जो अनुभव छ त्यो चाहिँ तपाईँले सबैभन्दा पहिला आफ्नो पुस्ताहरूलाई हस्तान्तरण गर्नुपर्छ। प्रेस्रोता, यदि तपाईँले परमेश्वरको भय मान्दै हुनुहुन्छ र परमेश्वरबाट आशिष पाएको महसुस गर्दै हुनुहुन्छ र तपाईँ कसरी ती कुरा प्राप्त गर्नुभयो, तपाईँले प्रार्थना गर्नुहुन्छ र उहाँको आज्ञाकारितामा हिँडिराख्नु भएको छ र यसरी तपाईँले त्यो आशिष प्राप्त गर्नुभएको हो भने यही परिपाटी अझ भनौ यही अनुभव तपाईँले आफ्नो पुस्ताहरूलाई छोडेर जानुपर्छ, उनीहरूलाई सिकाउनुपर्छ परमेश्वरसँग सँगै कसरी हिँड्ने, परमेश्वरसँग प्रार्थना कसरी गर्ने र परमेश्वरको निगाह कसरी प्राप्त गर्ने भन्ने कुरा चाहिँ तपाईँले उहाँहरूलाई अथवा आफ्नो पुस्ताहरूलाई हस्तान्तरण गरेर तपाईँले दिनुपर्छ। यो चाहिँ तपाईँले आफ्नो सन्तान र दरसन्तानको लागि अनन्त अनन्तसम्मको लागि छोड्नुभएको एउटा पैतृक सम्पत्ति हुन जान्छ। श्रोता,

यसबाहेक तपाईँले भौतिक सम्पत्ति छोडेर जानुहुन्छ भने तपाईँको छोराको हातमा पर्दा त्यो पैतृक सम्पत्ति नातिको हातमा नपुग्न पनि सक्छ। तर परमेश्वरको साथ र परमेश्वरको आशिष र अनुग्रह र अभिषेकलाई तपाईँले आफ्नो सन्तानहरूमा पैतृक सम्पत्तिको रूपमा दिइराख्नु भएको छ भने त्यो बग्दै बग्दै तपाईँको हजारौं हजार पुस्तासम्म पुग्न सक्छ। श्रोता, उदाहरणको लागि हामी देख्छौं, याकुबले आफ्नो बाह्र कुललाई आशिष दिए र ती बाह्र कुलको आशिष आजको दिनसम्म उनीहरूको परिवारमा उनीहरूको छोरा नाति वंशज हुँदै बग्दै आइरहेको छ र त्यो आशिष आज प्रभु यीशु ख्रिष्टको एउटा विश्वासी भएको हैसियतले ख्रिष्टलाई तपाईँले पछ्याउनु भएको हैसियतले आज त्यो आशिष तपाईँसँग पनि आइपुगेको छ। यो हो वास्तवमा हामीले छोड्नुपर्ने पैतृक सम्पत्ति। यदि हाम्रा सन्तान परमेश्वर सँगसँगै हिँड्छ, उहाँको डर र उहाँको भयमा जिउँदछ र उहाँलाई आदर गर्दै हिँड्दछ भने ऊ एउटा धर्मी व्यक्ति हुन्छ र जब ऊ धर्मी व्यक्ति हुन्छ सृष्टिकर्ता परमेश्वरको साथ र सहयोग समर्थन उसलाई प्राप्त हुन्छ र अनि उसलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू परमेश्वरले उसलाई थपी पनि दिनुहुन्छ। श्रोता, यसकारणले गर्दा हामी हाम्रो परिवारमा एउटा यस्तो संस्कार बसालौं, सँगै परमेश्वरको साथमा हिँड्ने र सँगै परमेश्वरसँग प्रार्थना गर्ने, उहाँको आत्माको अभिषेकमा हिँड्ने एउटा संस्कार तपाईँ र मबाट हाम्रो शुरू गरिएको यो परिपाटी पुस्तौंसम्म बगेर जान सकोस् भन्दै अब भने आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाको अनुरोधलाई लिएर म आउने नै छु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र मसँग प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमरेज्यू र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर तथा प्रस्तोता जोनाथन गिरी र अब भने कार्यक्रमको अर्को भागमा तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ र पहिलो श्रोता हुनुहुन्छ पम्फा रोक्का ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ प्रभुलाई चिनेर पनि संसारपट्टि फर्केर गएकाहरूले फेरि प्रभुतिर फर्किन सक्नुभएको होस् साथै मैले जति जनालाई सुसमाचार सुनाएको छु उहाँहरूले प्रभुलाई विश्वास गर्न सक्नुभएको छ भनेर प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ सारा तामाङ ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो शरीरमा एलर्जी भइरहेको छ र चंगाई भएको होस् साथै मेरो हात खुट्टा पनि दुखिरहेको छ चंगाई भएको होस् भनेर चंगाईको निम्ति प्रार्थनाको अनुरोध माग्नु भएको छ साथै उत्तम शिवाकोटी ज्यूको पनि प्रार्थनाको अनुरोध आएको छ र उहाँको प्रार्थनाको अनुरोध रहेको छ आज हाम्रो धादिङतर्फको यात्रा छ भोलिको सेवाकाईमा पनि आशिष हुन सकेको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ आदरणीय श्रोता आउनुहोस् हामी सबैजना मिलेर उहाँहरूको निम्ति केही समय प्रार्थना गरौं जीवित अनि दयालु परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ र तपाई महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ तपाई सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ र तपाई महिमाको राजा हुनुहुन्छ प्रभु हामी प्रार्थना गर्छौं र हामी तपाईँलाई धन्यवाद दिन्छौं तपाईँ परमेश्वरले हाम्रा सबै प्रार्थनाहरूलाई सुनेर जवाब दिइराख्नु भएको छ पिता हामी यतिखेर प्रार्थना गर्छौं पम्फा रोक्का ज्यूको लागि उहाँले राख्नुभएको प्रार्थनाको अनुरोधको लागि प्रभु अनि यो उहाँको मात्र होइन हाम्रो पनि चाहना यही हो कि प्रभु तपाईँलाई विश्वास गरेर संसारतिर फर्केकाहरू पुनः पश्चाताप गर्दै तपाईँमा आउन सक्नुभएको छ जस्तो तपाईँको इच्छा छ कोही पनि नष्ट नहोस् तर सबैले अनन्त जीवन पाओस् पिता जसले एकचोटि तपाईँको मुक्तिको स्वादलाई चाखेका छन् त्यसलाई बिर्सिएर संसारलाई प्रेम गरिगएका छन् उनीहरूलाई फर्केर आउन तपाईँले सहायता गर्नुभएको साथै उहाँले जतिजनालाई सुसमाचार सुनाउनु भएको छ प्रभु उहाँहरूले तपाईँलाई विश्वास गर्न सक्नुभएको छ तपाईँको राज्यमा आउन सक्नुभएको हामी प्रार्थना गर्छौं साथै सारा तामाङ ज्यूको शरीरमा जुन प्रकारका एलर्जीहरू भइरहेको छ र हात खुट्टा दुखिरहेको छ पिता परमेश्वर तपाईँको कृपालु र चंगाई गर्ने हातले छोइदिकन चंगाई छुटकारा दिनुभएको छ निको पार्नुभएको तपाईँ निको पार्नु नै प्रभु हुनुहुन्छ अन्धकारको शक्ति जो दियाबोलसले उहाँमाथि यस्ता कामहरू गरिएको छ त्यसलाई यीशु ख्रिस्टको नाउँमा हामी यीशुको रगतले बाँध्दछौं र पूर्ण रूपले चंगाई छुटकारालाई बोल्दछौं प्रभु तपाईँ परमेश्वरले आफ्नो छोरीलाई उनको पीड़ालाई उहाँको पीड़ालाई देखेर तपाईँ परमेश्वरले छुटकारा दिनुभएको छ पिता हामी प्रार्थना गर्छौं र त्यसै गरी उत्तम शिवाकोटी ज्यूकोलाई पनि प्रार्थना गर्छौं उहाँको यात्रा धादिङतिर छ र प्रभु उहाँको यात्रामा उहाँलाई सुरक्षा र आशिष दिनुभएको छ पिता सबै प्रकारका जोखिमहरूबाट प्रभु छुटाइकन उहाँको आउनु जानको लागि जुन बाटोमा जुन सवारी साधनहरू उहाँले प्रयोग गर्नुहुन्छ त्यसमा तपाईँको साथ सुरक्षा रहन सकेको छ र साथै भोलि हुने शनिवारीय सेवकाईमा प्रभु आशिष हुन सकेको छ उहाँको मण्डली लगायतका सम्पूर्ण नेपालभरि हुने सबै मण्डलीहरूमा भोलि तपाईँको विशेष उपस्थिति रहन सकेको छ हामी प्रार्थना गर्छौं धन्यवाद पिता परमेश्वर र तपाईँ परम पवित्र परमेश्वरले हाम्रा सबै प्रार्थनाहरूलाई सुनेर तपाईँले जवाब दिइसक्नु भएको छ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौं महिमा चढाउँछौ माझको आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन अब त श्रोता यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेरटारबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सुजन घिमिरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस् अवस्त जयमसी
1: प्रभुलाई धन्यवाद चढाओ वहाँको नाउँको पुकारा गर जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
3: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाई सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषय भए हामी लेखी पठाउन सक्नुहुनेछ। हामी तपाईँको प्रार्थना विषय उप परमेश्वर पितासँग प्रार्थना गर्नेछौं। श्रोता, लौ त अब लागौं आजको विषयतर्फ। आज पास्टर विनी ब्यानर्जी तपाईँ समक्ष अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। आजको वचनको शीर्षक छ, येशु ख्रीष्टको रगतमा शक्ति छ। येशु ख्रीष्टको रगतमा कसरी शक्ति छ त? येशुले तपाईँ हामी मानव जातिको लागि कल्भरी क्रुसमा बहाउनु भएको त्यो रगत कति मूल्यवान छ, कति शक्तिशाली छ। आउनुहोस् हामी यो विषयमा पास्टर विनी ब्यानर्जीबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
4: यो क्रुस भन्ने कुरो चाहिँ कति गाह्रो रहेछ भने नि, इभन धेरै बाइबल स्कलर्सहरू के भन्छन् भने, क्रुस भन्ने कुरो चाहिँ इभन पाउललाई पनि बुझ्न गाह्रो पर्यो। किनभने एउटा क्रुसमा टाँगेको एकजना व्यक्तिबाट चाहिँ कसरी उद्धार हुन्छ बुझ्नै गाह्रो पर्यो। है, म धेरै पटक भन्ने गर्ने गर्छु, हाम्रो कविराज सङ्घले भन्नुभएको कुरो, उहाँ सुसमाचार प्रचार गर्दै जानु हुँदाखेरि चाहिँ, अब सुनले बनेकोले सकेन, चाँदीले बनेको पनि सकेन, अब काठमा टाँगिएको इस्युले गर्दाखेरि चाहिँ हाम्रो उद्धार हुन्छ। तर कोही कोही बेला कस्तो हुन्छ भने, यो परमेश्वरको महान योजनालाई बुझ्नका लागिलाई मानवीय अन्डरस्ट्यान्डिङले हामी बुझ्न सक्दैनौँ। समटाइम द मेसेज अफ क्रस वी क्यानट एबल टु अन्डरस्ट्यान्ड फ्रम आवर फिजिकल अन्डरस्ट्यान्डिङ, आवर ओन अन्डरस्ट्यान्डिङ। वी निड द अन्डरस्ट्यान्डिङ फ्रम होली स्पिरिट सो द्याट वी क्यान एबल टु, इभन द पोल, द ग्रेट म्यान अफ गड, ही वाज नट एबल टु अन्डरस्ट्यान्ड वाट वाज द रिजन, what was the plan behind all the cross. Hai cross ko pachadi ke yojana thyo parmeshwar ko, ani malai lagcha aaja ko din ma hami Yesu ko balidan ko bare ma ajhai bujhna gairheka chhau. Cross bhanne kuro, Yesu ko balidan bhanne kuro sabaile bujhdaina mandali, yaad garnus hai, sabaile bujhdaina. Satan le ke garcha, bujhnai didaina. Tara tapai ra ma chai भाग्यमानी होइन, आशिषित व्यक्ति हो। हाम्रो अन्डरस्ट्यान्डिङ, हाम्रो समशक्ति खोलिएको छ। सो वी आर द प्रिभिलेज, वी आर द ब्लेस्ड पिपल बिकज आवर अन्डरस्ट्यान्डिङ हेज बिन इनलाइटेन्ड सो द्याट वी क्यान एबल टु नो हु जिजस इज। है, येशु ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरो हामी बुझ्न सकेका छौँ। कतिजनालाई गुड फ्राइडे एउटा फेस्टिभल जस्तो लाग्छ, तर गुड फ्राइडे चाहिँ फेस्टिभल होइन, परमेश्वरको योजना हो। आमेन। किनभने येशु क्रुसमा मारिनु भयो, अनि यसलाई कसरी गुड भन्न सक्छौ? कोही व्यक्ति मर्यो, कसरी हामी गुड भन्न सक्छौ यसलाई? तर तपाईँ र मेरो लागि यो गुड हो। असल शुक्रबार किन हो भन्दाखेरि चाहिँ, किनभने यो दिन चाहिँ परमेश्वरले मानिसको पाप उठाइ लानका लागिलाई थुमा पठाउन भयो। उहाँ येशु पुत्र पनि हुनुहुन्छ, त्रिएकको एक भाग पनि हुनुहुन्छ, तर परमेश्वरले उहाँको पुत्रलाई पठाउनु हुँदाखेरि बाइबलले के भन्दछ, उहाँ चाहिँ थुमा पनि भएर पठाउन भयो। आमेन, सबैले भनौ न आमेन। अनि आज यो अप्रेल 3 जो छ, येशु जुन दिन मारिनु भएको नि, अहिले नासाले पत्ता लगाएर चाहिँ के गरेछ, जुन दिन येशु मारिनु भएको त्यही दिन चाहिँ आजसँग चाहिँ एकदम मिल्दो, जस्तो तपाईँको बर्थडे पनि कोही बेला हुन्छ नि, सोमबार जन्मिएको सोमबारै आइपुग्छ नि। जुन दिन येशु मारिनु भएको त्यही दिन चाहिँ आज नासाले पत्ता लगाएको रहेछ। अनि इभन द साइन्स प्रुभ द्याट द डेथ अफ जिजस क्राइस्ट, है, इभन द नासा दे प्रुभ। योना 1:29 अलरेडी आएको छ स्लाइडमा, हामी पढ्नेछौ। सबैले मसँग भन्नु त, आजको दिन, कमन मण्डली, आजको दिन मानिसको पाप उठाइ लानको निम्ति परमेश्वरले उहाँको पुत्रलाई थुमाको रूपमा पठाउन भयो। थुमा चाहिँ किन चाहिन्थ्यो भन्दाखेरि चाहिँ, पाप चाहिँ रगत नबगाए बेगर चाहिँ मोचन या रिमिसन हुनै हुँदैन थियो। त्यही भएर यहाँ हामी के देख्दछौ, योनाले यीशुलाई चाहिँ नि केद्वारा पोर्ट्रेट गर्दैछ, यीशुलाई केसँग दर्शाउँदैछ भन्ने कुरो चाहिँ योनाले यहाँ लेखेका छन्। तपाईँले माथि पनि आएको छ, माथि पढ्न सक्नुहुनेछ। हामी एकसाथ पढौँ न, माथि आएको छ, हामी एकसाथ पढौँ। रेडी, 1, 2, 3 गो। भोलिपल्ट उनले यीशुलाई आफूतिर आइरहनु भएको देखेर भने, हेर संसारको पाप उठाई लैजाने परमेश्वरको थुमा। यीशु चाहिँ नि मानिसले प्रबन्ध गरेको ठाउँमा होइन है। जिजस वाज नट म्यानेज इज नट द ल्याम्ब म्यानेज बाई अ प्रोभाइडेड बाई म्यान, इज प्रोभाइडेड बाई गड, परमेश्वरले जुटाउन भएको। आमेन, सबैले भन्नु न आमेन। किनभने नि हामीलाई चाहिँ नि पापले परमेश्वरबाट सेपरेट गरेको थियो, अनि पापलाई रिमुभ गर्नका लागि यहाँ राम्रो शब्द के चलाएको छ भने नि पाप उठाइ लैजानलाई, पाप ढाक्नलाई यसो आउनु भएन। किनभने त्यो त व्यवस्थाले पनि गर्दै थियो, पुरानो नियमको बलिदानले पनि गर्दै थियो। हेर्नुहोस् है, त्यो योनाले के चलाउँदैछ, जीसस इज द ल्याम अफ गड द्याट विल टेक अवे द सिन्स अफ द वर्ल्ड। द बाइबल डिड नॉट से ही इज हियर टु कभर आवर सिन, किनभने द्याट the law used to do, the Old Testament sacrifice used to do, that covers the sin. Tara jati paap lai dhake ta pani paap ta tyai chha ni ta, jasto udaharan ko lagi lai koi ke bela ke manche le afno sharir ke anuhar ma kehi dag lagaye pani, dag bhaye pani unhale makeup checkup garera ke garcha, tela purno koshish garcha, ani bhare belka ta makeup sanga sutnu bhayena, त्यसलाई सबै उयो गर्दाखेरि त जहाँको ती हुन्छ नि, एक्ज्याक्टली त्यस्तै हो। व्यवस्थाले पनि अनि पुरानो नियमको बलिदानले पनि के गर्थ्यो, ढाक्न चाहिँ ढाक्थ्यो, तर केही समयको बादमा त्यो पाप चाहिँ फुत्त बाहिर निस्किएर आउँथ्यो। त्यही भएर बाइबलले के भनेको छ, पापकै कारणले गर्दाखेरि नि परमेश्वर र मानिसको बीचमा चाहिँ के भएको थियो, अलग भएको थियो। यसाया 59:2 बाइबलले के भन्दछ, पढौँ हामी एकसाथ पढौँ। यहाँमाथि आएको छ, रेडी, 1, 2, 3 गो। तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्। केद्वारा अरे, अधर्मद्वारा, पापद्वारा, कोसँग, परमेश्वरसँग अलग गरिएका छन्। अनि यहाँ बाइबलले के भन्दछ, र तिमीहरूको पापले गर्दा नै उहाँको मुहार तिमीहरूबाट छेकिएको या लुकिएको छ, र तिमीहरूको कुरा उहाँले सुन्नु हुने छैन। त्यसको मतलब के हो भने नि आदमले जुन दिन पाप गर्यो, परमेश्वरको नजर चाहिँ नि हामीबाट के भयो भने नि छेकिएको छ, लुकिएको छ। तपाईँ भन्नुहुन्छ होला किन परमेश्वरले, किनभने नि पाप पी स्वभाव लिएर, पापको नेचर बोकेर चाहिँ नि त्यो परमेश्वरसँग मान्छे जम्का भेट हुनै सक्दैन थियो। तपाईँले याद गर्नुभयो भने नि मोसा सेनाइ पर्वतमा गएर ऊ जाँदाखेरि नि, ऊ फर्केर आउँदाखेरि नि परमेश्वरको अलिअलि महिमा मात्रै बोकेर आउँदाखेरि पनि तलको मान्छेले नि मोसाको महिमालाई हेर्न सकेन, अनि उसलाई के हुन्छ, एउटा भेल लगाउन पर्यो, एउटा अनुहारै छोप्न पर्यो। पापको अगाडि नि पापको त्यो नेचरलाई बोकेर, स्वभावलाई बोकेर चाहिँ नि परमेश्वर कहाँ पुग्न सक्दैन थियो। जति नै मेहनत गर्दा, जति नै परिश्रम गर्दा पनि मान्छे चाहिँ परमेश्वर कहाँ पुग्न सक्दैन थियो। सबैले भन्दा के को कारणले भन्नुहोस् त, पापको कारणले। के को कारणले अरे, पापको कारणले गर्दाखेरि, पापको कारणले गर्दाखेरि हामी अलग भएको छ। त्यति मात्र होइन, सृष्टिकर्ताको मुहार हामीबाट छेकिएको छ। The face of God has been hidden from us. Why? Because we have a sin nature and he has a righteous nature. And the righteous and sin nature cannot be in one place at one time. Tapaile ke dekhnu hudacha bhane ni aba manish cha ani parmeshwar cha ani yo khalta lai nagera janaka lagi la manche le dharma banayo, karma banayo, afno jat ansar ko riti riwaj banayo, riti thiti banayo. तर उनीहरूले जति नै जम गरे तापनि, जति नै के अरे धर्मकर्म गरे तापनि, उनीहरूले त्यो कुरोलाई के गर्न सक्दैनथ्यो, परमेश्वर कहाँ पुग्न सक्दैनथ्यो। सबैले भन्छ किन भन्नुहोस् त, किनभने अदमलाई परमेश्वरले के भन्नु, तेरो कारणले गर्दा नि भूमि चाहिँ श्रापित भएको छ। अब यो भूमिको पशुलाई बलिदान गरे तापनि त्यो त श्रापित हो नि त, श्रापित कुरोले हामीलाई कसरी चाहिँ अर्को ठेक भाषाले बुझ्ने भाषाले पनि कसरी पार तराउने, कसरी परमेश्वर कहाँ पुर्याउने। त्यही भएर पुरानो नियमको बलिदान चाहिँ परमेश्वरले टेम्परेरी रूपमा मात्रै राखिदिनु भएको थियो, त्यो सधैँको लागि होइन। त्यही भएर योनाले के भन्दैछ भने नि, परमेश्वरको थुमा यीशु चाहिँ हाम्रो पाप उठाइ लानका लागि लाई। हेर्नुहोस् है, जति नै परिश्रम गरे तापनि नि यो खाल्टालाई नाङ्न सक्दैन। त्यही भएर हामी यीशुलाई के पनि भन्छौँ थाहा छ, हि बिकम अ ब्रिज बिट्विन गॉड एन्ड द ह्युमन बीइङ। सबैले फेरि पनि सुन्नुहोस् ल, परमेश्वर यीशु ख्रिस्ती के बनिनु भयो थाहा छ, त्यो पुल बनिनु भयो।
3: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 9141788602, 9141788602
6: र 9818252240, 9818252240।

आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुन्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: परमेश्वरको नाउँको स्तुति होस्, उहाँको नाउँको प्रशंसा होस्, किनकि मलाई तपाईँको बीचमा परमेश्वरको सुसमाचारको बहुमूल्य वचन लिएर आउने मौका उहाँले दिनुभएको छ र म प्रभुमा विश्वास गर्दछु कि तपाईँले आज परमेश्वरको वचनबाट आशिष पाउनुहुनेछ, जसरी आफ्नो रेडियो खोलेर तपाईँले यो कार्यक्रम सुनिराख्नु भएको छ र तपाईँको हृदयमा तपाईँले आशिष पाउनुहुनेछ। म यसमा प्रार्थना गर्दछु तपाईँको जीवनको परिवर्तनको लागि, तपाईँले यो वचन बुझ्नु भएको होस् भनेर मैले ख्रिस्ट येशूमा प्रार्थना गर्दछु र उहाँसँग सहायता माग्दछु। अब हामी आजको सन्दर्भतिर जानेछौ। म तपाईँहरूलाई आज उत्पत्तिको पुस्तक 4 अध्यायमा फर्काउनेछु। यो खण्डमा तपाईँको ध्यान आकर्षण गर्नेछु। उत्पत्ति 4 अध्यायको 4 पदमा यसरी लेखिएको छ, हाबिलले आफ्ना भेडाको बगालबाट पहिले जन्मेका पाठाहरूका बोसो भाग ल्याए, परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो। मानिसको दुःख लाग्दो चित्रलाई उत्पत्ति 3 अध्यायले अन्त्य गर्दछ। तिनीहरूको निम्ति दुःख कष्ट आयो। तिनीहरू भनेको आदम र हब्बा हुन्, जो पहिलो मानिस र स्त्री थिए। तिनीहरूको निम्ति आदमको बगैँचामा प्रवेश थिएन, आदमको बगैँचाबाट तिनीहरूलाई निकालिएको थियो। यदि मानिसले होसियारपूर्वक वचन अध्ययन गर्यो भने हामीले थाहा हुन्छ तिनीहरूले आफ्नो शुरूको अवस्थालाई गुमाएका छन्। तैपनि तिनीहरू र परमेश्वरको बीचमा संसार अर्थात संगति भन्ने कायमै थियो। आदमका परिवारले परमेश्वरलाई आराधना गर्दथे, तिनीहरूले परमेश्वरको प्रशंसा गर्दथे। आदमको बगैँचा एउटा आराधना गर्ने स्थल थियो। चार पदले हामीलाई भन्दछ, हाबिलले आफ्ना भेडाको बगालबाट पहिलो जन्मेको पाटाहरू ल्याए, जहाँ परमेश्वरको आराधना अथवा प्रशंसा गरियो। एक ठाउँमा आदमका परिवार जम्मा भएर परमेश्वरको आराधना गरे। तिनीहरू एक ठाउँमा भेला हुन शुरूआत गरेका छन् संगतिको निम्ति। तिनीहरूले परमेश्वरको आराधना गर्ने दृष्टिकोण विकास गरेका छन्। उनीहरू चेतना भएको छ, हामीले परमेश्वरको आराधना गर्नुपर्छ, साँचो परमेश्वरको खोजी गर्नुपर्छ। तिनीहरू जम्मा भए जहाँ तिनीहरूको निम्ति केन्द्र पर्दथ्यो अर्थात मुख्य ठाउँ थियो, त्यहाँ जम्मा भएर उनीहरूले आफ्नो भेटी ल्याउने गर्थे। सबै सन्तानहरूको निम्ति आराधना गर्ने ठाउँ तिनीहरूले नियुक्त गरे। यो ठाउँमा हामीले परमेश्वरको आराधना गर्नुपर्छ। यो त आराधनाको नमूना थियो अर्थात आराधना निर्माण भएको थियो। आराधना गर्न तिनीहरूसँग निश्चित समय पनि तिनीहरूले तोकेका थिए। हामीले 3 पदमा देख्छौ समयको प्रक्रिया, अथवा हामीले पढ्न सक्छौ केही समय बितेपछि समयको व्यवस्थालाई हामीले देखिरहेका छौ। तिनीहरूले एउटा निश्चित समय तोकेर परमेश्वरको आराधना गरे। तिनीहरूले आराधना गर्ने समय अरू दिनभन्दा फरक दिनमा स्थापना गरेका छन्। तिनीहरूले अरू दिनभन्दा अर्कै छुट्टै समयलाई निकालेका छन्। हामीले उत्पत्ति 2 अध्यायमा पढ्न सक्छौ, परमेश्वरले हप्ताको 7 दिन बनाउनु भयो। तिनीहरू मध्ये एक दिन वा हप्ताको पहिलो दिनलाई विश्राम अर्थात सबात दिन भनी छुट्याउनु भयो। तसर्थ हामी जुन 4 अध्यायमा आराधनाको विषयमा तिनीहरूले छुट्टै आराधनाको दिन अलग गरेका छन्, त्यो चाहिँ विश्रामको दिन थियो अर्थात निश्चित समय थियो र त्यही निश्चित दिनमा तिनीहरूले दशांश भेटी अनि अरू कुराहरू बलिदानहरू लिएर परमेश्वरको सेवामा आएका छन्। जुन कुरा यहाँ उल्लेख गरिएको छ, हामीलाई भनिएको छ मानिस पाप र पतित भएको छ, उसले पाप गरेको छ, उसले परमेश्वरलाई खोजी गर्नु पर्दछ। मानिसले पाप गरेको कारणले गर्दा, मानिसले गलत बाटोमा लागेको कारणले गर्दा उसले परमेश्वरको खोजी गर्नु पर्दछ। आदम र हब्बा र तिनीहरूका छोराहरू हाबिल र कैनलाई परमेश्वरको आराधना गरिनु पर्दथ्यो भनी यहाँनिर प्रकाश पारिएको छ। उहाँले तिनीहरूलाई प्रकट गर्नुभयो कि तिनीहरूको आराधना गर्नुपर्ने व्यक्ति चाहिँ सर्वशक्तिमान एकमात्र परमेश्वर हुनुहुन्थ्यो। उहाँ मात्र तिनीहरूका सृष्टिकर्ता हुनुहुन्थ्यो। हाबिलले परमेश्वरका असल भेडाको बगालबाट उत्तम वस्तु ल्याए अर्थात उत्तम भेटी ल्याए, तसर्थ परमेश्वरले तिनको भेटीलाई स्वीकार गर्नुभयो। परमेश्वरले तिनीहरूको बीचमा आफ्नो उपस्थिति दिनुभयो र हामीले विश्वास गर्नुपर्दछ हाम्रा परमेश्वर आराधनाका स्रोत हुनुहुन्छ। उहाँ बाहेक अरू कोही परमेश्वर छैन। परमेश्वरलाई सृष्टिकर्ताका रूपमा हामीले पूजा गर्नुपर्दछ। बाइबलले स्पष्ट पार्दछ हामी प्रति उहाँ स्वयं प्रकट हुनुभएको छ। परमेश्वरलाई हामी आत्मा र सत्यतामा आराधना गर्दछौ। उहाँले आफूलाई परमेश्वरको वचनमा पनि प्रकट गर्नुभएको छ। परमेश्वरले आफूले सृष्टि गरेका कुरामा प्रकट गर्नुभएको छ। तर यसको अर्थ यो होइन कि हामीले उहाँको सृष्टिलाई नै पूजा गरौं, तर सबै थोकमा हामीले ख्रिस्ट येशूलाई आराधना गर्नुपर्छ। बाइबलले भन्छ परमेश्वर आत्मा हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। उहाँ मानिसले बनाएको मन्दिरमा वास गर्नु हुँदैन, उहाँको वासस्थान स्वर्ग हो भने पृथ्वीमा उहाँको वासस्थान मानिसहरूको हृदयमा हुन सक्छ, आत्मामा हुन सक्छ। हामी कसरी परमेश्वर कहाँ आउनु पर्दछ भन्ने कुरा हाबिलले हामीलाई सिकाएका छन्। परमेश्वरको उपस्थितिमा हामी उत्तम भेटी लिएर आउनु पर्दछ। जब हामी परमेश्वरको उपस्थितिमा आउँछौ हामी एक पापी जस्तै भएर आफूलाई स्वीकार गरेर आउँछौ। परमेश्वर पवित्र हुनुहुन्छ तर हामी पापी छौ, हामी अशुद्ध छौ, हामीले पाप गरेका छौ, हामीले परमेश्वरको क्रोध मुनि रहेका छौ, हामीले दण्ड र मृत्यु पाउनै पर्छ, हामीले गरेको पापको सजाय हामीले पाउनु पर्छ। प्रिय मित्र, हामीमा कुनै असल र पवित्रता भन्ने कुरा छैन, हामी गलत गर्छौ। हामी परमेश्वरको अघि एक पापीको रूपमा खडा भएर उहाँको सामु हाम्रा सबै पाप स्वीकार गर्नु पर्दछ। हाबिलले एउटा पापीको रूपमा आफूलाई स्वीकार गरेका छन्, परमेश्वरको क्रोध मुनि छु भन्ने कुरा उनले विश्वास गरेका छन्, स्वीकार गरेका छन्। परमेश्वरको सामुन्ने हाम्रो अवस्था प्रकट गर्नु पर्दछ। परमेश्वरले पश्चाताप गर्ने व्यक्तिलाई अनुग्रह दिनुहुन्छ, उहाँले सबै पापीहरूलाई अनुग्रहद्वारा बचाउनुहुन्छ। हामी पापी छौ, हामीलाई पाप क्षमाको आवश्यकता छ, हामीले परमेश्वरको न्यायमा पर्नु अघि हाम्रो सबै पाप स्वीकार गर्नुपर्दछ भन्ने कुरा हामीले विचार गर्नुपर्छ। हाम्रो पापले हामीलाई परमेश्वरबाट अलग गरेको छ। कोही व्यक्तिले आफ्नो पाप स्वीकार गर्दैन भने ऊ परमेश्वरको क्रोध मुनि रहनेछ, परमेश्वरको दण्डमा उसले आफूलाई सुम्पनेछ। के तपाईँहरूले आफ्नो पाप स्वीकार गर्नुभएको छ, मान्नु भएको छ? के तपाईँ पापी छु भन्ने कुरा विश्वास गर्नुभएको छ, थाहा गर्नुभएको छ? के आज तपाईँले आफ्नो पाप पश्चाताप गर्न चाहनुहुन्छ? आदरणीय श्रोता मित्र, म तपाईँलाई विन्ती गर्न चाहन्छु, यदि आज नै तपाईँले आफ्नो पाप स्वीकार गर्नुभयो भने तपाईँको पाप क्षमा हुनेछ, ख्रिस्ट येशूले तपाईँलाई क्षमा गर्नुहुनेछ। ख्रिस्ट येशूमा पापको क्षमा छ, उहाँमा उद्धार अनि मुक्ति छ, उहाँमा जीवन छ। हामीलाई राम्ररी थाहा छ हामी पापी छौ, उहाँले पापीहरूलाई प्रेम गर्नुहुन्छ, तर प्रेमको साथै उहाँले पापीहरूलाई दण्ड पनि दिनुहुन्छ। परमेश्वर प्रेमिलो मात्र हुनुहुन्न तर उहाँ न्यायी हुनुहुन्छ, न्याय गर्नुहुन्छ, इन्साफ गर्नुहुन्छ। यदि कसैले स्वर्ग र नरकको वास्तविकतालाई नै विश्वास गर्दैन भने उसले आफ्नो पापको वास्तविकतालाई पनि महसुस गर्न सक्दैन, उसले पापको स्वभावलाई बुझ्न सक्दैन, यसकारण ऊ परमेश्वरको न्यायमा अवश्य पर्नेछ। हामीले हाबिललाई देखिरहेका छौ जसले आफू पापी छु भन्ने कुरा आफ्नो मनमा स्वीकार गरे। हाबिलले परमेश्वरको अघि आएर आफ्नो पापको प्रायश्चितको निम्ति थुमा बलिदान गरे। तिनले महसुस गरे कि यो बिना म परमेश्वरलाई खुसी पार्न सक्दिन, परमेश्वरको अगाडि आउन सक्दिन। तिनले देखे परमेश्वरले आदमलाई दिनुभएको प्रतिज्ञा। परमेश्वरले आदमलाई भन्नुभयो तेरो र स्त्रीको सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। यो परमेश्वरको न्याय थियो किनभने आदमले परमेश्वरको विरूद्धमा काम गरेका थिए। अनि उहाँले सर्पलाई पनि भन्नुभयो त्यसले तेरो शिर कुल्चनेछ। यो पहिलो करारको प्रतिज्ञा थियो कि उहाँ ख्रिस्ट येशु स्त्रीको सन्तानबाट आउनुहुनेछ जो आइसक्नु भएको छ। येशु ख्रिस्ट कुमारी कन्याबाट जन्म हुनुभयो। उहाँ निष्कलङ्क, निष्कोट, पापरहित र निर्दोष हुनुहुन्थ्यो, तर पनि उहाँ हाम्रो पापको खातिर, मानिसको पापको खातिर हाम्रो पक्षमा हामीले पाउनु पर्ने दण्ड उहाँ स्वयंले भोग्नुभयो। प्रिय मित्र, के तपाईँले थाहा गर्नुभएको छ येशु ख्रिस्टले क्रुसमा भोग्नुभएको दुःखलाई? यो तपाईँको निम्ति थियो, उहाँ हाम्रा निम्ति बलिदान हुनुभयो। बलिदान बिना मानिसको पाप क्षमा हुँदैन, यो कुरालाई हाबिलले बुझेका थिए। तसर्थ तिनले परमेश्वरको अघि भेटी ल्याए, तिनले थुमाको पाठो भेडाको बगालबाट ल्याए र परमेश्वरको सामु बलि चढाए। तिनले बुझे कि रगतद्वारा पाप क्षमा हुन्छ, यो पुरानो करारमा मानिसहरूको निम्ति प्रबन्ध गरिएको थियो। अहिले पशुको रगतद्वारा मानिसको पाप क्षमा हुन सक्दैन, हाम्रो पाप क्षमाको निम्ति येशूको रगतको आवश्यकता थियो र जुन रगत चाहिँ पवित्र हुनु पर्दथ्यो। उहाँको रगतले मात्र हाम्रो सबै पापहरू क्षमा गर्न सक्छ, ख्रिस्ट येशूको रगतले, किनभने उहाँ पापीहरूको ठाउँमा मर्नुभयो, हामीले मर्नुपर्ने ठाउँमा ख्रिस्ट येशूले मर्नुभयो। उहाँले हाम्रा सबै पापहरू क्रुसमाथि बोकेर मर्नुभयो, हाम्रो दण्डहरू उहाँले लिनुभयो। प्रिय मित्र, के तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुभएको छ? उहाँ पापीहरूको पक्षमा खडा हुनुभयो, हाम्रो पक्षमा खडा हुनुभयो। पापीहरूलाई शुद्ध र पवित्र पार्न धर्मी परमेश्वर ख्रिस्ट येशू आफै मर्नुभयो। हामीले परमेश्वरका येशूद्वारा मात्र पुग्न सक्छौ, उहाँले परमेश्वरसँग हामीलाई मिलाप गराउनु भएको छ। येशूमा विश्वास गर्नुहोस् र तपाईँले पनि उद्धार पाउनुहुनेछ, किनभने मैले तपाईँलाई भनेको छु उद्धार ख्रिस्ट येशूमा मात्रै छ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
2: लाई मकाउन देऊ, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टटल। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ पूर्ण चाहिँ घर सुरुवातको तरङ्ग। म सधैँ सुन्छु, तपाईँहरू पनि सधैँ सुन्नुहुन्छ है।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
4: नमस्ते नमस्ते। दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागिरहेको छ। एउटा भनाई मलाई खुबै मनपर्छ। भनाई यस्तो छ, जीवन भनेको आजको निम्ति मात्र हो, हिजो इतिहास भइसक्यो, भोलि आएको छैन, आज मात्र हाम्रो हातमा हुन्छ। यसकारण आज नै हामी जिउनु पर्छ। जीवन समयसँगै जोडिएको हुन्छ। हामी समयको विषयमा कुराकानी गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

समयको शुरूवात कहिले भयो यो कसैले पनि जान्दैन। घडी बन्नु अघि देखिने समय थियो। बाइबल शास्त्रमा समय कहिलेदेखि भयो भन्ने विषयमा किटान गरी केही भनिएको छैन, तर परमेश्वर जहिलेदेखि हुनुहुन्छ तहिलेदेखि नै समय थियो भन्न सकिन्छ। समय परमेश्वरले बनाउनु भयो। परमेश्वर सृष्टिकर्ता समय भन्दा अघिदेखि हुनुहुन्छ। उहाँ समयको बन्धनमा पर्नुहुन्न, समयको सिमानाभित्र उहाँ हुनुहुन्न। समय बितेर जाँदा उहाँ पुरानो वा बुढो हुनुहुन्न, उहाँ कहिले मर्नुहुन्न। परमेश्वरको सुरु र अन्त छैन, उहाँ अल्फा र ओमेगा हुनुहुन्छ। मान्छे मरेर जान्छ, परमेश्वर मर्नुहुन्न। डाँडा काँडा ढलेर भत्केर मैदान हुन सक्छ, ठूलो खोला सुकेर मरूभूमि बन्न सक्छ, तर परमेश्वर जस्ताको तस्तै रहनुहुन्छ। यो संसारमा कोही र केही रहेन भने पनि परमेश्वरलाई केही फरक पर्दैन, उहाँको अस्तित्वको कहिले पनि अन्त हुँदैन। परमेश्वर कोही माथि आश्रित हुनुहुन्न। समयले संसारमा परिवर्तन ल्याउँछ। एउटा पुस्ता बितेर अर्को पुस्ता आउँछ, तर परमेश्वर जस्तो हुनुहुन्छ त्यस्तै रहनुहुन्छ, हिजो आज र सधैँभरि। हामी मानिस भने समयको अधीनमा छौं। हाम्रो निम्ति पृथ्वीमा बस्ने समय तोकिएको छ, त्योभन्दा बढी चाहिँ हामी जान सक्दैनौ। यहाँ हामी सधैँ रहँदैनौ, एक दिन पृथ्वीबाट विदा भएर जान्छौं। रविन शर्मा एक प्रसिद्ध लेखक छन्, तिनले धेरैवटा पुस्तक लेखेका छन् र एउटा पुस्तकमा तिनले लेखे समय धन हो उनले भनेका छन्। साँच्चै मानिसहरूको निम्ति समय धन हो, यसको सदुपयोग गर्नुपर्छ। बाइबलले पनि समयको विषयमा महत्वपूर्ण कुरा भनेको छ। परमेश्वरको वचन हो यो, यसमा हामी मानिसको निम्ति उपयोगी र महत्वपूर्ण कुराहरू पाउँदछौ। उपदेशक 3:1 भन्दछ, सबै कुराका लागि समय छ र आकाश मुनि सबै कार्यकलापको एउटा समय छ। हाम्रो जीवनका विभिन्न चरणहरू छन्, बाल्यकाल, केटौलीपन, तरुण अवस्था, प्रौढपन र वृद्ध अवस्था। यो पनि जीवनको समय हो, ऋतु हो। बाल्यकाल आमा बुवाको हेरचाहमा बित्छ, स्कूलका गुरुजनको शिक्षा दीक्षामा बित्छ। मानिसको जीवनको तालिम धेरै लामो समयसम्म चल्छ, कम्तीमा पनि 15, 16, 17, 18 वर्ष शिक्षा र तालिममा बित्छ। त्यसपछि जीवनको पेसा समात्नु पर्ने हुन्छ, घर गृहस्थी बसाउनु पर्ने हुन्छ। यसरी समय उडेर उडेर गएको पत्तै पाइँदैन। बाइबलले भनेको यो वचनमाथि विचार गरौं, सबै कुराको समय छ। अर्थात् जुन कुरा जुन समयमा गर्नुपर्छ त्यो त्यति नै बेला गर्नुपर्छ। जस्तै मानिसले शिक्षा लिने काम बाल्यकालमा नै थाल्नुपर्छ। क पुरी क खरायो ख वा ए पर एप्पल, बी पर बल, 1, 2, 3, 4, 1, 2, 3, 4 सिक्ने प्रक्रिया बाल्यकालदेखि नै थाल्नुपर्छ, किनकि बाल्यकाल शिक्षा र तालिम लिने समय हो। हुन त पढ्नका निम्ति उमेर चाहिँदैन, मानिसले जहिले पढे पनि हुन्छ, तापनि 60 वर्ष काटेर पढ्न थाल्दा त्यसोलाई त केही पनि फाइदा त हुँदैन, होइन त? किनकि जीवन धेरै बितिसकेको हुन्छ। तर ठिक समयमा पढेर शिक्षा आर्जन गरे त्यसले जीवनमा फरक पार्छ। अर्को एउटा महत्वपूर्ण कुरा छ, मानिसले जीवनमा विभिन्न निर्णयहरू लिनुपर्ने हुन्छ, अनि ठिक समयमा ठिक निर्णयले पनि मान्छेलाई फाइदा गर्छ। समयको मूल्य हामीले चिन्नुपर्छ, समयको मूल्य हामीले चिन्नुपर्छ। सबै कुरा गर्ने बेला छ, स्कूलमा भर्ना हुने बेला छ, खेतमा धान रोप्ने बेला छ। कुबेलामा गएर तपाईँको भर्ना पनि हुँदैन अनि धान पनि रोप्न सकिँदैन। कोदो छर्ने त्यसको पनि आफ्नो टाइम छ। चाँप गुराँस वनमा फुल्दछन्, ती फुल्ने एउटा समय छ। केटाकेटीहरू चङ्गा उडाउँछन्, त्यो उडाउने पनि एउटा समय छ। मन लाग्यो भनेर असार साउनमा कसैले चङ्गा उडाउँदैन, बिहे गर्ने पनि एउटा समय छ। 10, 11 वर्षमा छोराछोरीको विवाह गरिदिनु हुँदैन, त्यो विवाह गर्ने समय होइन, एउटा समय छ। सरकारले त्यो पनि वर्ष तोकिदिएको छ। 50, 60 वर्ष पुगेर पनि
विवाह गर्ने होइन, एउटा समय छ भनिन्छ नि। मानिसले 25 वर्ष पुग्दा नपुग्दै आफ्नो जीवनको पेसा समातिसकेको हुनुपर्छ। मैले के भन्न खोजिरहेको छु भने हामीले समयको महत्वलाई बुझ्नुपर्छ, समयको सदुपयोग गर्नुपर्छ। दुई चार वर्ष यताउति सबै कुराको निम्ति हुन सक्छ, त्यो म बुझ्न सक्छु र हामीले बुझ्नुपर्छ। तपाईँ जवान हुनुहुन्छ र पढ्दै हुनुहुन्छ भने मन लगाएर राम्ररी पढ्नुहोस्। खटाएर लापरवाही, मित्रहरूको साथमा लागेर स्कूल कलेज नगएर फिल्म हेर्न अनि र बजारतिर घुम्न नजानुहोस्। तपाईँको निम्ति अहिले पढ्ने समय हो, शिक्षा लिने बेला हो, शिक्षा तालिम हो। अहिले ठिकसँगले समयको सदुपयोग गर्नुभयो भने मात्र तपाईँको जीवन सफल र सुखी हुनेछ। अहिले समयको महत्व बुझ्नु भएन भने यस्तो समय फेरि तपाईँले आफ्नो जीवनमा पाउनुहुने छैन। समय पखेटा हुन्छ, सुन्नुभयो, समयको पखेटा हुन्छ, उडेर गइहाल्छ। तपाईँका आमा बुवा सधैँ रहँदैनन्, एक दिन उनीहरू काम गर्न नसक्ने हुन्छन्, शरीरमा शक्ति रहँदैन। त्यसकारण अहिले नै तपाईँले आफूलाई तयार पार्दै लानुपर्छ। तपाईँको खेत छ भने त्यसमा तपाईँले मेहनत गर्नुपर्छ, खेत खनजोत गरी समय अनुसार बाली लाउनुपर्छ। समय टरे पछि बाली लगाएर केही फाइदा हुँदैन, अल्छी मान्नु हुँदैन, आलस्यले जीवनलाई नाश पार्छ। अहिलेको काम भरे, आजको काम भोलि गर्छु भन्नु पनि हुँदैन, समय बितिहाल्छ। एक क्षण पछि परिस्थिति अर्कै हुन सक्छ, यसकारण अहिलेको अहिले, भरेको भरे गरिहाल्नुपर्छ। समयले त्यसलाई साथ दिन्छ जसले त्यसको महत्वलाई बुझेको छ। एउटा मानिस थियो, निकै हत्ताकट्टा थियो, पैसावाला थियो, उसको जीवनमा कुनै कुराको कमी छैन जस्तो देखिन्थ्यो। मोटर गाड़ीहरू थिए, ठूल्ठूला बिल्डिङ शहरमा थिए, गाउँमा पनि ठूलै खेत, शहरको ठाउँ ठाउँमा उसको व्यापार चलिरहेको थियो, प्रशस्त धन सुख विलासमा जीवन बितिरहेको थियो। उसले धर्म कर्ममा पनि निकै रुचि राखिरहेको थियो, निकै नै उसको रुचि थियो। प्रभु येशूमा उसले विश्वास गर्दैन थियो, तापनि उसले परमेश्वरको प्रेमको सुसमाचार सुनेको थियो, येशू र उहाँका शिक्षा मन पराउँथ्यो। येशूमा विश्वास गर्नुहुन्छ, उहाँलाई ग्रहण गर्ने भनी सोद्धा पछि गरौंला, अहिले समय आएको छैन भन्थ्यो। उसले खै कस्तो र कुन समय पर्खिरहेको थियो कसैलाई थाहा भएन। तर दुःखको कुरा, एक दिन अचानक उसको मृत्यु भयो, हृदयघात भयो, सबै मान्छेहरू छक्क परे। मृत्युले उमेर हेर्दैन, आधा जीवन पनि बितेको थिएन, तर यसरी सोच्दै नसोचेको बेला उसको जीवन समाप्त भयो। उसका कस्ता कस्ता योजना र इच्छाहरू सपनाहरू थिए होलान्, तर ती सब चकनाचुर भए। समय हाम्रो वशमा हुँदैन, जीवन हाम्रो नियन्त्रणमा छैन। परमेश्वरले बनाउनु भएको मानव शरीरभित्र अंग प्रत्यङ्ग छन् अनि ठूलादेखि लिएर ससाना नसाहरू छन्। एउटै सानो नसा बिग्रियो भने जीवन समाप्त। त्यो व्यक्तिले यीशुलाई जीवनमा ग्रहण गर्ने मौका एकपल्ट पाएको थियो, अब त्यो मौका पाउने छैन। वा आफ्नो पाप सहित यो संसारबाट विदा भयो। सठिक समयमा सठिक निर्णय हामीले लिनुपर्छ। असल कुरा गर्नका निम्ति साइत पर्खिरहनु पर्दैन, वास्तवमा साइतले कुनै फरक पार्दैन। असल कुरा गर्नु छ भने त समय परमेश्वरकै वरदान हो, तर मानिसको सोचले फरक पार्छ, साइतले होइन। तपाईँले अहिले जुन समय पाउनु भएको छ त्यसको प्रयोग कसरी गर्दै हुनुहुन्छ? मानिसलाई जीवनमा सबै कुरा चाहिन्छ, काम गर्नुपर्छ, परिश्रम गर्नुपर्छ, मनोरञ्जन पनि गर्नुपर्छ, तर सबै कुरामा सन्तुलन हुनुपर्दछ। समयलाई उत्पादनकारी कार्यमा लगाउनुपर्छ। आजको समय भोलि पाइँदैन। जीवनमा यस्तो अवस्था पनि आइपुग्छ जब तपाईँ आफ्नो पेसा बदल्न सक्नुहुन्न, उमेर बितिसकेको हुन्छ, समय बितिसकेको हुन्छ, गलत मानिसहरूसँग रहेर काम गर्न कर लाग्छ, बाध्यता हुन्छ। यसकारण समय हुँदै सठिक निर्णय ठिक निर्णय लिएको छ भने पछिबाट पछुतो गर्नु पर्दैन। आफ्नो समय सही र साँचो मानिसहरूसँग बिताउनु पनि उत्तिकै महत्वपूर्ण कुरा हुन्छ। पाखण्डी मानिसहरूले समय बर्बाद पारिदिन्छन्, भित्रभित्रै शोषण गरिरहेका हुन्छन्। बाहिरबाट हेर्दा धेरै आत्मिक धार्मिक असल देखिन्छन्, तर वास्तवमा भेदभावकारी र भ्रष्ट हुन्छन्। यस्ताहरूले कसैको जीवनको महत्वपूर्ण समयलाई
नष्ट गरिदिन्छन्। यस्ता मानिसहरूसित होसियार हुनुहोस्। तपाईँको समय नष्ट पारिदिने मानिसहरूसँग सम्बन्ध नराख्नुहोस्। यदि तपाईँ जवान हुनुहुन्छ भने त्यसै व्यर्थका गफ गाफ गर्ने मानिसहरूसित बसेर ठट्टामा आफ्नो जीवनलाई समयलाई बर्बाद नगर्नुहोस्। याद गर्नुहोस्, समयको मूल्य छ। आज परमेश्वरको वचन सुन्ने मौका तपाईँले यो रेडियो मार्फत पाइराख्नु भएको छ। विश्वास गर्नुहोस् उहाँमा। विश्वासले मान्छेको जीवनमा महत्वपूर्ण काम गर्दछ। प्रभु येशू तपाईँका पापको निम्ति मर्नु भएको छ। उहाँमा पापको क्षमा र मुक्ति छ। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। यही येशूको सुसमाचार हो। यो सुसमाचारमा विश्वास गर्नुपर्छ। यो सुसमाचारले मान्छेलाई एउटा नयाँ जीवन दिन्छ, एउटा नयाँ हृदय दिन्छ, एउटा नयाँ भविष्य दिन्छ, एउटा नयाँ आशा दिन्छ। प्रभु येशूले भन्नुभयो, हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। उहाँले येशू पनि भन्नुभयो, हेर त, ढोकामा उभिएर म गटगटाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु। आज तपाईँको हृदयभित्र उहाँ आउन चाहनुहुन्छ। तपाईँको जीवनलाई आशिषित तुल्याउन चाहनुहुन्छ। एउटा नयाँ आशा र भविष्यमा डोर्याउन चाहनुहुन्छ। यो जीवनलाई खेर नफाल्नुहोस्। यो समयलाई खेर नफाल्नुहोस्, किनभने जीवन तपाईँको। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै मलाई बिदाई दिइसकेको छ। समय कति निष्ठुरी छ, होइन त? यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न छ, जिज्ञासा छ, वा तपाईँ अझै परमेश्वरको बारेमा म जान्न चाहन्छु भन्नुहुन्छ भने एउटा सानो पत्र मलाई लेख्नुहोस्। म तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। म तपाईँलाई अवश्य नै जवाब दिनेछु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जीवन निष्पक्ष देखिँदैन। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको 59 यहाँलाई स्वागत छ। जीवन सधैँ हामीलाई निष्पक्ष जस्तो लाग्दैन। धेरै पटक हामी परमेश्वरलाई अस्वीकार गर्ने मानिसहरू देख्छौ र तिनीहरू हामी भन्दा धेरै आरामदायी जीवन बिताइरहेका छन्। तिनीहरूले हामी जस्तो दुःखद घटना भोगिरहेका छैनन्। हामी परमेश्वरलाई प्रेम र सेवा गर्न वफादार छौ, तैपनि दुःख र निराशाको समाचारले हामीलाई निरन्तर सताउन सक्छ। परमेश्वरले किन यस्तो हुन दिनुहुन्छ? भजन संग्रहको पुस्तक 73 अध्यायमा आसाफ नाम गरेका एकजना मानिस पनि यही प्रश्नहरूसँग संघर्ष गरिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 5-6 पद, अरू मानिसहरू झैं तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूमाथि मानव खराबी आइलाग्दैनन्, यसकारण अहंकार तिनीहरूको सिक्री हुन्छ र तिनीहरू हिंसाको वस्त्र लगाउँछन्। आसाफले धर्मीहरूलाई दुष्टहरूसँग तुलना गरिरहेका थिए। धर्मीहरूलाई सताउँदै थियो, धर्मीहरू सताइँदै थियो, जबकि दुष्टहरू सताइँदै थिएन। दुष्टहरू घमण्डले भरिएका थिए र तिनीहरू निरन्तर हिंसात्मक कार्यहरूमा भाग लिइरहेका थिए। आसाफले आफूलाई अनुचित लागेको कुराको बारेमा गुनासो गरिरहेका छन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 12 पद, हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिमीहरू धन बढाउँछन्। हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। आसाफ अत्यन्तै निराश थिए, किनभने उनले कुनै पनि कुरामा न्याय भइरहेका देखिरहेका थिएनन्। दुष्टहरू धनी हुँदै गइरहेका थिए, जबकि परमेश्वरलाई साँच्चै प्रेम गर्ने र उहाँको सेवा गर्न आज्ञाकारी हुनेहरूले दुःख भोगिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 13-14 पद, निश्चय मैले व्यर्थैमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि मैले आपत्ति भोगेको छु र प्रत्येक बिहान मैले दण्ड भोग्नु परेको छ। यी दुष्ट मानिसहरूले आफ्नो सम्पत्तिको आनन्द लिइरहेका बेला परमेश्वरको सामु आफ्नो हृदय शुद्ध राखेका आसाफ दिनभरि पीड़ित भइरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 16 पद, जब मैले यी सबै बुझ्ने कोसिस गरे, यो मेरो निम्ति अति गाह्रो भयो। यदि हामीले आज के भोगिरहेको छ भनेर मात्र हेर्यो भने हामी दुष्टहरूले आशिष भोगिरहेको देख्नेछौ, जबकि धर्मीहरूले कठिनाई भोगिरहेका छन्। यसले हाम्रो हृदयमा ठूलो निराशा र समस्या निम्त्याउन सक्छ, जस्तै आसाफलाई भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 17 पद, जबसम्म म परमेश्वरको पवित्र स्थानमा पसिन तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझे। प्रिय श्रोता, भविष्यमा एक दिन यीशु फर्कनुहुनेछ अनि परमेश्वरले धर्मी र दुष्ट दुवैमाथि धार्मिक न्याय ल्याउनुहुनेछ। जसले आफ्नो जीवनमा येशूलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्न समर्पित गरेका छन् उनीहरूले ठूलो इनाम पाउनेछन्। आसाफले परमेश्वरसँग आफ्नो भविष्यको लागि तत्पर रहने छनौट गरे। यसले उनलाई आफ्नो शान्ति पूर्ण प्राप्त गर्न अनुमति दियो, ताकि उनले परमेश्वरको जनहरूको सेवा गरिरहन सकुन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 23-26 पद, तैपनि म निरन्तर तपाईँ सँगै छु, तपाईँले मेरो दाहिने हात थाम्नु भएको छ, आफ्नै सल्लाहमा तपाईँले मलाई डोर्याउनुहुन्छ र पछि मलाई महिमामा लानुहुनेछ। स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन। मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदा सर्वदाको निम्ति मेरो हृदयको शान्ति र मेरो भाग हुनुहुन्छ। प्रिय श्रोता, हरेक विश्वासीले जस्तै आसाफले पनि हाम्रो भविष्यको आशा बुझ्नु आवश्यक थियो, ताकि उसले आफ्नो वर्तमान परिस्थितिहरू सहन बल पाउन सकोस्। मेरो यही प्रार्थना छ कि तपाईँहरू जो जतिले परमेश्वरको सेवा गर्दै हुनुहुन्छ तपाईँले भविष्यमा परमेश्वरबाट महान आशिष पाउनुहुनेछ भन्ने यो योजनालाई पनि बुझ्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: म अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण।
2: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्न बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारी लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं। एकदमै महत्वपूर्ण जानकारी तपाईँको निम्ति कार्यक्रममा रहनेछ। तपाईँले भने हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा आज विभिन्न जातिको वैवाहिक संस्कार अथवा वैवाहिक संस्कारको बारेमा म तपाईँलाई बताउन चाहन्छु। विभिन्न जाति, विभिन्न संस्कार, हामी वैवाहिक रीतिरिवाज पनि कतिचोटि जाति पछि नै फरक हुने गर्छ र केही विवाह अचम्म र उदेक लाग्दा पनि छन्। ती उदेक र अचम्म लाग्ने संस्कार भएका विवाहको बारेमा म तपाईँलाई बताउन गइरहेको छु। दुल्हा दुलहीको टाउको छ पटक ठोक्काई विवाह गर्ने विधि थामी जातिमा छ। केटीको बच्चा भएपछि मात्र विवाह विधि पूरा भएको मानिने लोहामी जातिमा रहेको छ। विवाहमा घिउको टीका लगाउने चलन लोहामी जातिकै छ र केटी भगाएपछि केटीको आमा बुवासँग माफी माग्ने चलन बाह्र गाउँलेमा रहेको छ। छोराको विवाहको उमेर भए नभएको जाँच्न बाबु छोरा लडाई गर्ने विधि हायु जातिमा रहेको छ। बहुपति विवाह गर्ने प्रचलन भएको शेर्पा जातिमा रहेको छ। दुबो र ढुङ्गा हातमा लिई शपथ खुवाउने चलन लिम्बू जातिमा रहेको छ। दुल्हा दुलही एकअर्काको रगत चाखेर विवाह सम्पन्न गर्ने विधि वातर जातिमा रहेको छ। दुल्हा आउनुपर्ने गधाको पूजा गर्ने बानिया जातिमा रहेको छ र माघी विवाह र गरेपछि परम्परा भएको धिमाल जातिमा रहेको छ। जेठो दाजुसँग नछुट्टी सँगै बसेमा मात्र पैतृक सम्पत्ति मान्छेले कान्छोको अधिकारमा स्थापना हुने बाह्र गाउँलेको रहेको छ र सुपारी विवाह प्रथा भएको धिमाल जातिमा रहेको छ। बहुपति विवाह प्रथा भएको डोल्पो जातिमा रहेको छ। आफूभन्दा जेठी केटीसँग विवाह गर्ने चलन थारू जातिमा रहेको छ। मङ्सिरमा मात्र विवाह गर्ने जाति थामी जातिहरू रहेका छन् र विवाहमा सन्धि लडाई गर्ने चलन भएको कुमाल जाति रहेको छन्। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, मैले तपाईँको निम्ति निकै नै महत्वपूर्ण कुराकानी राखि नै राखेँ कार्यक्रममा, किनभने कुनै कुनै जातिहरूको विवाह प्रथा एकदमै फरक हुन्छन्, होइन? हामीले सोचे भन्दा पनि फरक हामी पाउन सक्छौँ। र आज पनि यस्तै कुराकानी मैले तपाईँलाई कार्यक्रममा बताइ नै रहेको छु र अझै यस्तै महत्त्वपूर्ण कुराहरू कार्यक्रममा बताउने नै छु। र फेरि पनि विभिन्न जातिको वैवाहिक संस्कारकै बारेमा म तपाईँलाई केही महत्त्वपूर्ण कुरा राख्दैछु। र विवाहमा सन्धि सन्धि लडाई गर्ने चलन भनेको कुमाल जातिमा रहेको छ। र विधवा विवाह वा विधवालाई विवाह गर्ने प्रचलन राजवंशी जातिमा रहेको छ भने विवाह भोजमा भ्याकुर खाने टोल्पो जातिमा रहेको छ। लतार्ने विवाह अथवा लछार पछार गरेर गर्ने विवाहलाई सन्त्याल जातिमा रहेको छ यो विवाह। र हार नातामा विवाह गर्ने चलन चाहिँ राउटे जातिमा रहेको छ। र केटी किनेर विवाह गर्ने चलन चाहिँ मेचे जातिमा रहेको छ। र दुलहा दुलही सिन्दुर साटासाट गर्ने चलन चाहिँ झाँगड जातिमा रहेको छ। र दुलही लिन दुलहा नजाने चलन मेचे जातिमा रहेको छ। सिन्दुर प्रथा नभएको जाति तामाङ, लोहमी, दिमाल जातिहरू हुन्। मङ्गलबार केटी हेर्ने, मङ्गलबार जन्ती जाने चलन भनेको चेपाङ जातिमा रहेको छ। उहाँहरू मङ्गलबार मात्रै हुन्छ। र विवाहपछि छुट्टै घर बनाएर बस्ने जाति चेपाङ र किसान जातिहरू हुन्। दुलहाको बाबु जन्ती जान नहुने अथवा दुलहाको बाबु जन्ती जान नमिल्ने चलन चाहिँ राजवंशी र दनवार जातिमा रहेको छ। चिउरीको बोट दाइजोमा दिने चलन चेपाङ जातिमा रहेको छ। दुलहीलाई विदाई गर्दा विषको प्याला र बत्ती दिने चलन थारू जातिमा रहेको छ। श्रीमती छँदा छँदै अर्को विवाह गरेमा लोग्नेले घर छोड्नुपर्ने चलन लोहामी जातिमा रहेको छ भने श्रीमती छँदा छँदै दुल्हा दुलहीको टाउको तीन पटक ठोक्काई विवाह गर्ने चलन चेपाङ जातिमा रहेको छ। र विवाहमा दुई

मैले स्पष्ट रूपमा पढ्न सकिनँ। केटी मात्र जाँदा सिस्नो लगाई सहनशीलता सिकाउने जाति चेपाङ जातिमा रहेछ र काठको मुङ्ग्रोसँग विवाह गर्ने चलन चाहिँ गुरुङ जातिमा रहेको रहेछ। र आज मैले तपाईँलाई विभिन्न नेपाली जातिहरूको वैवाहिक संस्कारको बारेमा मैले तपाईँलाई बताएर विभिन्न प्रकारको यस्तो कुराहरू हामीले सुनि नै रहेका छौँ र नेपालमा धेरै जातिहरू छन् र धेरै प्रकारका रमाइला संस्कारहरू पनि छन् होइन, त्यो राम्रो पक्ष पनि हो मलाई लाग्छ यो होइन। यो प्रकारको विभिन्न जाति विभिन्न संस्कार होइन, यसरी आजको धेरै कुरा हामीलाई पनि थाहा भयो र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

आदरणीय श्रोता भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परिचित कुराहरू, नमस्ते तथा जयमसी। म जोनी एरिक्सन टाडा। आज म तपाईहरूसँग परिचित कुराहरूका बारेमा केही कुरा गर्न आएकी छु। केही वर्ष अघिको कुरा हो, हाम्रो चर्चका एल्डर टिम पहाड़मा रहेको आफ्नो नयाँ घरमा बसाइ सरेका थिए। मुख्य सड़क भन्दा अलि भित्र रहेको एउटा विशाल र अनौठो चट्टान देखेर उनी अचम्ममा परे। त्यो निकै अग्लो चट्टान थियो। सड़ककै छेउमा रहेको एउटा तालको पानीमाथि त्यो कुनै भव्य किल्ला जस्तै शानसँग उभिएको देखिन्थ्यो। उनी सुरु सुरुमा त्यहाँ बस्न जाँदाको अनुभव मलाई सुनाउँदै भन्थे, जनी त्यो पहिलो वर्ष त म त्यो अनौठो चट्टानलाई हेर्दा हेर्दै कम्तीमा 6 पटक जति गाड़ी सड़क भन्दा बाहिर तालमा खसाल्नबाट जोगिएको थिए। जब हामी मोडमा आइपुग्यौं, म त्यो भव्य चट्टानको हरेक कुना राम्ररी हेर्नका लागि टाउको घुमाई घुमाई हेर्ने गर्थे। मलाई दिनको फरक फरक समयमा त्यो सड़कमा गाड़ी चलाउन असाध्यै मन लाग्थ्यो, ताकि म त्यो विशाल चट्टानलाई विभिन्न प्रकारको उज्यालो र घामको प्रकाशमा हेर्न सकु। टीमले अझ अगाडि बुझाउँदै भने, जनी घामको प्रकाशले गर्दा त्यो चट्टानका हरेक चिरा र खोपिल्टाहरू कति सुन्दर र स्पष्ट देखिन्थे। यदि त्यस्तो भव्य चट्टान क्यान्ससको समथर भूभागको बीचमा रहेको भए त्यसलाई हेर्न मात्रै वर्षमा 10 लाख भन्दा बढ़ी मानिसहरू आउने थिए। तर केही महिना अघि टीमले एयरपोर्टबाट आफ्नो घरतर्फ एकजना पाहुनालाई गाड़ीमा लिएर आउँदै थिए। तिनीहरू त्यही सड़क हुँदै गाड़ी चलाइरहेका थिए र जब मोडमा आइपुगे तब उनका पाहुनाले अचानक अचम्म मान्दै भने, ओहो, त्यो चट्टानलाई हेर्नुहोस् त। जसमा टीमले सोधे, चट्टान? कस्तो चट्टान? ए त्यो चट्टान? अर्को हप्ता चर्चमा टीमले त्यो घटना सुनाउँदा अलि लाज माने। उनले यसरी स्वीकार गरे, तपाईहरूलाई थाहा छ, यस घटनाले मलाई अति परिचित हुने पापको सम्झना गरायो। यो यस्तो पाप हो जुन केवल हामी विश्वासीहरूले मात्र गर्न सक्छौ। हामी जसले हाम्रो उद्धारको चट्टान प्रभु येशु ख्रिष्टको महानता देखेका छौं र उहाँलाई प्रेम गरेका छौं। मेरो साथीले अझै भने, ख्रिस्टसँग धेरै परिचित भइसकेको भावना कहिलेकाहीँ यस्तो भन्छ कि हामी उहाँलाई सामान्य ठान्न थाल्छौं। त्यसले गर्दा हामी प्रभुसँगको साँचो र गहिरो आत्मीय सम्बन्धको आनन्द लिनबाट वञ्चित हुन्छौ। तपाईँलाई पनि थाहै छ यो कसरी हुन्छ। हामी दिनभरि क्रिश्चियन रेडियो वा प्रवचनहरू सुन्छौं र सोध्छौं कि आजको लागि मेरो आत्मिक भक्ति यति नै काफी छ, अथवा हामी कुनै नयाँ बाइबलीय बहस वा लेखहरू पढ्न हतारिन्छौं तर परमेश्वरको जीवित वचन आफै खोल्न भने बिर्सन्छौ। हामी कुनै पास्टरको एउटा उत्कृष्ट प्रचार सुन्छौं र सोध्छौं कि यो हप्ताको लागि मेरो व्यक्तिगत बाइबल अध्ययन यही नै भइहाल्यो नि। हामी खाना खानु अघि प्रार्थना गर्छौं र राति सुत्नु अघि प्रभुलाई 2-4 शब्द भन्छौं अनि सोध्छौं कि मैले आजको लागि प्रार्थना सिद्धाए बाइबलका परमेश्वर प्रति गरिने यस्तो आधा मनको केवल कर्तव्य निभाउने किसिमको श्रद्धाले उहाँको महिमा र महानतालाई हाम्रो दृष्टिमा फिका बनाइदिन्छ। उहाँ हाम्रो लागि अत्यन्तै सामान्य बन्नुहुन्छ। मेरो अर्थ उहाँलाई अझ राम्रोसँग चिनेर उहाँसँग घनिष्ठ हुनु होइन, बरू उहाँलाई साधारण र खासै महत्व नभएको जस्तो ठान्न थाल्नु हो। त्यसपछि परमेश्वर हामीलाई सामान्य लाग्न थाल्नुहुन्छ। बाइबल पढाई केवल एउटा नियमित काम जस्तो हुन्छ र प्रार्थना गर्नु एउटा झन्झटिलो नियम जस्तो मात्र हुन्छ र यो संसारमा येशूसँगको आत्मीय सम्बन्धलाई मार्ने यो भन्दा चाँडो र सजिलो उपाय अर्को कुनै कुरा हुँदैन। त्यसो भए तपाईँ आफ्नो आत्मिक अवस्थालाई यो साधारण र उदासीन अवस्थामाथि कसरी उठाउन सक्नुहुन्छ? बाइबलले भन्छ, तिमी भित्र भएको वरदानको आगोलाई प्रज्वलित राख र प्रभुप्रतिको प्रेम र जोशलाई फेरि बलियो बनाउनका लागि पवित्र आत्मासँग एउटा नयाँ दर्शन माग्नु भन्दा उत्तम उपाय अर्को केही छैन। उहाँले तपाईँलाई आफ्नो मुक्तिको नयाँ र गहिरो अनुभूति गराइदिनु भएको होस् भनेर उहाँसँग प्रार्थना गर्नुहोस्। उहाँलाई आफ्नो हृदय जाँच्न र तपाईँले सामान्य ठान्दै आएका पापहरू देखाइदिनुहोस् भनेर विन्ती गर्नुहोस्। त्यसपछि सुसमाचारका पुस्तकहरू पढ्नुहोस्। पुरानो करार वा पत्रहरूबाट होइन, केही समय सुसमाचारमै ध्यान दिनुहोस्, जहाँ तपाईँले येशूले तपाईँलाई गर्नुभएको प्रेम, उहाँको सेवा, उहाँको उदारता, उहाँको बलिदान, उहाँको प्रार्थना र तपाईँको लागि उहाँले क्रूसमा दिनुभएको शरीरलाई स्पष्ट देख्न सक्नुहुन्छ। मित्र, उहाँ नै तपाईँको मुक्तिको चट्टान हुनुहुन्छ। संसारका सबै महान र शक्तिशाली कुराहरू उहाँबाटै शुरू हुन्छन्। आउनुहोस्, म तपाईँका लागि प्रार्थना गर्छु। प्रभु येशु, तपाईँ हाम्रो चट्टान र हाम्रो किल्ला हुनुहुन्छ। तपाईँ हाम्रो जीवनका सबै परिस्थिति भन्दा महान र सर्वोच्च हुनुहुन्छ। तपाईँले दिनुभएको अनुग्रहलाई हामीले कहिले सामान्य ठानेका छौं भने हामीलाई क्षमा गर्नुहोस्। तपाईँको मृत्यु र पुनरुत्थान हाम्रो लागि कहिले पनि केवल एउटा परिचित वा सामान्य कुरा नबनोस्। येशूको नाममा प्रार्थना गर्छौं, आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन हो।
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेसनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
6: तपाई स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
5: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
10: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल, अहिले चाहिँ म निस्केँ है।
10: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
9: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: निरन्तर प्रार्थनामा लागिरहो भन्ने बाइबलको पदलाई मध्यनजर गर्दै गुड न्यूज एफएम रेडियोको दैनिक प्रस्तुति कार्यक्रम अन्तरबिन्ती प्रसारण भइरहेछ, सुन्ने प्रयास गर्नुहोला।
12: जब तिमी प्रार्थना गर्छौ।
11: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा कार्यक्रम अन्तरबिन्ती
12: दैनिक प्रस्तुति कार्यक्रम अन्तरबिन्ती
13: किन आँखा मिचेको मिचे गरेको
14: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
13: धेरै समय मोबाइल चलाएपछि क्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
13: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
14: ए त्यसो भए जोगिन के गर्ने त
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
14: बुझेँ
13: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
15: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: गुड न्यूज एफएम 105.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
3: हप्ताको 3 दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
3: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
3: र 9813-9141-47, 9813-9141-47।
5: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जय मसीह। नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रलाई। कार्यक्रम गुड फ्राइडे अथवा सो शुक्रबार लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौं र असल शुक्रबार अथवा गुड फ्राइडेको यो कार्यक्रम चाहिँ शुक्रबारको बिहानी यसै समयमा तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणमा सुनेर साथ दिन सक्नुहुनेछ र गुड न्यूज एफएमको प्रसारण सुन्नको लागि चाहिँ तपाईँहरू रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुन्छ। त्यसै गरी तपाईँहरू फेसबुक युजर हुनुहुन्छ अथवा भनौ तपाईँहरू चाहिँ युट्युब युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले गुड न्यूज एफएम 105.1 MHz गर्नुभयो भने तपाईँहरूले हामीलाई सुनेर हेरेर साथ दिन सक्नुहुनेछ। यदि तपाईँहरू संसारको जुनसुकै कुनामा हुनुहुन्छ, तपाईँहरूले चाहिँ अनलाइन युजर हुनुहुन्छ तपाईँहरू भने चाहिँ तपाईँहरूले चाहिँ www.goodnewsfm.com.np गर्न सक्नुहुन्छ अथवा गुड न्यूज गरेर तपाईँहरूले हाम्रो पात्रो एपमा गएर सर्च गर्नुभयो भने गुड न्यूजको प्रसारणलाई सुनेर साथ दिन सक्नुहुनेछ। गुड फ्राइडेमा छौं हामी। हरेक फ्राइडे जस्तै हरेक शुक्रबार जस्तै आजको शुक्रबार पनि आशिषमय नै छ। किन भन्दाखेरि चाहिँ समय सिचुएसनहरू परिवर्तन भएको हुन सक्छ। गएको शुक्रबार पानी नपरेको हुन सक्छ, आजको शुक्रबार पानी परेको छ होला, अथवा गएको शुक्रबार पानी परेको थियो होला, आज घाम लागेको हुन सक्छ, अथवा भनौ तपाईँहरू गएको शुक्रबार केही गर्दै हुनुहुन्थ्यो होला, आज केही पनि नगरी बसिरहनु भएको अवस्था पनि हुन सक्छ। त्यो परिस्थितिहरू परिवर्तन हुन सक्छन्, तर परमेश्वरले बनाउनु भएको समय चाहिँ एकदमै सुन्दर छ, राम्रो छ। यो कुरा चाहिँ परमेश्वरको वचनमा पनि उल्लेख गरिएको छ। यति सुन्दर समयमा, यति राम्रो समयमा हामी हाम्रो परमेश्वरप्रति किन धन्यवादी नहुने, अथवा भनौ हामीले हामीसँग भएका कुराहरू किन नबाँड्ने त? खुशीका कुराहरू हुन सक्छन्, हाम्रा अनुभवहरू हुन सक्छन्, होइन, आशिषका कुराहरू, यसलाई जसरी जे भन्दा पनि हुन्छ, होइन। तपाईँले यो कुरालाई यो चाहिँ म आशिषको रूपमा लिन्छु, मेरो खुसीको रूपमा लिन्छु, अथवा सिकाइको रूपमा लिन्छु, लर्नको रूपमा लिन्छु, र यो मैले सिकेँ अरूलाई पनि सिकाउन चाहन्छु भन्ने कुराहरू छ भने तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ र एकजनालाई उत्साहको लागि कि हामी विनर बनाउनेछौँ, यहाँले एउटा रिचार्ज कार्ड पाउनुहुनेछ। रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले र हाम्रो टेलिफोन नम्बर एकदमै खुला रहेको छ 4470754 र वाट्सएप नम्बर रहेको छ 9802345646। तपाईँहरू जे रोप्नुहुन्छ त्यसको कटनी गर्नुहुन्छ, जे दिनुहुन्छ नि रिटर्नमा त्यही नै पाउनुहुन्छ। कहिलेकाहीँ चाहिँ यो कुरा तपाईँलाई अर्कै लाग्न नि सक्छ, उल्टो लाग्न सक्छ, मैले त राम्रो बोलेको थिएँ तर त्यो व्यक्तिले मलाई नराम्रो बोल्यो, अथवा मैले त राम्रो मसँग भएको बेस्ट कुरा दिएको थिएँ उपहार, मैले चाहिँ पाउने बेला राम्रो रिटर्नमा पाइनँ भन्ने हुन सक्छ। तर हाम्रो परमेश्वर दिने कुरा चाहिँ भेदभाव रहित नै दिनुहुन्छ। त्यो कारणले गर्दा तपाईँहरूले के पाउनु भएको छ, अनुभव परमेश्वरको वचनबाट हुनसक्छ, तपाईँ आफ्नो व्यक्तिगत जीवनबाट हुनसक्छ, परिवारमा हुनसक्छ, मण्डलीमा, तपाईँ बसेको देशमा, काम गर्ने ठाउँमा, जहाँ जहाँबाट तपाईँले केही कुरा सिकिरहनु भएको छ, तपाईँलाई नयाँ लागिरहेको छ, तपाईँलाई उत्साह मिलिरहेको छ, साथ नहोस् भन्न चाहन्छु। कोही श्रोता आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो, जय मसी।
1: हजुर, जय मसी। नैनाजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
2: म आरामै छु हजुरलाई।
1: हजुर, म पनि एकदमै आरामै छु नैनाजी। अनि कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यस समय?
2: म सिधीबाट यता गोदावरी जाने बाटोमा। हजुर, अनि खाना खानुभयो हजुरले?
1: मैले खाना बाँकी नै छ, तपाईँले खानुभयो?
2: मैले खाइसकेँ।
1: हजुर
2: हजुर
1: हजुर, आज आशिष र उत्साहका कुराहरू, तपाईँको अनुभवका कुराहरू बाँड्ने समयमा छौँ हामी। यो समय तपाईँलाई दिन चाहन्छु, तपाईँले यो समय लिन सक्नुहुन्छ।
2: सबभन्दा ठुलो आशिष भन्नु पर्दाखेरि चाहिँ म आजको दिनसम्म परमेश्वरले मलाई स्वस्थ राख्नु भएको छ। हिजोसम्म चाहिँ अलिक बिमारी थिएँ अनि चङ्गाई भएको छ, हजुरहरूको प्रार्थनाले म एकदम निको भएको छु, स्वस्थ छु, अनि यो असल जीवन परमेश्वरले दिनुभएको छ, अनि यो दिन दिनुभएको छ है, अनि हजुरसँग बोल्ने समयहरू परमेश्वरले दिनुभएको छ। योभन्दा ठुलो आशिष चाहिँ अरू केही नै हुँदैन। परमेश्वरको प्रेम हामीले एकअर्कामा बाँट्न सकेका छौँ अनि एकअर्कासँग बोल्न पाएका छौँ, उत्साहको कुराहरू गर्न पाएका छौँ, त्यो नै आशिषको कुरा हो। अनि हजुरसँग बोल्नु पाउँदा पनि आशिषित छु म अनि हाम्रो आदरणीय गुड न्युज एफएम फ्यामिली सबैजना मैले पाएको छु अनि त्यो नै मेरो आशिषको कुराहरू हो। अनि विशेष आशिष भन्नु पर्दाखेरि चाहिँ म एकदमै आशिषित छु, किन भन्दाखेरि कति मानिसहरूले चाहिँ यो संसार देख्नु पाएको छैन, यो जीवन देख्नु पाएको छैन, हरेक परिस्थितिहरू छ, चुनौतीहरू छ, तर पनि परमेश्वरलाई चाहिँ पाएको छु अनि उहाँमा आशा, उहाँमा भरोसा, आनन्द, शान्ति मैले पाएको छु है। अनि त्यो नै आशिषको कुरा हो मेरो लागि। अनि विशेष धन्यवाद भन्न चाहन्छु हजुरहरूको प्रोग्रामहरूद्वारा पनि म एकदमै आशिषित भइरहेको छु अनि हरेक प्रोग्रामहरू आउँछ अनि म चाहिँ एकदमै मेरो जीवनमा चाहिँ धेरै आशिष पाएको छु अनि एकदम हृदयदेखि नै हजुरहरूलाई धन्यवाद भन्न चाहन्छु अनि प्रार्थना सहित हजुरहरूलाई आउने दिनमा पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् भन्न पनि चाहन्छु। धन्यवाद
1: हजुर, एकदमै धेरै धन्यवाद आफ्नो आशिषका कुराहरू, अनुभवका कुराहरू हामीसँग बाँडिदिनु भएको लागि। परमेश्वरले यसरी तपाईँलाई आशिषित बनाउनु भएको होस् र धेरै धन्यवाद गुड न्युज एफएमको तर्फबाट पनि। अहिले भन्ने छुटौँ है त हजुर।
2: हजुर हस्, धन्यवाद
1: मसी। उहाँ हुनुहुन्थ्यो हरि सिद्धिबाट नैना थापाज्यू, निकै नै आशिषमय कुरा बाँडेर जानुभएको छ। कोही स्वागत आइसक्नु भएको छ, आउनु समय उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो, जय मसी।
1: हजुर जय मसी, हजुर स्वागत छ हजुरलाई।
3: धन्यवाद धन्यवाद
1: हजुर। एकदमै हाम्रो हराइरहनु भएको, हामीले खोजिरहनु भएको व्यक्ति आउनु भएको छ, मिसपा। हजुर यसरी हराउनु भएन नि, हजुरलाई एकदम स्वागत छ आज।
3: एकदमै एकदमै एकदमै सुनिराखेको छौँ, तर हिजो अस्ति झन्डै झन्डै तीन हप्ता जति नै म एकदमै बिसन्चो थिएँ।
1: ए हजुर, अहिले ठिक हुनुभयो
3: पनि होला। अनि माथि अब यो गुड न्युज एफएम सुन्ने यो रेडियो चाहिँ मुनि काम गर्ने ठाउँमा छु म, माथि भएपछि म सुन्नै पाउँदैन।
1: ए हजुर हजुर,
3: मलाई फेरि यो फेसबुकबाट के गर्नु पनि आउँदैन नि त कहिले
1: कहिले। तपाईँ जहाँ जानुभयो हामीलाई त त्यहीँ लिएर जानु पर्यो नि त, तपाईँ काम गर्ने माथि अनि हामीलाई तल छोड्ने त्यस्तो त गर्नु भएन नि।
3: ठुलै खालको
1: अब जहाँ भए पनि हामीलाई चाहिँ बोकेर लिएर जानुपर्छ है, हामी चाहिँ मिसपाजीसँगै बस्नुपर्ने हुन्छ
3: भनेर सोचिरहेको थिएँ। एकदमै म निको भएँ, परमेश्वरलाई धन्यवाद होस्। अनि एकदमै गाह्रो भएर अस्ति यो सिभिल हस्पिटलमा गएर त्यहाँ डक्टर भेटाएँ अनि अब सबै त असलै हुनुहुन्छ र पनि मेरो रोगको विषयमा अनि भेटाएँ अनि उहाँहरूले मलाई एकदमै राम्रो सुझाव दिनुभयो अनि प्रभुलाई धेरै धन्यवाद। म निको भएँ है, म त एकदमै गाह्रो भएको थियो, निको भएको छु, प्रभुलाई धेरै धन्यवाद होस्। अनि अर्को कुरा अब एकदमै सम्झिरहेको छु, गुड न्युज एफएम त हामी कहिले पनि भुल्न सक्दैनौँ, दिनभरि सुने हुन्छौँ मैले यहाँ तल भएको बेलामा त। अनि आज मेरो साथीसँग नि हामी कहिले कति कुरा गर्छौँ अनि आज बिहानदेखि सुइरहेका छौँ अनि परमेश्वरको वचनद्वारा पनि धेरै उत्साहित भएका छौँ हामी है। अनि प्रभुलाई धेरै धन्यवाद छ अनि उत्साहको कुराहरू गर्नुपर्दा म सबैलाई यही भन्छु, परमेश्वरमा चाहिँ हामी स्थिर रह्यो भने जस्तो सुकै परिस्थितिमा पनि हामी दुःख कष्टमा पनि पार गर्न सक्दो रहेछ, परमेश्वरको वचन बिना हामी केही गर्न नसक्दो रहेछ भन्ने कुरा मैले धेरै कुरा बुझेको छु यसपालि है। परमेश्वरले मलाई सहन पनि धेरै शक्ति दिनुभएको छ अनि धेरै मानिसहरूलाई उत्साह दिन पनि सक्ने भएको छु अनि प्रभुलाई धेरै धन्यवाद। कति ठाउँमा भेटघाट गर्दाखेरि पनि कतिजनाको उत्साहले गर्दा म उत्साहित भएको छु होइन, अनि हाम्रो अब अगुवाजनहरूले पनि धेरै नै वास्ता फिक्री गरिकन अस्ति धेरै नै मेरो मलाई मद्दत गर्नुभयो, उहाँहरूले पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् भन्ने भन्न चाहन्छु। अनि अब सबैभन्दा ठुलो कुरा चाहिँ अब जब मैले प्रार्थना गर्नु सुरु भएँ अनि एकदमै यो बिहानको समय एकदमै बिहानै उठेर मैले जब एकान्तमा प्रभुलाई बिदा अनि अस्ति एकताका चाहिँ म प्रार्थना गर्नै नसक्ने धेरै अनि एकदमै एक्लोपना जस्तो महसुस हुने, म कहाँ हराएको जस्तो हुने, जब शैतानले चाहिँ मलाई यति साह्रो सताए कि अब प्रार्थना गर्नु दुई चार शब्द भएपछि मसँग शब्दै नहुने, के बोल्ने होला जस्तो हुने, अनि मलाई त्यस्तो हुँदा म त कता कता हराएको जस्तो, त्यस्तो अचम्मको तरिकाले मेरो जीवनमा त्यो शैतानलाई काम गर्न थालेपछि मैले थाहा पाएँ कि यो चाहिँ शैतानको काम हो भनेर। अनि म फेरि पनि अनि बिहान उठेर म एकान्तमा प्रार्थना गर्न थालेँ, आज पनि चार बजीतिर उठेर प्रार्थना गरेँ जब, अनि अब फेरि पनि मैले प्रभुसँग मागेँ, प्रभु मलाई यो प्रार्थना गर्ने शक्ति चाहिँ तपाईँले दिनै पर्छ भनेर, मलाई पवित्र आत्माको फरफर दिनुपर्छ भने मागेँ। तब मेरो जीवनमा धेरै काम गर्नुभयो प्रभुले, मलाई अहिले फेरि निरन्तर प्रार्थना गर्न शक्ति दिनुभयो है। परमेश्वरसँग मागेपछि परमेश्वरले नदिनु कहिले छैन। कहिले काहीँ हामी दुःख र कष्टको अवस्थामा चाहिँ प्रभु मदेखि तारा हुनुहुन्छ जस्तो हाम्रो सोचमा आउँदो रहेछ, तर प्रभु कहिले पनि तारा हुनुहुन्न। तर हाम्रो सोचलाई चाहिँ सैतानले तारा दस कोस साध बनाई बनाइदिँदो रहेछ भन्ने कुरा मैले यो बेलामा धेरै मौका बुझ्ने मौका पाएको छु। अनि गुज्यो एफएम जुन वचनले म धेरै उत्साहित पनि भएको छु, अनि मैले कतिजनाले जानलाई मैले गवाई गर्न पनि पाएको छु, किनकि गुज्यो एफएम सुनेको कारणले गर्दा आज म यहाँ छु जस्तो लाग्छ कहिले कहिले। अनि हरेक हाम्रो अग्रजनहरूलाई पनि धन्यवाद दिनुपर्छ, हाम्रो लागि निरन्तर प्रार्थना गरिराख्नु भएको छ, उहाँले वास्ता फिक्री गरिकन फोन गर्नुहुन्छ है। अनि उहाँहरूलाई पनि धेरै नै धन्यवाद, परमेश्वरले आशिष दिनुभएको होस्। अनि यसपालि चाहिँ मैले अनुभव गरेको चाहिँ प्रभु चाहिँ मेरो एकदमै साथमा हुनुहुन्छ भन्ने कुरा चाहिँ मैले धेरै अनुभव गर्ने मौका पाएँ, यही मेरो लागि ठुलो आशिष हो। त्यही कारणले म अरूलाई पनि के भन्न चाहन्छु भने हामी हर्ष हुँदाखेरि मात्रै परमेश्वरलाई धन्यवाद होइन, जस्तो सुकै परिस्थिति जस्तो सुकै मुटु बिच्ने मान्छेहरूले कुरा गर्दा आफ्नोताले धोका दिँदाखेरि धेरै मन दुखे तापनि जति भयो उति नै परमेश्वरसँग नजिक हुनु, यदि प्रार्थना गर्नु समय छैन भने राति उठ्नुहोस्, परमेश्वरले त्यो समय दिनुहोस्, त्यो पनि एक प्रकारको दशंश जस्तै हो। यदि दशंश हिसाब गर्ने हो भने त दिनमा 1 घण्टा 40 मिनट
1: हाम्रो
3: ठुलो आशिष हो। त्यही कारणले म अरूलाई पनि के भन्न चाहन्छु भने हामी हर्ष हुँदाखेरि मात्रै परमेश्वरलाई धन्यवाद होइन, जस्तो सुकै परिस्थिति जस्तो सुकै मुटु बिच्ने मान्छेहरूले कुरा गर्दा आफ्नोताले धोका दिँदाखेरि धेरै मन दुख्छ।

0: माग्नुपर्छ र परमेश्वर मेरो साथमा हुनुहुन्छ भन्ने कुराको म महसुस गर्दैछु भन्ने कुरा, अनि समयको दशांश पनि हामीले हाम्रो परमेश्वरलाई दिनुपर्छ। सदावतमा पनि निन्द्रा लाग्दैन भने बरु त्यो टाइममा पनि प्रार्थना गर्न सक्छौ है भन्ने उत्साह दिदी हुनुहुन्थ्यो। र कोही स्वागत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ।
1: हेलो, हजुर जय मसी। हाम्रो सङ्गीताजी स्वागत छ, हजुर आरामै हुनुहुन्छ?
2: हजुर
1: म पनि एकदमै ठिक छु। आरामै भन्नु पर्यो भन्नाले आराम हुनुहुन्न के हो? हजुर म एकदमै आराम छु भन्नु पर्यो।
2: एकदमै आराम, शरीरमा त अलिअलि दुखाइ पोलाइ घोचाइ त भइहाल्छ
1: हजुर,
2: तर म त त्यस्तो एकदम हुन्न नि भनेस् त के अरे त्यो शैतानलाई मौका दिने काम पुरा त गर्दिनँ मेरो जीवनमा, अलिअलि खटबट त आइहाल्छ नि।
1: हजुर भनेपछि मकै धेरै पोलेर खानु भएछ कि त्यो भएर अलिअलि घोच्ने पोल्ने भएछ के हो?
2: भनेपछि
1: तपाईँले बुझिसक्नु भयो,
2: म त बुझिहाल्छ आफ्नो आमाहरूले भन्नुभएको कुरा म बुझ्दिनँ, म त हाँ गर्दा अलङ्कार बुझिहाल्छु। मानिसलाई त्यही भएर मन पर्दैन नि कतिहरूलाई है,
1: हामीलाई मन पर्छ
2: दिने आत्माको बुझ्ने मान्छेलाई बुझ्दिन त म।
1: हजुर एकदमै धेरै धन्यवाद।
2: 18 वर्ष प्रभुसँग हिँडे मान्छे पनि अनि नबुझ्यो भने त
1: हजुर मनको कुरा बुझिदिनु भएको लागि एकदमै धेरै धन्यवाद। परमेश्वरलाई पनि तपाईँलाई पनि आशिष र उत्साहका कुराहरू। हजुर हजुर
2: खेर जाँदैन आउँछ,
1: ए हो खेर जाँदैन आउँछ, त्यो पनि चाँडै आउँछ
2: अलिकति अब एक महिना नै पर्खिनु पर्छ होला।
1: ओहो धैर्य त भनेपछि राम्रै गर्नुपर्ने रहेछ,
2: धैर्यताको फल त मिठो हुन्छ
1: हो नि, मिठो हुन्छ एकदमै मिठो हुन्छ। धेरै धन्यवाद र आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ हजुरसँग पनि। थुप्रै उत्साहका कुराहरू छन्, अनुभवका कुराहरू छन्, बाँड्नुहोस् न यो समय अरू पनि छ भने।
2: हजुर सबलाई धन्यवाद, अनि हजुरलाई धन्यवाद, मेरो परिवारलाई धेरै धन्यवाद, परमेश्वरले आज दिनुभएको गुटिन्जमा परिवार हामीले चर्चमा त जान्छौँ, शनिबार गयो अनि आयो, अनि त्यहाँबाट यस्तो जीवन थियो भने अहिले त गुटिन्जमा मोबाइलमा हरेक कुरामा छ है, तर प्रभुले धेरै कुराहरू राखिदिनु भएको छ, हामीले बुझ्न चाहिँ कसरी बुझ्नु पर्ने रहेछ परमेश्वरलाई भने, कति परमेश्वरलाई विश्वास गर्छन् अनि त्यो मती 7:13-14 भनेको छ नि, अनि त्यो साङ्ग्रो ढोकाबाट पस्यो भने त्यो आनन्दको जीवन छ र अनि त्यो फराकिलो बाटोमा 13 छ नि, फराकिलो बाटोमा भने विनाशको उसमा पुर्याउने ढोका छ त नि, अनि हामी त्यो साङ्ग्रोभित्र नपसेर प्रभुलाई जस्तै सुख सुखमा नि नदिएर हामी अलिक फराकिलो हिँड्दाखेरि बिरामी हुन्छौँ, अरे कष्ट आउँछ, समस्या आउँछ, जे पाए त्यही बोल्यो, जे पाए त्यही खाएर हिँडेको कारणले हामी परमेश्वरमा अगाडि नबढेको रहेछ होइन। हाम्रो वचनले त्यो भनिरहेछ, यो वचनले के भनेको छ भनेर अब 21 भनेको छ, अब त्यस्तो अब हामी त परमेश्वरलाई चिन्न त हरेक गाह्रो छ, अनि त्यसमा नि प्रभुलाई धन्यवाद दिँदै प्रार्थना गर्दै अगाडि बढ्दै म त के भने मेरो आत्माबाट परमेश्वरले पहिले नै दिनु आत्मा थान्ने वचन, अनि मान्छेलाई भन्नुपर्छ प्रभुलाई, अनि डिफ्रेन्ट वर्ष पुराना प्रभुबाट अगाडि बढेपछि हो नि, अनि त्यहाँबाट प्रभुले यस्तो भन्नुभएको छ आत्मा वरदान छुट्याउने, एकवटा वरदान दिनुभएको छैन त हजुरलाई, एउटा वचन मलाई एउटा वचन, अनि मलाई त ठ्याक्कै प्रभुले यसरी सिका भनेको कुरा अब कहिले के नगरिरहेको कहिले के न भन्दा रिस आउँछ क्या, झर्किन्छ मान्छेहरूले अब कस्तो कस्तो मान्छेले भनेन भन्दा अग्गो पासलाई नि एउटा वरदान नदिएको भए त्यो देख्दैन उनीहरूले, मलाई त छर्लङ छर्लङ त्यो अक्का अस्पताल देखाइदिनुहुन्छ क्या, मान्छे देखाइदिनुहुन्छ, काम गरिरहेको देखाइदिनुहुन्छ, अनि छुटकारा अब हुनेछ भने ठ्याक्कै त्यहीबाट छुटकारा देखाइदिनुहुन्छ हरेक बिहान र अनि मान्छेलाई मन

0: पर्दैन, कति कुरा म त्यो मान्छेले नमान्दाखेरि भन्न पर्छ क्या, परिसाउनु ल, क्षमा दिनु ल भनी भनी फकाउँछु क्या म, अनि मान्छेलाई रिस उठ्छ क्या. परिवर्तन हुन चाहिँ त्यहाँबाट रहेछ भन्ने कुरा मलाई थाहा भयो कि आत्माबाट.
1: हजुर, एकदमै धेरै धन्यवाद.
0: परमेश्वरमा अगाडि बढ्न चाङ्ग्रै ढोकाबाट पस्नु पर्यो नि, नत्र संसारमा जानु भने संसारमै हिँडे भइगयो नि होइन र.
1: हजुर, हो नि हो नि. हजुर, एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनुभएको लागि धेरै धन्यवाद.
0: भने क्षमा है, ज्ञान
1: होइन, गल्ती गर्नु भएको छैन.
0: यो मान्छे हाम्रो बुद्धिदासँग परिवार जति पनि सुन्नु भएको छ होइन, जति पनि हुनुहुन्छ प्रभुलाई नचिन्नु भएको पनि हुनुहुन्छ. अस्ति यहाँ के अरे कोटेश्वर जाँदै थिएँ म, जडीबुटिया ओर्थेँ अनि एउटा कोटेश्वरबाट दिदी झन् तपाईँ दिदी बहिनी नै रहेछ भनेर हिन्दू मान्छेले भन्नुभयो. हो, हामी त एउटै आत्माको दिदी बहिनी, हामीले सुसमाचार सुनाउँदै गए, कसरी प्रभुमा कसरी अगाडि बढ्ने, कस्तो कुराहरू मैले सिकाएँ, अहिलेसम्म त्यो दिदीले फोन गर्दै हुनुहुन्छ, ओहो तपाईँ कस्तो राम्रो हुनुहुँदैछ प्रभुमा भनेर भन्नुहुन्थ्यो कि. हामी आत्मामा आत्मामा अगाडि बढ्ने हो क्या, शरीरमा त जे पनि बोल्छौँ, मुखले त जति पनि भन्न सक्छ, यो पाहाडै फाड्न सक्छौँ, तर प्रभुको काम कसरी गर्ने हो त्यो थाहा छैन.
1: हजुर, एकदमै आशिषमय अर्थपूर्ण कुरा हामीसँग बाँडिदिनु भएको लागि धेरै धन्यवाद. जय मसी हजुर.
0: हजुर,
1: जय मसी हजुर. हजुर, उहाँ नै थियो सङ्गीता रिमालज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो. मतीको पुस्तक 7:13-14 भएको साङ्गुरो र फराकिलो ढोकाको विषयमा पनि उहाँले बताउनु भयो नि, आत्मामा म चिन्छु. मानिसहरूलाई वरदान दिनुभएको छ परमेश्वर, त्यो वरदानलाई प्रयोग गर्नुपर्छ र गन्तव्यमा सही गन्तव्य पुर्याउने बाटो साङ्गुरै भए पनि त्यही बाटो प्रयोग गर्नुपर्छ है भन्ने एउटा सन्देशमूलक कुरा दिएर जानुभएको छ. यसरी नै तपाईँहरूले पनि सन्देशमूलक आशिषमय कुरा अनि कहिलेकाहीँ चुनौती हुन सक्छ तर त्यस पछाडिको लाभदायक जीवनलाई देखाइदिन सक्नुहुन्छ. हामी मानिसबाट सिक्न चाहन्छौ, सुन्न चाहन्छौ, त्यो कारणले गर्दा तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ. कोही श्रोता हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, अनुसार उहाँलाई स्वागत गर्नेछौ. हेलो, साराजी स्वागत छ हजुरलाई.
2: धन्यवाद.
1: हजुर, आरामै हुनुहुन्छ?
2: एकदमै आराम छु, प्रभुको अनुग्रहले हजुरहरूको प्रार्थना.
1: हजुर, रातो पुल, सेतो पुल अथवा कुन पुलमा हुनुहुन्छ हजुर?
2: म रातो पुलमै छु, अब अहिले अब चाहिँ गोपीकृष्ण पुलमा जान्छु.
1: भने पछाडि अब हरियो पुलमा जाने हो त. हजुर, होस्, हाम्रो साराजीलाई रातो पुल मनपर्ने भएर हामीलाई पनि रातो पुल भन्न एकदम मनपर्छ. रातो पुल भन्ने बित्तिकै हाम्रो साराजी बस्नुहुन्छ है भन्ने आउँछ कि दिमागमा. अनि हजुर, अनि आज हामी आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ, हजुरलाई समय दिन चाहन्छु.
2: हजुर, आशिषको कुरा चाहिँ अब प्रभुलाई धन्यवाद भएको होस्, मलाई हर्षितै तुल्याउनु भएको छ प्रभुले, किनभने प्रभुको वचनहरूमा गहिरिन बल्ल बल्ल बल्ल ताते ताते ताते गरेर क्या गहिरिन पाएको छु. प्रभुलाई धेरै धन्यवाद भएको होस्. अनि त्यसै गरी अनि हेरि त्यहाँबाट हँसा उल्लास भन्दाखेरि अनि हेरि त्यहाँबाट अब छोरीले पनि अब गुड न्युजको भिडियोमा बोल्न पाएको छ, त्यो मलाई धेरै खुसी लाग्यो कि. मेरो पनि त्यस्तो दिन आउँदो रहेछ जस्तो लाग्यो कि मलाई. अनि हेरि मेरो चाहिँ प्रार्थना खेर गएको छैन, प्रभुलाई धन्यवाद भएको.
1: हजुर, एकदमै हामी पनि धन्यवादी छौँ तपाईँ प्रति. तपाईँले ट्रेनिङमा पठाउनु भयो, उहाँले ट्रेनिङ गर्न पाउनु भयो होइन, परमेश्वरको योजना थियो. आगामी समयमा तपाईँको छोरीलाई पनि परमेश्वरले एकदम धेरै चलाउनु भएको होस् भन्ने हाम्रो प्रार्थना छ. र साराजीलाई पनि हृदयबाट धन्यवाद, अनि हरेक परिस्थितिमा हामीलाई उत्साह दिनुहुन्छ.
2: मेरो कोसिसले होइन म्याम, यो त गुरुबालाई धन्यवाद दिनुपर्छ.
1: हजुर, सबै
2: गुरुबाहरूलाई.
1: हजुर, धेरै धन्यवाद हजुरको त्यो हृदयको लागि पनि. परमेश्वरले अझै आगामी समयहरूमा त्यस्तो हातहरू त्यस्तो साथहरू जुटाइदिनु भएको होस्, धेरै धन्यवाद. अहिले भने छ है त साराजी.
2: हुन्छ म्याम, म एउटा वचन
1: पढ्न,
2: प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्दछु आनन्द गर, अनि कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदन धन्यवाद सहित परमेश्वरमा तिमीहरूको बिन्ती जाहेर गर. आमेन,
1: आमेन. हजुर, फिलिपी 4:4 पढिदिनु भएको लागि एकदम धेरै धन्यवाद. जय मसी हजुर.
2: हजुर,
1: उहाँ नै चाहिँ सारा तामाङज्यू रातोपुल भन्ने ठाउँबाट फोन गर्नुहुन्छ उहाँले. रातो पुल भन्ने बित्तिकै पुल मात्रै होला भन्ठाउँछौ हामी, त्यो एरियालाई नै रातो पुलको एरिया भनिन्छ होइन। त्यो ठाउँमा बसोबास गर्नुहुन्छ हाम्रो साराजी र एकदमै आशिषमय कुरा गरेर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ र यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने तपाईँहरूसँग कुराकानी गर्नलाई म आउनेछु।

0: गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो बहिनी, जय मसी बहिनी।
2: हजुर जय मसी पुनाजी, स्वागत छ हजुरलाई।
1: धन्यवाद।
2: हजुर आरामै हुनुहुन्छ?
1: म एकदम सन्चै छु, अलिकति यहाँ तरकारी पकाएको बहिनी।
2: ए खार लाग्यो जस्तो छ हजुरलाई।
1: खार पो आइदियो।
2: ए हजुर केही छैन। हजुर पुनाजी खाना बनाउँदै हुनुहुँदो रहेछ, नडराउनु होला, मिठो बनाएर खानु होला। अनि हजुर आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु।
1: हजुर म गुड न्युज सुनिरहेको छु, झुन्न आइछु माथि धुनमा है। अनि रमाइलो भएर मन आशिष भएर कस्तो आनन्द भएको भइरहन्छु के म चाहिँ है। हजुर धन्यवाद। हजुरहरूको सबैको बोली आवाज सुन्छु यहाँबाट, अनि गुरुबाहरूले वचन बोलेको त्यहाँ नाटक सबै आइरहन्छ, म रमाइलो भएछु। यो रेडियो नभए त म त खल्लो हुन्छ, तर्कली नाममा नुन हालेर खास्तो भइरहन्छ मलाई त है। आशिष छु म बहिनी, विशेष गरी परमेश्वरलाई धन्यवाद छ है। म भन्छु के भने, मैले यो कोठा पाउनु पनि म प्रभुलाई धन्यवाद भन्छु कि जति बेला बेला बेलामा, अनि म उस त्यस्तो अहिले यहाँ बहनै सौदान्थ्यो ढलन गरे घर भयो अब म त्यस्तै बहन सौदा रहन्छु है। अनि तपाईँ त्यो त्यो सानो कोठाबाट प्रार्थना गर्दा प्रभुले चाहिँ जुन जुन मार्गबाट पनि मेरो लागि सम्झिएर प्रार्थना गर्नु भन्ने गरिदिने महानिसहरू सबैलाई म धन्यवाद दिन्छु, एउटै शब्द भनेर नभने पनि। अनि मैले नि अनि यो कोठा पाएँ, मैले कस्तो आनन्द शीतल भएर बस्छु है। धन्यवाद छ परमेश्वरलाई, जुन उपदेशको 7:13 नि भनिरहेछ, हाम्रो तिम्रो हो मान्छेको योजना के कुन पत्ता के पत्ता लाउन सक्छ र मान्छेले भनेर भनेका छन् त्यहाँनिर है। अनि यहाँनिर नि मैले एउटा अलिकति म आशिष भएको कुरा म भनिहाल्छु बहिनी, हिजो कि अच्छा यसैयाको 4:43 अच्छा 3:39 8 के मैले यो हप्ता भएर आशिष भएको छु म। हिजो कियाले जवाब दिए, तपाईँले भन्नुभएको परमप्रभुको वचन असलै छ, किनकि तिनले विचार गरे मेरो जीवन कालभरि त शान्ति र सुरक्षा हुनेछ है। यस्तो मिठो वचन मैले यो हप्तामा मैले पाएको छु। हुन त त्यहाँबाट जति निम्ति दिइरा आइरहेछ वचन, मेरो मण्डलीबाट पनि दिइरहनु भएको छ, सबै भनेर नसक्नु छ, तर किनभने यहाँनिर अतिताका के नानी के यहाँ 2-3 चाहिँ गुटमुटिएर यतै बसेछन् है। अनि माथिबाट पल्लो घरबाट देख्नु भएको छ, सबैजना हुरी लाँदै कराउँदै आएछन्, म त यहाँ प्रार्थनामा बसिरहेको थिएँ, अनि मलाई कस्तो डरको आँखा पनि छैन केही पनि छैन, जेसुकै गरौँ जेसुकै गरौँ भन्ने लाग्छ। अनि पल्लो घरको बहिनीले देख्नु भएको छ, अनि लड्दै आएछन् म यहाँ कर्स अनि आएछन् त्यहाँ कता कता खेदा आएको नि है। अनि मलाई चाहिँ किनभने म भन्थेँ के म ऊ चिहानमा लगेर राख्छन् भने पनि म म बस्न सक्छु भनेर मैले पहिलादेखि नै भन्थेँ। आज मलाई यहाँ घरको दुईटा छोरा एउटा छोरा र छोरी भुटानदेखि डराएर मामाहरू गएर बसेछन्, तर म यहाँ आएँ, मैले ल्याउनु भयो प्रभुले, यहाँनिर बसिया छु, कतै डरको हातमा छैन, जे भए पनि प्रभु हुनुहुन्छ। अनि म गुड न्युज छ, म बाहिर जान नि गुड न्युज भएरै जान्छु अनि छोडिरहेर जान्छु वरिपरि। अनि किनभने यहाँ त टेक्नै नसकेर गए, तर आमालाई पनि त्यस्तै भुटात्माले नै दुःख दिएर जानुभयो भन्ने कि कुरा यहाँ भइरहेछ, तर किन म चाहिँ मुरा मुरारको च्यानमा लड राखे पनि म त बस्छु के खुसी भएर बस्छु, जहाँ बसे नि म बस्न सक्छु भनेको कारण चाहिँ मैले आज थाहा पाएछु के यहाँनिर यहाँ यो वचनले नै भनेको छ। अनि यहाँनिर चाहिँ म त उत्साह भएछु के, म एकदम डरो आत्मा भइरहेछ मेरो, कतै डरको आत्मा छैन, यो धोका उचालेर बलियो मान्छेले मिल्काउने हो नि मिलिदिन्छ कलेगरा कुरुङ गर्छ म चाहिँ ढुक्कासँग कटा बस्छु प्रभुसँग सासाले प्रार्थना गर्छु अनि निन्द्रा मिठो दिनुहुन्छ मेरो प्रभुले कहाँ पुर्याउनुहुन्छ कहाँ पुर्याउनुहुन्छ मलाई अनि आनन्दै आनन्दै आनन्दै है यस्तो आनन्दको जीवन मैले पाएको छु मेरो प्रभुलाई धन्यवाद सबै कुरामा एकपल्ट मेरो मण्डलीले गुम्बा के उहाँले भन्नुभएको थियो वचन नारायण दाईले लुकाको छको वचनले मेरो जीवनमा ठुलो काम गरेको छ कि नानी है लुकाको छुको छको छको बाइसको वचनले अनि किनभने मेरो परिवारलाई त्यो वचनले गर्दा बलियो बनाए के प्याक प्याक प्याक मुखाडी त खसालेको खसालै शब्द त मलाई त मलाई कति आनन्द लागिरहन्थ्यो कि एकदमै आनन्द लाग्ने हिजो पनि म आनन्द मानेछु हिजोको कुरो छ मेरो एउटा लामो हुन्छ नबोलाम है अनि धेरै हुन्छ ल बहिनी
2: हजुर धेरै धन्यवाद अर्कोचोटि फेरि कुराकानी गरौँला परमेश्वरले एकदमै सुरक्षा दिनुभएको धेरै धन्यवाद
1: प्रार्थना
2: हाम्रो प्रार्थना सधैँ नै छ उहाँ हुनुहुन्थ्यो पुना थापाज्यू जस्तो परिस्थितिमा पनि हाँसिरहने खुसी भइरहने उहाँको जीवनबाट पनि हामीले उत्साह नै पाउँछौं उहाँले जुन प्रकारको उत्साह दिनुहुन्छ त्यो उत्साह हामीले पाइरहेका छौं यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ मानिससँग प्रशस्तै धन हुनु मात्रै उत्साह होइन मानिससँग प्रशस्तै लुगाफाटा हुनु मात्रै पनि उत्साहको कुरा होइन खाद्यान्न प्रशस्तै हुनु मात्रै पनि एउटा होइन लग्जरियस लाइफ भनौँ न एकदम बिल्डिङ घरमा बस्नु एकदमै कम्फर्टेबल बेडमा सुत्नु अथवा भनौँ गाडी चढेर हिँड्नु मात्रै उसको जीवनको लाइफमा उत्साह होइन उसको जीवनमा चाहिँ उसको यदि उत्साहित छ भने ऊ खुसी हुन सक्ने कारण चाहिँ त्यो मात्रै होइन कि अरू थोक पनि हुन सक्छ होइन एउटा परिवारसँग बस्न पाउनु पनि ऊ खुसी हुन सक्छ अथवा भनौँ होइन बाँडेर खान पाउँदा पनि ऊ खुसी हुन सक्छ अथवा भनौँ काम गर्न पाउँदा पनि ऊ खुसी भएको हुनसक्छ हिलोमा हिँड्न पाउँदा पनि ऊ खुसी भएको हुनसक्छ पानीमा भिज्न पाउँदा पनि ऊ खुसी भएको हुनसक्छ त्यो कारणले गर्दा खुसी हुने कारण त फरक फरक परमेश्वरले दिइरहनु भएको छ हामीले हाम्रो जीवनलाई कसरी बुझ्छौँ अनि हाम्रो सृष्टिकर्तालाई कसरी बुझ्छौँ उहाँको प्रेमलाई हामीले के कुरामा चाहिँ अनुभव गर्न सक्छौँ भन्ने कुरा त एकदमै नितान्त फरक छ व्यक्ति पछि फरक छ कसरी भन्ला महल भयो भने म खुसी हुन्छु होला अनि त्यति बेला चाहिँ म आफ्नो खुसी व्यक्त गर्छु अहिले त मसँग केही पनि छैन भन्ने पनि हुन सक्ला तर महलमा बस्ने व्यक्ति बेखुसी भएको पनि हुनसक्छ झुपडीमा बस्ने व्यक्ति खुसी पनि भएको हुनसक्छ यो त हृदयको कुरा हो त्यो कारणले गर्दा हृदयलाई खुसी बनाउने काम चाहिँ हाम्रो परमेश्वरले नै गर्नुहुन्छ किनकि हृदय बनाउनु हुने परमेश्वर हुनुहुन्छ र त्यो हृदयमा के कुरा राख्ने के कुरा नराख्ने के कुराले भर्ने के कुराले सजाउने भन्ने कुरा पनि परमेश्वरले नै सिकाउनु भएको छ हृदयलाई सुरक्षित कसरी राख्ने र कसरी खुसी हुने भन्ने कुरा चाहिँ उहाँसँग नै छ त्यो रहस्य उहाँसँग नै छ यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीत पछि भने म आउनेछु।

0: हजुर निकै नै आशिष, म एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे। म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर जय मसी। हाम्रो पम्पाजीलाई एकदमै स्वागत छ। हजुर आरामै हुनुहुन्छ?
1: म एकदमै आरामै ठिक छु। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर म पनि एकदमै ठिक छु, अनि हजुरसँगै हजुरको आमा पनि ठिक हुँदै हुनुहुन्छ होला?
1: आमा ठिकै भन्नु पर्यो। अब धन्यवाद, धेरै धेरै प्रार्थना गरिरहनु भएको थियो। अस्ति दुई एकजना आफै आएर अनि भित्र पस्यो, अनि ढोका बत्ती मारे ढोका लाएर बसिरहेको थिएँ, अनि त्यति पसेछ कि, अनि त्यहाँबाट आमालाई बोलाउनु भयो, अनि बोलेन, अनि म चाहिँ ढोका ढोका बाहिर निस्यो, अनि तपाईँ किन निदाको मान्छेलाई बोलाउनु जानु, नबोलाइदिनु निदा बेला भनेको। त्यो बेलादेखि आमा त्यो दिनभरि रातभरि पनि सुत्नु भएन। अस्तिको हप्ताको बिहिबारको कुरा, बुधबार र बिहिबार, अनि त्यहाँबाट त्यस्तो भयो, रातभरि सुतेन दिनभरि नि। अनि त्यहाँबाट उता विदेशी टिमहरू आउनु भएको थियो अस्तिको हप्ताको शुक्रबार, अनि उहाँहरूले चाहिँ अनि मेरो लागि छुट्टै गरिदिनु भयो, अनि आमाको लागि छुट्टै समातेर अनि हकार्दै प्रार्थना गरिदिनु भएपछि अनि आमालाई एकदमै आनन्दको निन्द्रा शान्तिले भरिदिनु भयो है। अनि परमेश्वरलाई धेरै धन्यवाद, अनि हजुरहरूलाई पनि धन्यवाद, निरन्तर पुकार गरिराख्नु भएको छ, अनि खाना खानुहुन्छ, अनि अहिले बेला बेला चाहिँ दुख्यो भन्नुहुन्छ, अनि त्यही हो, नदुख्ने औषधि खाना दिएको छु। त्यो घाउहरू पनि पाप्राहरू उक्किँदै गएको छ, अनि एउटा त्यो दाहिने खुट्टाको बुढी औँला नेरि चाहिँ त्यो घाउ चाहिँ पूर्ण रूपले निको चाहिँ भएको छैन, अनि किराहरू पनि छैन, अनि घाउहरू सफा गरिदिँदै अनि औषधिहरू चाहिँ लगाइदिने गरेको छु। अनि परमेश्वरलाई धेरै धन्यवाद, अनि सबैजनाको प्रार्थना। आशिष भन्दा चाहिँ मलाई हिजोको अनि नैनाज्यूले अनि घाँटी दुख्दा नि कस्तो फोन गर्नु भएको थियो दुईचोटि, हिजो कार्यक्रममा बेलुका झोलाभित्र के कार्यक्रममा, अनि उहाँ चाहिँ अनि प्रार्थना गरिदिनु होला भनेर मैले विशेष गरी गरेको थिएँ, अनि अहिले आशिष उहाँ सुन्दा निको भएको छ भन्दा मलाई एकदमै आशिषमय लाग्यो, खुसी लाग्यो होइन। एउटा अनुभव आफूलाई पर्दाखेरि कस्तो हुन्छ घाँटी दुखे होइन, अनुभव भएर अनि मैले नि त्यही अनुसारको प्रार्थना गरेको थिएँ। मलाई पहिला चर्चमा नजाँदैखेरि घाँटी दुख्ने, थुक्ने लाइन नहुने, पानी निलाइन नहुने, अनि हस्पिटल गएर औषधि नै खान पर्ने हुन्थ्यो अनि चर्चमा नजाँदैको कुरा, अनि त्यस्तो भोगेको कारणले अनि उहाँको लागि गरेका थिएँ। एकदमै आशिषमय लाग्यो, अनि त्यो घाँटीमा छुनुहोस् है प्रभु, आशिष बाँडेको चाहिँ मैले सुन्न पाऊ भनेको थिएँ हिजो बेलुका, अहिले बिहान नि गरेँ। उहाँले आशिष बाँड्दा म पनि एकदमै आशिषमय भएँ, अनि हिजो म व्यस्त थिएँ पहिला, अनि पछि गरेको अनि फोन उठाउनु भएन होइन, हिजो झोलाभित्र कार्यक्रममा चाहिँ अनि लास्ट एउटा भयो नि भाग लिन्छु भने उठाउनु भएन, अनि अरू नि भयो अनि फेरि दोहोऱ्याएर पनि फेरि सुनि त्यो कार्यक्रमले नि एकदमै आशिषमय भइरहेको छ क्या, मैले कसलाई के भइरहेको छ अनि कस्तो बानी छ कसको होइन, त्यो चाहिँ सबै भन्न पाउने क्या, अनि एकदमै त्यो चाहिँ आशिषमय कार्यक्रम है, त्यो नि ल्याउनु भयो हजुरहरू सम्पूर्ण गुटुस एफएम सर्मी सबैलाई धन्यवाद पनि दिन्छु, आशिषमय भएको छ त्यो कार्यक्रम, अनि एकअर्काको आशिषहरू सम्झिँदा होइन भजन कोरसहरू यसो गाएको सुन्दाखेरि म एकदमै एकदमै आशिषमय भएको छु, अनि परमेश्वरले मलाई नि सुस्वास्थ्य सुरक्षा, हिजो नि कम्मर दुखेर साह्रै भएको थियो, आमालाई सरसफाई गरेर लुगाहरू फेरिदियो, तन्नाहरू सबै, अनि दुईजना आमाहरूलाई भेट्नलाई दिदीहरू आउनु भएको थियो, एकजना आमा एकजना दिदी, उहाँलाई नि खानाहरू पकाएर खान्दी, मलाई एकदमै गाह्रो भएको थियो कम्मर दुखेर, उहाँहरूले नि प्रार्थना गरेर जानुभयो, अनि त्यहाँबाट मलाई जे होस् रातभरि दुखे पनि अहिले बिहान चाहिँ ल थला पर्छ के प्रभु भन्दै प्रार्थना गरी त्यति निन्द्रा पनि लागेन राति, अनि अहिले बिहान चाहिँ फेरि आमालाई कपडाहरू फेरेर लुगा पनि धुन सक्यो, अनि परमेश्वरलाई धेरै धन्यवाद, अनि परमेश्वरले मलाई म कमजोरी हुँदा उहाँले शक्ति बढाइदिनुहुन्छ, परमेश्वरलाई धन्यवाद, म थकित हुँदा उहाँले बल दिनुभएको छ मलाई, अनि परमेश्वरलाई धन्यवाद, अनि सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। सबैले सबैले मेरो निम्ति, मेरो आमाको निम्ति गरिदिनु भएको छ। गुटुन सिएफएम सर, मिसहरू, हजुर अनि लगायतहरू सम्पूर्णलाई म धन्यवाद दिँदछु। यसरी मलाई कति फोन गरेर उत्साह दिनुहुन्छ, होइन, निराश नहुनु भनेर उत्साह दिनुहुन्छ, हौसला दिनुहुन्छ। म एकदमै खुसी आनन्द, यो कार्यक्रमहरू, विभिन्न कार्यक्रमहरू पनि म सुनिरहन्छु। कहिले कहिले बत्ती गएको कारण चाहिँ सुन्न पाउँदैन, अनि त्यस कारणले यो एकदमै आशिषमय भइरहेको छ यो कार्यक्रमद्वारा पनि। मिस यही हो, सङ्गतिमै बसिरह जस्तो लाग्छ मलाई। सबैजनाको आशिषहरू सम्झिँदा, भजनको अनि कविताहरू सुन्दा एकदमै एकदमै हाम्रो रसिला बोरालाई चाहिँ बिर्सिनै नसक्ने है उहाँले एकदमै अनि हो भने कविता भन्दै भन्दै आउनुहुन्छ। अनि हाम्रो पम्फारोका दिदीज्यू उहाँहरूलाई होइन, उहाँहरूको कविता देख्दा नि म चाहिँ एकदमै म चाहिँ वा वा गर्दै बस्ने कविता भन्छ, कति मन पर्ने आशिषमै लाग्छ कि मलाई। उहाँहरूलाई नि परमेश्वरलाई धन्यवाद, उहाँहरूलाई पनि म एकदमै एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु।
0: एकदमै धेरै धन्यवाद, परमेश्वरले अझै शक्ति सामर्थ्य आशिष दिनुभएको होस्। अहिले भने छिटौँ है त हजुर।
1: जय मसी
0: उहाँ हुनुहुन्थ्यो पम्पा गोपालेज्यू, चितलाङदेखि फोन गरेर 7 दिन भएको थियो, कोही श्रोता आइसक्नु भएको छ। आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
2: जय मसी
0: हजुर, हरिबोलज्यू स्वागत छ हजुरलाई।
2: हजुर धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ?
2: आरामै छु
0: हजुर। सुन्दरी जल त एकदमै सुन्दर भइरहेको होला अहिले पानीले गर्दा, होइन, खोला पनि बढेको छ होला, हरियाली पनि बढेको छ होला। हजुर, आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ तपाईँसँग पनि। प्रशस्तै उत्साह, आशिष र अनुभवका कुराहरू छन्, हामी सुन्न एकदमै हतारमा छ। यो समय हजुरलाई दिन चाहन्छु।
2: हजुर धन्यवाद, मलाई उत्साह दिइराख्नु भएको छ परमेश्वरले। मेरो अलिकति स्वास्थ्य बिग्रिएको थियो, अहिले चाहिँ सन्चो भएको छ, अनि परमेश्वरले मलाई हरेक कुराहरूमा सहायता गर्नुभएको छ, सुरक्षा राख्नु भएको छ। यो नै ठुलो आशिष हो, चिन्नु नै ठुलो आशिष हो जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर हजुर, कस्तो राम्रो कुरा, एकदमै अर्थपूर्ण कुरा राखिदिनु भयो परमेश्वरले। हजुरलाई एकदमै सुस्वास्थ्यमा राख्नु भएको होस्, एकदमै उत्साहमा राख्नु भएको होस् र हामीले तपाईँबाट यस्तै उत्साहका कुराहरू जहिले पनि सुन्न पाऊ। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। धेरै धन्यवाद, छिटो है त अहिलेलाई। जय मसी। उहाँ सुन्दरी जलबाट हरिबोल बुढा थोकेज्यू, परमेश्वरले मलाई उत्साह दिइरहनु भएको छ, स्वास्थ्य दिनुभएको छ, होइन। स्वास्थ्य सँगसँगै थुप्रै कुराहरू छन् नि उहाँसँग, होइन, सङ्गति हिँडिरहनुहुन्छ, हामीलाई उत्साह दिइरहनु भएको छ, यसरी समय दिइरहनु भएको छ। यो सबै कुराको लागि परमेश्वरप्रति धन्यवादी हुनु चाहिँ एकदम महत्वपूर्ण कुरा पनि हो। र तपाईँहरूसँग पनि थुप्रै आशिष र उत्साहका कुराहरू छन्। कतिजना व्यक्तिहरू अहिले, होइन, यो समयमा चाहिँ तपाईँहरू अस्वस्थ अवस्थामा हुनुहुन्छ होला, लामो समयदेखि हामीसँग कुराकानी नगरिरहनु भएको व्यक्तिहरू पनि हुनुहुन्छ, हामी सम्झिरहेका छौँ। तपाईँहरूलाई परमेश्वर जुन अवस्थामा हुनुहुन्छ त्यो अवस्थामा सहायता गर्नुभएको होस् र फेरि पनि हामीसँग जोडिँदै गर्नुहोला भन्न चाहन्छु। यो समयलाई गीतको साथ म दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: हजुर निकै नै आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र अब नै कार्यक्रमको अन्ततिर हामी आएका छौं र यो समयसम्म जो जतिजनाले आफ्ना आशिषहरू अनुभवहरू भोगाईहरू होइन यसमा कुनै पनि किसिमको अभिनय छैन, यसमा रियल कुराहरू छन्, रियलका कुरा भन्दा पनि हामीले रियल कुराहरू गर्यौं, यथार्थ कुरा गर्यौं होइन, अर्ग्यानिक कुराहरू भनौँ न जे छ त्यो फ्याक्ट कुरा गर्यौं, त्यही नै परमेश्वर मन पराउनुहुन्छ। तपाईँले जस्तो अनुभव गर्नुभयो त्यस्तै नै हामीसँग बताइदिनुभयो, बाँड्नुभयो, यसको लागि यहाँहरूलाई एकदमै धेरै धन्यवाद। परमेश्वर धेरै आशिष दिनुभएको, सुजतीलाई प्रार्थनाको खाँचो छ, अप्ठ्यारोमा हुनुहुन्छ, तपाईँहरूले सुनिरहनु भएको छ होला, तपाईँहरूले पनि प्रार्थना गरिदिनुहोस्, हामी पनि प्रार्थना गर्छौं। अघि पम्फाजीले भन्दै हुनुहुन्थ्यो नैनाजीको लागि, उहाँले सुन्दै हुनुहुन्थ्यो, नैनाजीले पम्फाजीलाई फोन गरेर भन्नु पनि भएको होइन नि त होइन, तर उहाँले कार्यक्रम सुन्दै गर्दा उहाँको घाँटी दुखेको अनुभव गर्नुभयो अनि म उहाँको लागि प्रार्थना गरिदिन्छु भनेर गर्नुभयो होइन, उहाँ आज चंगाई भए भनेर गर्दै गर्दा उहाँलाई आशिष पनि मिल्यो। हामी एकअर्काको भलाइ चाहने व्यक्तिहरू हौ, एकअर्कालाई प्रेम गर्छौं, यो प्रेम चाहिँ हाम्रो व्यक्तिगत स्वार्थको लागि भन्दा पनि परमेश्वरको महिमाको लागि हो। र यसरी नै आज पनि तपाईँले गवाईहरू सुन्दै गर्दा कतिजनाको आवाजमा पीड़ा सुन्नुभयो होला, कतिजनाको आवाजमा दुखाई सुन्नुभयो होला, कतिजनाको आवाजमा तपाईँहरूले होइन साँच्चीकै एउटा भनौँ खुसी भइरहेको खुसी सुन्नुभयो होला। जे होस् जस्तो अवस्थामा पनि उहाँहरूले परमेश्वरको महिमा गुणगान भएको सुन्नु भएको छ, कतिपटक तपाईँ उत्साहित हुनुभयो होला, कतिपटक तपाईँले प्रार्थना गर्नुपर्छ यो व्यक्तिको लागि, प्रार्थनाको विषय थपिएको छ भनेर त्यो जिम्मेवारी महसुस गर्नुभयो होला। जे होस् तपाईँहरूले जस्तो महसुस गर्नुभएको छ त्यसै नै तपाईँहरूले गर्न सक्नुहुन्छ र म एकदम धन्यवादी छु। म पनि तपाईँहरूप्रति एकदमै तपाईँहरूको त्यो आशिषले आशिषित भएको छु, कतिजनाको निम्ति प्रार्थनाको अनुभव गरेको छु मैले र म पक्कै पनि प्रार्थना गर्ने नै छु। र उत्साहको लागि एकजनालाई विनर बनाउनु पर्दा चाहिँ कलंकीबाट फोन गरेर साथ दिनुभएको थियो हाम्रो पुना थापाज्यू, यहाँ चाहिँ आजको विनर हुनुभएको छ, यहाँलाई एकदमै बधाई छ,
1: कंग्रेचुलेशन,
0: एकदम बधाई छ पुनाजी, तपाईँले रिचार्ज कार्ड पाउनुभएको छ, आजको रिचार्ज कार्डलाई स्पोन्सर गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले, यहाँलाई पनि परमेश्वरले आशिष दिनुभएको, सम्पूर्ण श्रद्धालाई सुनेर फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रद्धालाई परमेश्वरले आशिष दिनुभएको, तपाईँको शुक्रबार एकदम आशिषमय रहोस् र अन्य समय पनि परमेश्वरले आशिष दिनुभएको। हाम्रो प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनी जस्मै 105.1 MHz काठमाडौँबाट र गुनी जस्मै 105.6 MHz कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनी जस्मैको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
10: के तपाईँहरू आफ्नो व्यवस्थालाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
11: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
10: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
11: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
10: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
11: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
10: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
11: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
14: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
18: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
19: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
17: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
18: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
19: फोन नम्बर 4022544
18: 4022544 4022574 4022574।
20: रिचार्ड सी ट्रेन्च प्रधान विषय भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
21: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
22: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर म पुनः उपस्थित भइसकेकी छु र सदा जस्तै हामी तपाईँलाई प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म साथी दिँदै आइरहेको छौं र आज पनि कार्यक्रम मार्फत युवाहरूसँग सम्बन्धित कुराकानीहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्नेछौं र विशेष गरिकन युवा अवस्था चाहिँ अति नै महत्वपूर्ण अवस्था हो। यो समयमा धेरै प्रकारका चुनौतीहरूलाई हामीले सामना गर्नुपर्छ। धेरै प्रकारले कतिचोटि हाम्रो युवा अवस्थाहरूलाई यत्तिकै खेर जाने प्रकारको सोच विचारहरू होइन, गलत निर्णयहरू, गलत प्रकारको संगतहरू र गलत प्रकारको लतहरूले चाहिँ हामीलाई हाम्रो महत्वपूर्ण समयको महत्व नै बिर्सिन लगाउने अवस्थाहरू पनि आउन सक्छ। अनि यो समयमा हामीले के गर्ने भन्दाखेरि अवश्य पनि हाम्रो महत्व कति छ भन्ने कुरालाई हामीले बिर्सनु भएन, सँगसँगै परमेश्वर हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुराहरूलाई पनि बिर्सिनु भएन। र आज अलिकति महत्वपूर्ण विषय भनौं अथवा एउटा फरक विषयमा चाहिँ म केही उत्साह तपाईँलाई दिन गइरहेको छु। विशेष गरिकन युवा अवस्थामा धेरैजनालाई चाहिँ धेरैवटा प्रेसरहरू मध्ये एउटा प्रेसर चाहिँ धन सम्पत्ति भविष्य रूपियाँ पैसा भन्ने कुराहरूको चाहिँ अलिकति प्रेसरहरू नै हुन्छ। सायद यही प्रेसरले गर्दाखेरि कतिजनाले आफ्नो करियरको लागि भनेर आफ्नो इच्छा चाहनाहरूलाई मार्नुहुन्छ, कतिजनाले चाहिँ विभिन्न प्रकारको कदमहरू चाल्नुहुन्छ, कतिवटा सही हुन सक्छ, कतिवटा गलत हुन सक्छ, र आफ्नो भविष्य सुरक्षित गर्नको लागि कतिजनाले बाध्यतावश होइन आफ्नो ठाउँ गाउँ देश सहर सबै छोड्नु परेको अवस्थाहरू पनि छ र अन्यत्र गएर स्थापित आफूलाई गराउने प्रयासहरू गर्नु परेको अहिलेको त ट्रेन्डै छ, समय नै त्यस्तै छ। र यी सबै परिस्थितिहरूमा अब हामीले चाहिँ यस विषयलाई कसरी विचार गर्नुपर्छ, विशेष गरिकन हामी युवाहरू छौं, हामी साई युवाहरू हौं र यस विषयलाई हामीले कसरी मध्यनजर गर्न सक्छौं भन्ने विषयलाई लिएर आज कार्यक्रम अफ दिवर म तपाईँलाई साथ दिन गइरहेको छु। विषयवस्तुलाई अगाडि बढाउनु भन्दा पहिला म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र मैले कार्यक्रमको शुरूआतमा नै बताइसकेको छु आज हामी धन सम्पत्ति विश्वास र बुद्धिमानी जीवन यस्तै विषयहरूमा रहेर कुराकानीहरू गर्न गइरहेको छौं र कतिचोटि मानिसहरूको मनमा रूपियाँ पैसा भनेको चाहिँ होइन गलत हो कि रूपियाँ पैसाहरू चाहिँ किन जीवनको लक्ष्य हुन सक्दैन अनि बाइबलले चाहिँ रूपियाँ पैसाको बारेमा के भन्छ यस्तो विभिन्न प्रश्नहरू मानिसहरूको मनमा आउने गर्दछ जुन चाहिँ एकदमै स्वाभाविक पनि हो यस्तो प्रकारको प्रश्नहरू आउने तर यो प्रश्नहरूसँग हामीले कसरी डिल गरिरहेको छौँ कसरी यसलाई चाहिँ हामीले बुझिरहेको छौँ र व्यवहारमा उतारिरहेको छौँ भन्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ र सबैभन्दा पहिले एउटा कुरा चाहिँ स्पष्ट गरौं कि पैसा आफैमा नराम्रो चाहिँ होइन है आज हामीले रूपियाँ पैसाको बारेमा कुराकानीहरू गर्दै गर्दाखेरि रूपियाँ पैसा आफैमा नराम्रो कुरा चाहिँ अवश्य पनि होइन बाइबलले भन्दछ पहिलो तिमोथी 6:10 किनकि रूपियाँ पैसाको मोह नै सबै खराबीको जड हो भनेर चाहिँ हामीले वचनमा पनि पाउँदछौ ध्यान दिनुहोस् पैसा होइन पैसाको प्रेम चाहिँ समस्या हो र मुख्य कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ पैसा चाहिँ एउटा साधन हो है यसै कारण पनि पैसाको चाहिँ स्थापना भयो अथवा भनौँ इन्भेन्ट भयो पैसा चलन चल्तीमा आयो किनभने पैसा चाहिँ एउटा साधन हो कुनै पनि कुराहरू हामीले किन्नु परेमा पैसालाई प्रयोग गरेर हामी किन्न सक्छौ र यो पैसा यत्तिकै हाम्रो हातमा आउँदैन यसको लागि हामीले मेहनत गर्नुपर्छ साधन अर्थात टुल हो पैसा र परमेश्वर चाहिँ हाम्रो स्रोत हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामीले कहिल्यै पनि बिर्सन हुँदैन परमेश्वर नै हाम्रो स्रोत हुनुहुन्छ अर्थात सोर्स हुनुहुन्छ यदि पैसा परमेश्वरको ठाउँमा आयो भने समस्या सुरु हुन्छ यो कुरालाई चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ र आज धेरै युवाहरू पैसा कमाउने दौड़मा आफ्नो शान्ति सम्बन्ध र विश्वास चाहिँ गुमाइरहेका छन् र यो कुराहरूलाई चाहिँ हामीले एकदमै विचार गरेर स्पष्ट भयौं भने अवश्य पनि हामीले रूपियाँ पैसाको विषयहरूमा आफूले आफैमा केही कुराको चाहिँ अवश्य पनि स्पष्टतालाई महसुस गर्न शुरू गर्दछौ हामीले पहिलो स्थानमा चाहिँ रूपियाँ पैसालाई होइन तर परमेश्वरलाई नै राख्नु पर्दछ आज यही विषयमा रहेर तपाईँलाई केही उत्साह दिने हामी जमर्को कसिरहेको छौं अर्को विषयमा अथवा भनौँ अर्को बुदामा अगाडि बढ्नुभन्दा पहिला म यो समय तपाईँलाई एउटा गीतको साथ नै कार्यक्रम मार्फत दिन चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र यो समय अलिकति हामी कुराकानी गरौं बचत र आर्थिक अनुशासनको बारेमा, जुन कुरा कतिचोटि हामीलाई सिकाइँदैन, हामीले त्यति सिकेका पनि छैनौं। सायद तपाईँ फाइनेन्सको स्टुडेन्ट अथवा म्यानेजमेन्टको स्टुडेन्ट हुनुहुन्छ, जहाँ तपाईँले चाहिँ रूपियाँ पैसाको बारेमा, म्यानेजमेन्टको बारेमा, होइन, हुन त म्यानेजमेन्ट विभिन्न विषयहरूमा हुन सक्ला, तर यहाँ पनि केही हदसम्म रूपियाँ पैसाको बारेमा सिक्नु भएको छ होला अथवा सिक्दै हुनुहुन्छ होला। तर त्योभन्दा बाहेक प्र्याक्टिकल एकचोटि हामीलाई रूपियाँ पैसाहरूको महत्व र रूपियाँ पैसाहरू चाहिँ हामीले कसरी चलाउनु पर्छ भन्ने कुराहरूको शिक्षा, त्यति हामी कुराकानी गरौं बचत र आर्थिक अनुशासनको बारेमा, जुन कुरा कतिचोटि हामीलाई सिकाइँदैन, हामीले त्यति सिकेका पनि छैनौं। सायद तपाईँ फाइनेन्सको स्टुडेन्ट अथवा म्यानेजमेन्टको स्टुडेन्ट हुनुहुन्छ, जहाँ

त्योभन्दा बाहेक चाहिँ कचोटि हामी यस विषयमा त्यति गहिराईमा सोच्दैनौ, तर महत्वपूर्ण कुरा के छ भन्दाखेरि हामीले रूपियाँ पैसाहरूलाई चाहिँ धेरै नै चलाइ पनि रहेको हुन्छौ, तर यसलाई ठिक प्रकारले चाहिँ चलाउनको लागि कचोटि हामीसँग त्यो ज्ञान बुद्धि पनि हुँदैन र के गर्नुपर्छ भन्ने कुराको हामीलाई त्यति आइडिया पनि हुँदैन। यस कारणले गर्दाखेरि आज धेरै त होइन तर हल्का रूपमा केही हदसम्म यस विषयमा पनि अलिकति कुरा गरौं। बचत किन जरूरी छ भन्ने विषयबाट नै शुरूआत गरौं। युवाहरूको लागि होस् अथवा हरेक उमेर समूहका व्यक्तिहरूको लागि यो कुरा अति नै आवश्यक रहेको छ। हितोपदेश 6 अध्यायको 6-8 मा चाहिँ हामीले कमिलाको उदाहरण पाउँदछौ। कमिला सानो भए पनि भविष्यको लागि चाहिँ ऊ तयारी गर्छ, होइन? जब उनीहरू चाहिँ एकदमै एउटा ऋतुबाट अर्को ऋतुमा उनीहरू चाहिँ जाँदै गर्दाखेरि आफूलाई कसरी तयारी गर्नुपर्छ र आफ्नो लागि कसरी खाना सञ्चय गर्नुपर्छ भनेर चाहिँ कमिलाहरूले लागि परेको हामीले देख्दछौ। कमिलाको तापीहरू देख्दाखेरि पनि कचोटि हामीले त्यहाँ भन्ने गर्छौ, कमिलाहरू कति धेरै अनुशासित हुन्छन् है, उनीहरू एकै लाइनमा हिँड्छन् अनि एकदमै मेहनत गर्छन् भनेर हामी कुराकानीहरू त गर्छौ, तर परमेश्वरले यत्तिकै हामीलाई कमिलाको उदाहरण दिनुभएको होइन, यत्तिकै हामीलाई कमिलाहरूलाई हेर र सिक भन्नुभएको पनि होइन, उहाँले वास्तवमै हामीलाई गहिराई र प्राक्टिकल कुरा सिकाउन खोज्दै हुनुहुन्छ। र फेरि पनि भन्न चाहन्छु, रूपियाँ पैसा आफैमा समस्या होइन, तर रूपियाँ पैसाको मोह चाहिँ सबै खराबीको जड हो। अनि यो भन्दै गर्दाखेरि हामीलाई रूपियाँ पैसाहरू पनि चाहिन्छ दैनिक हाम्रो जीवनलाई अगाडि बढाउनको लागि, अनि त्यसको लागि चाहिँ हामीले बचत गर्न जरूरी छ। र बचत किन गर्नुपर्छ भन्दाखेरि हामीले आउने दिनहरूको लागि आफूले आफैलाई तयारी गर्नको लागि, फेरि त्यही कुराको लागि मरिहत्ते गरेर बचत गर्नुपर्छ बचत गर्नुपर्छ भनेर चाहिँ सबै कुरा माया प्रेम वास्ता सम्बन्ध खुसी आनन्द नै बिर्सिएर चाहिँ हामी लागि पर्नु चाहिँ हुँदैन, यो चाहिँ मूर्खता हो। युवाहरू यदि तपाईँले अहिले बचत गर्न सिक्नु भयो भने भविष्यमा तपाईँले केही हदसम्म आफूले चाहनु भएको योजनाहरूलाई पूरा गर्न सक्नुहुन्छ र भविष्यलाई सुरक्षित पनि गर्न सक्नुहुन्छ। र तपाईँको लागि केही प्र्याक्टिकल टिप्सहरू दिनु पर्यो भने चाहिँ कमाएको पैसाबाट कम्तीमा पनि तपाईँ 10-20% बचत गर्ने बानी बसाल्नुहोस्। पहिले बचत अनि खर्च नियम चाहिँ यसरी तपाईँले अपनाउनुहोस्। अनावश्यक खर्चहरू चाहिँ रोकिदिनुहोस्। बचत भनेको डर होइन तर बुद्धिमानी हो भन्ने कुरालाई नबिर्सिनुहोस्। तर यी सबै कुराहरू सँगसँगै तपाईँले सबैभन्दा फर्स्टमा गर्नुपर्ने कुरा, पहिलो स्थानमा गर्नुपर्ने कुरा चाहिँ जब तपाईँ कमाउनुहुन्छ दशांश छुट्याइहाल्नुहोस्, किनभने परमेश्वरको भाग हामीले सबैभन्दा सुरुमा छुटाउने बानी बसाल्नुपर्छ। र यसरी चाहिँ तपाईँ हामी फाइनेन्सियली स्ट्रङ पनि हुन सक्छौ र सँगसँगै भोलिको दिनमा तपाईँले केही गर्न चाहनुभयो, केही कुराहरूमा लगानी गर्न चाहनुभयो, तपाईँको इच्छा चाहनाहरूलाई तपाईँले केही हदसम्म आफ्नो तरिकाबाट केही कुराहरू चाहिँ निश्चय गर्न सक्नुहुनेछ। हुन त भविष्य परमेश्वरको हातमा छ, भोलिको दिनको लागि आज मरिहत्ते गरेर खुशी आनन्द आजको दिनमा रमाउन नै बिर्सिनु भयो भने चाहिँ त्यसरी चाहिँ तपाईँले रूपियाँ पैसाहरूको मोह चाहिँ हामीले गर्नु हुँदैन। तर सबै कुराहरूलाई मिलाएर म्यानेजमेन्ट राम्रोसँग गरेर अलिकति हामीले कमाएको अलिकति भागबाट बचत गर्न सुरु गर्यो भने त्यो तपाईँ हाम्रो लागि नै हो र बुद्धिमत्ता पनि यसैमा रहेको छ भन्ने कुरा पनि युवाहरूलाई म उत्साह दिन चाहन्छु। आज कार्यक्रम मार्फत यस्तै यस्तै विषयमा कुराकानीहरू गर्दै जानेछौ, तर यो समयमा अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आज हामी अलिकति प्र्याक्टिकल अनि अहिलेको समय सान्दर्भिक विषयहरूमा रहेर आज कुराहरू गरिरहेको छौं र यही विषयमा अलिकति हामी कुराकानी गरौं, आर्थिक स्वतन्त्रता कसरी पाउने भन्ने विषयमा। फाइनेन्सियल इन्डिपेन्डेन्स भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ पहिलो स्थानमा हामीले बुझ्नु पर्दछ। जब तपाईँ आफ्नो आवश्यकताहरू चाहिँ अरूमा निर्भर नभई पूरा गर्न सक्नुहुन्छ, यसलाई चाहिँ भनिन्छ आर्थिक स्वतन्त्रता अर्थात फाइनेन्सियल इन्डिपेन्डेन्स। र यसको लागि चाहिँ तपाईँले केही कुराहरूमा ध्यान दिन सक्नुहुन्छ, जस्तै कि केही कुराहरू होइन केही स्किलहरू चाहिँ तपाईँले सिक्नुहोस्। सिप भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। पहिलाको बुवा आमाहरूले होइन भन्नुहुन्छ कि सिप सिक्नुपर्छ, सिप सिक्नुपर्छ, अरू सबै कुराहरू केही रहेनन् भने पनि सिप चाहिँ कहिल्यै खेर जाँदैन र हामीले यो हाम्रो आफ्नो सिपले नै मेहनत गरेर हामीले कमाउन पनि सक्छौ, जमाउन पनि सक्छौ र यही कुराबाट हामीले मुठी फुकाउन पनि सक्छौ, अरूलाई सहायता गर्न पनि सक्छौ। यस कारणले गर्दाखेरि उहाँहरूले भन्नुभएको कुरा एकदमै सही हो, हामीसँग सिप हुनु नै पर्छ। हरेक नागरिकहरूले अनि हरेक युवाहरूले आफूले आफूलाई स्किल्ड चाहिँ बनाउनै पर्छ, आफूले आफैलाई सिप सिकाएको हुनै पर्छ। केही कुरामा तपाईँ पोख्छ हुनुहुन्छ भने त्यही कुराले भोलिको दिनमा तपाईँलाई आशिषित बनाउँदै लिएर जान सक्छ र आउने जेनेरेसनलाई पनि हामीले सिकाउने कुरा चाहिँ यही नै हो कि आफूलाई स्किलफुल चाहिँ बनाउनै पर्छ, सिप हामीमा हुनुपर्छ। यो कुरा भयो भने हामीले मेहनत गर्न सक्छ। हामीले बाइबलमा हेर्ने हो भने चाहिँ यीशु ख्रीष्टले पनि आफ्नो सेवकाई शुरू गर्नुभन्दा अगाडिसम्म पनि उहाँ चाहिँ सिकर्मीको काम गर्नुहुन्थ्यो, उहाँ पनि काम गर्नुहुन्थ्यो। तपाईँ हामीलाई थाहा छ उहाँ पनि यत्तिकै चुप लागेर बस्नु भएन, उहाँ पूर्ण परमेश्वर हुनुहुन्थ्यो। हुन त उहाँले चाहनु भएको भए सबै कुराहरू होइन एकदमै रेडिमेड एकदम तयार उहाँले प्राप्त गर्न सक्नुहुन्थ्यो, तर उहाँ आफै पनि मेहनत गर्नुहुन्थ्यो र सिकर्मीको काम गर्नुहुन्थ्यो भनेर बाइबलमा हामीले पाउँदछौ। यहाँबाट पनि हामीले उदाहरण लिन सक्छौ कि हाम्रो जीवनमा हामी कति धेरै होइन आफूले आफैलाई सायद यो कुराहरू चाहिँ ठिक छैन होला भनेर तपाईँ हामी कसरी आफूले आफैलाई असल कुरा गर्नबाट पनि वञ्चित परिरहेको हुन सक्छौ। तर सिप चाहिँ हामीमा हुनु एकदमै राम्रो कुरा हो, छैन भने पनि सिक्नुहोस्। अहिलेको समय भनेको एकदम सजिलो समय छ सिक्नको लागि। तपाईँले जुनसुकै सिपहरूलाई पनि अँगालेर आफ्नो इच्छा अनुसार त्यसमा बलियो हुन सक्नुहुन्छ र त्यसबाट तपाईँले आमदानी पनि गर्न सक्नुहुन्छ, मुठी फुकाउन पनि सक्नुहुन्छ। र त्यसै गरिकन तपाईँले आमदानी गर्ने स्रोतहरू पनि होइन खोज्नुहोस्, कामहरू गर्नुहोस्। तपाईँले कतिवटा कामहरू गर्न सक्नुहुन्छ र ती कामहरूबाट तपाईँले इन्कम पनि जेनेरेट गर्न सक्नुहुन्छ। र अर्को कुरा चाहिँ अनुशासनलाई कायम राख्नुहोस्, एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ हामी आशिषित हुन चाहन्छौ, फाइनेन्सियली पनि इन्डिपेन्डेन्ट हुन चाहन्छौ, स्वतन्त्र हुन चाहन्छौ र ठिक प्रकारले रुपियाँ पैसाहरूलाई चलाउन चाहन्छौ भने कमाउनु एकदमै महत्वपूर्ण छ, सिप हुनु एकदमै महत्वपूर्ण छ। तर त्यसलाई ठिक प्रकारले प्रयोग गर्ने अनुशासन हामीमा छैन, हामीमा भएको सिपलाई एकदमै प्रयोग गर्ने अनुशासन हामीमा छैन भने चाहिँ फेरि सबै कुराहरू यत्तिकै खेर जान्छ, बालुवामा पानी हाले जस्तै। कारणले गर्दाखेरि अनुशासन हामीलाई चाहिन्छ। र एउटा प्रश्न तपाईँलाई सोध्न चाहन्छु, यो कुराहरू गर्दै गर्दाखेरि त्यसै ममा के चाहिँ सिप छ होला भन्ने प्रश्न धेरैमा हुन सक्छ। तपाईँको गिफ्ट के हो त्यो कुरालाई ध्यान दिनुहोस्। तपाईँ बोल्ने कुरामा राम्रो पोख्त हुनुहुन्छ भने तपाईँले अवश्य पनि बोल्ने प्रकारको कामहरू होइन गर्न सक्नुहुन्छ, रेडियोमा बोल्न सक्नुहुन्छ, अब अहिलेको सोसियल मिडियाहरूमा पनि बोलेर एकदम राम्रो राम्रो कुराहरू तपाईँले त्यहाँ राख्न सक्नुहुन्छ, धेरैलाई आशिषित बनाउन सक्नुहुन्छ, अथवा जस बोल्ने कुराहरूसँग सम्बन्धित तपाईँले कामहरू पाउन सक्नुहुन्छ जसबाट तपाईँलाई केही न केही हदसम्म तपाईँले आमदानीहरू गर्न सक्नुहुन्छ। त्यसै गरिकन गाउने हो भने गाउने कुराहरूलाई अगाडि बढाउनुहोस्। तपाईँ राम्रो लुगाहरू डिजाइन गर्न तपाईँसँग त्यो इन्ट्रेस्ट पनि छ र तपाईँ सक्नुहुन्छ भने त्यो कुराहरूमा नै तपाईँले अझै थप आफ्नो अध्ययनलाई अगाडि बढाउनुहोस्, मेहनत गर्नुहोस्। टिचिङको कुराहरू होइन सिकाउने कुराहरू हो, पढाउने कुराहरू हो भने त्यो कुराहरूमा चाहिँ तपाईँले अवश्य पनि मेहनत गरेर आफूलाई चाहिँ इन्कम होइन गर्न सक्ने चाहिँ बनाउन सक्नुहुन्छ। र यी कुराहरूले चाहिँ युथहरू तपाईँ यत्तिकै के गर्ने कसो गर्ने भनेर आफ्नो समयहरू यत्तिकै खेर फाल्नु पनि परेन। सँगसँगै तपाईँ पढ्दै हुनुहुन्छ भने पनि साइडमा यसरी कतिवटा तपाईँको इच्छा तपाईँसँग भएका सिपहरूसँग सम्बन्धित साइड जब अथवा साइडमा तपाईँले चाहिँ केही हसलहरू गरेर कामहरू गरेर इन्कमहरू जेनेरेट पनि गर्न सक्नुहुनेछ। र यस्तै विषयहरूमा कुराहरू म राख्दै जानेछु, तर यो समयमा फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको निम्ति म राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज हामी अलिकति गहन विषय महत्वपूर्ण विषयमा नै रहेर कुराकानीहरू गरिरहेको छौ। रूपियाँ पैसा विश्वास र बुद्धिमानी जीवनको विषयहरूमा कुराकानीहरूलाई निरन्तर अगाडि बढ़ाइरहेको छौ र त्यस्तै गरिकन अर्को विषयमा कुराकानी गर्नु पर्दाखेरि चाहिँ पैसा कमाउने र लगानी गर्ने भन्ने विषय पनि एकदमै महत्वपूर्ण छ। कमाउनु मात्रै महत्वपूर्ण होइन तर बुद्धिमानीले बढ़ाउनु पनि जरूरी छ। हामीले हितोपदेशक 11:2 हेर्दछौ, तिमीले आफ्नो भाग 7 वा 8 ठाउँमा बाँड। हामीले त्यो सिक्काको उदाहरण पनि बाइबलमा पाउँदछौ, त्यहाँ नोकरहरूलाई सिक्का दिइन्छ, कतिजनाले त्यो सिक्कालाई प्रयोग गरेर अझै सिक्काको वृद्धि होइन इन्कम चाहिँ अझै बढाएर आफ्नो मालिकलाई दिएको कुराहरू छ। कतिले त्यो सिक्कालाई लुकाएर राखेर उसले गर्न सक्ने पनि नगरेको कुराहरू हामीले पाउँदछौ। कतिचोटि हामीले पनि यस्तै नै गर्छौ, रूपियाँ पैसाहरू हामीले कमाउँछौ थोरै धेरै, अनि त्यो कुरालाई फेरि कसरी हामीले प्रयोग गर्ने, बचत गर्ने कि लगानी गर्ने कि भन्ने कुराहरूमा चाहिँ हामीलाई त्यति आइडिया नभएको कारणले गर्दाखेरि हाम्रो हातमा भएका रूपियाँ पैसा यतिकै हामीले उडाइरहेको हुन्छ, कतिखेर उडिरहेको हुन्छ, कहाँ उडिरहेको हुन्छ हामीलाई केही आइडिया पनि हुँदैन र त्यसको कुनै अर्थपूर्ण काम पनि हुँदैन। यसको अर्थ चाहिँ हामी ठिक प्रकारले रूपियाँ पैसाहरू चलाउन जानिरहेको छैनौ है भन्ने पनि हुन्छ। र अघि वचनमा हामीले हेरे जस्तै नै हामीले आफ्नो भाग चाहिँ 7 वा 8 ठाउँमा बाँड भन्नुको अर्थ चाहिँ हाम्रो इन्कमको सोर्सहरूलाई चाहिँ हामीले विभिन्न ठाउँहरूमा लगानी गर्न सक्छौ। सानो बिजनेस शुरू गर्न सक्नुहुन्छ, युथहरूमा अहिले एकदमै यो कुराहरू ट्रेन्ड छ, यो पनि राम्रो कुरा हो। केही गर्नु, चुप लागेर हात बाँधेर बस्नु भन्दा तपाईँले सानो बिजनेसहरू शुरू गर्न सक्नुहुन्छ थोरै लगानीमा। त्यसै गरिकन स्किल्स बेस्ड फ्रिलान्सिङ पनि गर्न सक्नुहुन्छ, जस्तै कि तपाईँले अघि हामीले कतिवटा उदाहरणहरू लियौं, केही घण्टा होइन कतै बोल्ने कुराहरू हुनसक्छ, कतै पढाउन जाने कुराहरू हुनसक्छ अथवा विविध कुराहरू हुनसक्छ। अनि तपाईँले सेभिङ पनि गर्न सक्नुहुन्छ, आफूले कमाएको पैसाहरू सँगसँगै त्यसलाई कुनै राम्रो कुराहरूमा इन्भेस्ट पनि लगानी पनि गर्न सक्नुहुनेछ। र यस्तो कुराहरू मा चाहिँ कतिचोटि हामीलाई एकदम धेरै परीक्षामा पार्ने कुरा चाहिँ के हो भन्दाखेरि छिट्टो धनी हुन म चाहन्छु भन्ने प्रकारको थिङ्किङ, र कतिचोटि त्यस्तो खालको मौकाहरू पनि आइदिन्छ जसले हामीलाई विभिन्न प्रकारको अप्ठ्यारोमा पार्न सक्छ। त्यस कारणले गर्दाखेरि छिट्टो धनी बनाउने स्किमहरूबाट चाहिँ बच्नुहोस् है, र यो कुराहरू ठिक पनि होइन। कारण धनी बनाउने, धनी हुने नहुने हाम्रो जीवनको महत्व भन्दा पनि हामी चाहिँ हाम्रो जीवनलाई ठिक प्रकारले अगाडि बढाउन सक्ने र रूपियाँ पैसालाई ठिक प्रकारले चलाउन सक्ने समस्या हामी विषय पनि हुनुपर्छ। तर परमेश्वरलाई पहिलो स्थानमा राखेर यो विषयमा अलिकति केही कुरा राख्न चाहन्छु। सबैभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ पैसा होइन, तर परमेश्वर चाहिँ पहिलो हुनुपर्छ हाम्रो जीवनमा। मत्ती 6:33 भन्छ, पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर। अनि यो कुरा चाहिँ हामीले हाम्रो जीवनको एउटा मोटो नै बनाउनु पर्छ, हाम्रो जीवनको एउटा नारा नै बनाउनु पर्दछ कि म सबै कुरा भन्दा पहिला चाहिँ परमेश्वरको खोजी गर्छु अथवा परमेश्वरलाई पहिलो स्थानमा नै राख्दछु। यदि तपाईँले परमेश्वरलाई पहिलो स्थानमा राख्नु भयो भने तपाईँको निर्णयहरू सही हुन्छ र तपाईँको पैसा पनि सही ठाउँमा जान्छ। र त्यो चाहिँ कसरी भन्दाखेरि अवश्य पनि हामी दशांश छुट्टाउँछौ, अनि कतिजनालाई सहायता गर्ने हाम्रो होइन मुठी फुकाउने बानीहरू चाहिँ हामी बसाल्छौ, अनि लोभ होइन तर हामी कृतज्ञताहरू चाहिँ प्रकट गर्दछौ, जुन चाहिँ हामी इसाई व्यक्तिहरूमा हुनुपर्ने अति नै महत्वपूर्ण कुरा रहेको छ, जो चाहिँ रूपियाँ पैसासँग सम्बन्धित कुराहरूमा आउँदाखेरि। र यही विषयमा आज केही उत्साहहरू तपाईँको लागि राखेको छु, अझै राख्दै जानेछु। र अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि राख्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज हामीले रुपियाँ पैसाहरूको विषयमा हामीले के गर्न सक्छौ भन्ने कुराहरूमा चाहिँ एकदमै साधारण तर महत्वपूर्ण कुराहरूलाई चाहिँ हेरेको छौ र अहिलेको समयमा धेरैजनाले आफ्नो जीवनको पहिलो स्थान रुपियाँ पैसालाई नै बनाएको हामी देख्दछौ र रुपियाँ पैसाले तपाईँ हामीलाई क्षणिक सुख दिन्छ, अनन्त शान्ति अवश्य पनि दिँदैन। यो भन्दै गर्दा हामीलाई रुपियाँ पैसा चाहिँदैन त भन्ने प्रश्न पनि आउँछ। अवश्य चाहिन्छ, तर रुपियाँ पैसाले हामीलाई होइन, तर हामीले रुपियाँ पैसालाई चलाउनुपर्छ र परमेश्वरलाई पहिलो स्थानमा राख्नुपर्दछ। कारण प्रिय श्रोता, पैसा कमाउनुहोस्, बचत पनि गर्नुहोस्, लगानी पनि गर्नुहोस्, तर परमेश्वरलाई कहिल्यै पनि दोस्रो स्थानमा नराख्नुहोस्, सधैँ उहाँलाई पहिलो स्थानमा राख्नुहोस्। आजको कार्यक्रमको सारांश नै अथवा मुख्य सन्देश नै यही नै रहेको थियो र अब चाहिँ भने कार्यक्रमको अन्तिमतिरमा आइसकेको छु। श्रोता, म आशा गर्दछु आज व्यक्त गरिएका कुराहरूबाट तपाईँ आशिषित हुनु भएको छ र आफ्नो जीवनको महत्व के हो भन्ने कुराहरूमा ध्यान केन्द्रित गर्दै गर्दा परमेश्वर चाहिँ पहिलो स्थानमा हुनुहुन्छ भन्ने कुरालाई नबिर्सिनुहोस् भने उत्साहसँगै अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ कार्यक्रमको न्यूज क्लबबाट म पुनम बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
7: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
8: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
7: हाम्रा विशेषताहरू,
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
7: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
8: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
7: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
8: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
7: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
8: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
7: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
8: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
7: सम्पर्क नम्बर
8: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
7: र 9813941447, 9813941447।
9: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
9: ए,
10: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए,
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ज्ञानका कुरा,
12: जीवनका कुरा,
11: सफलताका कुरा
12: अनि दर्शनका कुरा कार्यक्रम
11: ज्ञान दर्पण।
3: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अनुरोध संगीतमा आदरणीय श्रोता कार्यक्रम अनुरोध संगीत लिएर प्राविधिक मित्र सुजन र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले भने हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रममा भने हामी तपाईँकै रोजाईमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा राख्ने गर्छौ र विशेष गरिकन कुनै कुनै गीत संगीतले चाहिँ हाम्रो जीवनमा यति ठूलो प्रभाव पारेको हुन्छ जब त्यो गीत संगीत सुन्छौ त्यो गीत संगीतका भित्रका शब्दहरूले आफूलाई आफ्नो कथाहरू बगिरहेको बोलिरहेको कुरा महसुस हुन्छ। हजुर, त्यस्ता गीत संगीत जुन गीत संगीतले तपाईँलाई छुएको छ जसले बदलेको छ त्यस्ता गीत संगीत सुन्ने एकमात्र कार्यक्रम अनुरोध संगीत। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। यतिखेर कतिजना त अब खाना खाएर बसिराख्नु भएको होला, कोही ढल्किराख्नु भएको होला, होइन कोही काम गरिराख्नु भएको होला। जे होस्, अझै धेरै यो समयलाई अर्थपूर्ण बनाउन चाहिँ तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646, 9893244646 हाम्रो फोन नम्बर रहेको छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट। गीतको बोल रहेको छ, हजारौं कारणहरू छ प्रभु तपाईँलाई धन्यवाद दिने। यो गीत राख्न चाहन्छु र कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँले भने हामीलाई फटाफट फोन गरेर साथ दिनुपर्ने हुन्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ गायिका दीपा लामाको स्वरमा सजिएको यो गीतको साथ कार्यक्रममा।

0: निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244746 9800244746। हजुर, फोन गरेर साथ दिन सक्नुहुन्छ। अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ, तपाईँकै रोजाइमा रहेका गीत संगीत हामी कार्यक्रममा पस्कनेछौ र विशेष गरिकन कतिको गुनासो पनि कार्यक्रमबाट म मेट्ने गर्छु, किनभने कति गीत संगीत पूरा सुन्न पाइँदैन हौ भनेर गुनासो गर्नुहुन्छ कतिजना, त्यो गुनासोलाई पनि मेट्ने कोसिस म गर्ने नै छु। फोन गर्नुहोस्, फोनलाई एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँको निम्ति गराइसकेको छु। 4770754 हाम्रो फोन नम्बर रहेको छ र हुन सक्छ यतिखेर निकै चर्चा परिचर्चामा रहेको एउटा विषयवस्तु छ। एकजना व्यक्तिले चाहिँ आफ्नो शरीरमा आगो लगाएको घटना निकै नै अहिले देश विदेशमा पनि चर्चाको विषय बनेको छ। एउटा उहाँ चाहिँ पठाउ गर्ने व्यक्ति हुनुहुन्थ्यो, गणेश नेपाली भन्ने मुगुको एकजना वासी, र एउटा मिठो सपना लिएर उनी काठमाडौँ आएको थिए। तर अचानक उनी एउटा कामले एकैछिन बाइक राखेर एउटा कामले बाहिर निस्केको थिए। आउँदाखेरि त्यो बाइकमा ट्राफिक अथवा नगर प्रहरीले जो चाबी लगाइसकेको थियो अनि उसलाई 1000 रुपियाँको जुन फाइन तिराउने कुरा भइरहेको अवस्था थियो, तर उनीसँग त्यो रकम थिएन र निकै गाह्रो थियो घर व्यवहार चलाउन, दिनभरि कमाएर लगेर होइन परिवारलाई खुवाउनु पर्ने, छोरीको सपना पूरा गर्नुपर्ने अनि श्रीमतीको सपना पूरा गर्नुपर्ने। तर सायद धेरै कुरा सोचे होला ती भाइले अनि आफूलाई पेट्रोल छर्किएर आगो लगाए। उनी एकदमै अन्तिम अवस्थामै भएको जानकारी आएको छ मिडियामा र हामीले प्रार्थना गर्ने बेला पनि आएको छ जस्तो लाग्छ मलाई चाहिँ, किनभने कतिचोटि मान्छेहरू देखिन्छ नि त्यस्तो हुँदैन। प्रत्येक व्यक्तिको जीवनमा पीडाले भरिएको छ, कति पीडा लुकाएर हाँस्छन् त कोही पीडा देखाएर हाँस्छन्, यति मात्र फरक छ। र अलिकति हामी देख्न सक्छौँ सरकारले अहिले एकदमै कडा नियम ल्याइरहेको अवस्था छ, होइन त्यो जब नियम सुन्दा पनि अब मान्छेले बाइकै कुदाउन छोड्लान् कि जस्तो पनि होइन, तर सरकारले चाहिँ त्यही जनताले उसलाई जिताएर पठायो, तर आज त्यही जनतालाई नै उसले निकै अप्ठ्यारोमा पारेको अवस्थाहरू मान्छेले व्यक्त गरिरहेको अवस्था छ। मान्छेहरू एकदमै अब यो हाम्रो देशमा न रोजगार छ होइन, न भविष्य छ, सरकारले निम्न स्तर भएको मान्छेलाई यति धेरै फाइनहरू लेखिदिँदाखेरि उसलाई त गाह्रो हुन्छ नि होइन। आज अब आज दिनभरि कमाएर गएर भरे घरमा लगेर खाने मानिसलाई उसले मरेर 1000-2000 कमाउला, सरकारले 10,000 फाइन लेखिदियो भने त उसले कसरी घर परिवार चलाउने, त्यो त निकै नै गाह्रो प्रश्न हो नि होइन र। त्यो भएर प्रार्थना गरौँ, यो देशमा धेरै कुराहरू लथालिङ्ग भएको अवस्थाहरू छ, मान्छेले मान्छेलाई नबुझेको अवस्था छ, जो माथिका मानिसहरू छन् उनीहरू तलका कुराहरू बुझ्दैनन् होइन, जो मान्छे जिरोबाट आएको छ उसले जिरोको कुराहरू बुझ्न सक्छ होइन, जो एकैचोटि हिरो भएको छ उसलाई जिरोको कुरा थाहा हुँदैन। त्यो भएर हामी प्रार्थना पनि गर्ने बेला आएको छ, यो सरकारले निम्न स्तरका जनताहरूलाई बुझ्न सकोस्, उनीहरूको मनलाई थाहा गर्न सकोस् भनेर होइन। यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, कार्यक्रम अनुरोध संगीतमा हुनुहुन्छ तपाईँ, उहाँलाई स्वागत गरौँ। हेलो, जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हरिजी कस्तो हुनुहुन्छ?
1: एकदम ठिक ठाक छु हजुर, कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिक ठाक छु हरिजी, अनि लामो समयपछि तपाईँसँग कुराकानी भयो।
1: हजुर सर,
0: भनेपछि व्यस्त हुनुहुन्छ?
1: व्यस्तै जस्तै सर,
0: एकदमै व्यस्त रहनुहोस्, स्वास्थ्य रहनुहोस्।
1: गुड लिभ त सँगै सधैँ भरि सँगै छु, तर फोन गर्नुमा चाहिँ अलिकति टाढा भएको
0: छ। हजुर, ठिक छ, व्यस्त रहनुहोस् अनि स्वास्थ्य रहनुहोस्, हाम्रो हजुरलाई एकदमै प्रार्थना रहनेछ।
1: धन्यवाद।
0: कार्यक्रम अनुरोध संगीतमा हुनुहुन्छ हरिजी, यतिखेर कुन गीत ककसको निम्ति?
1: मैले गीत रोजिसकेको छु, हे साइनर भाइ चर्चमा जाँदा तिम्रो बाइबल
2: खै
1: है, अब भोलि चर्चमा जान दिन्छ अनि आज यसो हाम्रो मित्रहरूलाई समय दिने गीत बजाइदिनुहोस् भनेर उहाँलाई मित्रलाई भनेको छु
2: हाम्रो
1: सरलाई, यो चाहिँ पहिले हजुर सरलाई, फोन उठाउने सरलाई, हाम्रो गुड न्युज परिवार सम्पूर्णलाई, अनि जतिजना आमा बुवा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्ण मेरा प्यारा प्यारा परमेश्वरको जनहरू हुनुहुन्छ, सम्पूर्णलाई म सुनाउन चाहन्छु।
2: हजुर, एकदमै खुसी लाग्यो हरिजी, फोन गरेर साथ दिनुभयो, मिठो गीत रोज्नुभयो। अहिलेलाई छुटौँ, जय मसी। निकै नै राम्रो अर्थपूर्ण कुरा बताउनु भयो, भोलि हामी चर्च जाँदैछौ, मित्र तपाईँको बाइबल खोइ भोलि खोज्नु नपरोस्, अहिले नै रेडी पारेर राख्नुहोस् भन्ने एउटा सन्देश पनि दिनुभयो, किनभने हाम्रो पहिचान हो बाइबल, बोक्नुपर्छ।
1: जतिजना आमा बुवा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्ण मेरा प्यारा प्यारा परमेश्वरको जनहरू हुनुहुन्छ, सम्पूर्णलाई म सुनाउन चाहन्छु।
2: हजुर, एकदमै खुसी।

0: हजुर हरे नै छु।
1: अनि खाजा खानु भयो यतिखेर?
0: हजुर खाना खाइसके, भाँडा माझ्दै थिएँ बाहिर, बुझिन अनि रेडियो नजिकै बसे बल्ल बुझे।
1: जियोस् बुझिराख्नु भएको छ हामीहरूलाई।
0: हजुर हजुर।
1: अब अनुरोध संगीत कार्यक्रममा हुनुहुन्छ यतिखेर, कुन गीत कसलाई सुनाउन चाहनुहुन्छ हजुर?
0: हुन्छ हजुर, परमेश्वरलाई धन्यवाद छ है, अनि विशेष गरी म हजुरलाई सुनाउँछु, सम्पूर्ण गुड न्युज परिवारलाई सुनाउँछु, अनि मेरो मण्डलीबाट सुन्दै हुनुहुन्छ उहाँहरूलाई सुनाउँछु, अनि ए मण्डलीमा यहाँ कहाँ बालाजीतिर कता त्यो भाइलाई, ज्ञानु भाइ अनि कुसुम बहिनीलाई सुनाउँछु, उहाँहरूले निजी सुन्नुहुन्न त, उहाँहरूलाई सुनाउँछु अनि सबै सुन्ने जातिलाई, अनि अब भनेर त म सक्दै सक्दिनँ, प्रभु हुनुहुन्छ थाहा छ, जो जति हामी गुड न्युजमा जोडिएका छौँ सबैलाई नछोडिकन सुनाउँछु, अनि जति बाहिरबाट सुन्दै हुनुहुन्छ फुन्नी गर्नुहुन्छ, अब त्यो बहिनीको नाम त आएन, उहाँलाई पनि सुनाउँछु, सबैले सुनाउन चाहन्छु है, पोखरामा लम्जिम गोर्खा चनौ सिकै सबैले सुन्नु र आशिष हुने
1: है। हजुर धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। पुनाजी अहिलेलाई छुटौँ है त।
0: हुन्छ हजुर,
1: जय मसी। पुनाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। कार्यक्रम अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ, हामी तपाईँकै रोजाइमा रहेको अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किरहेका छौं र यतिखेर भने पुनाजीको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा. यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो,
1: जय मसी. हजुर
0: जय मसी. पुनाजी आरामै हुनुहुन्छ?

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं कार्यक्रम अनुरोध संगीतमा। हेलो,
1: जय
0: मसी हजुर। संगीता रिमालजी कस्तो हुनुहुन्छ?
1: एकदम राम्रो।
0: खाना खानुभयो?
1: हजुर खायो।
0: मैले पनि अब एकछिनमा खान्छु।
1: हिजो झोलामा के होला भने खोल्नुलाई भनेको त त्यो साथी आएको थियो, साथीबाट भुले त
0: केही छैन, अर्को हप्ता नभुल्नुहोस् है। सुरुमै तपाईँको फोन आउनुपर्छ।
1: सुरुमै हो?
0: हेलो भन्ने बित्तिकै संगीता रिमालजी भनेर म तपाईँलाई स्वागत गर्न चाहन्छु है।
1: संगीता रिमाल त धन्यवाद।
0: अनि भोलिको तयारी कस्तो हुँदैछ?
1: हजुर यहाँ भजन के अरे फेरि राजा हुनेछन् है, परमेश्वर आउनुहुन्छ नि, मलाई मन पर्ने भजनै यही हो
0: क्या। कसलाई सुनाउन चाहनुहुन्छ?
1: परमेश्वरलाई धन्यवाद है, अनि त्यहाँबाट हजुरलाई नै धेरै धन्यवाद, अनि हजुरलाई सुनाउन जान्छु। अनि गुडनी टाकाङ परिवार जति पनि हुन्छ, अहिले पूर्ण थापा बोल्दै हुनुहुन्थ्यो, उहाँको नाम त धेरै नलिइरहेको थिएँ मैले, अहिले लिएँ, उहाँलाई धन्यवाद। अनि ज्ञानु मेम, सुदन घिम्रे भाइ, अनि पूनम, अनि सन्ध्या, अनि सबैलाई त्यहाँ एकदम हृदयबाट ज्ञानु माया है, अनि साथ अनि सुनाउन जान्छु। अनि त्यहाँबाट विद्या श्रेष्ठलाई, अनि के अरे उता धेरैजना छन् क्या साथीहरू, अब धेरै नबोलेको कारणले, अनि धेरै साथीहरू छन् मलाई मेरो नाम लिएर पनि भन्नुभएको छ, म सुनिराख्छु, अनि कति भाग लिँदाखेरि आउँदैन सुनिराख्छु, अनि धेरै सबैलाई, अनि हाम्रो त्यसपछि मण्डलीका गुरुबा परिवार, हाम्रो मण्डली परिवार, हजुरको मण्डली परिवारदेखि लिएर पोखरा, अनि सिक्किम, अनि कालेबुङमा, अनि त्यहाँबाट विदेशमा हुने सब
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो। हजुर धन्यवाद, अहिलेलाई छुटौँ। हजुर धन्यवाद। संगीता रिमालजी हुनुहुन्थ्यो, कोटेश्वरबाट जोडिनु भएको थियो। अहिलेलाई भने संगीता रिमालजीको रोजाइमा रहेकै अर्थपूर्ण संगीतको साथ कार्यक्रम अनुरोध संगीतमा हुनुहुन्छ तपाईँ। हामी तपाईँकै रोजाइमा रहेका गीत संगीत राखिरहेका छौं, तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

संगीतको साथ थियो कार्यक्रम अनुरोध संगीतमा संगीता निवालजीको रोजाइमा रहेको र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामीसँग समय छ र कति गीत संगीत तपाईँलाई अति नै मनपर्छ त्यो गीत संगीत अरूलाई सुनाउने कार्यक्रम अनुरोध संगीत तपाईँले त त्यो गीत संगीतबाट आशिष पाउनु भएको छ र अरूलाई पनि आशिष पार्न सक्नुहुन्छ। र तपाईँको भोलिको तयारी कस्तो हुँदैछ? भोलि शनिबार हो, कतै बिर्सिनु त भएको छैन। तपाईँको बाइबल, तपाईँको भजन, तपाईँको ड्रेस कता छ? भोलि हतार नभई आनन्दले समयमै मण्डली पुग्नुहोस् होइन। जहिले पनि समयमै मण्डली जानुपर्छ। कतिको स्वभाव यस्तो हुन्छ जो मण्डली नजिक हुन्छ उसलाई हतार कहिल्यै हुँदैन, तर जो मण्डलीभन्दा धेरै टाढा छ ऊ अगाडि नै आएर बसिसकेको हुन्छ। तर जो मण्डली नजिक छ ऊ संगति शुरू भएपछि भरिसके वर्सिपको बेला आइपुग्छ। त्यो भएर परमेश्वर तपाईँलाई कुरिराख्नु भएको हुन्छ। तपाईँलाई थाहा छ नि, जबसम्म एउटा छोराछोरी बाहिर निस्केका हुन्छन् त्यो छोराछोरी नफर्कुन्जेलसम्म आमा बाटो कुरिराख्छिन्। जब छोराछोरी आइपुग्छन् आमा बुवा ठुक्क हुन्छन्। त्यसरी नै परमेश्वर पनि तपाईँलाई ढोकामा कुरिराख्नुहुन्छ, मेरो छोरा मेरो छोरी कहाँ गए होला भनेर। परमेश्वरलाई कुराइ नराख्नुहोस्, उहाँ तपाईँसँग संगति गर्न चाहनुहुन्छ। कार्यक्रम अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ, फोन गरेर साथ दिन सक्नुहुन्छ। अहिलेलाई पनि राख्न चाहन्छु यो अगापे प्रेम बोलको गीत तपाईँको निम्ति कार्यक्रममा, र फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754।

0: र थपूर्ण संगीत पछि भने तपाईँले पनि कार्यक्रममा हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। अझै पनि हामीसँग थोरै समय बाँकी छ, हामीलाई श्रोताहरूले फोन गरेर साथ त दिनै राख्नु भएको छ। अझै पनि तपाईँलाई म पनि फोन गर्न चाहन्छु, यो गीत रोज्न चाहन्छु जस्तो रहेको छ भने चाहिँ फोन गर्नुहोस् है। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई कार्यक्रममा गराइसकेको छु। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। हजुर, यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रममा म स्वागत गर्ने नै छु र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। र कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो
0: हजुर हजुर जय मसी हजुर एसआईजी कस्तो हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दै, काम पनि गर्दै
0: काम गर्दै रेडियो सुन्दै होइन। एसआईजी ल भन्नुहोस्, यतिखेर कुन गीत कसको निम्ति राखौँ?
1: विज्ञान बरालीको आवाजमा रहेको राम्रो छ
0: हजुर।
1: अनि यो मलाई चिन्नुहुने अनि मेरो मण्डली परिवारलाई अनि सबै जतिजना कुद्नेहरू सुनिराख्नु भएको त्यो सम्पूर्णलाई सुनाउन चाहन्छु।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, एसआईजी साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। जय मसी। एसआईजीको रोजाइमा रहेको निकै नै अर्थपूर्ण संगीतको साथ यतिखेर कार्यक्रम अनुरोध संगीतमा

आदरणीय श्रोता, अब भने लगभग हामीलाई समयले बिदा दिइसकेको छ। हामीलाई जो जोले फोन गरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद। फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
3: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
3: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
3: र 9813941447, 9813941447। के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू:
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
4: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9054424141, 9054424141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि? स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवनशैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवनशैली तपाईँ प्रत्येक हप्ता शुक्रबार 2 बजेदेखि 3 बजेसम्म सुन्दै आइरहनु भएको थियो भने अब चाहिँ तपाईँले कार्यक्रम जीवनशैली प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुनेछ। र कार्यक्रम मार्फत चाहिँ हामी विशेष गरिकन परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिँदै र मिठा मिठा गीत संगीतहरूको साथ दिँदै आइरहेको छौं। र आज पनि यसरी नै हामी तपाईँलाई साथ दिनेछौ। कार्यक्रम अन्तिम सम्म सुनेर साथ दिनुहोला। र एउटा गीतबाट म कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवन शैली तपाईँ सुन्दै हुनुहुन्छ र यो समयमा चाहिँ निराश भन्ने शीर्षकमा म केही कुराहरू तपाईँको लागि राख्न चाहन्छु। हितोपदेश 13:12 भन्दछ, आशा विलम्ब हुँदा मन चाहे मर्छ र निराशाले चाहिँ तपाईँलाई जीवनमा हार मान्न लगाउँछ। जब मूसाले सम्हाल्न नसक्ने गरी काम धेरै भयो, उनले परमेश्वरलाई भने कि मलाई मारिदिनुहोस् र मैले आफ्नो विनाश आफै हेर्नु नपरोस्। हामीले गन्तीको पुस्तक 11:15 पाउँदछौ र इजोबेलले चाहिँ तिनलाई मार्ने धम्की पूरा गर्ने छिन् भन्ने निश्चित भएर नै एलियाले चाहिँ परमेश्वरलाई उनको प्राण लिनको लागि चाहिँ विन्ती गरे भनेर हामीले पाउँदछौ र भनिन्छ कि अय्युबको पुस्तक केवल 9 महिनाको अवधिमा घटेका घटनाको चाहिँ विवरण हो। तर अय्युबको हानि यति धेरै विनाशकारी थियो, उनले भने मेरो जीवनलाई नै म घृणा गर्दछु। अय्युब 10:1 हामी पाउँदछौ। सोलोमनले भने आशा विलम्ब हुँदा मन मर्छ। के आत्महत्या गर्ने क्रिश्चियन स्वर्गमा जानेछ भन्ने प्रश्नमा बहस गर्नुको सट्टा हामीले प्रेम गरेको व्यक्ति अब एक दिन पनि जिउन नसक्ने गरी आशाहीन वा भावनात्मक रूपमा बिरामी भएको कुरा थाहा पाउन हामीले परमेश्वरबाट बुद्धि माग्न आवश्यक छ। यी व्यक्तिहरू को हुन्? जवान मानिसहरू जसले मदतको लागि पुकाराको रूपमा आफैलाई चोट पुर्याउँछन्। सैनिकहरू जो युद्धको आघात पछिको चोटबाट पीड़ित छन् र जो युद्धका नमिठा अनुभवबाट मुक्त हुन सकेका छैनन् र त्यस्ता कुरालाई पन्छाउन पनि सक्दैनन्। दुर्व्यवहारका पीड़ितहरू जसले कष्ट भुल्ने उपायको रूपमा हानिकारक वा अस्वस्थ व्यवहारहरूमा संलग्न हुन्छन्। असल व्यक्तिहरू जो विभिन्न प्रकारको समस्याहरूसँग संघर्षरत छन् तर यसको बारेमा कुरा गर्नको लागि डराउँछन्। विश्व स्वास्थ्य संगठनको अनुसार विश्वभरि हामीले चाहिँ 61.5 करोड मानिसहरू निराशा वा चिन्तासँग संघर्षरत रहेका छन्। तिनीहरू महलदेखि लिएर पुलहरू मुनि सुत्ने मानिसहरू छन्। तीमध्ये कतिपय इसाईहरू छन् जसले आत्महत्याको विचारहरू पालेका छन्। जो तिनीहरू कमजोर छन् र तिनीहरूसँग पर्याप्त विश्वास छैन भन्ने कुरा सुन्नु पर्ला भनी डराउँछन्। धर्मशास्त्रको छोटो खण्ड सुनाएर एउटा छोटो प्रार्थना गरेर अनि परमेश्वरले तपाईँलाई आशीर्वाद देउन् भन्दै यस्ता मानिसहरूलाई पठाउनाले उनीहरूलाई दोष मात्रै लगाउँछ। यसोले भन्नुभयो, म तिमीहरूलाई पठाउँछु किनकि तपाईसँग वचन आत्मा र उनीहरूलाई मदत गर्ने शक्ति छ। यसकारण उनीहरूलाई चाहिँ परमेश्वरको वचन सँगसँगै साथ सहयोग र उत्साहले गलत निर्णय लिनबाट निश्चय पनि जोगाउनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र निराश भन्ने शीर्षकमा नै छौं हामी र इसैया 40 29 भन्दछ उहाँले थकितहरूलाई बल दिनुहुन्छ। हामी यस्तो कुरा भन्छौ, सास रहेसम्म आश रहन्छ वा आशा भनेको चाहिँ डोरीमा गाँठो बाँधेर त्यसलाई समाति राख्नु हो र सुधार होला भन्ने विश्वास गर्नु हो। तर जब आशा पूरा हुन ढिलो हुन्छ वा इन्कार गरिन्छ तब मानिस र भावनात्मक बिमारले कतिपय मानिसहरूलाई चाहिँ स्थायी रूपमै समाधान खोज्न बाध्य बनाउँछ। आत्महत्याले परमेश्वरलाई समावेश गर्दैन। जब तपाईँले आफ्नो जीवन अन्त्य गर्नुहुन्छ तब उहाँले तपाईँको लागि गर्न सक्ने कुरा केही पनि रहँदैन। यसले समाधान नभएका पीड़ाहरू छोड्छ जुन तपाईँको प्रियजनको हृदयमा रहिरहन्छन्। पुस्तौदेखि इसाई अगुवाहरूले चाहिँ आत्महत्याको विषयमा बहस गरेका छन् र असहमति जनाएका छन्। तर तिनीहरूमध्ये हरेकले यी शब्दहरूमा विश्वास गर्छन्। हितोपदेश 12:25 चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ अनि निराशालाई व्यवहार नगरी छोडिदिने हो भने यसले अन्त्यमा आत्मविनाशमा पुर्याउन सक्छ। यो गोली हानेर वा बढ़ी मात्रामा लागू औषध लिएको परिणाम नहुन सक्छ। यो खान छोड्ने वा बढ़ी खाने वा सहायता लिन छोड्ने निर्णय हुन सक्छ किनकि उनीहरूले प्राप्त गरेको सहायताले काम गरेन। तर ती सबैको अन्तिम नतिजा एउटै हुन्छ। मानसिक स्वास्थ्यको बारेमा अनुसन्धान गर्ने एक संस्थाको प्रतिवेदन अनुसार बेलायतमा चाहिँ चिन्ताको कारण पुरूषहरूभन्दा महिलाहरू झण्डै 2 गुणा बढ़ी पीड़ित छन्। उच्च आय भएका परिवारहरूको तुलनामा न्यून आय भएका परिवारका सदस्यहरू मानसिक स्वास्थ्यको औषध लिएको परिणाम नहुन सक्छ। यो खान छोड्ने वा बढ़ी खाने वा सहायता लिन छोड्ने निर्णय हुन सक्छ किनकि उनीहरूले प्राप्त गरेको सहायताले काम

तीन गुणा बढ़ी हुन्छ। यस्तो अवस्थामा बाइबलले केही सान्त्वना प्रदान गर्दछ, अवश्य पनि प्रदान गर्दछ सान्त्वना। वचनले भन्दछ यसैया 40:29-31 पद, उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको बल बढ़ाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन्, जवान मानिसहरू थाकित लौट्छन्, तर परमप्रभुका आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैली तपाईँ सुन्दै हुनुहुन्छ। हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छ भने मिठा मिठा गीत संगीतहरू पनि तपाईँको लागि राखिरहेको छौं र सही नमूना स्थापित गर्नुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। दोस्रो इतिहास 26 अध्यायको 4 पद, तिनले आफ्ना पिताले गरे जे परम प्रभुको दृष्टिमा जे असल थियो त्यही गरे। एउटा कार्टुनमा यस्तो रोचक गरफ लेखिएको छ, हाम्रो छोरा छोरीलाई जेसुकै सिकाए तापनि उनीहरूले हाम्रो जस्तै व्यवहार गर्छन्। हामी मुस्कुराउँछौ तर यो अत्यन्त गम्भीर कुरा हो। एउटा एकजना विशेषज्ञले भनेका छन्, हामीले जे जान्दछौ त्यही सिकाउँछौ तर हामी जे हौ त्यही पुनरुत्पादन गर्छौ। तपाईँको छोराछोरीले तपाईँले के भन्नुहुन्छ भन्ने कुरामा कहिलेकाहीँ शंका गर्न सक्छन् तर उनीहरूले तपाईँले जे गर्नुहुन्छ त्यसमा सधैँ विश्वास गर्नेछन्। त्यसैले पहिलो कुरा भनेको, यदि तपाई उनीहरूले परमेश्वरसँग शान्त समय बिताएको चाहनुहुन्छ भने तपाईँले पनि त्यस्तो समय बिताउनु पर्छ। दोस्रो कुरा भनेको, यदि तपाईँ आफ्नो छोराछोरीहरू चर्चमा भएको चाहनुहुन्छ भने उनीहरूलाई त्यहाँ लिएर जानुहोस् तर उनीहरूलाई नपठाउनुहोस्। पठाउने काम मात्र नगर्नुहोस्, आफू पनि मण्डली जानुहोस् उनीहरूसँगै। तेस्रो कुरा भनेको चाहिँ, यदि तपाईँ आफ्नो छोराछोरीहरूले एकदमै असभ्य भाषा प्रयोग गरेको चाहिँ तपाईँ चाहनुहुन्न भने तपाईँको मुखबाट के बाहिर आउँछ होसियार भन्नुहोस्। चौथो कुरा भनेको, यदि तपाईँ आफ्नो छोराछोरीहरूले धूम्रपान मद्यपान वा लागू औषध प्रयोग गरेको चाहनुहुन्न भने तपाईँले ती कुरा छोड्नुपर्छ। यदि तपाईँले एउटा कुरा भन्नुहुन्छ तर अर्कै काम गर्नुहुन्छ भने तपाईँको छोराछोरीले अझै पनि तपाईँलाई प्रेम गर्न सक्छन् तर अन्तत तिनीहरूले तपाईँलाई आदर गर्न छोड्नेछन्। अनि अझै खराब कुरा त के छ भने उनीहरूले यस्तो सोच्नेछन्, यदि तपाईँले प्रचार गर्ने सिद्धान्तहरू तपाईँकै लागि काम लाग्दैनन् भने मैले किन ती प्रचार गरिएका कुराहरू चाहिँ लागू गर्ने प्रयास गर्नु र तपाईँको उदाहरणले तपाईँका सबै उपदेशहरूभन्दा बढ़ी प्रभाव पार्नेछ। धर्मशास्त्रका यी दुईवटा खण्ड ध्यान दिएर पढ्नुहोस्। पहिलो पुरानो करारमा पाइन्छ, तिनले आफ्ना पिताले गरे झै परम प्रभुको दृष्टिमा जे असल थियो त्यही गरे। दोस्रो नयाँ करारमा पाइन्छ, वचनले भन्दछ, मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, त्यो विश्वास जो पहिले तिम्री बजे लोइसमा थियो र तिम्रे आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। दोस्रो तिमोथी 1:5। यी दुई खण्डका बीचमा हजारौं वर्षको भिन्नता छ तर तिनीहरूले सिकाउने सत्यता भन्ने सदाकालको लागि छ, त्यसकारण सही नमूना स्थापित गर्नुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र उचित वचनको निम्ति प्रार्थना गर्नु भन्ने शीर्षकमा केही कुरा राख्ने गरिरहेको छ। कलसी चारको छपरले भन्दछ, तिमीहरूको बोली वचन सधैँ कृपालु होस्। प्रार्थना गर्नुहोस्, हे प्रभु, म भजनकार दाउदले भने झैं म पनि विन्ती गर्छु, मेरो मुखका शब्द र मेरो हृदयको ध्यान तपाईँको नजरमा ग्रहणयोग्य हुन्। भजन संग्रह 19 अध्यायको 14 पद। मलाई थाहा छ कि मैले बोल्ने शब्दहरूमा अत्यन्तै ठूलो शक्ति छ, मेरो आफ्नै जीवन र मेरो सम्बन्ध दुवैमा। तपाईँको वचनले भन्दछ, मृत्यु र जीवनको शक्ति जिब्रोमा हुन्छ, सधैँ तपाईँको वचन अनुसार र तपाईँको महिमा गर्ने वचन बोल्न मलाई सिकाउनुहोस्। मलाई अरूलाई नष्ट गर्ने होइन तर बनाउने, आलोचना गर्ने होइन तर भलाइ गर्ने, जो प्रेम र सत्यमा बोलिएका हुन्छ, मेरो आफ्नै इच्छा र अपेक्षा अनुसार होइनन्, अनि जसले निराशा होइन आत्मविश्वास ल्याउँछन्। मैले अरू कसैको बारेमा नकारात्मक वा हानिकारक वचन बोलेको छु भने मलाई क्षमा गर्नुहोस्। अरूलाई चोट लगाउने वा कुनै तरिकाले आलोचना गर्ने वचन बोल्नबाट मलाई रोक्नुहोस्। म दयालु वचन बोल्न चाहन्छु अनि निको पार्ने र आशिष दिने बुद्धिमान जिब्रो पाउन चाहन्छु। मलाई आफ्नो जीवनमा तपाईँको प्रभुत्वमा यस्तो विश्वास राख्न मदत गर्नुहोस् कि म बिना गनगन र बिना विवाद सबै कुरा गर्न सकौं। मलाई आफ्नै बारे नकारात्मक कुराहरू नबोल्न सहायता गर्नुहोस् अनि मैले नकारात्मक शब्द बोल्न लाग्दा मलाई तुरन्तै त्यसलाई रोक्न र त्यसमाथि ढक्कन लगाउन मदत गर्नुहोस्। तपाईँको वचनले भन्दछ, नुनले स्वादिलो पारे जस्तो तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने होस् हो तिमीहरू जान। आज मेरो वचनले तपाईँलाई आदर र महिमा दिन सकू। येशु ख्रिष्टको नाउँमा म प्रार्थना गर्दछु, आमेन।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र घरको चाहना भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। फिलिपी 3:20 भन्दछ, हामी स्वर्गका नागरिक हौ। प्रत्येक वर्ष प्रशान्त महासागरका साल्मनहरू समुद्रमा 5 देखि 6 वर्षसम्म रहेपछि अचानक उनीहरूको जन्मेको नदीको पानीतर्फ चाहिँ फर्कने इच्छा गर्छन्। मछुवाहरू, भालुहरू र विशाल जलविद्युतका बाँधहरूसँग संघर्ष गर्दै तिनीहरूले आफ्नो घर पुग्न माथि लाग्छन्। धेरै वर्षसम्म समुद्रमा रहेर पनि साल्मनहरूले कसरी आफू जन्मेको नदीसम्म पुग्ने बाटो पहिलाउँछन्? वैज्ञानिकहरूलाई समेत यो कुराहरू थाहा छैन। कतिपयको विचारमा ती माछाहरूले आफू जन्मेको नदीबाट आउने ताजा पानीको स्वाद वा गन्ध थाहा पाउन सक्छन्। अरूले सोच्छन् कि तिनीहरूले चाहिँ ताराहरूलाई हेरेर बाटो पहिलाउँछन्। तिनीहरूले जसरी यसो गरे तापनि चार्ट र कम्पास चाहिँ प्रयोग अवश्य पनि गर्दैनन्। तिनीहरूको यात्रा बाहिरी सहायता बिना स्वत स्फूर्त रूपमै तय गरिन्छ। तिनीहरूमा विशेष नदीको लागि तीर्षणा हुन्छ र त्यसलाई नभेटाएसम्म त्यो तीर्षणा सन्तुष्ट हुन सक्दैन। हाम्रो सन्दर्भमा पनि ठिक त्यस्तै हुन्छ। परमेश्वरले हामीलाई स्वर्गको निम्ति सृष्टि गर्नुभयो अनि यस जीवनमा कुनै पनि कुराले हामीलाई पूर्ण सन्तुष्टि दिन सक्दैन भनेर उपदेशक 3:11 पनि हामीलाई बताउँदछ। ती साल्मन माछाहरू जस्तै हामी यस संसारमा छौं, तर हामी यस संसारका भने होइनौ। हो, यस जीवनमा परमेश्वरले हामीलाई दिनुभएका जिम्मेवारी पूरा गर्दा हामी आनन्द पाउँछौ, तर यो स्वर्गमा हामीलाई प्रतीक्षा गरिरहेको आनन्दको तुलनामा केही पनि होइन। पावलले यो कुरालाई यसरी व्यक्त गर्छन् कि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट आउनुहुने मुक्तिदाता प्रभु येशु ख्रिष्टको बाटो हामी हेर्दछौ। उहाँले हाम्रो कमजोर न्यानो निकायहरू चाहिँ लिनुहुनेछ र उनीहरूको आफ्नै जस्तै गौरवशाली शरीरहरूमा चाहिँ परिवर्तन गर्नुहुने उही शक्ति प्रयोग गर्नेछ जुन उनीहरूले आफ्नो नियन्त्रणमा सबै चिज ल्याउनेछन्। हामीले वचनमा यी कुराहरूलाई पाउँदछौ। अनि उद्धार पाएका तपाईँका प्रियजन यो संसार छोडेर स्वर्गमा जाँदा तिनीहरूसँग सहभागी हुने तपाईँको चाहना अझै बढ्नेछ।

निकै नै अर्थपूर्ण गीतको साथ हामीले तपाईँलाई दिएको छौ र कार्यक्रम जीवन शैली मार्फत हामीले विशेष गरिकन परमेश्वरको वचनहरू चाहिँ यहाँहरू समक्ष विभिन्न विषयमा र विभिन्न शीर्षकमा राख्दै आइरहेको छौं। सँगसँगै मिठा मिठा गीत संगीतहरूको साथ पनि हामी तपाईँलाई दिने गर्दछौ, कारण वचन हाम्रो लागि अति नै महत्वपूर्ण छ। वचनले हामीलाई जीवन कसरी जिउने भन्ने कुरा पनि सिकाउँछ भने कुन चाहिँ बाटोमा हामी हिँड्नुपर्छ र हामी कसरी जीवनलाई जिउनुपर्छ भन्ने कुराहरू पनि हामीलाई सिकाउने काम गर्दछ। र समग्रमा भन्नुपर्दाखेरि वचन चाहिँ परमेश्वरबाटको प्रेम पत्र हो, जुन प्रेम पत्रमा हाम्रो लागि सबै कुराहरू चाहिँ उद्धृत गरिएका छन्, लेखिएका छन् र हामीलाई त्यहाँ परमेश्वरले कति धेरै प्रेम गर्नुहुन्छ भन्नेदेखि लिएर हामी कसरी जीवनलाई जिउनुपर्छ भन्ने कुराहरू चाहिँ प्राप्त गर्न सक्दछौं। जीवन जिउँदै जाँदा कतिवटा कुराहरूमा हामी दुविधामा पर्छौं, कन्फ्युज हुन्छौं, कतिवटा प्रश्नहरू हामीलाई आउँछ, हामी कतिवटा कुराहरू बुझ्न सक्दैनौं, अन्यलमा पर्छौं। तर जब वचनलाई गहिराईमा हामीले अध्ययन गर्न शुरू गर्दछौं त्यहाँ हामीले हरेक प्रश्नका उत्तरहरूलाई पाउँछौं र अलिकति हामीले आफ्नो वरपर भएको तुवालोहरू हटेर बाटो क्लियर देखे जस्तै नै जीवनलाई पनि हामीले स्पष्ट बुझ्न शुरू गर्दछ। यसै कारण पनि वचन अध्ययन गर्न, वचन पढ्न, वचन सुन्न हामी तपाईँलाई प्रोत्साहन दिन्छौ, एकै अर्कालाई प्रोत्साहन दिनु पनि पर्दछ र कार्यक्रम मार्फत पनि वचनबाट नै हामी तपाईँलाई उत्साह दिँदै पनि आइरहेको छौं। यसरी हामी तपाईँको साथमा साथ मिलाउने गर्दछौं र आज पनि थुप्रै कुराहरू मैले तपाईँको लागि प्रस्तुत गरेको छु र गीत संगीतहरूको साथ हामीले तपाईँलाई दिएका छौं। हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र अब चाहिँ भने कार्यक्रमको अन्तिमतिर नै आइसकेको छौं र यहाँहरू समक्ष बाटो बिदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्मदर्ता दिनुहोस् त
2: जन्मदर्ता गरेको छैन नि म्याडम
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
7: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
8: चर्च शोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9514424141 9514424141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com
9: दाजु कता हतार हतार गर्दै
10: कहाँ हुनु नि नानी आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडे पनि ठ्याक्क पारेर
9: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि
10: हो र ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्का पारेर
9: हजुर तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ
7: थप जानकारीका लागि
9: प्रोप्राइटर कुमार नेपाली मोबाइल 9510-9625 9510-9625 र 9862-2410 9862-2410
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि
11: हेर
12: त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
12: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
12: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
1: जय मसीह। नमस्कार, सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र सन्ध्या र सुजनसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं। अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र मलाई मनपर्छ तपाईँहरूले चाहिँ एक बजेदेखि दुई बजेसम्म हरेक शुक्रबार सुनेर साथ दिन सक्नुहुनेछ। गुड न्यूज एफएमलाई सुन्नको निम्ति तपाईँहरू अनलाइन मार्फत सुन्ने श्रोताको लागि अथवा संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ तपाईँहरूको लागि चाहिँ www.goodnewsfm.com.np तपाईँहरूले गुगलमा गएर लगइन गर्न सक्नुहुनेछ। र त्यसै गरी गुड न्यूज एफएमको प्रसारण सुन्नको लागि 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। फेसबुकमा पनि छौ हामी, तपाईँहरूले फेसबुकमा पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। गुड न्यूज एफएम 105.1 MHz तपाईँले फुर्सदको समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। मलाई मनपर्छमा तपाईँहरूले सुनिरहनु भएको छ भने तपाईँहरूलाई थाहा छ यसमा म विभिन्न विषयमा रहेर कुराकानी गर्ने गर्दछु। र आज मात्रै सुन्दै हुनुहुन्छ भने पनि तपाईँलाई थाहा भइसकेको छ तपाईँहरूले विभिन्न विषयमा केही कुराहरू, उत्साहका कुराहरू सुन्न पाउनुहुनेछ। र आज पनि केही विषयहरूलाई मैले लिएर आएकी छु र मलाई आशा छ तपाईँहरू दिनको समयमा भए पनि, तपाईँहरू जहाँ भए पनि मलाई सुनेर साथ दिनुहुनेछ र आशिषित हुनुहुनेछ भन्ने मैले आशा लिएकी छु। शुक्रबारको दिन छ, 1 बजिसकेको छ, तपाईँहरू कहाँ हुनुहुन्छ, के गरिरहनु भएको छ, खाजा खाइसक्नुभयो अथवा बाँकी नै छ? यो चाहिँ नेपालको परिवेशमा हुनसक्छ, बाहिर चाहिँ तपाईँहरूको अलिकति फरक प्रकारको सेड्युल पनि हुन सक्छ। जे होस्, गुड न्यूज एफएमलाई माया गरेर सुन्नुहुने सम्पूर्णलाई एकदमै स्वागत भन्न चाहन्छु मलाई मनपर्छमा। र आज मैले तपाईँहरूको बीचमा एउटा विषय लिएर आएकी छु। नयाँ विषय त होइन, यो पुरानै विषय हो, र पनि मलाई एकदमै तपाईँहरूसँग बाँड्न मन लाग्यो र आजको विषय पनि त्यही नै छ। आजको विषय के छ भन्दाखेरि चाहिँ तपाईँको विश्वासलाई सेयर गर्नुहोस् अथवा भनौँ सेयरिङ योर फेथ। हामीले हाम्रो विश्वासलाई अथवा तपाईँले तपाईँको विश्वासलाई बाँड्नुपर्छ भन्ने विषयमा कुराकानी गर्न खोजिरहेकी छु। र परमेश्वरको वचनमा पनि थुप्रै ठाउँमा यो उदाहरणको रूपमा रहेको छ। 2 कोरन्थी 12:5-10 लिएर म आज तपाईँहरूको बीचमा बोल्नेछु। तर शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने विषयलाई लिएर म आउने नै छु।

हजुर, निकै नै आशिष, म गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम मलाई मनपर्छ र म ज्ञानु तपाईँलाई साथ दिइरहेकी छु। आज मैले तपाईँहरूको बीचमा चाहिँ विश्वासलाई बाँड्नुहोस् भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। र मैले यो समय तपाईँलाई प्रश्न गरे भने तपाईँ के कुरा बाँड्नुहुन्छ, तपाईँ के कुरा चाहिँ बाँड्ने हो जस्तो लाग्छ भन्यो भने चाहिँ तपाईँलाई लाग्न सक्छ होइन, कहिलेकाहीँ हामीले खानाहरू बाँड्न सक्छौँ, हामीले कहिलेकाहीँ कसैलाई केही कुराको अभाव छ भने त्यो कुरा बाँड्नुपर्छ होला, सियरिङ भनेको, अथवा भनौँ आफूसँग भएका कुरा अरूसँग पनि बाँडचुँड गर्नुलाई पनि यो सियरिङ भनिन्छ होइन, सियरिङ एन्ड केयरिङ भन्छ नि होइन। त्यो एउटा भनाइलाई परमेश्वरको वचनमा थुप्रै ठाउँमा एउटा उत्साहको रूपमा राखिएको छ, देउ त तिमीलाई दिइनेछ भनेर भन्नुभएको छ। अनि हामीलाई चाहिँ लाग्छ थोकहरू चाहिँ हामीले बाँड्ने होला, हामीले देखेका कुराहरू अथवा हामीसँग भएका चिजहरू हामीले बाँड्ने होला, जस्तो तपाईँसँग केही छ बढ्ता भएका कुराहरू चाहिँ हामीले बाँड्ने होला, अरू चाहिँ हामीले बाँड्ने होइन होला भन्ने पनि लाग्न सक्छ बाँड्ने कुरामा चाहिँ। जस्तो मसँग केही कुराहरू छ, मलाई चाहिँ कति चाहिन्छ, अनि त्योभन्दा बढ्ता उब्रिन्छ भने अथवा बाँकी रहन्छ भने चाहिँ त्यो कुरा दिनुलाई पनि बाँड्ने भन्न सकिन्छ भने, कहिलेकाहीँ चाहिँ जस्तो मसँग मलाई पनि चाहिरहेको छ अर्को व्यक्तिलाई पनि चाहिरहेको छ भने सेयरिङ गरौँ न त, आदि आदि गरौँ न त, बाँडौँ न त भन्ने कुराहरू हाम्रो दैनिक जीवनमा यो भइ नै रहन्छ, हामी भनि नै रहन्छौँ बाँडेर खाऊँ न, सेयरिङ गरौँ न होइन, पढ्दा फेरि पनि हामी सेयरिङ गरेर पढौँ न भन्छौँ, खाँदा पनि सेयर गरेर खाऊँ न भन्ने गर्छौँ हामी होइन। त्यहाँ कहिलेकाहीँ बढी भएको हुनसक्छ, कहिलेकाहीँ कम हुनसक्छ, कहिलेकाहीँ चाहिँ भनौँ न एकदमै ठिक्क पनि हुनसक्छ, त्यो प्रकारको सेयरिङ हुनसक्छ। अनि हामी अर्थ कुरा त बाँड्छौँ होला, हामीसँग भएका कतिवटा कुराहरू आवश्यक परेको व्यक्तिलाई हामी दिन्छौँ होला, परिवारमा बाँड्ने कुराहरू हुन्छ, काम गर्ने ठाउँमा बाँड्ने कुराहरू हुन्छ, समाजमा हुन्छ, एउटा राष्ट्रले पनि के कुराहरू बाँडिरहेको हुन्छ, सेयर गरिरहेको हुन्छ होइन, राष्ट्रमा भएका कुराहरू पनि कहिलेकाहीँ राष्ट्रले पनि जनताहरूको लागि सेयर गरिरहेको हुन्छ। यी विभिन्न किसिमका कुराहरू त छँदै नै छन्, जहाँ आवश्यक पर्छ त्यसलाई कहिलेकाहीँ एउटा डोनेसनको रूपमा, कहिलेकाहीँ एउटा सहायताको रूपमा, कहिलेकाहीँ एउटा प्रेमको रूपमा, अथवा कहिलेकाहीँ चाहिँ आवश्यकताको रूपमा हामी बाँड्ने गर्छौँ होला। यी भए थोकका कुराहरू, यो पनि एउटा आवश्यक कुरा छ। कसैको बानी हुन्छ केही सेयर नगर्ने होइन, केही नै नबाँड्ने बानी हुन्छ, न आफ्ना कुराहरू अरूसँग व्यक्त गर्ने, न अरूको कुराहरू सुन्ने, त्यो पनि एउटा बानी हुन्छ भने अर्को कुरा चाहिँ अर्को व्यक्तिहरू चाहिँ आफूसँग भएका कुराहरू अरूलाई दिन मन लाग्ने कुराहरू पनि हुन सक्छन्। यो पनि एउटा व्यक्तिको व्यक्तित्वमा एउटा मापन गर्छ अथवा भर पर्छ, तपाईँ कस्तो व्यक्ति हो भन्ने कुरा चाहिँ तपाईँले सेयरिङ गर्ने कुरामा पनि भर पर्छ। ऊ चाहिँ सेयर गर्न रुचाउँछ, यो चाहिँ ऊ चाहिँ सेयर गर्न रुचाउँदैन भन्ने कुराहरू छन्। लिडर्सहरूमा पनि यो कुराहरू हुन सक्छ। र मैले आज तपाईँहरूको बीचमा कुराकानी गर्न खोजेको सेयरिङ चाहिँ फेथको विषयमा हो अथवा विश्वासको विषयमा हो होइन। हामीले अन्य कुरा त बाँड्छौँ होला, हामी सक्छौँ होला, प्रशस्तै पाइन्छ होला, यो फेथ चाहिँ कसरी बाँड्ने त अथवा यो विश्वास चाहिँ कसरी बाँड्ने त भन्ने कुराहरू आउन सक्छन्। आजसम्म हामीले जे पाएका छौँ नि त्यो अरूले हामीलाई सेयर गरेको कारणले गर्दा, बाँडेको कारणले गर्दा नै पाएका छौँ। विश्वास बाँड्ने कुरा अचम्म लाग्न सक्छ, तपाईँले मलाई विश्वास गर्ने कुरा अथवा मैले तपाईँलाई विश्वास गर्ने भन्दा पनि यो आज मैले भन्न खोजेको कुरा चाहिँ मैले परमेश्वरलाई विश्वास गरेका कुराहरू जसबाट म आशिषित भएको छु, जसबाट ममा एक किसिमको उत्साह मिलेको छ, अनुभव मिलेको छ भने त्यो बाँड्नुहोस् भन्ने विषयमा कुराकानी गरिरहेकी छु। पावलको पत्रमा हामी दोस्रो कोरन्थीको पुस्तकमा हेर्छौँ भने पावलले थुप्रै कुराहरू बाँडेका छन्, पावलले होइन पत्रहरू लेखेका छन्, पावलले आफूसँग भएका अनुभवका कुराहरू बाँडेका छन्, सेवाका कुराहरू बाँडेका छन्। बाइबल एउटा फेथ सियरिङ पनि हो होइन, हामी हेर्छौँ भने विश्वासको सियरिङ पनि भएको छ त्यहाँ। अब्राहमको विश्वास कस्तो थियो, आदम र हब्बा कस्ता थिए, सुरुका मानिसहरू कस्ता थिए, त्यस पछाडि एकले अर्कालाई आफ्नो फेथ चाहिँ विश्वास चाहिँ बाँड्दै बाँड्दै बाँड्दै आएको कारणले गर्दा आज हामीसम्म आइपुगेको छ। त्यो विश्वास चाहिँ परमेश्वरको वचन हो, विश्वास चाहिँ तपाईँ र मेरो जीवनमा भएको गवाही हो, त्यो विश्वास चाहिँ तपाईँ र मेरो जीवनको भनौँ न अनुभव हो,
त्यो कुरालाई तपाईँले बाँध्नु भएको सही छैन. तपाईँसँग तपाईँ एउटा विश्वासी हुनुहुन्छ, तपाईँ एउटा व्यक्ति हुनुहुन्छ, असल व्यक्ति हुनुहुन्छ. तपाईँ खानेकुरा पनि बाँड्नुहुन्छ, तपाईँ लाउने कुराहरू पनि बाँड्नुहुन्छ, तपाईँ एकअर्कालाई पर्दा काम पनि गर्नुहुन्छ अनि टाइम सेयरिङ गर्नुहुन्छ. तर तपाईँले गरेको विश्वास चाहिँ तपाईँले बाँड्नु भएको छ कि छैन? तपाईँले विश्वास गर्नुभयो, तपाईँले विश्वास गरेको त्यो विश्वास तपाईँको अन्य साथीलाई तपाईँले बाँड्नु भएको छ कि छैन भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा हो. अनि त्यो सेयरिङ गर्ने तरिका चाहिँ पावलले बाह्रको हामी हेर्छौँ भने पाँचदेखि चाहिँ उनले आफ्नो जीवनमा भएको पावलको दर्शन र तिनको जीवनको काँडो बाँडेका छन् त्यहाँनिर. उनको जीवनमा चाहिँ म अलिकति तपाईँहरूको बीचमा पढेर सुनाउनेछु. बाह्रको पहिलोको दोस्रो कोरन्थी बाह्रको पाँचदेखि दशसम्म यसरी लेखिएको छ, यस मानिसको पक्षमा म गर्व गर्नेछु तर आफ्नै पक्षमा भने मेरो कमजोरी बाहेक अरू कुरामा म गर्व गर्ने छैन. यदि मैले गर्व गर्ने इच्छा नै गरे भने पनि म मूर्ख बन्ने छैन किनकि म सत्य बोलिरहेको हुनेछु. तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढी कसैले मलाई नठानोस् भनेर म गर्व गर्नदेखि थामिन्छु. तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात एउटा काँडो मेरो शरीरमा दियो. यो मबाट हटोस् भनेर मैले तीनपल्ट प्रभुसित विन्ती गरे तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ. यसकारण ख्रिस्टको शक्ति ममा बास गरोस् भनेर म बरू मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु. यसकारण ख्रिस्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाईहरूमा, सतावटहरूमा, आपतहरूमा म सन्तुष्ट रहन्छु किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु भनेर चाहिँ यहाँनिर भनिएको छ. यो मैले तपाईँहरूको बीचमा पढ्दै गर्दा तपाईँहरूलाई लागिसकेको छ होला, यहाँ चाहिँ पावलले आफ्नो विश्वास फेट सेयर गरेका छन्। म यो अवस्थाहरूबाट भएर गएको छु, मेरो जीवनमा यो प्रकारको कुराहरू छ र परमेश्वरसँग मैले यो हटोस् भनेर प्रार्थना गरे तर उहाँले चाहिँ मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ भनेर भन्नुभएको छ. त्यो कारणले गर्दा म बदनामीमा, कठिनाईहरूमा, होइन सतावटहरूमा, आपतमा पनि सन्तुष्ट रहन्छु भनेर उनले आफ्नो विश्वासको जगलाई बाँडेका छन्। आज तपाईँको पालो. अब्राहमले म यो अवस्थाहरूबाट भएर गएको छु, मेरो जीवनमा यो प्रकारको कुराहरू छ र परमेश्वरसँग मैले यो हटोस् भनेर प्रार्थना गरे तर उहाँले चाहिँ मेरो अनुग्रह तेरो निम्ति

र हामीले सिक्न पाएका छौं। आज तपाईँ र मेरो जीवनमा पनि पावलको जस्तो कुराहरू छ होला नि, होइन, अब्राहमको जस्तो कुराहरू छ होला नि, रुथको जस्तो अनुभव छ होला नि, एस्तरको जस्तो कुराहरू पनि छ होला, दाहुदको जस्तो पनि छ होला। के तपाईँले आफ्नो जीवनी अरूलाई भन्नुभएको छ, आफ्नो फेथ अरूसँग सेयर गर्नुभएको छ? आज पावलले बाँडेको कारणले गर्दा तपाईँ र म आशिषित भएका छौं। आज पनि हामीले यो पढिरहेका छौं र आज पनि हामी दावी गर्छौं भनेपछि तपाईँ र मेरो विश्वासलाई अरूले पढ्ने कि नपढ्ने, बुझ्ने कि नबुझ्ने, थाहा पाउने कि नपाउने भन्ने कुरा चाहिँ तपाईँ र ममा निर्भर गर्छ भन्दै यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने यही विषयलाई लिएर म आउने नै छु।

हजुर, निकै नै आशिष्टमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु, कसैले विश्वास गरून् वा नगरून्, तर म चाहिँ विश्वास गर्छु, तब म मेरो विश्वासलाई सेयर गर्छु भन्ने अठोट चाहिँ तपाईँहरू ममा हुनुपर्छ। यो समय म तपाईँहरूको बीचमा चाहिँ सेयरिङ योर फेथको विषयमा कुराकानी गरिरहेकी छु, तपाईँको विश्वासलाई सेयर गर्नुहोस् भन्ने उत्साह दिइरहेकी छु। एकअर्का मानिसहरूसँग गर्ने विश्वास पनि आफ्नो ठाउँमा छ, त्योभन्दा पनि बढ्ता कुरा तपाईँ र मैले परमेश्वरलाई विश्वास गरेका छौं। परमेश्वरलाई विश्वास गर्ने व्यक्तिको जीवनमा धेरैवटा परिवर्तनहरू आउँछन्, धेरैवटा कुराहरूको अनुभूति हुन्छ र त्यो अनुभूति तपाईँले गरिसक्नुभयो। अब पालो तपाईँले अरूलाई सेयर गर्ने, कतिको सेयर गरिरहनु भएको छ? कतिपटक हामीलाई हाम्रो फेथ सेयर गर्न अप्ठ्यारो लाग्छ, लाज लाग्छ, हामी त्यो खालको माहौल पाउँदैनौँ, त्यो खालको परिस्थितिहरू पाउँदैनौँ, अनि हामी रोकिरहेका पनि हुन्छौँ कतिपटक चाहिँ, होइन? हामीले सेयर गर्ने कि नगर्ने, मैले त पाएँ ठिकै छ नि, म त चर्च जान्छु ठिकै छ नि, म त बाइबल पढ्छु ठिक छ नि, म त एकदमै चिन्तामा थिएँ, मैले चाहिँ प्रार्थना गरे, म चाहिँ त्यो कुराबाट निस्किए ठिकै छ नि, तर मेरो अर्को साथी चाहिँ छटपटिरहेको छ अथवा केही भइरहेको छैन, सुन्छ कि सुन्दैन, भन्ने कि नभन्ने भन्ने किसिमको एकदमै दोमन चाहिँ प्राय युथहरूमा हुन्छ, अरू व्यक्तिहरूमा पनि हुन्छ होला, किनकि हामी त्यस्तो सजिलैसँग आफ्नो फेथलाई सेयर गर्न सक्दैनौँ, त्यो माहौल पनि छैन, तर हामीले हाम्रो फेथलाई सेयर गर्नुपर्छ भनेर चाहिँ हाम्रो परमेश्वरले हामीलाई उत्साह दिनुभएको छ। अनि पाउलले चाहिँ आफ्नो फेथलाई, आफ्नो कमजोरीलाई, आफ्नो बलियो पक्षलाई, आफूले गरेका अनुभवलाई, अनुभूतिलाई, आफूले गरेका अभ्यासलाई सेयर गरेका छन्। त्यो सेयरिङले आज तपाईँ र मलाई ठूलो टेवा पुर्याएको छ। पाउलले पाउलको पत्रमा यसो भनेका छन्, उनको विश्वास जस्तो मेरो विश्वास हुनुपर्छ भनेर आज हामीले भनिरहेका छौँ। त्यो कारणले गर्दा विश्वासको पिता को थिए भन्दा अब्राहमलाई विश्वासको पिता भनिन्थ्यो। उनले पनि आफ्नो विश्वासलाई सेयर गरेका छन्। कामद्वारा पनि सेयर गर्न सकिन्छ यसलाई, मुखबाट मात्रै होइन, होइन, हाम्रो आफ्नो जीवन गवाईबाट हुन सक्छ, हाम्रो जीवनमा आएका परिवर्तनहरूबाट हुन सक्छ। मैले चाहिँ यो विषयमा लामो समयदेखि प्रार्थना गरेको थिएँ, मेरो आशा चाहिँ परमेश्वरमाथि थियो, मानिसले चाहिँ यसमा आशै मारेका थिए, तर मेरो विश्वास चाहिँ परमेश्वरमा थियो र यसरी मलाई परमेश्वरले उत्तर दिनुभयो, यो तपाईँको फेथ हो। तपाईँले मैले चाहिँ परमेश्वरमा यसरी चाहिँ विश्वास गर्न सिकेँ, यो कुराबाट भएर मलाई परमेश्वरले लिएर जानुभयो र मैले बुझेँ। जस्तो पाउलको जीवनमा एउटा चेस्को छ, उनले प्रार्थना गरे त्यो हटेन, त्यस पछाडि उनले आवाज सुने परमेश्वरको, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। दुर्बलतामा परमेश्वरको शक्ति सिद्ध हुने रहेछ, कमजोरी हुँदा यो हुँदो रहेछ भनेर चाहिँ उनले त्यो थाहा पाए र सेयर गरेका छन्, फेथलाई सेयर गरेका छन्। उनले कस्तो प्रकारले परमेश्वरसँग प्रार्थना गर्थे, कस्तो प्रकारको विश्वास थियो र त्यसको जवाबमा के पाए भन्ने कुरा आज हामीले पढिरहेका छौँ। आज हामी जो जतिजना छौँ, हाम्रो आफ्नो विश्वासको जग छ, विश्वासको आधारहरू छन्, विश्वासको अनुभवहरू छन्। तपाईँको जीवनमा चाहिँ के भयो त? कसरी प्रभुलाई पाउनुभयो? तपाईँको फेथ के हो? तपाईँको विश्वासको जग के हो? कसरी विश्वासी हुनुभयो? कसरी विश्वास गर्नुभयो? यो चाहिँ परमेश्वरलाई, तपाईँको जीवनमा आएका परिवर्तनहरू के हुन् र त्यो अवस्थामा तपाईँले कसरी बुझाउनुभयो? असफलता हुँदा तपाईँले कसरी आफूलाई अगाडि बढाउनुभयो? आफ्नो विश्वासमा कसरी स्थिर रहनुभयो? सफलतामा तपाईँ कसरी अडिग रहनुभयो, मात्तिनु भएन? सङ्कष्टमा कसरी तपाईँ भनौँ नआत्तिकन त्यसलाई पार गर्नुभयो भन्ने कुराको सेयरिङ चाहिँ आज हुनुपर्छ। जसले सुनिरहनु भएको छ, म फेरि पनि यो प्रश्न गर्न चाहन्छु, तपाईँले आफ्नो फेथलाई सेयर गर्नुभएको छ विश्वासलाई? तपाईँले थुप्रै कुरा सेयर गर्नुभएको छ, आज होटल रेस्टुरेन्टमा गएर खाजा खाना, घरबाट ल्याएको खाना खाजा, आफूसँग भएका थोकहरू। अब पालो विश्वासको
सेयरिङ गर्ने सुसमाचार हाम्रो लागि एकदमै अपरिहार्य छ। फेथ हो त्यो भनेको, सुसमाचार प्रचार गर्नु भनेको फेथ सेयर गर्नु हो। म विश्वास गर्छु भन्छौ नि हामी कसमाथि? हाम्रो परमेश्वरमाथि। त्यो विश्वास चाहिँ तपाईँहरूले कामद्वारा पनि सेयर गर्न सक्नुहुन्छ, व्यवहारबाट पनि सेयर गर्न सक्नुहुन्छ। तपाईँ को हुनुहुन्छ यति राम्रो होइन एउटा व्यवहार भएको? तपाईँ कस्तो रिसाउनुहुन्न? तपाईँ कहाँबाट आउँछ तपाईँलाई इनर्जी? अथवा भनौँ, म पहिला धेरै रिसाउँथे तर मैले प्रार्थना गरेँ, प्रभुले मलाई सामर्थ्य दिनुभयो र म अहिले कम रिसाउँछु। त्यो एउटा फेथ हो। कसमाथि? परमेश्वरमाथि। सेयरिङ योर फेथ, तपाईँले आफ्नो फेथलाई सेयर गर्नै पर्छ। गरिरहनु भएको छ अथवा छैन? हेर्नुहोस् त तपाईँको वरिपरि तपाईँले विश्वास गरेको जस्तो विश्वास नगर्ने व्यक्तिहरू कति धेरै, कति धेरै तपाईँको साथीहरू। र सेयर पनि गर्नुभएको छ होला, एकपल्ट, दुईपल्ट, तिनपल्ट गर्दै गर्दा थाक्छौँ हामी। म पनि थाकेको छु मेरो साथीहरूलाई सुनाउँदै गर्दा। मैले पाएको यो अमूल्य बहुमूल्य चिज, यो फेथ सेयर गर्ने क्रममा कतिजनाले एकदमै हल्लुङ्गो रूपमा लिनुभएको छ, ए भन्ने पनि छ। कतिजनाले त्यहीँबाट परमेश्वरलाई बुझ्नु भएको पनि छ, पाउनु भएको पनि छ। तर हाम्रो काम भनेको हामी संसारमा भइन्जेलसम्म हाम्रो फेथलाई सेयरिङ गर्नु। त्यो कारणले गर्दा जो जतिले सुनिरहनु भएको छ, तपाईँहरूले आफ्नो फेथलाई, आफ्नो विश्वासलाई सेयर गर्नुहोस् भन्न चाहन्छु। र यस मेरो गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

हजुर, विश्वास सुनाईबाट आउँदछ र सुनाई चाहिँ ख्रिस्टको वचनबाट आउँदछ। यो खण्डलाई हामीले धेरैचोटि मनन गरेका छौँ होइन, हाम्रो विश्वास कहाँबाट आउँछ होइन, सुनवाईबाट आउँछ र त्यो सुनवाई चाहिँ परमेश्वरको वचनबाट आउँदछ। आज हामीले हाम्रो विश्वासलाई थामिराख्नुमा, हामीले हाम्रो विश्वासलाई कायम राख्नुमा चाहिँ परमेश्वरको वचन एकदमै महत्वपूर्ण कुरा छ। हामी हेर्छौं उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म हेर्दै हेर्दै हेर्दै जाँदाखेरि चाहिँ हामी विश्वासिलो बन्दै जान्छौं कि हाम्रो विश्वासलाई एकदमै त्यसले बलियो बलियो बलियो बनाउँदै जान्छ। किन भन्दाखेरि चाहिँ त्यहाँनिर विश्वास सियरिङ भएको छ, विश्वासका कुराहरू सियरिङ भएका छन्। कसरी विश्वास गर्ने, किन विश्वास गर्नुभयो उहाँहरूले, र त्यो विश्वासले उहाँहरूको जीवनमा कस्तो प्रकारको काम गर्यो, र परमेश्वरलाई विश्वास गर्दाका परिणामहरू के हुन् भन्ने कुरा चाहिँ हामीले परमेश्वरको वचनमा थाहा गर्छौं। र त्यहीबाट हामी सिक्छौं कि विश्वास चाहिँ परमेश्वरमा गर्नुपर्दो रहेछ। मलाई विश्वास गर, नडराऊ भनेर भनिएको छ होइन, तिम्रो विश्वासले तिमी निको भएको छौ भन्ने पनि गर्नुभएको छ परमेश्वरले। र विश्वास चाहिँ हाम्रो परमेश्वर त्यसको योग्यको परमेश्वर हुनुहुन्छ। विश्वासको विषयमा कुराकानी गर्दै गर्दा संसारमा रहँदा बस्दा चाहिँ विश्वासभन्दा बढी घात भएको हामी देख्छौँ। विश्वास त एकदमै कम व्यक्तिसँग मात्रै गर्न सकिन्छ भन्ने एउटा मान्यता छ। कसमाथि विश्वास गर्ने, सबै त एउटै छ, कसमाथि मैले विश्वास गर्ने भन्ने प्रश्न आजको ठूलो चिन्ह हो। तर हाम्रो परमेश्वर विश्वासको योग्य परमेश्वर हुनुहुन्छ। त्यो विश्वास आज हामीले गरेका छौँ, पाएका छौँ भने विश्वास अब सेयर गर्ने कि नगर्ने त तपाईँ र मैले हाम्रो आफन्तहरू हाम्रो परिवारको बीचमा विश्वास सेयर गरिरहेका छौँ कि छैनौँ, विश्वास सेयर गर्ने कि नगर्ने त भन्ने कुराको चुनौती एकदमै ठूलो छ। यसो भन्दैमा तपाईँले तपाईँको जीवनका राम्रा पाटाहरू, सफलताका कुराहरू मात्रै, स्वास्थ्यपनाका कुराहरू मात्रै, प्रशस्तताका मात्र कुराहरू मात्रै विश्वास हो त? पक्कै पनि होइन। हेर्नुहोस् त, पावलले आफ्नो काँडोको विषयमा त्यहाँनिर सियर गरेका छन्। फेथको विषयमा परमेश्वरले बुझाइसके पछाडि उनले चाहिँ जस्तो सुकै परिस्थितिमा पनि म परमेश्वरमा विश्वास गर्छु भनेका छन्। आज थुप्रो व्यक्तिहरू हुनुहुन्छ जसले परमेश्वरलाई पाउनु भएको छ, पाउनु भएको छैन। कतिजनाको विश्वास डगमगाइरहेको हुन सक्छ। तपाईँको विश्वास सियरिङ गर्नुभयो भने उहाँलाई टेवा पुग्न सक्छ। त्यो कारणले गर्दा चाहिँ हामीले एक अर्कासँग आफ्नो विश्वासलाई सियर गर्नु आवश्यक छ, बाँड्नु आवश्यक छ। हामी मानिस फरक छौँ, हाम्रो अनुभव पनि फरक छ, हाम्रो परिस्थिति पनि फरक छ, तर कहीँ न कहीँ, कतै न कतै तपाईँले सियर गर्नुभएको फेथले मेरो फेथलाई अझै मजबुत बनाउन सक्छ। मेरो विश्वासले, मेरो सियरिङले तपाईँको विश्वासलाई दह्रो बनाउन सक्छ। यसकै लागि छौँ हामी संसारमा, परमेश्वरले यही नै भन्नुभएको छ। र गुड न्युज एफएमले आफ्नो विश्वासलाई, आफै गरेको विश्वासलाई विगत 20 वर्षदेखि एउटा फेथ सियरिङ गरि नै रहेको छ, र तपाईँहरूले पनि हामीसँग गरिरहनु भएको छ। यो कुरा चाहिँ महत्वपूर्ण कुरा रहेछ है आफ्नो जीवनमा भन्दै यसमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आश्रिष्ट म एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। विश्वासको दियो बाली रहो भन्ने गीतको बोल रहेको थियो र आज मैले तपाईँहरूको बीचमा विश्वासलाई बाँडौं भन्ने विषयमा नै कुराकानी गरिरहेकी छु। विश्वासले मानिसलाई जीवन जिउनको निम्ति धेरै ठूलो टेवा पुर्याउँदछ। मानिसमाथि गरेको विश्वासले त मान्छेलाई खुसी दिन्छ होइन, कुनै थोकमाथि गरेको विश्वासले त मानिसलाई जीवन जिउन सक्छु भन्ने एउटा हिम्मत आउँछ भने, परमेश्वरमाथि राखेको विश्वासले त अनन्त जीवनसम्म हामीलाई पुर्याउँछ। परमेश्वरमा विश्वास गर्ने व्यक्तिले अरूलाई पनि विश्वासघात गर्दैन अथवा अरूलाई पनि विश्वास गर्न सक्छ भन्ने एउटा भनौँ न महत्वपूर्ण कुरा परमेश्वरको वचनमा लेखिएको छ। जसले मलाई विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ अथवा मलाई विश्वास गर्नेले जीवन पाउँछ भन्ने कुरा एकदमै ठूलो कुरा हो, महत्वपूर्ण कुरा हो। विश्वासमा अडेको संसार, तर हाम्रो विश्वास कसमाथि छ त? अथवा हामीले हाम्रो विश्वासलाई अरूसँग सेयर गरेका छौँ कि छैनौँ त भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ। र यो विश्वास चाहिँ परमेश्वरमाथि गरिएको विश्वास हो र यो विश्वासबाट तपाईँको जीवन पक्कै पनि परिवर्तन भएको छ, तपाईँले जीवन पाउनु भएको छ र यो जीवन तपाईँले अरूलाई पनि बाँड्नु आवश्यक छ। मरियमको जस्तो विश्वास हेर्नुहोस् त, परमेश्वरमाथि कसरी उनले विश्वास गरेकी छन्। विश्वास गर्ने व्यक्तिले सत्य कुरालाई जन्माउँछ भन्ने कुरा त्यहाँनिर हामी देख्न सक्छौ। आज तपाईँहरूले पनि आफ्नो विश्वासलाई बाँड्नुहोस् है भन्ने उत्साह दिन चाहन्छु। तपाईँको विश्वासलाई तपाईँले आफ्नो वरिपरि भएको व्यक्तिहरूलाई बाँड्नुहोस्, जहाँ जहाँ सम्भव हुन्छ त्यहाँ बाँड्नुहोस्। विश्वासलाई बाँड्नुहोस् भनेको सुसमाचार पनि हुन सक्छ, सुसमाचार हो, अथवा तपाईँको यो विश्वास बाँड्ने तरिकाहरू फरक भए पनि यसबाट चाहिँ परमेश्वरकै महिमा हुन्छ र तपाईँलाई परमेश्वरले आशिष दिनुहुनेछ। देऊ त तिमीलाई दिइनेछ। विश्वास अरूलाई पनि दिनुहोस्, अरूलाई पनि बाँड्नुहोस्। तपाईँले पाएको सित्तैमा पाउनुभयो, सित्तैमा दिनुहोस् भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। मलाई आशा छ आजको कार्यक्रमबाट तपाईँले केही कुरा भए पनि उत्साह पाउनु भएको छ, तर तपाईँले अब आफ्नो विश्वासलाई आफैसँग सीमित राख्नुहुने छैन, डराउनुहुने छैन, अरूसँग पनि बाँड्नुहुनेछ। तपाईँको गवाई, तपाईँको जीवनमा तपाईँले अनुभव गर्नुभएका कुराहरू परमेश्वरलाई पाइसके पछाडि तपाईँको विश्वासले तपाईँलाई कसरी बचाएको छ भन्ने कुरा तपाईँले बाँड्नुहुनेछ भन्ने मैले आशा लिएकी छु। र अर्को हप्ता यसरी नै हाम्रो भेटघाट हुने नै छ, अन्य कार्यक्रममा हामी भेट्ने नै छौं। आजलाई भने टाढा नजिकबाट जहाँ जहाँबाट श्रोताहरूले सुनेर साथ दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र गुड न्यूज एफएमको अन्य प्रसारणहरू तपाईँहरू सुन्दै गर्नुहोला। र आजलाई भने प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम मलाई मनपर्छबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट जिउँदो येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूले परमेश्वरको जीवित वचन सुन्नका लागि जसरी चाहना गर्नुभयो, इच्छा गर्नुभयो, यसप्रति म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र धन्यवादी पनि हुन चाहन्छु। यहाँहरूलाई परमेश्वरले यो प्रवचनको सेवामा जीवित वचन सुन्नका लागि अथवा धर्मशास्त्रबाट जिउँदो वचन सुन्नका लागि सबैलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस्। आउनुहोस्, आजको प्रवचनको लागि बाइबल धर्मशास्त्रबाट मैले युहन्नाद्वारा लिखित पहिलो युहन्ना 5:13-21 म यहाँहरूको बीचमा पाठ गर्नेछु र आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेको। र यहाँ यसरी लेखेको छ, तिमीहरूले आनन्द जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौ भने यो पनि जान्दछौ कि उहाँलाई हामीले जे मागेका छौ त्यो हामीलाई प्राप्त भएको छ। यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युमा पुर्याउने होइन भने उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिन। सबै अधर्म पाप हो, तर त्यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन। परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरको पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ र दुष्टले त्यसलाई छुँदैन। हामी जान्दछौ हामी परमेश्वरका हौ र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। हामी जान्दछौ कि परमेश्वरको पुत्र आउनु भएको छ जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौ भनेर उहाँले हामीलाई समझ दिनुभएको छ जो सत्य हुनुहुन्छ। हामी उहाँमा छौ, अर्थात उहाँको पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। साना बालकहरू आफूलाई मूर्तिहरूबाट जोगाएर राख। आदरणीय श्रोता, यो खण्डमा मुख्य विचार यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भन्ने विषयमा आज हामी चर्चा गर्दैछौ र यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ उहाँ नै आनन्द जीवन हुनुहुन्छ उहाँमा नै आनन्द जीवन छ र उहाँ नै परमेश्वर हुनुहुन्छ भन्ने विषयलाई हामी यहाँ हेर्नेछौ धेरैले यीशुलाई मानिस मात्रै हो भनेर पनि विचार गरिरहेको अवस्थामा धेरैले यीशुलाई परमेश्वर मात्र हो भनेर पनि विचार गरिरहेको अवस्थाहरू हामी देख्छौं तर यीशु ख्रीष्टमा भएको रहस्य भनेको उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँमा नै आनन्द जीवन छ उहाँ नै परमेश्वर हुनुहुन्छ र उहाँ मानव चोलामा आउनु भएको हो र पूर्ण मानव भएर पनि उहाँ आउनुभएको हो र उहाँसँग पूर्ण ईश्वर गुण पनि थियो र यसरी मानव ईश्वर भएर आउनुभएको यीशु ख्रीष्टलाई मानिसहरूले बुझ्न धेरै गाह्रो भयो त्यसकारणले पनि आज यो खण्डमा यीशु ख्रीष्ट परमेश्वर मात्रै होइन उहाँ मानव भएर पनि आउनुभयो र मानव मात्र होइन उहाँ परमेश्वर हुनुहुन्छ र आज यस खण्डमा चाहिँ यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ परमेश्वरसँग आनन्द जीवन छ र परमेश्वरसँग मात्रै आनन्द जीवनको मूल छ जसले परमेश्वरलाई चिन्छ र उहाँलाई विश्वास गर्छ उहाँमा मात्रै आनन्द जीवन प्राप्त गर्न सक्छ आनन्द जीवन पाएका छौ भन्ने कुरा जान्नका लागि परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्नुपर्छ भनिएको छ किनभने आनन्द जीवन यीशु ख्रीष्टमा मात्रै छ अथवा यीशु ख्रीष्ट नै आनन्द जीवन हुनुहुन्छ र उहाँ नै परमेश्वर हुनुहुन्छ भने यहाँनिर आनन्द जीवन पाएका छौ भन्ने कुरा जान्नका लागि चाहिँ परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्नुपर्छ जसले परमेश्वरको पुत्र अथवा येशूलाई विश्वास गर्छ त्यो व्यक्तिले आनन्द जीवन पाएको हुन्छ येशूलाई विश्वास गरेको व्यक्तिमा आनन्द जीवन पक्कै हुन्छ भन्ने कुरा स्पष्ट पारिएको छ र उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नु हुन्छ पनि भनिएको छ उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ जे इच्छा अथवा हामीले जे मागेका छौ अथवा जे इच्छा बमोजिम उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँ भनौ उहाँले दिनुहुन्छ भनिएको छ किनभने हामीले प्रार्थनामा जे सुकै मागे तापनि है उहाँको इच्छा बमोजिम माग्नुपर्ने र उहाँसँग जोडिएको जीवन उहाँलाई विश्वास गर्ने मानिसहरूको जीवन उहाँसँग जोडिएको हुन्छ दाखको बोट र हाँगालाई तपाईँले हेर्नुभयो भने बोटसँग जोडिएको व्यक्तिले बोटको रस बोटबाट सबै कुरा प्राप्त गर्छ बोटमा भएको गुण चाहिँ हाँगामा सर्छ त्यसरी नै यीशु ख्रीष्टलाई विश्वास गर्ने मान्छेहरूले जे मागे पनि प्राप्त हुन्छ तर उहाँको इच्छा बमोजिम माग्नु पर्ने हुन्छ उहाँको इच्छा बमोजिम जे मागे पनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ र हामीले जे मागेका छौ उहाँको इच्छा अनुसार बमोजिम त्यो उहाँ हामीलाई प्राप्त पनि हुन्छ कसैले आफ्नो भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युसम्म पुर्याउने होइन भनेर उसको लागि परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ र प्रार्थना के को लागि गरिने मुक्ति पाउनको लागि कि अथवा मुक्ति पाउन सकोस् भनेर प्रार्थना गर्ने एउटा व्यक्तिले पाप गरिराखेको हुन्छ र जुन पापले चाहिँ मान्छेलाई मृत्युमा पुर्याउँदैन त्यो पापलाई चाहिँ प्रभु येशु ख्रीष्टमा उसले यीशुलाई विश्वास गर्न सकोस् येशूलाई विश्वास गर्ने व्यक्तिहरूको पाप क्षमा हुन्छ येशु ख्रीष्ट यो संसारमा पापको प्रायश्चितको लागि बलिदान हुनु आउनुभएको हो त्यसकारणले यस ठाउँमा हामी के देख्छौ भने कसैले आफ्नो भाइले पाप गरेको देख्छ त्यो पापले मानिसहरूलाई राम्रो गर्दैन अनि त्यो पाप पनि मृत्युसम्म पुर्याउने होइन, मृत्युसम्म नपुर्याउने पाप भनेको चाहिँ त्यो व्यक्तिले येशूलाई विश्वास गरेपछि उसले गरेको पापलाई उसले स्वीकार गरेपछि र उसले आफ्नो भूल मैले गरे पाप गरे भनेर स्वीकार गर्ने व्यक्तिको पापले मृत्युमा लैजाँदैन। जसले येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छ र आफूले गरेका सिन्दुरी रंगको पापहरू भए पनि त्यो पापलाई स्वीकार गरेर मैले पाप गरेको हो र यो पापले गर्दा जीवनमा अशान्ति भयो, जीवनमा भनौ सबै किसिमको दुःख कष्टहरू आयो र पापले गर्दाखेरि यो सबै समस्याहरू आयो र यसबाट म बाँच्न चाहन्छु तर म स्वीकार गर्छु मैले गरेका यी भूल गल्तीहरू पापहरू मैले गर्न नहुने कुराहरू गरेको छु भनेर एउटा व्यक्तिले भित्रैदेखि उसले पश्चाताप गरेर स्वीकार गरेर प्रभु येशू कहाँ ल्यायो भने उसको पाप क्षमा हुन्छ। येशू ख्रीष्ट कहाँ आएर पाप क्षमा माग्यो भने उसको पापले मृत्युमा लैजाँदैन। उसले गरेको सिन्दुरी रंगको पाप भए पनि त्यो पाप क्षमा गर्ने एउटै व्यक्ति हुनुहुन्छ येशू ख्रीष्ट, जसमा आनन्द जीवन अथवा उहाँ आफै आनन्द जीवन हुनुहुन्छ। उहाँलाई भेट्ने, उहाँलाई चिन्ने, उहाँलाई विश्वास गर्ने प्रत्येक व्यक्ति चाहिँ अब पापको कारण मर्नु पर्दैन। अनि यी व्यक्तिहरूको लागि प्रार्थना गर्नु भनेको चाहिँ यहाँ भनेको छ उनको लागि प्रार्थना, परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ भनेको चाहिँ अब उनीहरूको लागि हामीले प्रार्थना गर्नु भनेको चाहिँ यो खाल यो तरिकाले हामीले प्रार्थना गर्नुपर्छ कि यी मानिसहरू पाप गरिरहेका छन्, मेरा भाइले पाप गरिरहेको छ र यो पाप गर्नबाट उसलाई छुटकारा दिनलाई, उसलाई यो पापको मृत्युबाट जोगाउनका लागि हे परमेश्वर तपाईँ येशूलाई विश्वास गर्ने मन हालिदिनुहोस् र विश्वास गर्ने मन हालिदिनुहोस् र त्यो हृदय खोलिदिनुहोस् र त्यो व्यक्तिले येशूलाई चिन्न सकुन्, येशूलाई विश्वास गर्न सकुन् र येशूलाई विश्वास गरेर येशूबाट आनन्द जीवन पाउन सकुन् भनेर प्रार्थना गरिदिनुपर्छ, प्रार्थना गरिदिनुपर्छ। हजारौं मानिसहरू, लाखौं मानिसहरू, अरबौं मानिसहरू आज पाप गरेका छन् तर त्यो पापले उनीहरूलाई मृत्युमा नपुर्याउने भनेको चाहिँ येशूलाई विश्वास गर्न उनीहरूले मन पाउन्, येशूलाई चिन्न सकुन्, येशूको बारेमा सुन्न सकुन्, येशूको बारेमा उनीहरूले विश्वास गर्न सकुन्, विश्वास गरेर परमेश्वरलाई पुकारा गर्न सकुन् र पुकारा गरेर परमेश्वरबाट आनन्द जीवन प्राप्त गर्न सकुन् भन्ने हिसाबले प्रार्थना गरिदिनुपर्छ र यो प्रार्थना यो तरिकाले हामीले गर्नुपर्छ कि उसको हृदयले येशूलाई विश्वास गरोस् र येशूलाई विश्वास गरेर येशू ख्रीष्टमा भएको आनन्द जीवन उसले प्राप्त गर्न सकोस् भनेर प्रार्थना गर्ने। आनन्द जीवन हामीले दिने होइन, आनन्द जीवन दिने व्यक्ति मानिस होइन, आनन्द जीवन त येशू ख्रीष्ट हुनुहुन्छ र आनन्द जीवन चाहिँ येशू ख्रीष्टलाई उनीहरूले चिन्न सकुन्, बुझ्न सकुन्, विश्वास गर्न सकुन् र आफ्नो पापको प्रायश्चित त्यहाँबाट पाएर आनन्द जीवन पाउन् भन्ने हेतुले प्रचार गर्नुपर्छ, प्रार्थना गरिदिनुपर्छ। र अर्को पाप चाहिँ छ येशूलाई विश्वास नगरेर र उनीहरूले आफूले गरेको पापहरू क्षमा हुँदैनन्, प्रायश्चित हुँदैनन् र येशूलाई नचिनिकन, येशूलाई विश्वास नगरिकन उनीहरू मृत्युमा गयो भने उनीहरूको पाप गरेको पापले चाहिँ उनीहरूलाई मृत्युमा लैजान्छ। त्यो पाप चाहिँ क्षमा नभएको पाप। जतिले येशूलाई विश्वास गरेका छन् पाप क्षमा हुन्छन्, येशूलाई विश्वास नगर्नेहरूको पाप क्षमा हुँदैन भन्ने कुरा पनि यहाँ स्पष्ट पारिएको छ। मृत्युमा पुर्याउने पापको लागि बिन्ती गर्नु पर्दैन। जसले भनौँ येशूलाई विश्वासै गर्दैनन् भने उनीहरूको लागि प्रार्थना गर्नुपर्ने कुरा देखिँदैन। त्यो विश्वासघात र जानी जानी गरेको पाप, परमेश्वरको पुत्रमाथिको विश्वास नगर्नेको लागि प्रार्थना गर्न औचित छैन। सबै अधर्म पाप हो तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन। त्यसकारणले सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसकारण परमेश्वरलाई विश्वास गरेर पापको क्षमा पाएर आनन्द जीवनको भागीदार हुनुको विकल्प छैन। परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरको पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ र दुष्टले त्यसलाई छुँदैन। यदि परमेश्वर येशु ख्रिस्टलाई हृदयले नै विश्वास गरेका छन् भनेदेखि त्यसले पाप गरिरहँदैन र परमेश्वरको पुत्रले त्यसलाई सुरक्षा राख्नुहुन्छ र त्यसपछि हामी परमेश्वरका हौं र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। हामी जान्दछौ कि परमेश्वरको पुत्र आउनुभएको छ जो सत्य हुनुहुन्छ, उहाँलाई चिन्न सकौ भनेर उहाँले हामीलाई समझ दिनु भएको छ। जो सत्य हुनुहुन्छ हामी उहाँका पुत्र यीशु ख्रिस्टमा हुन्छ। साना बालकहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख, उहाँ नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। यसरी लेखकले यस खण्डमा विश्वासका निश्चयताहरूको बारेमा उल्लेख गरेका छन्। यीशु परमेश्वरको पुत्र भएर जन्मनु भएको र उहाँ सत्य हुनुहुन्छ, उहाँमा आनन्द जीवन छ, उहाँ आफै आनन्द जीवन हुनुहुन्छ। उहाँलाई चिन्नेहरूले सत्यलाई चिन्छन् र आनन्द जीवन प्राप्त गर्छन्। उहाँमा विश्वास गर्नेहरूले पाप जति पाप भए पनि उनीहरू मृत्युमा जानु पर्दैन र उनीहरूले फेरि पाप गरिरहँदैन। उहाँको नाउँमा जे मागे पनि उनीहरू दिनुहुन्छ भन्ने कुरा स्पष्ट भएको छ। यीशुलाई विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्छन्, पाप गरिरहन सक्दैन। पाप क्षमा हुने र क्षमा नहुने पापहरू जुन छन् यीशुलाई विश्वास गरेर क्षमा पाएका सबै पापहरू क्षमा हुन्छन्, यीशुलाई विश्वास नगर्नेहरूको पाप क्षमा हुँदैन। त्यसकारण हरेकले यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ। उहाँलाई विश्वास गर्नेहरूसँग आनन्द जीवन हुन्छ, त्यसरी नै विश्वासको निश्चयता हुन्छ। आउनुहोस्, यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भनेर विश्वास गरौं र आनन्द जीवनको निश्चयतामा जिउ। र जुन पाप मानिसहरूले गरिरहेको छ, पाप गरिरहेका मानिसहरूलाई यीशु कहाँ आउन सकुन् भनेर प्रार्थना गरौं र जो जोले आज यीशुलाई विश्वास गर्नुभएको छैन यहाँहरूको लागि पनि एउटा सुवर्ण मौका हो, अवसर हो। यीशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौं। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता, कार्यक्रम मार्फत तपाईँले बेतसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौ।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र अब चाहिँ भन्ने समय भएको छ वचनको र यो समय आदरणीय पास्टर चित्र खड्काज्यूलाई म दिन चाहन्छु।
1: देश विदेश विभिन्न ठाउँमा बसेर एक भन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका आदरणीय सम्पूर्ण प्रभुका प्रिय जनहरू यहाँहरू सबैजनालाई जय मसीह। आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ। आज फेरि पनि हामी एक भन्दा दुई असल कार्यक्रम लिएर यहाँहरू सामु आइपुगेका छौं। आज चाहिँ हामी विवाह सम्बन्धी नै परमेश्वरको वचनबाट हेर्नेछौं अनि सेवकाईको क्षेत्रमा अगाडि बढ्दै जाँदा विभिन्न मानिसहरूको कुरा अनि उहाँहरूको सोच, उहाँहरूको विचार, उहाँहरूको उद्देश्य, उहाँहरूको धारणा के कस्तो रहेछ भन्ने कुरामा पनि हामी हेर्नेछौ अनि परमेश्वरको वचनले अनि के भन्नुहुन्छ त्यो विषयमा पनि हामी हेर्नेछौ। उत्पत्ति 2:18 हामीले हेर्छौँ भने मानिस एक्लो रहन असल छैन, म त्यसलाई सुहाउँदो सहयोगी बनाउनेछु भनेर प्रभुले भन्नुभएको छ। अनि 1:26 हामीले हेर्छौँ भने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा नर र नारी गरी बनाउनु भएको कुराहरू हामीले पाउँदछौ कि सृष्टिको सुरुदेखि नै परमेश्वरले नर र नारी गरी बनाउनु भयो अनि त्यसबाट हामीले यो बुझ्न सक्छौ कि अनि सृष्टिको सुरुदेखि नै परमेश्वरले परिवारको जग चाहिँ स्थापना गर्नुभयो भन्ने कुरालाई चाहिँ हामीले थाहा गर्न सक्छौ र परमेश्वरले सृष्टिको सुरुदेखि नै परिवार स्थापना गर्नु पनि भयो अनि परमेश्वरको वचनलाई हामीले हेर्छौ भने विवाह चाहिँ परमेश्वरको योजना हो अनि गएको हप्ता म नयाँ परिवारकोमा गएको थिएँ अनि उहाँहरूको एक छोरा एक छोरी हुनुहुँदो रहेछ जवान अवस्थामा अनि उहाँहरूसँग कुरा गर्दै जाँदाखेरि अनि ख्रिस्ट येशूको बारेमा धेरै मनपर्छ अनि सुन्न पनि मनपर्छ अनि प्रार्थना गरी माग्न पनि मनपर्छ अनि भजन कोरसहरू गाएको पनि एकदमै मनपर्छ। हामीलाई एकदमै सही लाग्छ, ठिक लाग्छ, यो सत्य हो, आउनलाई एकदमै मन लाग्छ। तर के गर्ने, छोरा जवान छ, छोरी जवान छिन् अनि चर्चमा गयो भने अब छोराको बिहा गर्न गाह्रो हुन्छ, छोरीको बिहा गर्न गाह्रो हुन्छ भन्ने कुरालाई उहाँहरूले भन्नुभयो अनि उहाँहरूको कुरा सुनेर मलाई अचम्म पनि लाग्यो। अब चर्चमा गयो भने छोराको बिहा हुन गाह्रो हुन्छ, छोरीको बिहा गर्न गाह्रो हुन्छ भन्ने उहाँहरूको सोच, उहाँहरूको विचार, उहाँहरूको धारणा अनि पछि कुरा गर्दै जाँदाखेरि अब चर्चमा धेरै पढे लेखेको मान्छेहरू हुँदैनन् अनि धेरै धनी व्यक्तिहरू पनि हुँदैनन्, सर्वसाधारणहरू हुन् चर्चमा जानेहरू, यस्तै कुराहरू गर्नुभयो। तर परमेश्वरको वचनमा हामीले हेर्छौँ भने परमेश्वरको वचनले भन्नुहुन्छ आफ्नो हात हलोमा राखेर पछि हेर्ने व्यक्ति चाहिँ परमेश्वरको राज्यको योग्यको हुँदैन अनि परमेश्वरले संसारको कुराहरू हेर्नु हुँदैन तर परमेश्वरले आत्मिक कुराहरू हेर्नुहुन्छ। जुन कुरा चाहिँ परमेश्वरको राज्यको योग्यको हुन् ती कुरालाई चाहिँ परमेश्वरले हेर्नुहुन्छ अनि आज धेरै मानिसहरू चाहिँ अब यस्तो सोच यस्तो विचार लिएर अगाडि बढिराख्नु भएको छ। तर उत्पत्तिको सुरुदेखि नै हामीले हेर्छौँ भने परमेश्वरले आफ्नो वचनद्वारा भन्नुभएको छ अनि मानिस एक्लो रहन असल छैन, म त्यसलाई सुहाउँदो सहयोगी बनाउँदैछु। त्यहाँबाट नै परमेश्वरले परिवारको जग बसाल्नु भएको छ अनि चर्चमा जाँदा छोराछोरीको बिहा हुँदैन भन्ने सोच विचार एकदमै सही होइन। किनभने यदि कुनै पनि व्यक्ति चर्चमा जान्छ, प्रभुमा विश्वास गर्छ, परमेश्वरमा आज्ञाकारीबाट अगाडि बढ्छ अनि त्यो परिवारमा अनि जवान भाइ बहिनीको जीवनमा परमेश्वरले त्यही योग्यको जोडी पनि जुटाउनुहुन्छ, असल जोडी पनि जुटाउनुहुन्छ। किनभने धेरै मानिसहरू चाहिँ आत्मिक कुरालाई भन्दा पनि शारीरिक कुरालाई जोड दिन्छन्, संसारको कुरालाई जोड दिन्छन् अनि संसारको कुराले मान्छेलाई कहिले पनि प्रेममा राख्न सक्दैन, मिलापमा राख्न सक्दैन अनि शान्ति दिँदैन, अगाडि बढ्नलाई सहायता गर्दैन। तर धेरै मानिसहरू चाहिँ आत्मिक प्रेममा भन्दा पनि संसारको कुरामा मन लगाएको कारणले गर्दाखेरि धेरै परिवारमा गाह्रो भएको छ, समस्याहरू आएको छ। तर परमेश्वरको वचनमा हामीले हेर्छौँ भने परमेश्वरले संसारिक कुरा भन्दा पनि आत्मिक कुरालाई चाहिँ जोड दिनुभएको छ। जो मानिस आत्मिक क्षेत्रमा अगाडि बढ्छ परिश्रम गर्छ, मेहनत गर्छ, परमेश्वरलाई आदर गर्छ, परमेश्वरमा आज्ञाकारीबाट अगाडि बढ्छ, त्यो मानिसको निम्ति परमेश्वरले कुनै पनि भलो थोकबाट वञ्चित गर्नुहुन्न। त्यो मानिसको निम्ति चाहिने आवश्यक सबै कुराहरू प्रभुले ठिक ठिक समयमा जुटाउनुहुन्छ। त्यो कुराहरू हामीले परमेश्वरको वचनमा हामीले पाउँदछौ। अनि हामीले पहिलो थेसलोनिकी 5 त्यहाँ 16-17 पदमा हामीले हेर्छौ भने त्यहाँनिर प्रभुमा सधैँ आनन्द गर, निरन्तर प्रार्थना गर, सबै परिस्थितिमा परमेश्वरलाई धन्यवाद देऊ भन्ने कुराहरू त्यहाँनिर हामीले पाउँदछौ। हामी चाहिँ परिवारमा किन नहोस्, मण्डलीमा किन नहोस्, जवान भाइ बहिनीहरूको निम्ति प्रार्थना गर्ने प्रभुका जनहरू हामीहरू हुनुपर्दछ। जब हामी निरन्तर प्रार्थना गर्छौँ भने परिवारका जवान भाइ बहिनीहरूको निम्ति, मण्डलीका जवान भाइ बहिनीहरूको निम्ति, अनि असल जोडी जुटाउनुहुने अनि असल काम गर्नुहुने चाहिँ परम प्रभु नै हुनुहुन्छ भन्ने कुराहरू प्रभुले आफ्नो वचनद्वारा आफ्ना जनहरूलाई चाहिँ त्यो उत्साह दिनुभएको छ। रुथको पुस्तकमा हामीले हेर्छौँ भने अब उहाँहरू चाहिँ अब न्यायकर्ताको शासनकालमा चाहिँ अनि देशमा अनिकाल भएको कारणले गर्दाखेरि मोहाबमा गएर चाहिँ बस्नुहुन्छ। अनि त्यहाँनेरि अब हामीले हेर्छौँ भने अनि नोहामीका दुई छोराहरू अनि मोहाबी स्त्रीहरूसँग विवाह गर्नुहुन्छ अनि पछि गएर नोहामीका दुई छोराहरू बित्नुहुन्छ। अनि ती दुई बुहारीहरूलाई नोहामीले भन्नुहुन्छ, छोरीहरू अब तिमीहरू आफ्नो घर फर्क। अनि त्यहाँनेरि कान्छी बुहारी चाहिँ सासुको कुरा, नहमीको कुरा सुनेर आफ्नो घरमा जान्छिन्। तर रुथको पुस्तक 1:16 हामीले हेर्छौँ भने रुथले आफ्नो सासु नहमीलाई यस्तो जवाब दिनुहुन्छ, अनि तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु, तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बस्नेछु, अनि तपाईँका परमेश्वर मेरा परमेश्वर, तपाईँका मानिसहरू मेरा मानिसहरू। अनि त्यो पदलाई हामीले हेर्दाखेरि अनि रुथको त्यो कटिबद्धता, किनभने उहाँ चाहिँ अब दोस्रो ठाउँबाट आएर आफ्नो सासुलाई साथ दिएको कुराहरू, आफ्नो सासुको वास्ता गर्नुभएको कुराहरू त्यहाँनिर हामीले पाउँदछौँ। अनि तपाईँका परमेश्वर मेरा परमेश्वर, तपाईँका मानिसहरू मेरा मानिसहरू, तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बस्नेछु, तपाईँ जहाँ मर्नुहुन्छ म त्यहीँ मर्नेछु। अनि त्यो कटिबद्धता आज हामी सबैजनामा हुनुपर्छ। अनि पछि गएर हामीले हेर्छौँ भने अनि रुथ चाहिँ अब शिला बाला खोज्ने क्रममा चाहिँ अनि बोअजको खेतमा पुग्छिन्, अनि बोअज चाहिँ अब अभिमेलेकका परिवारका मानिस थिए, अनि उनी एकदमै सबै कुराहरू सम्पन्न भएका व्यक्ति थिए, अनि जसको हृदयमा परम प्रभु बोल्नुभयो, जसको हृदयमा परम प्रभुले काम गर्नुभयो, र रुथ चाहिँ परमेश्वर प्रतिको विश्वासमा भक्तिमा एकदमै इमानदारी छिन् भन्ने कुरा चाहिँ बोअजको जीवनमा परमेश्वरले देखाउनु भयो, र रुथको निम्ति बोअजको हृदय एकदमै नम्र भयो, अनि उनको हृदयमा एउटा चेन्ज आयो, जसले गर्दाखेरि पछि गएर बोअजले रुथसँग विवाह गर्नुभएको कुराहरू त्यहाँनिर हामीले पाउँदछौ। त्यति मात्र होइन, अनि अब रुथको परिवारबाट दाउद आउनुभयो, जुन परिवारबाट प्रभु यीशु ख्रीष्टको जन्म भयो। अब हामीले हेर्छौँ भने रुथ एकदमै साधारण स्त्री थिइन्, तर परमेश्वरले त्यो साधारण स्त्रीद्वारा नै प्रभु यीशु ख्रीष्टलाई चाहिँ यस संसारमा ल्याउनु भयो। अनि कतिचोटि हामी संसारको ठूलो ठूलो कुराहरू मात्रै हेर्छौँ, अनि संसारको प्रशस्ततालाई मात्रै हामीले हेर्छौँ, ध्यान दिन्छौँ, मन लगाउँछौँ, तर परमेश्वरको दृष्टिमा संसारको प्रशस्तता केही पनि होइन, किनभने संसारका सबै कुराहरू दिने पनि प्रभु हुनुहुन्छ, लिने पनि प्रभु हुनुहुन्छ, तर धेरै मानिसहरू संसारको कुराहरूको देखासिखी गर्नुहुन्छ, संसारको कुराहरू हेर्नुहुन्छ, अनि आत्मिक कुरामा चाहिँ कमजोर हुनुहुन्छ। तर रुथलाई हामीले हेर्छौँ भने साधारण स्त्री खेतमा शिला बाला खोज्न जाँदाखेरि परमेश्वरले बोअजको जीवनमा काम गर्नुभयो। यो स्त्री परमेश्वरको विश्वासमा भक्तिमा एकदमै इमानदारी छिन् भन्ने कुरा चाहिँ परमेश्वरले देखाउनु भयो, जसको कारणले गर्दाखेरि बोअजसँग उनको विवाह भयो। अनि परमेश्वरले साधारण मानिसहरूद्वारा विभिन्न घटनाहरूद्वारा पनि अनि यति महान काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ त्यहाँनेरि हामीले पाउँदछौ। यसकारण हामीसँग संसारमा सबै कुराहरू प्रशस्त नभए तापनि हाम्रो विश्वास परमेश्वरमा कस्तो छ, हाम्रो भक्ति परमेश्वरमा कस्तो छ, अनि प्रभु येशूमा हामीले कुन प्रकारले जिइरहेका छौ, अनि हाम्रो इमान्दारिता कस्तो छ, अनि प्रभुले हामीले कुन प्रकारले आदर गरेका छौ, इज्जत गरेका छौ, अनि प्रभु प्रतिको विश्वासमा भक्तिमा कतिको इमान्दारी भएर अगाडि बढेका छौ, ती कुरा चाहिँ परमेश्वरले हेर्नुहुन्छ। हामीसँग कति छ, के छ, हामी कस्ता छौ भन्ने कुरा भन्दाखेरि पनि हाम्रो हृदयको विश्वास भक्ति परमेश्वरमा कस्तो छ यी कुरा चाहिँ परमेश्वरले हेर्नुहुन्छ। आत्मिक कुराहरू परमेश्वरले हेर्नुहुन्छ, किनभने शरीरमा जिउनु ठूलो कुरा होइन, आत्मामा जिउनु त्यो त ठूलो कुरा हो। अनि आत्मामा जिउने मानिस जहिले पनि परमेश्वरको राज्यको योग्यको हुन्छ, तर शरीरमा जिउने मानिसहरू संसारको योग्यको त हुन्छ होला, तर परमेश्वरको राज्यको योग्यको हुन सक्दैन। हामी संसारमा जे जस्तो भए पनि परमेश्वरको राज्यको योग्यको जीवन जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। अनि आज मण्डलीमा परिवारमा धेरै जवान भाइ बहिनीहरू हुनुहुन्छ, अनि विवाहको उमेर पुगेका भाइ बहिनीहरू हुनुहुन्छ, विवाहको लागि प्रार्थना गरिराख्नु भएको छ, अनि विवाह गर्ने सोच बनाउनु भएको छ, अनि असल जोडीको निम्ति प्रार्थना गरिराख्नु भएको छ भने हामीले मरियमलाई हेर्छौँ भनेदेखि अब त्यो बेलाको समयमा अब यहुदी पृष्ठभूमिमा हामीले हेर्छौँ भनेदेखि अहिले पनि त्यहाँनिर यो परम्परा छँदैछ, अनि परमेश्वरको दर्शन पाउनको निम्ति, अनि परमेश्वरबाट आशिष पाउनको निम्ति, अनि परमेश्वरमा इमान्दारिताको जीवन जिउनको लागि, अनि यहुदीहरू अनि कति कठोर साथ परमेश्वरको विश्वासमा भक्तिमा जिउने गर्छन्, परमेश्वरको दर्शन पाउनको निम्ति, परमेश्वरबाट आशिष पाउनको निम्ति, परमेश्वरको महिमाको योग्यको जीवन जिउनको निम्ति उहाँहरू एकदमै इमान्दारी साथ, एकदमै भक्ति साथ, एकदमै प्रेम साथ लागिरहेको कुराहरू हामीले अहिले पनि पाउँदछौ। उहाँहरूले मान्ने सबै कुराहरू एकदमै हृदयदेखि नै एकदमै विश्वास र भक्तिका साथ एकदमै तन मन ध्यान लगाएर चाहिँ उहाँहरू लाग्नुहुन्छ। अनि त्यो बेलाको समय पनि सायद कन्या मरियमले आफूलाई परमेश्वरको दृष्टिमा एकदमै पवित्र राखेको कारणले नै परमेश्वरको इच्छा र योजना अनुसार प्रभु येशू ख्रीष्ट उहाँको कोखबाट चाहिँ जन्म लिनुभयो। अब मरियमले हामीले हेर्छौँ भने साधारण मानिस, तर परमेश्वरको विश्वासमा भक्तिमा इमान्दारितामा परमेश्वरको डरमा एउटा आज्ञाकारितामा जिएको कारणले गर्दाखेरि परमेश्वरले चाहिँ आफ्नो पुत्र प्रभु येशू ख्रीष्टलाई चाहिँ कन्या मरियमको कोखबाट चाहिँ यो धरतीमा पठाउनु भयो। अनि त्यो कुरालाई हामीले विचार गर्छौँ भने परिवारका जवान भाइ बहिनीहरू, मण्डलीका जवान भाइ बहिनीहरू, आज संसारमा हामीले हेर्छौँ भने संसारमा धेरै विभिन्न किसिमका विकृतिहरू बढिरहेका छन्, फैलिरहेका छन्, अनि कसैलाई विश्वास गर्ने समय छैन, अनि धेरै गाह्रो परिस्थितिहरू छ। तर हामी प्रभुलाई चिनेर विश्वास गरेको कारणले गर्दाखेरि हामीले कसमाथि विश्वास गरेका छौँ, कसमाथि भरोसा राखेका छौँ, त्यो कुरा चाहिँ हामीले कहिले पनि बिर्सिनु हुँदैन। संसारमा जतिसुकै गाह्रो परिस्थिति भए तापनि परमेश्वरप्रतिको विश्वास वा भक्तिमा आज्ञाकारी भएर हामी अगाडि बढ्दै जान्छौँ भने त्यो आज्ञाकारिताले हामीलाई सुरक्षा पनि दिन्छ, अनि संसारका खराब कुराहरूबाट, हानिकारक कुराहरूबाट, अनि व्यर्थका कुराहरूबाट जोगाउनु पनि हुन्छ, अनि ती अन्धकारका शक्तिहरूबाट ज्योतिमा पनि ल्याउनुहुन्छ, हरेक दुःख कष्टमा विजय पनि दिनुहुन्छ। यसकारण हामीले संसारलाई हेर्ने होइन, संसारका थोकहरू हेर्ने होइन, संसारका मान्छेलाई हेर्ने होइन। हामी जब संसारलाई हेर्छौँ, संसारका थोकहरू हेर्छौँ, संसारका मान्छेलाई हेर्छौँ, मान्छेका कुराहरू सुन्छौँ, अनि निराश हुन्छौँ। तर जब हामी हाम्रो दिनदिनको जीवनमा ख्रीष्ट येशूलाई हेर्छौँ भने चाहिँ हामीलाई उज्जवल बनाउनु हुने परमेश्वर, त्यति मात्र होइन हाम्रो वर्तमान भविष्य सम्हाल्नु हुने परमेश्वर चाहिँ उहाँ नै हुनुहुन्छ। यसकारण हाम्रो जीवनको हरेक कठिनाईहरू, हाम्रो जीवनको हरेक योजनाहरू, अनि हाम्रो दैनिक जीवन यापनका कुराहरू, सबै कुरा चाहिँ परमेश्वरमा हामीले समर्पण गर्नुपर्छ, परमेश्वरमा हामीले राख्नुपर्छ। जब सबै कुराहरू परमेश्वरमा समर्पण गर्छौं अनि उहाँमा भरोसा राखेर अगाडि बढ्छौं भनेदेखि परमप्रभु जो हुनुहुन्छ विश्वासयोग्य हुनुहुन्छ। रुथलाई अनि साधारण स्त्रीलाई परमेश्वरले सबै कुरा प्रशस्त भएको व्यक्तिसँग चाहिँ विवाह हुनलाई उहाँले सहायता गर्नुभयो अनि हाम्रो इच्छा र हाम्रो योजना भन्दा पनि परमेश्वरको इच्छा परमेश्वरको योजना आफ्ना जनहरूप्रति कति महान छ जुन कुरा चाहिँ हामीले सोच्न सकेका हुँदैनौ बुझ्न सकेका हुँदैनौ। तर जब परमेश्वरको वचन अध्ययन गर्छौ परमेश्वरको वचन सुन्छौ परमेश्वरको वचन अनुसारको जीवन जिउँछौ परमेश्वर यति महान हुनुहुन्छ कुनै भलो थोकबाट उहाँले आफ्ना जनहरूलाई वञ्चित गर्नुहुन्न। आफ्नो समयमा हरेक कुराहरू सुन्दर बनाउनु नै असल बनाउनु नै चाहिँ परम प्रभु नै हुनुहुन्छ भन्ने कुराहरू हामीले उहाँको वचनबाट हामीले पाउन सक्छौ। यसकारण परिवारका जवान भाइ बहिनीहरू मण्डलीका जवान भाइ बहिनीहरू आफूलाई एकदमै संसारका व्यर्थका कुराहरूबाट अलग राख्ने परमेश्वरको डरमा परमेश्वरको भक्तिमा परमेश्वरको इमान्दारितामा जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। जब परमेश्वरको भक्तिमा हामी जीवन जिउँछौ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ किनभने उहाँको वचनमा हामीले पाउँछौ उहाँको दृष्टिमा सृष्टिका कुनै पनि कुराहरू लुकेका छैनन् सबै कुराहरू छर्लङ्ग देख्नु नै चाहिँ परम प्रभु नै हुनुहुन्छ। अनि हामीले दैनिक जीवन कुन प्रकारले जिउनु पर्ने हो भन्ने कुराहरू उहाँलाई थाहा छ अनि भाइ बहिनीको निम्ति असल जोडहरू जुटाउनु हुने परम प्रभु नै हुनुहुन्छ किनभने उत्पत्तिको सुरुदेखि नै परमेश्वरले त्यो योजना बनाइसक्नु भएको छ अनि परमेश्वरको योजना भित्र रहेर जिउनु चाहिँ एउटा आशिषको कुरा हो। जब हामी परमेश्वरको योजना भित्र रहेर जिउँछौ परमेश्वरले ठिक ठिक समयमा हाम्रो भाइ बहिनीको जीवनमा काम पनि गर्नुहुन्छ। यसकारण हाम्रा जवान भाइ बहिनीहरू कुनै पनि कुरामा चिन्ता गर्नु पर्दैन निराश हुनु पर्दैन अनि कति भाइ बहिनीहरू उमेर धेरै भयो अनि अहिलेसम्म विवाह भएको छैन भनेर चिन्ता गर्दै हुनुहुन्छ होला अनि कति भाइ बहिनीहरू असल जोडीको निम्ति प्रार्थना गरिराख्नु भएको छ होला अनि कति भाइ बहिनीले अब चाहिँ विवाह गर्नुपर्छ भनेर सोच बनाउनु भएको छ होला। म यो एक भन्दा दुई असल कार्यक्रम मार्फत हाम्रा भाइ बहिनीलाई यही उत्साह दिन्छु कि निरन्तर प्रार्थना गर्नुहोस् अनि परमेश्वरको योजना अनुसारको जीवन जिउनुहोस् अनि परमेश्वर प्रतिको विश्वास र भक्तिमा आज्ञाकारी भएर अगाडि बढ्नुहोस् किनभने हाम्रो हृदयका सबै कुराहरू जान्नुहुने बुझ्नुहुने परमेश्वर नै हुनुहुन्छ अनि परमेश्वरले आफ्नो जनहरूको भलाइको निम्ति आफ्नो समयमा असल काम पनि गर्नुहुन्छ अनि कतिचोटि हामी आफ्नो निम्ति आफै काम गरिरहेका हुन्छौँ अगाडि बढिरहेका हुन्छौँ अनि ठेस खान्छौँ अनि भने जस्तो हुँदैन सोचे जस्तो हुँदैन अनि त्यहाँनिर समस्याहरू आउँछन् तर हामी चाहिँ ख्रिस्ट येशूलाई चिनेर विश्वास गरेका प्रभुका जनहरू भएको कारणले गर्दाखेरि हाम्रो इच्छा हाम्रो योजना सबै कुराहरू परमेश्वरमा राख्नुपर्छ अनि परमेश्वरमा आज्ञाकारी भएर जिउनुपर्छ अनि परमेश्वरले दिन प्रतिदिन आफ्नो जनहरूको जीवनमा असल काम गर्नुहुन्छ अनि मैले देखेको छु परिवार परिवारमा मण्डली मण्डलीमा टोलमा समाजमा जुन भाइ बहिनीहरू प्रभुमा आज्ञाकारी भएर अगाडि बढिराख्नु भएको छ ती भाइ बहिनीहरूको जीवनमा अनि यति अचम्मका कामहरू परमेश्वरले गर्नुभएको छ सोच्दै नसोचेको कुराहरू चिताउँदै नचिताएको कुराहरू कल्पनै गर्न नसकेको कुराहरू चाहिँ ती भाइ बहिनीहरूको जीवनमा परमेश्वरले काम गरिराख्नु भएको छ। जब परमेश्वरले काम गर्नुहुन्छ विभिन्न मानिसहरूको हृदयमा भएर काम गर्नुहुन्छ विभिन्न मानिसहरूद्वारा परमेश्वरले काम गर्नुहुन्छ विभिन्न घटनाहरूद्वारा पनि परमेश्वरले काम गर्नुहुन्छ जस्तै रुथको जीवनमा परमेश्वरले अचम्मको काम गर्नुभयो अनि कतिचोटि विभिन्न घटनाहरू घट्दाखेरि अनि विभिन्न किसिमका समस्याहरू आउँदाखेरि हामी निराश हुन्छौँ तर त्यही घटनाहरूद्वारा पनि त्यही समस्याहरूको बीचबाट पनि परमेश्वरले आफ्नो जनहरूको निम्ति असल काम गरिराख्नु भएको हुन्छ त्यो चाहिँ हामीले परमेश्वरको वचनबाट बुझ्ने प्रभुका जनहरू हुनुपर्छ। यसकारण संसारिक कुराभन्दा पनि आत्मिक कुरा चाहिँ प्रभुका जनहरूको निम्ति एकदमै महत्वपूर्ण छ। यसकारण हामी संसारिक जीवन जिउने होइन आत्मिक जीवन जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। जब हामी आत्मिक जीवन जिउँछौ परमेश्वरले हामी सबैको जीवनमा उहाँको समयमा असल काम गर्नु नै हुन्छ। म हाम्रा जवान भाइ बहिनीहरूलाई अनि एकभन्दा दुई असल कार्यक्रम सुनिराख्नु भएका सम्पूर्ण श्रोता जीवहरूलाई यही भन्न चाहन्छु कि परमेश्वरमा भरोसा राखेर जिउँ, परमेश्वरमा आज्ञाकारी भएर जिउँ, अनि परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। उहाँले हाम्रो जीवनमा, परिवारमा, मण्डलीमा, आफ्नो समयमा अचम्मका कामहरू गर्नुहुन्छ भन्दै आजको एकभन्दा दुई असल कार्यक्रम म यही राख्न चाहन्छु र बिदा हुन चाहन्छु। यहाँहरू सबैजनालाई फेरि पनि जय मसीह।
0: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवन साथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवन साथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवन साथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ राष्ट्रचित्र खड्काज्यू मोबाइल 9841450 97 9841450 97। र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह, सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तुता पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहने सम्पूर्ण प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र द्वय विजय सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खटेरा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ र महात्मा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, आनन्दित हुनुहोस्, रमाउनुहोस्, तर आफू मात्रै खुशी भएर पुग्दैन है भन्न चाहन्छु। श्रोता तपाईँ खुशी हुनुको रहस्य अरूलाई पनि सेयर गर्नुहोस्, तपाईँले जीवन जिउनुको भिन्नै मजा अनुभव गर्न सक्नुहुनेछ। तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण तपाईँको रेडियो तरंगमा आइसकेको छ। अबको एक घण्टासम्म म तपाईँसँग रहनेछु, ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा गीत संगीतहरू पनि राख्नेछु तपाईँको लागि। रेडियो छोडेर कतै नजानु होला है भन्न चाहन्छु। प्रिय श्रोता, थालनीमा एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एमपी खतिवडाको साथमा प्रविधिमा प्राविधिक द्वय सन्ध्या र विजयले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, तपाईँलाई मैले एउटा प्रश्न सोधेँ, तपाईँ कतातिर दौडिराख्नु भएको छ? एकैछिन पख्नुहोस् न, भन्नुहोस् न, तपाईँ कतातिर दौडिराख्नु भएको छ, कहाँ जानु लाग्नु भयो आज? मैले यात्राको कुरा गर्दैछु। यो केवल ऐतिहासिक यात्रा मात्र होइन, यो एउटा यस्तो सम्बन्धको यात्रा हो जुन यात्रा मानिसले आफूलाई आफ्नो जीवनमा एउटा यस्तो बिन्दुमा डोर्याइरहेको हुन्छ, अर्थात् मानिस यात्रा गरिरहेको हुन्छ जुन पापदेखि उद्धारसम्मको यात्रा, अर्थात् मृत्युबाट जीवनसम्मको यात्रा, अन्धकारबाट ज्योतितर्फको यात्रा। म आज हो यही विषयमा कुरा गरिरहेको छु। प्रत्येक मानिस कुनै न कुनै यात्रामा छ आजको यो दुनियाँमा। तपाईँ पनि पक्कै कुनै यात्रामा निस्किसक्नु भएको छ। प्रिय साथी, तपाईँ सायद धनको खोजीको यात्रामा हुनुहुन्छ होला, धन बटुल्दै हुनुहुन्छ होला, अनि तपाईँ पक्कै पनि सफलताको यात्रामा हुनुहुन्छ होला, सफलता खोज्दै हुनुहुन्छ होला, अनि तपाईँ नि तपाईँ पनि पक्कै शान्तिको यात्रामा निस्किनु भएको होला, शान्ति खोजिरहनु भएको होला। ए, तपाईँ पनि हुनुहुँदो रहेछ, तपाईँ पनि पक्कै कसैको प्रेमको खोजीको यात्रामा निस्किनु भएको होला। प्रिय मित्र, पवित्र शास्त्रले भन्दछ, परमेश्वरले मानिसको हृदयमा अनन्तताको भावना राखिदिनु भएको छ। खासमा मानिस केवल भौतिक वस्तुहरूले कहिले पनि सन्तुष्ट हुन सक्दैन, उसको आत्माले परमेश्वरलाई खोजिरहेको हुन्छ। एकजना महान व्यक्ति सन्त अगस्तिनले लेख्नुहुन्छ, हे प्रभु, तपाईँमा विश्राम नपाएसम्म हाम्रो हृदय अशान्त हुन्छ। यसर्थ मित्र, हाम्रो यात्रा जब शुरू हुन्छ, हामीले एउटा बुझ्नुपर्ने गहन र महत्वपूर्ण कुरा के छ भने, हामीलाई यात्रा गर्दै गर्दा हामी मानिसलाई के आधारभूत कुराहरू आवश्यकता हुन्छ, जस्तो कि मैले यात्रा गर्दै गर्दा मलाई सुरक्षा मिलिरहेको छ कि छैन, मैले के प्राप्तिको लागि मेरो यात्रालाई जारी राखिरहेको छु, अनि खासमा मैले यो यात्राको अर्थ कसरी बुझेको छु, अर्थात मैले कसरी अर्थ्याइरहेको छु मेरो जीवनको यात्रालाई। अब म तपाईँलाई एउटा यस्तो यात्रामा डोर्याउनलाई प्रयत्न गर्नेछु कि प्रिय मित्र, जब हामी एउटा आत्मिक यात्रामा जब निस्किन्छौं, जुन यात्रालाई हामी जब हामीलाई बनाउनुहुने सृष्टिकर्ताले आफ्नो उद्देश्य बमोजिम जसरी सृष्टि गर्नुभयो अनि हामीलाई हाम्रो जीवनमा जारी गर्नुपर्ने कुराहरूलाई प्रस्ट्याइदिनुभयो र परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको कारणले गर्दा हामी उहाँका स्वरूपमा सृजिएका मानिसहरू र ती मानिसहरू भएको कारणले गर्दा हामीले परमेश्वरलाई महिमा दिँदै परमेश्वरले गर्नुभएको कृपालाई सम्झिँदै हाम्रो धार्मिकताको यात्रा निरन्तर अगाडि बढाउनु पर्दछ प्रिय मित्र। तर मानिस मानिस हो, सदैव मानिसले आफूलाई नियन्त्रण गर्न सक्दैन। अदनको बगैंचामा जब खेल शुरू हुन्छ, मानिस परीक्षित हुन्छ, पापमा फस्दछ, पापको यात्रा अब त्यहाँबाट शुरू हुन्छ।
किनकि पवित्र शास्त्रले भन्दछ सबै मानिसले पाप गरेका छन्, एउटा यस्तो पनि मानिस छैन जसले पाप गरेको छैन। तर परमेश्वर महान परमेश्वर हुनुहुन्छ, पापको ज्याला अन्तत मृत्यु हो भन्ने कुरा स्पष्ट छ, तर परमेश्वरले भन्नुहुन्छ सित्तैको वरदान उहाँको अनन्तताको निम्ति प्रशस्त छ, अर्थात उहाँले दिने सित्तैको अनुग्रह हाम्रो निम्ति अनन्तताको लागि छ। परमेश्वरले संसारलाई प्रेम गर्नुभएको छ, पवित्र शास्त्रले यही भन्दछ, किनकि जब हामी यो यात्रामा अघि बढ्दछौं, अब हामीलाई एउटा यस्तो गन्तव्य हामीले थाहा गर्नुपर्दछ कि प्रिय मित्र, हामीलाई त्यो प्रेमपूर्ण बाटोमा कसले डोर्याउँछ, र त्यो प्रेमपूर्ण बाटो जसले हामीलाई अनन्तसम्म, जसको कुनै अन्त्य छैन, त्यो अनन्तताको बाटो हामीले अब निहाल्नु पर्दछ र त्यो बाटोमा हामी अघि बढ्नु पर्दछ। परमेश्वरले संसारलाई त प्रेम गर्नुभयो, तर के मानिसले त्यो प्रेमलाई बुझेका छन् त? के मानिसहरू त्यो यात्राको निम्ति तयार छन् त? के मानिसहरूले आफ्नो हृदयलाई त्यो यात्राको निम्ति तयार गरेर अगाडि बढाइरहेका छन् त? यो जटिल प्रश्न छ सम्पूर्ण मानव जातिको लागि। पवित्र शास्त्रले भन्दछ एउटा यस्तो बाटो हामीले खोज्नु छ प्रिय मित्र, त्यो बाटो चाहिँ ख्रिस्ट येशु हुनुहुन्छ, किनकि उहाँको वचनले भन्दछ बाटो सत्य र जीवनमा नै हुँ, र त्यो बाटो जब हामी पक्रिन्छौ अब हामीलाई धेरै चुनौतीहरू आउँदछन्, चुनौती कि संसारका कतिपय कुराहरू तपाईँको निम्ति बोझ बन्दछन्, संसारका कतिपय कुरा सशक्त रूपले तपाईँको विरूद्धमा उभिन्छन्, के तपाईँ ती चुनौतीहरूलाई सामना गर्दै त्यो यात्रा तय गर्न सक्नुहुन्छ? धेरैले आँट गर्दैनन्, कतिले आवेगमा आएर भनिहाल्छन् म यो यात्रालाई निरन्तरता दिन्छु, अर्थात् म यो यात्रालाई अगाडि बढाउँछु, तर प्रिय मित्र पश्चाताप बिना आध्यात्मिक यात्राको कदम कहिले पनि अगाडि बढ्दैन, यसर्थ पश्चातापको जरूरी छ। मानिस पश्चातापी हुन चाहँदैन किनभने मान्छे अहंकारले फुलेको हुन्छ, देयर इज इन्फ्लेटेड इगो इनसाइड ह्युमन बिइङ, बलुन जस्तो फुलेको इगो, त्यो बोकेर मानिसले हिँडेको कारणले गर्दा मानिस पश्चाताप गर्न हिचकिचाइरहेको हुन्छ। पश्चाताप भनेकै पहिलो कदम हो त्यो यात्राको निम्ति, किनभने यात्रा गर्नका निम्ति त पाइला चाल्नु पर्यो नि, तर मान्छे डराउँछ, अब यो पाइला चाल्नलाई त विश्वास गर्नु पर्यो, किनभने यो त उद्धारमा डोर्याउने पाइलो हो, कदम हो प्रिय मित्र, तर मान्छे नयाँ गरी जन्मनलाई डराउँछ। पवित्र शास्त्रले भन्दछ हरेक मानिस उद्धारको यात्रामा जानलाई नयाँ गरी जन्मिनु आवश्यक छ। विज्ञानले विभिन्न दृष्टिकोणले यसलाई व्याख्या गर्दछ, यद्यपि मानिसको मस्तिष्क, मानिसको भावना, मानिसको व्यवहार कतातर्फ निर्देशित हुन्छ, के कुराले उसलाई तानिरहेको हुन्छ, के कुराले गर्दा ऊ आफूलाई अगाडि बढाइरहेको हुन्छ र कुन कुराको निम्ति अगाडि बढाइरहेको हुन्छ, ध्यान, प्रार्थना, कृतज्ञता जसको सहारा लिएर मानिसले कदम अगाडि बढाइरहेको हुन्छ, या त मानिसले आफूलाई अन्य कुनै सोच विचारद्वारा नियन्त्रित गरेर अगाडि बढाइरहेको हुन्छ। जबसम्म मानिसको सकारात्मक सोच र सकारात्मक विचार अन्तरात्मामा प्रादुर्भाव हुँदैन तबसम्म सम्पूर्ण रूपले मानिसले सही यात्रा पहिचान गर्न सक्दैन, सही बाटो छुट्याउन सक्दैन र मानिस अन्धाधुन्धमा जिउन बाध्य हुन्छ। आज संसारका वैज्ञानिकहरूले एउटा यस्तो रिसर्च गरिरहेका छन् जुन रिसर्चले वास्तवमा मानिसलाई सही बाटोमा हिँड्नका निम्ति के कुराले अवरोध गरिरहेको छ त? खासमा विज्ञानले
त्यो बाटोलाई खण्डन गर्न सक्दैन जुन बाटो म नै हुँ भनेर ख्रिस्ट येशूले दावी गर्नुभएको छ। यो एउटा आध्यात्मिक बाटो भएको कारणले गर्दा विज्ञानले देखाउने ढुङ्गाल छापेर अलकत्र पोतिएको बाटो पक्कै होइन, किनकि मानिसले त त्यो यात्रा तय गर्नुपर्दछ जसद्वारा मानिसले परमेश्वरमा सम्बन्ध स्थापित गर्दै अनि उहाँलाई पछ्याउँदै पछ्याउँदै अनि जुन गन्तव्य परमेश्वरले तय गर्नुभएको छ मानिसहरूको निम्ति त्यो अन्तिम गन्तव्यमा जानलाई तयार हुनुपर्दछ। त्यसको निम्ति पवित्र आत्मामा विश्वास गर्नु जरूरी छ। पवित्र शास्त्रले बताउँदछ पवित्र आत्माले तपाईलाई अब पक्कै पनि त्यो ज्ञान र बुद्धि दिनुहुन्छ जसमा तपाईले आफूलाई परिवर्तन गर्ने एउटा टर्निङ पोइन्टमा तपाईँ पुग्नुहुन्छ। प्रिय मित्र, तपाईले परमेश्वरको आज्ञा पालन गर्नुहुन्छ अनि उहाँले दिएका विधि विधानहरूलाई अंगीकार गर्नुहुन्छ। सम्भवतः तपाईले बप्तिस्मा लिनुहुन्छ, तपाईले वचन अध्ययन गर्न थाल्नुहुन्छ, किनकि तपाईले त्यहाँबाट अवश्य पनि यो अनुभव गर्न थाल्नुहुन्छ कि अब तपाईको जीवनको नयाँ अध्याय शुरूआत भइसकेको छ। कतिपय मानिसहरूले हिजो आज असन्तुष्टि व्यक्त गरिरहेका हुन्छन् विभिन्न किसिमले, किनकि एउटा यात्रा तय गर्ने बिन्दु समाप्त भएको ती व्यक्तिहरूलाई महसुस हुन्छ। अगाडि केही पनि देख्दैन जब मानिस नि चारैतिर जब अन्धकार देख्छ नि अनि मानिसले जीवन केही होइन भनेर मानिस आफ्नो जीवनलाई समाप्ति गर्नतर्फ लाग्दछ। यस्ता घटना दिनै पछि हामी सुनिरहेका हुन्छौ। बडो दुःख लागेर आउँछ जब जब हामी यस्ता घटना सुन्छौं कि प्रिय मित्र, मानिस जब म अब असमर्थ छु, अब मबाट केही पनि हुँदैन, अब म केही गर्न सक्दिन, जब यो बिन्दुमा आइपुग्छ अनि मानिसले आफूलाई समाप्त गरिदिन्छ, आफ्नो आशालाई समाप्त गरिदिन्छ। त्यसैले आज धनी मानिस पनि सबै थोक भएर पनि आफ्नो यात्रालाई छोट्याएको हामी देख्दछौ। किन धनवान मानिसले आफ्नो यात्रा छोट्याउँछ? उसलाई नपुग्दो के छ? कतिपय प्रसिद्ध मानिसहरू जसले प्रसिद्धि कमाइसकेका हुन्छन्, एउटा नोबेल प्राइज विजेता आत्महत्या गर्छ, बडो दुःख लाग्ने कुरा। उसको चरम सफलता, उसले देखेको सपना पूरा भएको छ, सायद विश्वमा सर्वोत्कृष्ट मानिने पुरस्कार उसले हासिल गरेको छ, यद्यपि ऊ बाँच्न चाहँदैन। किन? किनकि उसमा खालीपन छ, अन्तर हृदयमा त्यो बाटो ब्लक भइसकेको छ। जब मानिसको बाटो ब्लक हुन्छ अनि मानिसले कहिले पनि त्यो बाटोलाई निरन्तर यात्रा गर्ने आँटै गर्न सक्दैन। प्रिय मित्र, त्यसैले हामी नियमित रूपले त्यो बाटोमा हिँड्नका निम्ति हाम्रो जीवनलाई यसरी परिवर्तन गर्नु जरूरी छ कि हर समय हामीले प्रार्थना सिद्धतामा अनि परमेश्वरको वचनलाई अंगीकार गर्दै अगाडि बढ्नु पर्दछ। मैले अघि पनि भनिसके, यो बाटो सबै मानिसले रोज्नु जरूरी छ, यसकारण कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्न बाटो चुकेका छन्। पवित्र शास्त्रले भन्दछ यही नै आध्यात्मिक यात्राको चरम बिन्दु हो, जहाँ हामी जब शुरूआत गर्छौं यहाँबाट, आफ्नो वास्तविक अवस्थालाई स्वीकार गर्छौं यहाँबाट, तब हाम्रो यात्राको थालनी साँच्चै नै परिपक्व यात्राको थालनी हुन्छ। परमेश्वरको राज्यलाई तपाईँले प्राथमिकतामा राख्नु पर्दछ, किनकि कुनै पनि एउटा दौड़ने यात्रीले अर्थात दौड़ने धावकले भनौं एउटा विनिङ पोइन्टलाई हेरेर दौड़िरहेको हुन्छ। वास्तविक यात्रा त्यो हुन्छ जब तपाई त्यो विजयको झण्डा नपुगेर तपाईँको यात्रालाई टुङ्ग्याउनुहुन्छ। प्रिय साथी,
धेरै साँच्चै नै परिपक्व यात्राको थालनी हुन्छ। परमेश्वरको राज्यलाई तपाईँले प्राथमिकतामा राख्नु पर्दछ, किनकि कुनै पनि एउटा दौड़ने यात्रीले अर्थात दौड़ने धावक

आध्यात्मिकताको बाटोहरू आध्यात्मिकताका बाटाहरू धेरै होलान्, तर क्रिश्चियन विश्वासको केन्द्रबिन्दु यो हो कि परमेश्वर स्वयं मानिसलाई खोज्दै आउनु भएको छ। यो चाहिँ एकदमै महत्वपूर्ण छ, किनकि वचनले भन्दछ हराएकोलाई खोज्न र बचाउन मानिसको पुत्र आएको। हामी अलमल्ल परेर हराउन सक्छौ जब हाम्रो निम्ति बाटो बन्द हुन्छ, कसले हाम्रो निम्ति त्यो ढोका उगारिदिन्छ, कसले हाम्रो निम्ति त्यो गेट खोलिदिन्छ ताकि हामी अगाडिको बाटोलाई देख्न सक्दछौ, त्यो परको बाटोलाई देख्न सक्दछौ। उद्धार मानिसको प्रयासले नहुने कारणले होला सायद परमेश्वर आफै आउनु परेको, नत्र भने त मानिसले आफ्नो बल बुता तागत धन सम्पत्ति सबै कुरा लगाएर त्यो यात्रा तय गरेको हुन सक्छ नि। त्यसैले उहाँको राज्यलाई जब हामी निशाना बनाउँछौ, परमेश्वरलाई सम्पूर्ण हृदयले प्रेम गर्दै जब हामी यो यात्रालाई निशाना बनाएर हामी हाम्रो यात्रालाई अगाडि बढाउँछौ, पक्कै पनि हाम्रो यात्रा निरन्तर अघि बढ्दै जान्छ। विश्वस्त हुनुहोस् प्रिय मित्र। फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्छु यता एकैछिन।

उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। प्रिय श्रोता, परमेश्वरले तपाईँ र मलाई ठूलो सम्मान दिनुभएको छ मानिसलाई। कसरी? उहाँले हामीलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ। यहाँभन्दा ठूलो मानिसको लागि के सम्मान हुन सक्छ? हामी केवल शरीर मात्र होइनौ, त्यसैले हामीमा आत्मा पनि छ। हामी परमेश्वरसँग सम्बन्ध राख्न सक्ने प्राणी हौ। सायदै मानिस बाहेक अरू प्राणीहरूले परमेश्वरसँग सम्बन्ध राख्नलाई कठिन हुन्छ होला जहाँसम्म, किनकि परमेश्वरले फुकिदिनुभएको श्वासद्वारा हामी जीवित प्राणीको रूपमा जिइरहेका छौं। प्रिय मित्र, त्यसैले उहाँको साथ र उहाँले देखाउनु भएको बाटो हाम्रो निम्ति अपरिहार्य छ। अब हामीले यसको निम्ति त पक्कै पनि विश्वास परमेश्वरमाथि राख्नु पर्दछ, किनभने बिना विश्वास परमेश्वरलाई प्रसन्न गर्नै सकिँदैन। पवित्र शास्त्रले यही भन्दछ, पवित्र जीवन नजिकन परमेश्वरलाई प्रसन्न तुल्याउनै सकिँदैन, यो पनि पवित्र शास्त्रले बताउँदछ। अहंकारमा जब हामी हिँड्न थाल्दछौ, अहंकारमा जिउन थाल्दछौ, हामीले परमेश्वरबाट अलग हुनु पर्दछ। इतिहासले त्यही बताएको छ। यदि तपाईँ प्रिय मित्र आफूलाई हराइरहेको महसुस गर्दै हुनुहुन्छ भने एउटा कुरा विचार गर्नुहोस्, तपाईँलाई परमेश्वरले कहिले पनि बिर्सिनु हुने छैन, बिर्सिनु भएकै छैन। यदि साँच्चै तपाईँ निराश हुनुभएको छ भने परमेश्वर नै तपाईँको लागि आशा बन्नुहुन्छ। यदि तपाईँ पापको बोझले थिचिएर यात्रा गर्न सकिराख्नु भएको छैन भने ख्रिस्टले तपाईँको निम्ति त्यो उद्धारको ढोका खोल्नु भइसकेको छ र तपाईँ त्यो ढोकाभित्र प्रवेश गरेर यात्रा गर्न सक्नुहुन्छ। त्यसैले जरूर सोध्नै पर्ने एउटा यस्तो प्रश्न छ कि म वास्तवमा के खोजिरहेको छु, मैले मेरो यात्रा अहिले कतातिर लगिरहेको छु, म कहाँ पुग्दैछु। यो हामीले निरन्तर परीक्षण गरिरहनु पर्ने कुरा हो। वास्तवमा मेरो यात्रा सही दिशातर्फ निर्देशित भइरहेको छ कि छैन, त्यो मैले जान्नु पर्दछ। जब हामी यो कुरा बुझ्दछौ कि हाम्रो यात्रालाई अल्मल्याउने एउटा यस्तो अन्धकारपूर्ण कार्य जसलाई मानिसले अवलम्बन गर्यो, पापलाई निम्त्यायो, पापले हाम्रा सम्पूर्ण हृदयका ती ज्योतिहरूलाई बन्द गरिदियो अनि हामीलाई बाध्य बनायो कि अब हाम्रो अगाडि कुनै यात्रा गर्ने त्यस्तो ठाउँ छैन। अनि जब मानिसले यो अनुभव गर्छ नि मेरो अब यात्रा गर्ने ठाउँ नै छैन, यात्राको अवधि नै अन्त्य भइसक्यो, हो त्यो विचलित अवस्थामा एकपटक तपाईँले यो सम्झिनुपर्ने हुन्छ कि तपाईँको सृष्टिकर्ता, तपाईँलाई जसले जीवन दिनुभयो र तपाईँले जब जीवनको उद्देश्य पहिचान गर्दै जाँदा तपाईँ जुन ठाउँमा हराएको महसुस गर्नुहुन्छ त्यही ठाउँबाट तपाईँले एउटा मार्ग प्राप्त गर्न सक्नुहुन्छ। यसले जसरी नै प्रभाव पारे पनि, पापले जसरी नै प्रभाव पारे पनि, तपाईँ आफूलाई नम्रतामा अनि पश्चातापी हृदय लिएर जब आफ्नो घमण्डलाई छोड्दै पवित्र आत्माको फल
बाट सेवन गर्न थाल्नुहुन्छ। पवित्र आत्माका फलहरू उन्नतशील रूपले तपाईँले जब जीवनमा फलाउन थाल्नुहुन्छ, पक्कै पनि तपाईँले आफूलाई नियन्त्रण गर्न थाल्नुहुन्छ। अनियन्त्रित बाटो हिँड्दा पनि ठक्कर खाने सम्भावना हुन्छ, त्यसैले जथाभावी दौड़नु पनि उचित हुँदैन। प्रिय मित्र, आज मानिसहरू कहाँ कहाँ दौड़ेका छैनन् तपाईँ एकैछिन सम्झिनुहोस् न, एकैछिन विचार गर्नुहोस् न। यसको निम्ति त तपाईँमा एक प्रकारको उद्देश्य हुनु पर्यो, आज्ञाकारिता हुनु पर्यो, विश्वास हुनु पर्यो। जब जल प्रलय हुनेवाला थियो, सबै कुरा डुबेर नष्ट हुनेवाला थियो, एउटा यस्तो बाटो तय भयो जसलाई एकजना व्यक्तिले मात्र अंगीकार गरे, अनि उनकै कारणले जो जो बच्न सफल भए र त्यो यात्रा फेरि लम्बियो। त्यही नै धेरैको जीवन कहानी समाप्त भयो, तर नुह त्यस्ता व्यक्ति हुनुभयो जसले त्यो समयमा परमेश्वरप्रति भरोसा राख्नुभयो, अनि जल प्रलयमा होमिँदै गर्दा पनि त्यो यात्रा जारी रह्यो, निरन्तर रह्यो, किनकि परमेश्वरले त्यो यात्रालाई निरन्तरता दिनुभयो। मानव अहंकारको यात्रा बाबेलको टावरमा भयो, जहाँ अहंकारले मानिसलाई तितरबितर बनायो, छरपष्ट बनायो, कतिलाई विनाशमा पुर्याइदियो। त्यस पछाडि एउटा विश्वासयोग्य पात्र अब्राहमको यात्रा, जुन यात्रा एउटा निसंकोच निसन्देह भरोसा राखेर रा गरिएको विश्वासको यात्रा थियो, अनि त्यही यात्राले एउटा यस्तो निरन्तरता दियो, अनि विभिन्न मानिसद्वारा यो यात्रालाई जारी राख्ने काम भइ नै रह्यो। दासत्वको बन्धनमा थिए मानिसहरू, छुटकाराको बिन्दु आयो, परमेश्वरले सशक्त व्यक्तिलाई चलाउनुभयो, अनि लाल समुद्र जस्तो भयावह समुद्रलाई सुक्खा जमीन जस्तो दुई भागमा बाँटेर उनीहरूलाई उद्धार गर्नुभयो। मरूभूमिमा अनगिन्ती मानिसहरूले कष्ट भोग्नु पर्यो त्यो यात्रा। पवित्र शास्त्रले भन्दछ एकदमै छोटो यात्रा थियो तर लम्बियो। लम्बिनुको पछाडिको कारण एउटै मात्र थियो, अनाज्ञाकारिता थियो। मानिसले परमेश्वरसँग विमुख भएर यात्रा गरिरहे। जब मानिसले एउटा प्रतिज्ञाको देशको यात्रा तय गरे, अनि प्रतिज्ञाको यात्रामा विभिन्न अवरोधहरू आए, तर परमेश्वरले सशक्त बनाउनुभयो, तिनीहरूलाई नै सशक्त बनाउनुभयो जसले दृढ विश्वासका साथ उहाँमा भरोसा राखे, किनकि उनीहरूलाई स्पष्ट थाहा थियो हाम्रो यात्रालाई अगुवाई गर्ने चाहिँ सर्वशक्तिमान परमप्रभु परमेश्वर हुनुहुन्छ। यही निश्चयताले उनीहरूलाई निरन्तर डोर्याइरह्यो। त्यो यात्रा कठिन थियो, विभिन्न किसिमका परीक्षाहरू आएका थिए त्यो समयमा, र अहिले हाम्रो जीवनमा पनि त्यही भइरहेको हुन्छ प्रिय मित्र। तर हामी कतिको धैर्यतामा अगाडि बढ़िरहेका छौं, कतिको धैर्यता साथ हाम्रो यात्रालाई जारी गरिरहेका छौं। जब दुःख कष्ट आउँछ, अभाव भोक रोग आउँछ, के हामीले हाम्रो यात्रालाई उहाँसँगै भएर यात्रा गरिरहने निर्णय गर्छौं कि हामी उहाँलाई सरापेर हामी बाटो बदल्ने निर्णय गर्छौं? त्यसैले कृतज्ञता साथ यदि हामी आनन्द मनाउँदै प्रभुमा आनन्द गर्दै, पावलले भन्नुभए जस्तै, जब यात्रालाई अगाडि बढ़ाउँछौ भने तपाई र मेरो चिन्ताको लेखाजोखा अर्थात त्यो बोझ परमेश्वरले बोकिदिन्छु है पनि भन्नुभएको छ।
हाम्रो चिन्ता त शेयर गरिदिन्छु भन्ने परमेश्वर, हाम्रा कष्टहरूलाई आफै लिदिने परमेश्वर, हाम्रा अपराधहरूलाई क्षमा दिने परमेश्वर, अब उहाँसँगको यात्रा पक्कै पनि सुन्दर नहुने त कुरै छैन। प्रिय मित्र, हामीले विभिन्न यात्राहरू देख्दछौ पवित्र शास्त्रमा, आराधनाको यात्रा, सुलेमन राजाको बुद्धिको यात्रालाई तपाईँले विचार गर्न सक्नुहुन्छ, विभिन्न राज्य विभाजन आएका कुराहरूलाई तपाईँले अध्ययन गर्न सक्नुहुन्छ, अनि मानिसहरूमा आएको चेतना, अनि मानिसहरूसँग हराउँदै गएको चेतना, निर्वासनको यात्रा, एउटा दृढताको यात्रा, दानियलले देखाउनु भएको विश्वासको यात्रा, अनि मानिसहरूले एकदमै दृढतापूर्वक पर्खिरहेको मसीहको प्रतिज्ञाको यात्रा, ख्रिस्ट जन्मिनुको यात्रा, अनि ख्रिस्टसँगै अब स्वर्गीय राज्यलाई चिन्ने र स्वर्गीय राज्यको निम्ति तयार हुने र स्वर्गीय राज्यमा जानका निम्ति नयाँ जीवनसहित विजयको यात्रा थालनी गर्ने कुरासम्म हामी जहिले तहिले मनन गर्न भुल्नु हुँदैन। प्रिय मित्र, परमेश्वरले नै दिन दुखीको सहायता गर्नुहुन्छ, परमेश्वरले नै हामीलाई एउटा नयाँ जीवनको यात्रामा डोर्याउनुहुन्छ। जब हामी देख्दछौ पावलले विभिन्न ठाउँमा यात्रा गर्नुभयो, शरीरद्वारा यात्रा गर्नुभयो, एउटै मात्र उद्देश्य यो थियो कि पावलले गर्नुभएको यात्राद्वारा मानिस त्यो यात्रामा जोडिन सकुन् जुन अनन्तको यात्रामा डोर्याउने एउटा समग्र रूपमा बाटो साबित होस्। यसको निम्ति धर्मी ठहरिनु जरूरी छ, विश्वासी बन्नु जरूरी छ, पवित्रीकरणको जरूरी छ, र परमेश्वरले गर्नुभएको प्रतिज्ञा बमोजिम त्यो अनन्तको यात्रा, जहाँ नयाँ आकाश र नयाँ पृथ्वी हुनेछ, त्यहाँसम्मको यात्रा तपाईँ र मैले तय गर्नुपर्ने हुन्छ। तर बीच बीचमा हामीसँग विभिन्न प्रकारका परीक्षाहरू, विभिन्न प्रकारका हामीले गर्नुपर्ने आत्मिक युद्धहरू, जसमा हामी बलवान भएर सशक्त भएर अगाडि बढ्नु पर्दछ। जब हामी क्रोधमा लिप्त हुन्छौं, जब हामी दुष्टतामा जिउन थाल्दछौ, जब हामी हाम्रै बुद्धिमा भरोसा राख्दछौ, हाम्रो बाटो टुङ्गिन्छ प्रियभित्र। तर जब हामी बुद्धिको लागि परमेश्वरलाई खोज्छौ अनि परमेश्वरसँग नै म यात्रा गर्छु भनेर निर्णय गर्छौ, अब पक्कै पनि परमेश्वरले भन्नुहुन्छ म तिमीहरूलाई कहिले त्याग्दिन, कहिले छोड्दिन, कहिले छोड्दिन, कहिले त्याग्दिन भनेर भन्नु हुने परमेश्वर विश्वासयोग्य, भरोसायोग्य हुनुहुन्छ। पवित्र शास्त्रले हामीलाई यही बताउँदछ। यदि हामीले अनगिन्ती ती पात्रहरूलाई जसलाई नजिकबाट निहाल्न कोसिस गर्यौं भने पवित्र शास्त्रमा साँच्चै नै परमेश्वरले हर समय साथ दिइराख्नु भएको छ, हर समय सिकाइराख्नु भएको छ, हर समय भनिराख्नु भएको छ, किनभने उहाँको इच्छा खोजी गर्नेहरूलाई स्वर्गीय राज्यको यात्रामा परमेश्वरले निरन्तर तानी नै रहनुहुन्छ। त्यसैले उहाँको इच्छालाई हामीले खोज्नका लागि हाम्रो एकता, हाम्रो संगति त्यो निरन्तर हुनुपर्दछ, किनकि संगतिले हामीलाई उहाँ परमेश्वरको नजिक जान, उहाँको वचनप्रति सचेत हुन र उहाँको महिमा गर्न हामीलाई उत्साह दिँदछ, अनि त्यही उत्साहलाई लिएर हामी मजाले जिउन सक्दछौ, बाँच्न सक्दछौ। हामी संसारको ज्योति भएर जिउनु पर्दछ, परमेश्वरको वचनले भन्दछ। त्यो ज्योति भनेको फेरि बाटो देखाउनका निम्ति हो, एउटा यस्तो ज्योति जुन ज्योतिले मात्र अन्धकारलाई फाड्दछ, अनि एउटा सिद्ध बाटो यो है भनेर देख्नलाई
हेर्नलाई चिन्नलाई मद्दत गर्दछ। नुन जस्तै स्वादिष्ट बन्नु पर्दछ, किनकि त्यो स्वादिष्ट भोजन नुनले बनाए जस्तै तपाईँको पवित्रीकरणले तपाईँलाई त्यही प्रकारको व्यक्ति बनाउँछ, ताकि तपाईँले जुन कुरा परमेश्वरको बारेमा बताउनुहुन्छ स्वादिष्ट रूपले मानिसहरूले ग्रहण गर्दछन्, र तपाईँले बताउँदै गर्नुभएको बाटो जुन परमेश्वरलाई भेट्न लायक छ त्यो बाटोमा हिँड्न आफूलाई तयार गर्छन्। प्रिय मित्र, तपाईँसँग परमेश्वरले यात्रालाई कसरी सफल बनाउनु पर्छ भनेर विभिन्न प्रकारका हात हतियारहरू दिनुभएको छ। त्यति मात्र होइन, तपाईँलाई विभिन्न किसिमका दान वरदानहरू दिनुभएको छ। ती सबै कुरालाई तपाईँले पहिचान गर्नुपर्ने हुन्छ अनि भरमगदुर तिनीहरूलाई प्रयोग गर्नुपर्ने हुन्छ, ताकि तपाईँको यात्रा जब जब कठिन हुन्छ तिनै हात हतियारहरूलाई तपाईँले प्रयोग गर्न सक्नुहुन्छ अनि तपाईँले आफूलाई निरन्तर अगाडि बढाइरहन सक्नुहुन्छ। यसको निम्ति तपाईँ र म अनन्तसम्म स्थिर रहन जरूरी छ। प्रिय मित्र, अनन्तसम्म स्थिर यसकारण रहनु पर्दछ, हामी विचलित भयौं भने त हामी मार्ग बदलिहाल्छौं नि, अनि जब मार्ग बदल्छौं र हामीले छानेको मार्ग कुनै एउटा गन्तव्यमा पुगेर टुङ्गिन सक्छ अनि फेरि हामी अलमल्ल पर्न सक्दछौ। कोही कोही बेला काग चाहिँ माथि माथि उड्छ अरे क्या मित्र, अनि जब कुहिरो भित्र पस्छ ऊ अलमल्ल पर्छ, बाटो हराउँछ, अनि कता कता त्यही समयमा ऊ आफ्नो जीवनलाई समाप्त गर्न पनि बाध्य हुन सक्छ, अर्थात ऊ हराएको हराई पनि हुन सक्छ। त्यसैले हामी त्यसरी रुमल्लिने बाटोलाई कहिले पनि छानेर अगाडि बढ्नु हुँदैन। फेरि पनि अर्को एउटा समधुर गीत तपाईँको निम्ति राख्छु एकैछिन।

0: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। श्रोता, म एउटा यस्तो सुन्दर यात्राको कुरा गरिरहेको छु कि त्यो हाम्रो यात्रा हाम्रो जीवनको शुरूआतबाट थालनी भएर अनन्त परमेश्वरमा जाने यात्राको कुरा गरिरहेको छु। एक दिन एक यात्रुले एउटा अनौठो बाटोको खोजी गर्छ। गाउँका धेरै मानिसहरू उसलाई भन्छन्, त्यो बाटो त एकदमै साँगुरो छ, उकालो छ, कहीँ कहीँ त ढुङ्गै ढुङ्गा मात्रै छ, कतै कतै काँडै काँडाले भरिएको छ, त्यहाँ हिँड्न कहाँ सजिलो छ र। तर केही वृद्ध अनुभवी यात्रुहरूले भन्छन्, त्यही बाटोको अन्त्यमा जीवन शान्ति र अनन्त आनन्दको एउटा सुन्दर सहर छ। शुरूमा सुनेर यात्रु त केही डराउँछ, तर ती वृद्धहरूले भनेको एउटा वाक्यांशलाई उसले विचार गर्छ, मनन गर्छ, त्यही बाटोको अन्त्यमा जीवन शान्ति र अनन्तको आनन्दको एउटा सहर छ। यात्रु डर राखे तापनि उसले यात्रा जारी राख्ने विचार गर्छ। शुरूमा बाटो निकै रमाइलो अनुभव गर्छ, हरिया रूखहरू, चराचुरुङ्गीको मिठो स्वर, चिसो हावा र फूलहरूको सुगन्धले उसको मन आनन्दित बनाएको हुन्छ। उसले सोच्छ, यात्रा त सजिलै रहेछ त, तर केही समयपछि बाटो साँगुरो हुँदै हुँदै जान्छ, उकालो आउँछ, पैतालामा ढुङ्गाले छेड्न थाल्छ, काँडाहरू बिझ्न थाल्छन्, लुगा च्यातिन थाल्छ काँडाहरूमा अल्झेर, थकान बढ्न थाल्छ, कोही कोही बेला त उसलाई लाग्छ अब फर्केर पुरानै बाटो लाग्नु पर्यो। त्यही बेला उसले बाटोको किनारमा एउटा सानो ढुङ्गामा लेखिएको एउटा सन्देशलाई पढ्दछ। लेखिएको हुन्छ, हिम्मत नहार, अन्त्यको महिमा आजको दुःख भन्दा धेरै महान हुन्छ। त्यसले उसको मनमा नयाँ साहस भरिदिन्छ त्यो वाक्यांशले। अलि पर पुगेपछि उसले धेरै यात्रुलाई बाटो छोडेर फराकिलो सड़कतर्फ लागेको देख्छ। फराकिलो बाटोतर्फ नाचगान, मनोरञ्जन, क्षणिक रमाइलो पनि उसले देख्छ। उनीहरूले उसलाई पनि बोलाएर भन्छन्, यता आऊ, किन दुःखको बाटोतिर लाग्छौ। तर उसले सम्झिन्छ कि त्यो फराकिलो बाटोको अन्त्य विनाशमा हुन्छ, जबकि साँगुरो बाटोले जीवनतर्फ डोर्याउँछ। उसले आफ्नो यात्रालाई अब जारी राख्ने अठोट गर्छ। रात पर्छ, अँध्यारोले बाटो छोप्छ, कहीँ कोही पनि देखिँदैन, अन्धकारै अन्धकार हुन्छ। त्यही बेला एकजना मार्गदर्शक आइरहेको त्यो व्यक्तिले अनुभव गर्छ। उक्त व्यक्तिको हातमा उज्यालो बत्ती उसले देख्दछ, अनि त्यो व्यक्तिले त्यो यात्रुलाई भन्दछ, नडराओ, यो बत्तीले तिमीलाई सही बाटो देखाउनेछ, तिम्रो पाइला यही बत्तीको उज्यालोले तिमीलाई गन्तव्यमा पुग्न मद्दत गर्नेछ। यात्रुले त्यो उज्यालो पछ्याउन थाल्छ, हरेक पाइलामा उसले सुरक्षित महसुस गर्दै जान्छ। कोही बेला आँधी चलेको अनुभव हुन्छ, कोही बेला पानी परेको हुन्छ, तर जो बाटो देखाउने व्यक्ति छ त्यो व्यक्तिले सधैँ साथ दिइरहेको त्यो मानिसले अनुभव गर्छ। धेरै दिनपछि ऊ एउटा अग्लो डाँडाको टुप्पोमा पुग्छ। त्यहाँबाट उसले एउटा टाढा उज्यालो सहर देख्छ, जुन सहर सुन जस्तै चम्कने हुन्छ, अनि आनन्दले भरिएका मानिसहरू, आँसु नभएको संसार, मृत्यु नभएको जीवन उसले त्यहाँ देख्छ। अनि जो बाटो देखाउने व्यक्ति, मुस्कुराउँदै त्यो व्यक्तिले भन्छ, यही तिम्रो गन्तव्य हो, तिम्रो यात्रा कठिन थियो तर तिमीले गरेको यात्रा व्यर्थ थिएन। त्यसपछि यात्रुले पछाडि फर्केर हेर्छ, बाटोको ढुङ्गा, काँडा, आँसु, संघर्षहरू अब उसलाई कति पनि बोझ लाग्दैन।
1: शक्ति सबै उसको चरित्रद्वारा उसले खेपेर उसलाई ती सबै कुराले बलियो हुनलाई मद्दत गरेका थिए। उसको विश्वासको गहिराई तिनीहरूले जाँचेका थिए। प्रिय मित्र, यो कथा हाम्रो जीवनको कथा हुन सक्छ। साँगुरो बाटो भनेको परमेश्वरको मार्गमा हिँड्ने बाटो हो। काँडाहरू परीक्षा हुन्, ढुङ्गाहरू जीवनका चुनौती हुन्, आँधी बेरीहरू दुःखका दिनहरू हुन्, तर मार्ग देखाउने त्यो ज्योति ख्रिष्ट हुनुहुन्छ। उज्यालो बत्ती परमेश्वरको वचन हो र उज्यालो शहर परमेश्वरको अनन्त राज्य हो। त्यसैले ख्रिष्ट येशूले भन्नुभयो, साँगुरो ढोका बाटोभित्र पस, किनकि विनाशतर्फ लैजाने ढोका फराकिलो छ र बाटो चौडा छ, तर जीवनतर्फ लैजाने ढोका साँगुरो छ, बाटो कठिन छ, तर त्यहाँ अनन्त जीवन छ। त्यसैले प्रिय मित्र, अब हामी कुन बाटो छान्ने हो त्यो हाम्रो निम्ति एकदमै निर्णय लिने समय हो। त्यसैले हामीले असल निर्णय लिन सकौं र असल बाटो पहिचान गरेर हाम्रो यात्रालाई अगाडि बढाउन सकौं। आजको सन्देश मार्फत म तपाईसँग यही कुरा बताउन चाहन्छु। यात्रा तय गर्दै गर्दा तपाईँले सही बाटो चुन्न कहिले पनि नभुल्नु भएको होस्। अब भने म कार्यक्रमको अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बीट मार्न अघि आजको कार्यक्रम सुनेर तपाईँले साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद भन्न चाहन्छु र प्राविधिक मित्रद्वय विजय सन्ध्यालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र प्रिय मित्र, तपाईँलाई आजको कार्यक्रम सुनेर कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई पत्राचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर 01477075 रहेको छ भने व्यक्तिगत रूपमा 9840804343 सम्पर्क गरेर मसँग कुराकानी पनि गर्न सक्नुहुन्छ। र प्रिय श्रोता, पुनः एकचोटि तपाईँले मलाई सुनेर साथ दिनुभएकोमा फेरि पनि तपाईँलाई धन्यवाद भन्दै गड ब्लेस यू अल। अब भन्छु छुटौं।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्,
5: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
6: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
5: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
6: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
5: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
6: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
5: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
6: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
5: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
6: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
5: सम्पर्क नम्बर
6: मोबाइल 98।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
2: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
3: गुड न्यूज एफएम 105.1।
4: ए साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना।

हेलो माई लिटल फ्रेन्ड्स, गुनिज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर बसिरहनु भएका मेरा सम्पूर्ण श्रोता, अभिभावक र मेरा प्यारा प्यारा साना भाइ बहिनीहरूलाई जय मसी। आज पनि कार्यक्रम साना पाइला लिएर म प्रस्तुत सन्ध्या तपाईँहरूको बीचमा उपस्थित भइसकेको छु र विशेष गरी कार्यक्रम साना पाइलामा हामी हाम्रा साना नानीहरूलाई परमेश्वरमा उनीहरूलाई कसरी हुर्काउने र अभिभावक साथै मण्डलीको जिम्मेवारीहरू के कस्ता रहन्छन् भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौं र कहिलेकाहीँ चाहिँ हाम्रा साना साना भाइ बहिनीहरूसँगको कुराकानीहरू पनि यहाँहरूको बीचमा राख्ने गर्दछौं र पवित्र बाइबलबाट हाम्रा साना नानीहरूलाई बुझ्न सक्ने गरी हामी कथा वाचनहरू पनि तपाईँहरूको बीचमा लिएर आउने गर्दछौ। र आज पनि म साना साना भाइ बहिनीहरू जो जतिले यो कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूको बीचमा आज एउटा प्रभु येशू ख्रीष्टले भन्नुभएको दृष्टान्त लिएर आएकी छु र हाम्रो दृष्टान्त रहेको छ हराएको भेडा। यसको मतलब चाहिँ के भने प्रभु येशू ख्रीष्टले हामी सबैलाई माया गर्नुहुन्छ, विशेष गरी हाम्रा साना नानीहरूलाई असाध्यै प्रेम गर्नुहुन्छ भन्ने विषयमा हामी तपाईँहरूको बीचमा कुराकानीहरू गर्ने नै छौ। र कथा सुन्नुभन्दा अगाडि यहाँहरूको बीचमा राख्न चाहन्छु एउटा मिठो गीत।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु। अब ढिला नगरीकन हामी कथा सुन्नतिर लागौँ है त साथीहरू।
1: धेरै वर्ष अगाडि एउटा गाउँमा गोठालो बस्थे। उनको जिम्मामा 100 भेडाहरू थिए। हरेक बिहान गोठालोले आफ्ना भेडाहरूलाई हरियो घाँस भएको ठाउँमा लैजान्थे। उनले सबै भेडाहरूको राम्ररी ख्याल राख्थे। 1, 2, 3 भनेर उनी बेलुका भेडाहरू गन्ने गर्थे। एक दिन एउटा सानो भेडा निकै जिज्ञासु भयो, त्यो पहाड़को पछाडि के होला, त्यो फूल कति राम्रा छन्। भेडा बिस्तारै आफ्नो समूहबाट टाढा गयो। सुरुमा उसलाई रमाइलो लाग्यो, वाह म त स्वतन्त्र छु। तर केही समयपछि उसले वरिपरि हेर्यो, अरे मेरा साथीहरू कहाँ गए, मेरो गोठालो कहाँ हुनुहुन्छ। तर अब ऊ एक्लो भइसकेको थियो। हावा बेसरी चढ्न लाग्यो र जंगलमा आवाजहरू आउन थाले। सानो भेडा साह्रै डरायो। ऊ जोर जोरले चिच्याउन थाल्यो, तर कसैले सुनेन। उता गोठालोले बेलुका भेडाहरू गन्न लागे। 97, 98, 99 उनी रोकिए। ए एउटा भेडा त हराएछ। उनले सोचेनन् कि 99 त छन्, एउटा हराए पनि के फरक पर्छ र भनेर। होइन, किनकि उनको लागि हरेक भेडा उत्तिकै महत्वपूर्ण थियो। त्यसैले उनले 99 भेडालाई सुरक्षित ठाउँमा राखे र हराएको भेडा खोज्न निस्किए। उनी पहाडहरू तिर भएर गए। सानो भेडा तिमी कता छौ, उनी खोल्सामा पनि गए। सानो भेडा तिमी कता छौ, उनले झाडीहरूमा पनि हेरे। अन्तत टाढाबाट एउटा कमजोर आवाज आयो, भेडा कराउँदै गरेको आवाज। गोठालो दौडिए र त्यहाँ एउटा सानो भेडा काँडामा अल्झिरहेको देखे। त्यो भेडा उनकै थियो जो चाहिँ उनीबाट छुट्टिएर हराएको थियो। जब उनले त्यो भेडालाई देखे तब गोठालो रिसाएनन्। तिमी किन हरायौ, किन छुट्टियौ भनेर उनले गनगन गरेर कराएनन्। बरु उनले त भेडालाई मायाले उठाए र आफ्नो काँधमा राखे र खुसी हुँदै घर फर्किए। घर पुगेपछि उनले साथीहरूलाई बोलाए र आउनुहोस् मसँग खुसी मनाउनुहोस् किनकि मैले आज मेरो हराएको भेडा भेट्टाएको छु भने खुसी मनाउन लागे। यो खबरले सबैजना खुसी भए। उनले सबै आफ्ना आफन्तहरूलाई आफ्ना साथीभाइहरूलाई भोज दिए, त्यहाँ गीत गायो र सबैले रमाहट गरे।

मलाई आशा छ यो कथा सुनिसकेपछि तपाईँ सबैजना आशिषित हुनुभयो, किनभने म आफै पनि धेरै आशिषित भएको छु र मेरा साना साना भाइ बहिनीहरूलाई म केही प्रश्नहरू राख्न चाहन्छु। तपाईँहरू सबैजनाले यो प्रश्नको उत्तर चाहिँ आफ्नो बाबा मामुलाई सुनाउनु होला पनि भन्न चाहन्छु। र प्रश्न रहेको छ कि साना भाइ बहिनीहरू, तपाईँहरूले कहिले बाछु बिराउनु भएको छ? जसरी भेडाले बाटो बिराएर अर्कै ठाउँतिर जानुभयो र उहाँ हराउनु भयो, कि तपाईँहरू पनि कहिले हराउनु भएको छ त्यसरी? अर्को प्रश्न चाहिँ रहेको छ, के समयको लागि तपाईँ आफ्नो आमा बाबाबाट टाढा हुनुभयो भने तपाईँहरूलाई कस्तो लाग्छ? र तेस्रो प्रश्न पनि म तपाईँहरूको बीचमा राख्न चाहन्छु, कसैले तपाईँलाई खोज्न आए भने कस्तो लाग्छ? साथीहरू, मैले पनि एकचोटि बाटो बिर्सेको थिएँ। मामुसँग बजार जाँदाखेरि म पनि त्यही बाटोमै कता कता कता भिडमा हराए। अनि म त त्यति बेला यस्तो धेरै डराएको थिएँ होइन, म त ला अब कसैलाई भेट्दैन कि, ला मलाई त भेटाउनु हुँदैन कि भनेर म त त्यहीँ रुन थालेको थिएँ। तर कता कता मामुले देख्नु भएर मलाई फेरि समात्नु भयो, अनि मैले मामुलाई भेटिसकेपछि म यति खुसी भएँ, अनि मैले आफूलाई यति धेरै सेफ फिल गरेँ। अनि त्यो बेलादेखि चाहिँ तपाईँहरू जस्तै सानो बेलामा म बजार जाँदाखेरि कहिले पनि आफ्नो बाबा मम्मीको हात चाहिँ छोडिनँ है। तपाईँहरूले पनि यसरी नै आफ्नो बाबा मम्मी सँगै रहनुपर्छ र तपाईँले यीशु ख्रीष्टलाई आफ्नो साथमा लिएर हिँड्नु भयो भने चाहिँ तपाईँहरू हराउनु हुँदैन, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ है। अनि त्यति बेला मामु आउनु भएर मलाई समात्नु भएपछि म धेरै खुसी भएको थिएँ। अनि यस्तै गरेर हामी पनि परमेश्वरबाट टाढा जानु हुँदैन, केही गरी हामी प्रभु यीशुबाट टाढा गयौँ भने चाहिँ हामी हराउन पनि सक्छौँ। अहिले धेरै हाम्रा टिनेजर भाइ बहिनीहरू संसारमा हराइरहनु भएको छ, उहाँहरूले बाबा मम्मीले भनेको नमान्ने, बाइबलको आज्ञाहरूलाई नमान्ने, प्रभु यीशु ख्रीष्टलाई त्याग्ने, त्यस्ता कुराहरूले गर्दाखेरि चाहिँ उहाँहरू एकदमै रङ ट्र्याकमा गइरहनु भएको छ। त्यसैले परमेश्वरको वचनलाई हामीले सधैँभरि मनन गरेर उहाँको वचन चाहिँ हामीले हाम्रो हृदयमा लिएर हिँड्नु पर्दछ। प्रभु यीशु ख्रीष्टलाई चाहिँ हामी सँगै लिएर हिँड्नु चाहिँ एकदमै महत्वपूर्ण छ। जसरी त्यो भेडाले चाहिँ आफ्नो बगाललाई गोठालोलाई छोडेर ऊ चाहिँ के रहेछ भनेर बाहिरको संसारमा लाग्दाखेरि ऊ हराएको थियो होइन, आज त्यस्तै हाम्रो जीवनमा पनि हुन सक्दछ। जब जब हामीले प्रभु यीशु ख्रीष्टलाई छोड्दछौँ, जब जब उहाँबाट हामी टाढिन्छौँ, जब जब हामी प्रार्थना गर्दैनौँ, त्यति बेला चाहिँ हामी के हुन सक्छौँ? हराउन सक्छौँ। त्यसैले प्रभु यीशुको वचन चाहिँ सबैभरि हामीले मनन गर्नु पर्दछ है भाइ बहिनीहरू। अनि अघि हामीले सुनेको कथा छ नि जुन हराएको भेडा, त्यो कथा चाहिँ यीशु ख्रीष्टले केवल भेडाको लागि मात्रै भन्नुभएका होइन है। यीशु ख्रीष्टले हाम्रो गोठालो हुनुहुन्छ अनि हामी चाहिँ उहाँहरूको भेडा हौ। त्यसैले प्रभु यीशुले चाहिँ त्यो हामीलाई पनि भन्नुभएको हो। यो कुराहरू चाहिँ हामीले बुझ्न एकदमै जरुरत छ है। कहिलेकाहीँ चाहिँ हामीले के गर्दछौँ भने आफ्ना आमा बुवाहरूलाई झुट बोल्छौँ होइन, आमा बुबाको कुरा मान्दैनौँ, अनि कहिलेकाहीँ चाहिँ हामी रिसाउँछौँ, अनि कहिलेकाहीँ चाहिँ हामी गलत बाटोमा पनि जान्छौँ। तर प्रभु यीशुले हामीलाई छोड्नु हुँदैन है। उहाँले चाहिँ हामीलाई के गर्नुहुन्छ, सधैँ खोजिरहनुहुन्छ र उहाँले हामीलाई भन्नुहुन्छ, तिमी चाहिँ मेरो प्रिय बच्चा हौ, मेरो सन्तान हो होइन, म तिमीलाई असाध्यै माया गर्छु भनेर प्रभु यीशुले चाहिँ हामीलाई भन्नुहुन्छ। जब हामी यीशु कहाँ फर्कन्छौँ होइन, जब जब हामी झुट बोल्न छोड्छौँ, जब जब हामी बदमास हुन छोड्छौँ, जब हामी आफ्नो बाबा मम्मीलाई माया गर्छौँ होइन, उहाँहरूको आज्ञा पालन गर्दछौँ भने चाहिँ हामी चाहिँ प्रभु यीशु ख्रीष्टमा फर्किएको हुने रहेछ होइन। जब जब हामी प्रभु यीशु कहाँ फर्कन्छौँ, अनि त्यो चाहिँ हाम्रो यहाँ संसारमा मात्रै खुसी नभएर प्रभु यीशु ख्रीष्ट स्वर्गमा पनि खुसी हुनुहुँदो रहेछ। यदि हामी गलत बाटोमा हिँडिरहेका छौँ तर प्रभु यीशुमा फर्क्यौँ भने चाहिँ उहाँले स्वर्गमा पनि उहाँले चाहिँ खुसी मनाउनु हुँदो रहेछ है। र आजको कथाबाट हामीले बुझ्नुपर्ने मुख्य कुराहरू चाहिँ के हो भने, प्रभु यीशु ख्रीष्टले चाहिँ हामी हरेकलाई धेरै माया गर्नुहुन्छ, विशेष गरी हाम्रा साना साना भाइ बहिनीहरूलाई असाध्यै प्रेम गर्नुहुन्छ होइन। तपाईँहरू सानो भए पनि प्रभु यीशु ख्रीष्टको लागि चाहिँ एकदमै बहुमूल्य हुनुहुन्छ। अनि अर्को कुरा चाहिँ यीशुले हराएकाहरूलाई खोज्नुहुन्छ। कहिलेकाहीँ हामीले गल्ती गरे पनि उहाँले चाहिँ हामीलाई के गर्नु हुँदैन रहेछ, त्याग्नु हुँदैन रहेछ। तर हामी पश्चाताप गरेर प्रभु यीशुको नजिक फर्किनु चाहिँ एकदमै धेरै महत्वपूर्ण छ। अनि प्रभु यीशु कहाँ फर्किँदा चाहिँ के हुने रहेछ त, स्वर्गमा पनि खुसी मनाइने रहेछ, किनकि परमेश्वरले हामीलाई सधैँ स्वागत गर्न चाहिँ उहाँ चाहिँ के हुनुहुन्छ, तयार हुनुहुन्छ। यो कुराहरू चाहिँ हामीले बिर्सनु हुँदैन। र आज जति पनि कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएका हाम्रा साना साना भाइ बहिनीहरूलाई चाहिँ म एउटा भर्स दिन चाहन्छु, त्यो चाहिँ रहेको छ लुका 19:10। यो पद चाहिँ तपाईँहरू सबैजनाले
पढेर आफ्नो बाबा मामुलाई सुनाउनु है त। अनि त्यहाँ चाहिँ के भनेर लेखेको छ भने, मानिसको पुत्र हराएकोलाई खोज्न र बचाउन आएको। आमेन। यो कुराबाट चाहिँ हामी के बुझ्दछौँ भने, यदि हामी हरायौं भने, हामी कतै अलमल्यौं भने, परमेश्वरले चाहिँ हामीलाई खोज्नु हुँदो रहेछ, किनकि प्रभु यीशु ख्रीष्ट चाहिँ हामीलाई बचाउन आउनु भएको। यो कुराहरू चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन है। आज हामीले प्रस्तुत गरेको कथाबाट तपाईँहरू सबैजना धेरै आशिषित हुनुभएको छ। यदि कोही हराइरहनु भएको छ भने चाहिँ परमेश्वरतिर फर्किनुहोस् र उहाँलाई नत्याग्नुहोस् भन्ने उत्साह चाहिँ म तपाईँहरूलाई दिन चाहन्छु। र यदि कोही हराइरहनु भएको छ अथवा संसारमा अलमलिरहनु भएको छ भने चाहिँ अहिले समयमा नै प्रवेशसँग फर्कनुहोस् र उहाँको आवाजलाई सुन्नुहोस्, किनकि उहाँले तपाईँहरूलाई धेरै माया गर्नुहुन्छ भन्ने कुरा चाहिँ म कार्यक्रम साना पाइलाबाट यहाँहरूलाई यही नै आज उत्साह दिन चाहन्छु। श्रोता र मेरा अभिभावक साथै मेरा साना साना भाइ बहिनीहरू, यस्तै रमाइलो कुराकानीहरू गर्दा गर्दै समयले हामीलाई बिदा दिइसकेको छ। फेरि पनि कार्यक्रम साना पाइला लिएर म अर्को हप्ता यसै समय म तपाईँहरूको बीचमा उपस्थित हुनेछु। र यदि हाम्रो कार्यक्रम प्रति तपाईँहरूको केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने तपाईँहरूले हामीलाई वाट्सएप अथवा मेल गर्न सक्नुहुनेछ। र हाम्रो मेल रहेको छ gnfmprogram@gmail.com र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614 9813580614। अब भने प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या पनि कार्यक्रम साना पाइलाबाट बिदा हुन चाहन्छु। जय मसीह। तपाईँहरूको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पेल फर अल।
2: ओइ बाबुआ, यहाँ आप एक कुरा भन्नु छ।
3: हजुर बाजे, के हो भन्नुहोस्?
2: हामी किन सबभन्दा बढी माया गर्ने को होला दाई? भन्प
3: सबभन्दा बढी माया त ईश्वर परमेश्वरले नै गर्नुहुन्छ।
2: कसरी गर्नुहुन्छ त?
3: कसरी? यो कुरा ईश्वरको वचन बाइबलको योहन्ना भन्ने पुस्तकको 3:16 प्रष्ट भनेको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
2: होइन, यो एक मात्र पुत्र भने को हुन्?
3: ए बाजे, हजुरलाई थाहा छैन? ईश्वरका एक मात्र पुत्र भनेका येशु ख्रिष्ट हुन् के?
2: औ औ, अहिले पो थाहा पाए। अब म पनि उहाँमा विश्वास गरी स्वर्गमा जाने हुँ है।
4: आज मैले निर्णय गरे।
5: नेपालगंज सुसमाचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। प्रिय श्रोता, संसारका सबै व्यक्तिहरूले परमेश्वरको सुसमाचार सुन्न पाउन् र सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बनून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं। विशेषत यस कार्यक्रमले मुक्ति र उद्धारको सन्देश प्रदान गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरको प्रेम र क्षमाको विषयमा जानकारी दिनेछौ। श्रोता, परमेश्वर प्रेम हुनुहुन्छ, प्रेम येशु ख्रिष्ट हुनुहुन्छ, यो कुरा बाइबलले प्रष्ट पार्दछ। अनि अर्को कुरा, तपाईँ हाम्रो पापलाई कसैले क्षमा दिन्छ भने त्यो येशु ख्रिष्टले दिनुहुन्छ। अनि परमेश्वरले सबै मानिसहरूलाई यो आह्वान गर्नुहुन्छ कि तिमीहरू एक अर्कालाई प्रेम गर र एक अर्कालाई क्षमा दियो, एक अर्कालाई सहने क्षमता राख। आदरणीय श्रोता, यी सबै कुरा भनिरहँदा कहीँ कतै तपाईँलाई बुझ्न कठिन भयो होला, तर प्रिय श्रोता, यही प्रेम र क्षमाको विषयमा अझै सरल र स्पष्ट रूपमा विस्तृत रूपमा पवित्र धर्मशास्त्र बाइबलबाट जानकारी दिनको लागि तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई आइसक्नु भएको छ।
3: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा म प्रवचन यहाँहरूलाई हार्दिक नमस्कार तथा जय मसीह टक्र्याउन चाहदछु। श्रोता, यहाँहरूका बीचमा यो रेडियोको तरंगमा म उपस्थित भइसकेको छु। सृष्टिकर्ता ईश्वरले तपाईँ हामीलाई गर्नुभएको प्रेम र प्रेमीला वचनबाट सिकाउन खोज्नु भएको सन्देश लिएर। श्रोता, हामीहरू यो धरतीमा अस्थायी छौ म सधैँ भन्ने गर्दछु, तर हामी यो धरतीमा अस्थायी छौ भन्दैमा हामी सदाको लागि अस्थायी जीवनमा सृष्टि भएका छैनौ। हामीहरूमा एउटा जीवन छ जुन जीवन अनन्तसम्म रहँदछ। जुन जीवनको लागि हामीले यही धरतीमा केही गर्नु पर्दछ, कतिजना मानिसहरू त्यो उपाय नजानेर आफ्नै मूर्खतामा अनन्तको नाशमा पुगिरहेका छन्, जुन कुराले गर्दा सत्य ईश्वरको हृदय धेरै दुखेको छ। श्रोता, तपाईँ र हामीहरूका जन्मदाता ईश्वर अदृश्य तर सत्य ईश्वर हुनुहुन्छ, जसमाथि हामी पूर्ण रूपले विश्वास गर्न सक्दछौ, तर जसलाई हामीले बाहिरी आँखाले देख्न सक्दैनौ। तर श्रोता, यो धरतीमा एक दिन तपाईँ र हामीलाई हाम्रा सम्पूर्ण अधर्म र पापलाई क्षमा गर्नलाई उहाँले दृश्य रूपको शरीर लिएर यो धरतीमा देह धारण हुनुभएको थियो। त्यो यही एसिया महादेशको येरुसलम भन्ने ठाउँमा उहाँको आगमन भएको थियो। उहाँ 33.5 वर्ष सम्म यो धरतीमा रहनुभयो र उहाँले मृत्यु पछिको यथार्थ कुरा सहित बताएर आफू स्वर्गमा उचालिएर जानुभयो, जुन मृत्युबाट समेत उठेर हामी हरेक अधर्मी मानिसहरूलाई, जसलाई उहाँले अति प्रेम गर्नुहुन्छ, अति सुसन्देश र सत्य वाणी बोलेर जानुभयो। धेरै धर्म गुरुहरूलाई यो कुरा मन परेन, तर यो सत्य कुरा थियो। सत्य कुरा भएको कारण आज विश्वमा यो कुराले अथवा उहाँको वाणीले विजय प्राप्त गर्दै आएको छ। श्रोता, त्यतिखेरको बेला आँखाको बदला आँखा भन्ने यहुदी व्यवस्थाको एउटा नियम थियो, तर प्रभु येशू ख्रीष्ट ती यहुदीहरूको बेलामा यहुदीहरूको बीचमा हुनुहुन्थ्यो। उहाँ अनुग्रह र कृपाले भरिपूर्ण भएका एक उद्धारकर्ता हुनुहुन्थ्यो। उहाँका कुरा धेरै जना व्यक्तिहरूलाई राम्रो लाग्दैन थियो। अझै भन्यो भने धनीहरू, धेरै ज्ञानी छौ भनेर घमण्ड गर्नेहरू, ढुङ्गाका हृदय भएकाहरूलाई येशूका कुरा भने पटक्कै मन पर्दैन थिए। मन नपरे तापनि येशूका कुरामा सत्यता भएको कारण अन्त्यमा गएर तिनीहरू एकदमै शर्माउनु पर्दथ्यो, झुक्नु पर्दथ्यो। थियो र अन्त्यका दिनमा येशूका अगाडि सम्पूर्ण राष्ट्र नै झुकेको थियो। श्रोता, येशूका अगाडि कुनै पनि धनले सक्दैन, कुनै पनि बलले सक्दैन, कुनै पनि जिद्दीले सक्दैन, इभन तपाईँ र मैले बनाएका नियम कानूनले पनि येशू प्रभुदेखि जित्न सक्दैन। किनभने प्रभु येशू नियम कानून बनाउनेहरूका पनि न्यायकर्ता हुनुहुन्छ। प्रभु येशू संसारकै बुद्धिजीवी वर्गहरू भन्दा पनि महाबुद्धिमान हुनुहुन्छ। उहाँले यो स्वर्ग र पृथ्वी तथा यो धरतीमा रहेका सजीव तथा निर्जीवको अचम्म प्रकारले शुरूका दिनमा सृष्टि गर्नुभएको थियो र यिनीहरूलाई फल्दै फुल्दै जाऊ भनेर आदेश दिनुभएको थियो। त्यसै कारण आज हामी मानिसहरूले कतिपय चीज वस्तुहरूलाई मन नपराएर सदाको लागि निर्मूल पार्ने उपाय गरे तापनि त्यो निर्मूल पार्न सक्दैनौ, फेरि यो धरतीबाट उब्जेर आइहाल्छ। अथवा परमेश्वरको योजनालाई हामी मानिसहरूले मेटाउन सक्दैनौ। त्यसैले हामी जस्ट विश्वास गरेर उहाँको व्यवस्थामा अनुशासित रहेर यो स्थायी धरतीको जीवनलाई सुख दुःख बिताएर सत्य ईश्वरको वास्तविक कुरा जसरी हुन्छ त्यो बुझेर यो धरती छोडेर जान पर्दछ। र यो धरती छोडेर जब हामी जाँदछौ त्यो अनन्तको नरक या अनन्तको स्वर्ग त्यो दुई ठाउँ मध्ये एक ठाउँको भागीदार हुँदछौ। जो जति मानिसहरूले आफूले आफैलाई घमण्ड नगरेर आफूले आफैलाई अहमताको पात्र नबनाएर सत्य ईश्वरका अगाडि झुकेर सत्यताको खोजीमा लाग्यौं भने हामीहरूको जीवनमा पवित्र ईश्वरको राज र बास हुन चाहदछ। श्रोता, ती यहुदीहरूले आँखाको बदला आँखा र दाँतको बदला दाँत भन्ने जुन व्यवस्थामा नियम थियो जसले मानिसलाई उचित भन्दा बढी बदला लिनु देखि मनाई गर्यो, तर यो नियम चाहिँ न्यायाधीश र सरकारका अख्तियार वालाहरूका लागि मात्र लेखिएको थियो। यो नियमको उद्देश्य यही थियो कि केही न्यायाधीश वा अधिकृतहरूले अपराध भन्दा बढी दण्ड नदिउन्। येशूको पालोमा यहुदी अगुवाहरूले यस नियमको बेठिक अर्थ लगाउँथे। यस नियमले न्यायाधीश र अख्तियार वालालाई मात्र होइन तर साधारण यहुदीहरूलाई पनि व्यक्तिगत दुःखमा बदला लिनु अनुमति दिन्छ भनेर तिनीहरूले सिकाउँथे। तर येशूले सिकाउनुभयो व्यक्तिगत बदला कहिले पनि नलिनु, दुष्टको मुकाबिला नगर। येशूको भनाईको अर्थ पहिले हामीले बुझ्नु पर्दछ। न्यायाधीश र पुलिस अफिसरहरूले दुष्ट मानिसहरूको मुकाबिला गर्नु आवश्यक हुन्छ। कुनै संस्थाको प्रशासन गर्नेले नियम भंग गर्ने कर्मचारीहरूलाई दण्ड दिनु आवश्यक छ। शिक्षकहरूले विद्यार्थीहरूलाई अनुशासनमा राख्नु पर्छ। हामी सबैले हामी माथि भएका अधिकारीहरूको अनुशासन र दण्ड ग्रहण गर्नु पर्दछ। तर प्रभु येशू ख्रीष्टले उहाँको वचनले भरिएको पवित्र शास्त्र बाइबलमा लुका भन्ने पुस्तकको 6:27 तल प्रभु येशू ख्रीष्टले सिधै यसरी बात गर्नुभएको छ। तर तिमी शून्यहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर र घृणा गर्नेहरूलाई भलाई गर, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर, तिमीलाई एक गालामा चटकाउनेलाई अर्को पनि थापी देऊ र तिम्रो खास्टो खोस्नेलाई तिम्रो दौरा पनि लान देऊ, तिमीसित माग्ने हरेकलाई देऊ र तिम्रो चीज बीज लानेसँग फेरि नमाग, जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ तिमीहरूले पनि तिमीहरूसँग त्यसै गर, तिमीहरूलाई प्रेम गर्नेहरूसँग मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के लाभ भयो, किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाई गर्नेहरूलाई भलाई गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र, किनकि पापीहरूले पनि त्यसै गर्दछन्। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो र, किनकि फेरि उति नै पाउने आशा राखेर पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाई गर, फेरि पाउने आशा नराखी ऋण देऊ र तिमीहरूको इनाम ठूलो हुनेछ अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थी माथि कृपालु हुनुहुन्छ। आदरणीय श्रोता, हामीहरूले यहाँ सुन्यौं परमप्रभु येशू ख्रीष्टले एक गालामा हान्दा अर्को गाला थापी देऊ भन्नुभएको छ, तिम्रो खास्टो लिने तिम्रो दौरा पनि लान दियो भनेर भन्नुभएको छ। कसैले एक कोष लान तिमीहरूलाई खोज्दैछ भने दुई कोष समेत गइदेऊ भनेर उहाँले भन्नुभएको छ। उहाँले यो कस्तो अवस्थामा भन्नुभएको हो भने, यदि हामीहरूलाई सृष्टिकर्ता परमेश्वरको व्यवस्थामा रहेर कसैको भलाई गर्दा गर्दै पनि हामीले धेरै पटक आरोप प्रत्यारोप पाउनेछौ। हामीहरूको गिल्ला भएको हामी देख्नेछौ। तर यति मात्रै प्रभु येशूले चाहनुहुन्छ के तिमीहरूले अरूले आफूलाई के गर्दैछन् भन्ने विषयमा सोच्नु भन्दा पनि मैले अरूलाई के गरिरहेको छु भन्ने कुरा सोच्नु पर्दछ भन्ने भनाई हो। यदि तिमीहरूले कसैको निम्ति भलाई गर्दैछौ, कसैको उद्धारको निम्ति कसैलाई सहायता गर्न खोज्दैछौ, आफ्नो स्वच्छ हृदयले कसैलाई भलाई गर्न खोज्दैछौ र यतिखेर तिमीहरूको विरोधमा सत्य ईश्वरको इन्सल्ट हुने प्रकारले तिमीहरूले सतावट भोग्दछौ भने त्यो सृष्टिकर्ताले नै कष्ट भोग्नु भएको हो। तिमीहरू त्यसमा रमाओ। जब तिमीहरूको खेदो गर्दछन् त्यतिखेर तिमीहरूले आशीर्वाद पाएको सम्झौ भनेर उहाँले पवित्र शास्त्र बाइबलमा बोल्नु भएको छ। आदरणीय श्रोता, तपाईँ र हामीले यो धरतीमा जति भलाई गर्दछौ हामीहरूलाई भलाई गरे जस्तो फल भने हामी नपाउन सक्छौ। तर श्रोता, जब यो धरती हामीले एक दिन छोडेर जाँदछौ परम प्रभु परमेश्वरले तपाईँ र हामीलाई पक्कै त्यसको इनाम राख्नु भएको हुँदछ। यस खण्डमा येशु व्यक्तिगत कुराको सम्बन्धमा मात्र सिकाउँदै हुनुहुन्छ। अर्काबाट हामीले व्यक्तिगत रीतिले दुःख पाउँछौ भने हामी आफैले त्यसको बदला लिनु हुँदैन, बरु येशूको आफ्नो नमुना अनुसार हामीले त्यसलाई माप दिनुपर्छ, जुन प्रभु येशू ख्रीष्टको जीवनको नमुना लुका 23 अध्यायको 34 पदमा छ। जब प्रभु येशू ख्रीष्टलाई कलभरीको क्रुसमा टाङ्ने मानिसहरूले टाँगिरहेका थिए र उहाँले ती मानिसहरूलाई आफ्नो हृदयबाट नै सच्चा रूपले क्षमा दिइरहनु भएको थियो र उहाँले भन्नुभएको थियो, हे पिता, यिनीहरूलाई क्षमा होस् किनकि यिनीहरूले के गरिरहेका छन् त्यो जान्दैनन्। श्रोता, तपाईँ र हामी आज साँचो मुक्तिदाता येशू प्रभुलाई विश्वास गरेको कारणले धेरै हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामीहरूको इन्सल्ट, बेइज्जत र अपमान गरेको हुन सक्छ। तर आदरणीय श्रोता, तपाईँ र हामीलाई प्रभु येशू ख्रीष्टलाई मानेको कारण पक्कै पनि सतावट आउनेछ, किनभने प्रभु येशू ख्रीष्ट यो धरतीका भइदिएको भए धरतीका मानिसहरूले उहाँको पक्षमा बोल्ने थिए। तर प्रभु येशू ख्रीष्ट स्वर्गीय ईश्वर भएको कारण उहाँले सधैँ स्वर्गीय राज्यको व्याख्या गर्नुहुन्थ्यो र तपाईँ र हामीलाई शारीरिक उन्नति भन्दा पनि आत्मिक उद्धार र मुक्तिको धेरै महत्व दिनुहुन्छ। आदरणीय श्रोता, परमेश्वर येशूले आर्थिक रूपले आशिष नदिने होइन, रोग बिमारलाई सञ्च पार्न नसक्ने होइन, अशान्तिमा जिइरहेको व्यक्तिलाई शान्तिको जीवन दिन नसक्ने होइन। तर श्रोता, मुख्य गरेर प्रभु येशू ख्रीष्ट यो धरतीका कुराहरू भन्दा पनि मानिसहरू मृत्यु पछि दुष्ट आत्मा शैतानको फन्दामा परेको कारण नरकमा जाँदैछन्। त्यो नरकको अनन्तको आगोबाट बचाउन र स्वर्गीय अनन्तको सुखमा लिनलाई यो धरतीमा उर्लेर आउनु भएको कुरा पवित्र शास्त्र बाइबलको योहन्ना भन्ने पुस्तकको 3 अध्यायमा लेखिएको छ। आदरणीय श्रोता, तपाईँ र हामीलाई अति प्रेम गर्नुहुने र प्रेम गरेर अति आशीर्वादले भरपूर गर्न चाहनुहुने प्रभु येशू तपाईँ र हाम्रो ढोकैमा उभिनु भएको छ। उहाँले हामीहरूको हृदय ढकढकाइरहेको कुरा पवित्र शास्त्र बाइबलले भन्दछ। यदि हामीले उहाँको स्वर सुनेर उहाँलाई आफ्नो जीवनमा व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनेर निम्त्यायौं भने हाम्रो जीवनमा उहाँले काम गर्न चाहनुहुन्छ। यदि हामीहरूको जीवनमा सत्य ईश्वर प्रभु येशू ख्रीष्टले काम गर्न थाल्नुभयो भने हामीलाई अर्कै प्रकारको हलुङ्गोपन महसुस हुनेछ र अर्कै प्रकारको आशिष र अनुग्रहले हाम्रो जीवन भरपूर हुनेछ। नत्र भने आदरणीय श्रोता, यो धरतीका धन दौलतले, यो धरतीका सुना चाँदीले हामीहरूलाई येशू प्रभुले दिने खुशी र आनन्द कहिले दिन सक्दैन। श्रोता, यो कुरा हामीले चाखेर मात्रै हेर्न सक्दछौ। परम प्रभु परमेश्वर सत्य परमेश्वर हुनुहुन्छ। कतिपय हामीले परमेश्वरलाई भन्दा त परमेश्वरले सृष्टि गरेका चीज वस्तुहरूलाई समेत हामी राम्रोसँग विश्वास गर्न र आदर गर्न जान्दैनौ। श्रोता, तपाईँ र हामीहरू जीवित ईश्वरका सन्तान हौ। हामीहरू जीवित भएर जिउन सिक्नु पर्दछ। त्यसैले प्रभु येशू ख्रीष्टले हामी मानिसहरूको कमजोरी बुझेर नै हामीहरूलाई उहाँले स्पेसल प्रकारका वचन र शब्दहरू दिनुहुन्थ्यो। आफ्नो जीवनकालमा उहाँले विभिन्न प्रकारका भूतहरू धपाएर देखाउनुभयो, विभिन्न प्रकारका रोगहरूलाई सञ्चो पारेर देखाउनुभयो, माटोलाई आफ्नो श्वास फुकेर जीवन दिएको कुरा उहाँले देखाउनुभयो, उहाँले पानीमाथि हिँडेर समेत देखाउनुभयो। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टको हामी थोरै समयमा सबै कुरा व्याख्या गर्न सक्दैनौ, किनभने विश्वमा एकमात्र अचम्मको इतिहास रच्न सक्षम हुनुहुने येशू ख्रीष्ट मानिस मात्रै हुनुहुन्थेन, उहाँ 100% परम ईश्वर पनि हुनुहुन्थ्यो, अथवा संसारका सृष्टिकर्ता ईश्वर उहाँ नै हुनुहुन्थ्यो। त्यसैले मात्र उहाँ मरेको 3 दिनपछि त्यो चिहानबाट उठेर मानिसहरूका बीचमा आएर विभिन्न प्रमाणहरूका साथमा प्रमाणित गर्नुभएको थियो। आदरणीय श्रोता, तपाईँ हामीहरूको हृदयमा आज दुष्ट आत्मा शैतानले प्रभु येशु ख्रिस्टको बारेमा सुन्दा एकदमै नकारात्मक सोच र भावना हालिदिन सक्दछ, किनभने त्यो दुष्ट आत्मा शैतान जसलाई हामी डियाबलस भन्दछौ त्यसले तपाईँ र हामीलाई ईश्वरको साथमा रहेर असल र खुसीको जीवन जिएको हेर्न चाहन्न। किन त भने स्वर्गबाट खसालिएको त्यो दूत तपाईँ र हामी मानिसहरू ईश्वरका छोरा छोरी भइसकेपछि ईश्वरलाई उसले केही गर्न नसक्दा ईश्वरका छोरा छोरीहरूलाई धोका दिइरहेको हुन्छ। यदि हामीहरू पनि कोही व्यक्तिलाई हामी धोका दिन सक्दैनौ भने त्यो बराबर हामीसँग शक्ति छैन भने हामी उसको नाबालक छोरा छोरीहरूलाई दुःख दिएर उसलाई ठूलो भन्दा ठूलो चोट पार्न खोजेका हुन्छौ। त्यस्तै गरेर आदरणीय श्रोता, तपाईँ र हाम्रा सत्य ईश्वर परमेश्वर सृष्टिकर्ता येशु ख्रिस्टलाई केही पनि गर्न नसकेको कारण उहाँका छोरा छोरी तपाईँ हामी अथवा मानव जातिलाई विभिन्न प्रकारका अप्ठ्यारो विभिन्न प्रकारका संकष्टहरू पार्दै अनि हामीबाट विभिन्न कुराहरू लुट्दै र फकाउँदै लिइरहेको हुन्छ। आदरणीय श्रोता, आजको यो युगमा आइसकेपछि मात्रै आज केही मानिसहरूले बुझ्न सफल भएका छन्। जति जनाले ती दुष्ट आत्मा शैतानको योजनालाई बुझे र सत्य ईश्वरको योजनालाई जाने र आज ती मानिसहरूले एकमात्र साँचो सत्य ईश्वरलाई मानेर एकमात्र स्वर्गबाट यो धरतीमा ओर्ली आउने तीन दिन पछि मृत्युबाट उठेर काल आवरणलाई समेत जित्ने येशु ख्रिस्टमा विश्वास गर्दै आज नयाँ र अनन्तको जीवन पाइरहेका छन्। आदरणीय श्रोता, तपाईँ र हामीहरू आज यो जीवन जिउन चाहदछौ भने एकमात्र मुक्तिदाता येशुको नाउँमा हामीहरूले आफ्नो पापको पश्चातापको प्रार्थना गर्दै एकमात्र सत्य ईश्वरमा झुक्ने र चर्च भवनहरूमा ती मण्डलीहरूमा गएर प्रभु येशु ख्रिस्टका सुसन्देशहरू सुन्ने बानी बसाल्नु पर्दछ। हाम्रो जीवन र नयाँ गरेर परिवर्तन गर्न चाहने परमेश्वरको चरणमा हामी झुक्न हिचकिचाउनु हुँदैन। श्रोता, हामीहरू परमेश्वरको महिमा आफ्नो जीवनका हरेक क्रियाकलापले गर्नु पर्दछ। त्यो कार्यक्रममा परमेश्वरको वचन बोल्दै गर्दा विषयमा हामी एउटा गीत सुनेछौ, जुन गीतले त्यो सत्य ईश्वर येशु प्रभुको महिमा र प्रशंसा गर्नेछ। तपाईँ हामीले पनि यसरी नै प्रशंसा गर्न अति उत्तम।

पास्टर हेमराज बरालद्वारा रचित देउडा भाकामा क्रिस्टियन गीति एल्बम सुसमाचार भाग एक यसमा संगीत रहेको छ। उदयमान संगीतकार बिहानी विक र स्वरमा साथ दिँदै हुनुहुन्छ नवगायिका रत्ना बराल र बिहानी विक। यो एल्बम निकाल्नको लागि प्रार्थना सहित सहयोग गरिदिनु भएकोमा सुसमाचार मण्डली नेपालगंज तथा जीएनएन परिवारलाई धन्यवाद।

0: आदरणीय श्रोता, साँच्चै नै प्रभु येशु ख्रिस्टको उपस्थितिको जीवन जिउन पाउनु कति भाग्यको कुरा छ। आज हामी यो पनि भन्न सक्छौ, विश्वमा सबैभन्दा सन्तुष्ट, विश्वमा सबैभन्दा धनी, विश्वमा सबैभन्दा आशिषित र अनन्तसम्मको जीवन प्राप्त गर्ने व्यक्तिहरू तिनीहरू मात्र हुन्छन् जसले आफ्ना पापको पश्चाताप गरेर मुक्तिदाता येशूलाई आफ्नो जीवनमा निम्त्याएका हुन्छन्। प्रभु येशु ख्रिस्टको शिक्षा आज संसारका बुद्धिजीवी वर्गहरूले अध्ययन गरिरहेका छन्। पवित्र शास्त्र बाइबल आज विश्वमा सबैभन्दा धेरै भाषामा छापिएको छ, सबैभन्दा धेरै मानिसहरूले अध्ययन गरिरहेका छन्। अझै सम्पूर्ण विश्वका मानिसहरूले एक न एक दिन उहाँको चरणमा घुँडा टेकेर उहाँको सत्य वाणीको अगाडि झुक्नै पर्नेछ। यो कुरा हामीले नकार्नु हुँदैन। आदरणीय श्रोता, उहाँको जीवित वचन पवित्र शास्त्र बाइबलको रोमी भन्ने पुस्तकको 12 अध्यायको 9 पददेखि तल प्रभु येशू ख्रिस्टको जीवित वचनले यसरी भन्दछ, तपाईँ हामीले प्रेम गर्नु पर्दा प्रेम चाहिँ निष्पक्ष होस्। आफन्तवाद, नातावाद र कृपावादमा आधारित रहेका प्रेमहरू हुनुहुन्न। भोलिको कुराहरूको महत्वाकांक्षा राखेर कुनै मानिसलाई गरेको प्रेमलाई प्रभु येशूले घृणा गर्नुहुन्छ। उहाँले हामीर यसरी भन्नुभएको छ, प्रेम निष्कपट होस्, जुन कुरा खराब छ त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरहो। भातृ प्रेमसँग एक अर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई आदर गर। जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हो, प्रभुको सेवा गर्दै रहो। आफ्नो आशामा आनन्द गर, संकटमा धैर्य धारणा गर, प्रार्थनामा निरन्तर लागिरह। तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नश्राप। आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी नहो तर नम्रहरूसँग संगत गर, कहिल्यै अहंकारी नहो। कसैलाई खराबको सट्टा खराब नगर, जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान देऊ। हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय हो, आफैले कहिल्यै बदला नल्याऊ तर परमेश्वरको क्रोधमा छोडिदेऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु, परम प्रभु भन्नुहुन्छ। बरु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाऊ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देऊ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भङ्गोत पार्नेछौ। खराबीबाट पराजित न हो तर खराबीलाई भलाइले जित भनेर प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई सन्देश दिनुभएको छ। आदरणीय श्रोता, साँच्चै नै अन्तिम पदले भने चाहिँ कसैले हामीलाई खराबी गर्यो भने त्यो खराबीलाई खराबी नै गरेर त्यो व्यक्तिलाई पराजित गर्ने होइन, त्यो व्यक्तिलाई हामीले पनि खराबै गरेर त्यसलाई हराइदेऊ भने त्यसले हारेको होइन, हामी आफैले हारेका हुन्छौ। प्रभु येशूको अगाडि हामीले यो कुरामा हारेका हुन्छौ, तर संसारका मानिसहरूले भने खराब गरेरै जिते तापनि जितेको कुरामा उनीहरूले गर्व गर्दछन्। तर प्रभु येशू ख्रीष्टले उल्टै भन्नुभएको छ, तिमीहरूले खराबको बदलामा खराबै गरेर तिमीहरू पराजित नहो। यसको भनाएको अर्थ, कसैले हामीलाई नराम्रो गर्यो भने त्यसलाई हामीले उल्टै नराम्रो गर्यौं भने हामी खराबीबाट पराजित भएका छौ, तर खराबीलाई भलाइले जित भनेर येशूले भन्नुभएको छ। मतलब कोही मानिसहरूले एक गालामा हाने अर्को गाला थापिदेऊ भने चाहिँ कोही व्यक्तिले हामीलाई खराब गर्यो भने त्यसको बदला खराब नै नगर्ने सल्लाह प्रभु येशू दिनुहुन्छ। आदरणीय श्रोता, हामीहरूले संसार बदल्नु छ। हामी ज्योतिका सन्तान भनेका येशू प्रभुलाई विश्वास गर्नेहरू, येशूको सत्य वाणी सिक्नेहरू र पवित्र शास्त्र बाइबल अध्ययन गर्नेहरू नै हुन्। हामीहरूले अन्धकारलाई हटाउनु पर्दछ, अन्धविश्वासलाई हटाउनु पर्दछ, विभिन्न प्रकारका कुरीति र कुसंस्कृतिलाई सत्य ईश्वरीय तवरमा ढाल्नु पर्दछ। संसार बदल्नलाई तपाईँ र हामीलाई येशूले पठाउनु भएको छ। हामीहरू एउटा नयाँ पवित्र र आशीर्वादले भरपूर जाति हौ र हरेक मान्छे यही जातिका हुन् भन्ने इच्छा र प्रार्थना तपाईँ हामीले गरिरहनु पर्दछ। श्रोता, जो जतिले प्रभु येशू ख्रीष्टको बारेमा राम्रोसँग जान्नु भएको छैन, बुझ्नु भएको छैन, यहाँहरूलाई म यही कार्यक्रम मार्फत भन्दछौ, पवित्र शास्त्र बाइबल समातेर उहाँको वचनको अध्ययन गर्नुहोस्। तपाईँ र हाम्रो जीवनमा प्रभु येशू अचम्मको परिवर्तन ल्याउन चाहनुहुन्छ, जुन हाम्रा साँचो र प्रेमिलो मालिक हुनुहुन्छ। मालिकलाई खुसी पार्न उहाँको वचन पालना गर्नुपर्दछ, उहाँको आज्ञा पालन गर्नुपर्दछ। त्यस्तै हाम्रा सृष्टिकर्ता परमेश्वरलाई खुसी पार्नलाई हामीले उहाँको जीवित वचन बाइबलमा लेखेका कुराहरू चाहिँ पालना गर्न सिक्नु पर्दछ। श्रोता, धेरै धेरै यहाँलाई धन्यवाद दिदछौ। यो ईश्वरको वचन लगातार सुनिदिनुहुन्छ र यसबाट धेरै कुरा सिकिरहनु भएको छ। येशू ख्रीष्टको नाममा प्रार्थना गर्न पनि सुरु गर्नु भएको हामी विश्वास गर्दछौ। प्रभु येशू तपाईँहरूको साथमा रहन् र तपाईँ हरेकले प्रभु येशू ख्रीष्टको आशीर्वाद र अनुग्रह पाउनु भएको होस्। यो कार्यक्रमको यस एपिसोडबाट म बिदा हुन्छु। हस्त, नमस्कार। जय मसीह। परमेश्वरले यहाँहरूलाई प्रशस्त आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। तपाई हामीले अहिले सुनेको वचनबाट यो बुझ्न सक्छौ कि हाम्रो सृष्टिकर्ता वा पिता एउटै परमेश्वर हुनुहुन्छ। हामी सबै मानिस जातिहरू उहाँका सृष्टि अर्थात छोरा छोरीहरू हौ। उहाँले हामीलाई एकअर्कालाई प्रेम र क्षमा गर्नुपर्छ भन्ने कुरा स्पष्टसँग आफ्नो वचनबाट हामीसँग बोल्नु भएको छ। प्रिय श्रोता, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। त्यही महान प्रेमको कारण उहाँले संसारका सबै पापी मानिसका सबै अधर्मबाट बचाउन आफ्नो एकमात्र पुत्र येशु ख्रीष्टलाई यस संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भन्ने उहाँको इच्छा अनुरूप नै येशु ख्रीष्ट यस संसारमा आएर हाम्रा सबै पाप र अधर्मको निम्ति क्रुसमा बलिदान हुनुभयो। त्यसैले श्रोता आउनुहोस्, आज तपाईँ हामी एकअर्कालाई आफैलाई जस्तै प्रेम गर्न सिकौ। कसैले गल्ती गर्छ भने उसलाई क्षमा दिने हृदय हामीले तयार पारौं, किनकि हाम्रा सबै अधर्म र गल्तीहरूलाई परमेश्वर जो हाम्रो पिता हुनुहुन्छ उहाँले क्षमा गर्ने सामर्थ्य राख्नुहुन्छ र महान प्रेम गर्नुहुन्छ। त्यसैले अहिले नै हामीले आफ्ना भूल गल्तीलाई स्वीकार्दै परमेश्वरसँग हाम्रो हृदय बदलिदिनुहोस् भनेर पुकारा गरौं। उहाँले हाम्रो हृदय बदल्नमा सहायता गर्नुहुनेछ। र यदि तपाईहरूले परमेश्वरलाई पिता भनेर चिन्नु भएको थिएन तर आज चिन्ने अवसर पाउनु भएको छ भने अहिले नै उहाँलाई आफ्नो पिताको रूपमा स्वीकारौं, जसले हामीलाई नरक बाट बचाएर स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिनुहुनेछ, किनभने उहाँ मात्र एक उद्धारकर्ता र हाम्रो मुक्तिदाता हुनुहुन्छ। आदरणीय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप बुझ्न चाहनुहुन्छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9860 2074 54 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जीवन निष्पक्ष देखिँदैन। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको 59 यहाँलाई स्वागत छ। जीवन सधैँ हामीलाई निष्पक्ष जस्तो लाग्दैन। धेरै पटक हामी परमेश्वरलाई अस्वीकार गर्ने मानिसहरू देख्छौ र तिनीहरू हामी भन्दा धेरै आरामदायी जीवन बिताइरहेका छन्। तिनीहरूले हामी जस्तो दुःखद घटना भोगिरहेका छैनन्। हामी परमेश्वरलाई प्रेम र सेवा गर्न वफादार छौ, तैपनि दुःख र निराशाको समाचारले हामीलाई निरन्तर सताउन सक्छ। परमेश्वरले किन यस्तो हुन दिनुहुन्छ? भजन संग्रहको पुस्तक 73 अध्यायमा आसाप नाम गरेका एकजना मानिस पनि यही प्रश्नहरूसँग संघर्ष गरिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 5-6 पद, अरू मानिसहरू झैं तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूमाथि मानव खराबी आइलाग्दैनन्, यसकारण अहंकार तिनीहरूको सिक्री हुन्छ र तिनीहरू हिंसाको वस्त्र लगाउँछन्। आसापले धर्मीहरूलाई दुष्टहरूसँग तुलना गरिरहेका थिए। धर्मीहरूलाई सताउँदै थियो, धर्मीहरू सताइँदै थियो, जबकि दुष्टहरू सताइँदै थिएन। दुष्टहरू घमण्डले भरिएका थिए र तिनीहरू निरन्तर हिंसात्मक कार्यहरूमा भाग लिइरहेका थिए। आसापले आफूलाई अनुचित लागेको कुराको बारेमा गुनासो गरिरहेका छन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 12 पद, हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। आसाप अत्यन्तै निराश थिए, किनभने उनले कुनै पनि कुरामा न्याय भइरहेका देखिरहेका थिएनन्। दुष्टहरू धनी हुँदै गइरहेका थिए, जबकि परमेश्वरलाई साँच्चै प्रेम गर्ने र उहाँको सेवा गर्न आज्ञाकारी हुनेहरूले दुःख भोगिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 13-14 पद, निश्चय मैले व्यर्थैमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि मैले आपत्ति भोगेको छु र प्रत्येक बिहान मैले दण्ड भोग्नु परेको छ। यी दुष्ट मानिसहरूले आफ्नो सम्पत्तिको आनन्द लिइरहेका बेला परमेश्वरको सामु आफ्नो हृदय शुद्ध राखेका आसाप दिनभरि पीड़ित भइरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 16 पद, जब मैले यी सबै बुझ्ने कोसिस गरे, यो मेरो निम्ति अति गाह्रो भयो। यदि हामीले आज के भोगिरहेको छ भनेर मात्र हेर्यो भने हामी दुष्टहरूले आशिष भोगिरहेको देख्नेछौ, जबकि धर्मीहरूले कठिनाई भोगिरहेका छन्। यसले हाम्रो हृदयमा ठूलो निराशा र समस्या निम्त्याउन सक्छ, जस्तै आसापलाई भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 17 पद, जबसम्म म परमेश्वरको पवित्र स्थानमा पसिन, तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझे। प्रिय श्रोता, भविष्यमा एक दिन यीशु फर्कनुहुनेछ अनि परमेश्वरले धर्मी र दुष्ट दुवैमाथि धार्मिक न्याय ल्याउनुहुनेछ। जसले आफ्नो जीवनमा यीशुलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्न समर्पित गरेका छन् उनीहरूले ठूलो इनाम पाउनेछन्। आसापले परमेश्वरसँग आफ्नो भविष्यको लागि तत्पर रहने छनौट गरे। यसले उनलाई आफ्नो शान्ति पूर्ण प्राप्त गर्न अनुमति दियो, ताकि उनले परमेश्वरको जनहरूको सेवा गरिरहन सकुन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 23-26 पद, तैपनि म निरन्तर तपाईँ सँगै छु, तपाईँले मेरो दाहिने हात थाम्नु भएको छ, आफ्नै सल्लाहमा तपाईँले मलाई डोर्याउनुहुन्छ र पछि मलाई महिमामा लानुहुनेछ। स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन। मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदा सर्वदाको निम्ति मेरो हृदयको शान्ति र मेरो भाग हुनुहुन्छ। प्रिय श्रोता, हरेक विश्वासीले जस्तै आसापले पनि हाम्रो भविष्यको आशा बुझ्नु आवश्यक थियो, ताकि उसले आफ्नो वर्तमान परिस्थितिहरू सहन बल पाउन सकोस्। मेरो यही प्रार्थना छ कि तपाईँहरू जो जतिले परमेश्वरको सेवा गर्दै हुनुहुन्छ तपाईँले भविष्यमा परमेश्वरबाट महान आशिष पाउनुहुनेछ भन्ने यो योजनालाई पनि बुझ्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
6: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98 40 20 91 96, 98 40 20 91 96,
8: र सरिता महर्जन 98 41 19 10 94, 98 41 19 10 94।
6: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: बाजे कोटा
1: सामान ना भेटेरा बेपत्ता
0: वही सामान से की चार ले गो
1: गैस चूलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रो ग्रिस इलेक्ट्रो वाल छोडे छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510 74236 9510 74236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
2: इमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
3: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38
4: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला प्रस्तोता मार्था राईको साथमा

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बाघपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी

0: विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रह 9-11 चाहिँ पाठ गर्यौं र हामीले त्यहाँ पायौं कि परमेश्वरको न्याय, उहाँको सुरक्षा र कठिन परिस्थितिमा पनि उहाँमाथि भरोसा राख्नुपर्ने विषयहरूमा चाहिँ हामीले अघिल्लो अध्ययनमा हेर्यौं र आजको अध्ययनमा भने हामी भजन संग्रहको यस पुस्तकबाट चाहिँ कुन चाहिँ खण्डबाट र के कुराहरू चाहिँ सिक्नेछौ
2: भाइ? आज हामी भजन संग्रहको पुस्तक 12, 13 र 14 भएका खण्डहरूलाई हेर्नेछौ। दाउदले संसारमा बढ्दै गएको पाप, मानिसहरूको छलपूर्ण व्यवहार, कठिन परिस्थितिमा परमेश्वरलाई पुकार गर्ने विश्वास र मानिसहरूको पापपूर्ण अवस्थाको बारेमा बताएका छन्। साथै यी भजनहरूले परमेश्वरको वचनको शुद्धता र उहाँद्वारा आउने उद्धारको आशालाई पनि यो अध्ययनको यात्रामा हामी देख्नेछौ।
1: भनेपछि दाई, यसको अर्थ आजको समाजमा पनि यी भजन खण्डहरू चाहिँ अत्यन्तै सान्दर्भिक देखिन्छन्।
2: अवश्य पनि भाइ, मानिसहरूको स्वभाव र संसारका समस्याहरू परिवर्तन भए जस्तो देखिए पनि परमेश्वरको सत्य र उहाँको उद्धारको योजना आज पनि उस्तै छ।
1: अब म बुझ्दैछु दाइ, हामीले जुन यो अध्ययनहरू गर्दैछौ यो अध्ययनले हामीलाई आजको समयमा पनि झूट, छल र स्वार्थ धेरै देखिन्छन् भन्ने कुरा चाहिँ हामी देख्न पाउँदैछौ र यस्तो अवस्थामा चाहिँ परमेश्वरको वचनमाथि भरोसा गर्नु कति महत्वपूर्ण रहेछ भन्ने कुरा पनि यो अध्ययनले हामीलाई सिकाउँदैछ।
2: अवश्य पनि भाइ, तपाईँले एकदमै ठिक कुरा गर्नुभयो। मानिसका शब्दहरू परिवर्तन हुन सक्छन् तर परमेश्वरको वचन कहिले परिवर्तन हुँदैन। यी सत्यताहरूलाई जान्नको लागि हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकलाई अध्ययन गर्न आउनुहोस्। हृदयका तयारीका साथमा यो अध्ययनको यात्रामा प्रवेश गरौं।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। मित्र, आशा गर्दछु तपाईँ सबैले यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। म तपाईँ सबैलाई यही विन्ती गर्दछु कि निरन्तर यस बाइबल अध्ययनमा भाग लिनुहोला र प्रभु तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रमद्वारा धेरै धेरै आत्मिक आशिष दिनुहुनेछ। मित्र, वचन अध्ययनको क्रममा आज हामी भजन 12-14 देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ 12 अनि जुनको मुख्य विषय हो महाक्लेशको समयमा अधर्मीहरूको बीचमा धर्मी। अगमबाड़ी रूपमा यो भजन 12 अगाडिका भजन जस्तै छन्। यसले महाक्लेशको दिनहरूको अन्तिम परिपूर्णताको संकेत गर्दछ जुन इसरायलको ईश्वरीय बाँकी भक्तजनहरूमाथि साथै ईश्वरीय भक्त अन्य जातिहरूमा त्यस दिनमा आउनेछ। शुरूको पदहरूमा हामी ती दिनहरूमा सत्य धर्म त्याग यानि विश्वास त्याग अपोस्टेसीको वर्णनको पाउँदछौ। मित्र, इसरायलमा साथै कलिसियामा पनि सत्य विश्वास त्याग हुँदछ। भजन संग्रह 12:1 भनिएको छ, हे परमप्रभु सहायता गर्नुहोस् किनभने भक्त एउटै पनि बाँकी रहेन किनकि मानिस लोप भएका छन्। मित्र, आज एलियाको जस्तो मनोवृत्तिको विकास गर्न सजिलो छ यो भन्दै कि म मात्र एक्लै छोडिएको छु। म मात्र परमेश्वरको निम्ति खडा भइरहेको छु। आज धेरै मानिसहरू त्यस किसिमको मनोवृत्तिको विकास गर्दछन्। यो सही कुरा होइन, तर यस्तो महसुस हुन सक्छ जब तपाईँ हरेक क्षेत्रमा अईश्वरीय अधार्मिकता देख्नुहुन्छ त्यो स्वाभाविक हो। अनि दुई पदमा भनिएको छ, तिनीहरू हरेकले आफ्ना छिमेकीसँग झुटा कुरा गर्दछन्। खुसा मदी ओठ र कालो मनले तिनीहरू कुरा गर्दछन्। मित्र, यो दिन हो ख्रिस्टियनहरू सत्य बोल्न आवश्यक छ। यसको मतलब हामीले कुनै मानिसको सामने उसलाई एउटा कुरा भन्ने अनि उसको कण्ड पछाडि चाहिँ अर्को कुरा भन्नु हुँदैन। यो चाहिँ दुई मुख्य कुरा हो, दुई ओठे। हामीले सधैँ सत्यको बोल्न आवश्यक छ र बोल्नुपर्छ। पद 3 र 4 भनिएको छ, सबै खुसा मदी गर्ने ओठलाई र ठूला ठूला कुरा गर्ने जिब्रोलाई परमप्रभुले काटिदिनुहुनेछ। तिनीहरूले भनेका छन्, हाम्रा जिब्रोले हामी प्रबल हुनेछौ, हाम्रा ओठ हाम्रै हुन्, हाम्रा परमप्रभु को हो र? भजनकार यो भजनमा घमण्डीको पीछा गर्छन्। तिनीहरू भन्छन्, हामी त्यही कुरा भन्नेछौ बोल्नेछौ जुन हामी चाहन्छौ मन पराउँछौ। हामी मण्डलीमा त्यो सत्य विश्वास त्याग अपोस्टसी देख्दछौ जुन यस्तो खालको घमण्ड अहंकारद्वारा प्रसिद्ध छ। यहुदाले आउन गइरहेको सत्य विश्वास त्याग अपोस्टसीको बारेमा अगमबाडी गरे। यहुदा पद 16 भनिएको छ, फतफताउनेहरू, आफ्नै भाग्यलाई दोष लगाउनेहरू, आफ्ना कुइच्छा अनुसार हिँड्नेहरू, तिनका मुखले अति दिमागी कुरा बोल्छन्, लाभको खातिर मानिसको पक्षबाट गर्नेहरू यी नै हुन्। लाभको खातिर मानिसको पक्षपात गर्नेहरू यी नै हुन्। अर्को शब्दमा सत्य विश्वास त्यागमा हुने ती मानिसहरू झुट्टाहरूको झुनहरू हुन्। अहिले हामी परमेश्वरका मानिसहरूको देख्नेछौ। 5 पदमा भनिएको छ, परमप्रभु भन्नुहुन्छ, नम्रहरू माथिको थिचो मिचो र दरिद्रहरूको लाभो सुस्खेरहरूको कारण अब म उठ्नेछु। त्यसले तिर्सना गरे बमोजिम म त्यसलाई सुरक्षित राख्नेछु। परमेश्वर भन्नुहुन्छ, त्यसले तिर्सना गरे बमोजिम म त्यसलाई सुरक्षित राख्नेछु। अर्को शब्दमा उहाँ भन्नुहुन्छ, म उसलाई पहाड़का चट्टानहरूमा छेपाउनेछु। अनि 6 पदमा भनिएको छ, परमप्रभुका वचनहरू पवित्र छन्, माटोमाथि भट्टीमा खारेको चाँदी जस्तै। अहिले दुष्टहरू अधर्मीहरू घमण्ड गर्दछन् र बकवासको कुरा बक्दछन्। त्यसले भनेको कुरामा तपाईँ विश्वास गर्न सक्नुहुन्न, तर परमेश्वरको वचन पवित्र छ। त्यो नै एक कारण हो हामीले परमेश्वरको वचनमा धेरै समय बिताउनु पर्छ। यो किल्ला गण हो जुनमा परमेश्वर हामीलाई राख्न चाहनुहुन्छ। 7 र 8 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ, यस पुस्तादेखि सधैँभरि तपाईँले तिनीहरूलाई जोगाएर राख्नुहुनेछ। मानिसका सन्तानहरूमा निजपनाको बढ़ी बढ़ाउ हुँदा दुष्टहरू चारैतिर डुल्छन्। तपाईँ र म त्यस्तो किसिमको दिनमा रहेका छौं, अनि यो विशेष गरेर महाक्लेश अवधिको समयमा सत्य हुनेछ। अगम वक्ता यसैयाले भनेका कुरालाई सुन्नुहोस्। यसैया 66 अध्याय 5 पदमा भन्छन्, तिमीहरू जो परमप्रभुका वचनमा कामदछौ उहाँको वचन सुन, तिमीहरूका दाजुभाइहरू जसले तिमीहरूलाई घिन गरे, जसले तिमीहरूलाई मेरो नाउँको खातिर बहिष्कार गरे, तिनीहरूले यसो भनेका छन्, परमप्रभुको महिमा होस् र हामी तिनीहरूको आनन्द हेरौं, तर तिनीहरू नै लज्जित हुनेछन्। यो सुन्दर तस्विर हामीलाई दिइएको छ जुनले म सोच्दछु कि युगको अन्त्यमा यरुसलेममा मन्दिर पूजाको वर्णन गर्दछ। प्रभु येशूले आफ्ना दिनमा भन्नुभयो जब शत्रुहरू उहाँलाई गिरफ्तार गर्न आए। लुका 25 अध्यायको 53 पदमा, तर अब तिमीहरूको बेला र अन्धकारको शक्ति यही हो। हामी त्यस्तो समयमा भएर जानेछौ। शत्रुहरूले हामीमाथि थिचोमिचो गर्दछन्, तर परमेश्वरले आफ्ना जनहरूमाथि त्यस्तो कुनै कुरा घट्न दिनुहुने छैन जबसम्म यसले तिनीहरूको जीवनमा र हृदयहरूमा केही उचित उद्देश्यको काम पूरा गर्दैन। यसपछि अध्याय 13 लागौ। यहाँ हामी देख्छौ दाउदको निराशजनक दुर्दशा। यो एक प्रकारले भजनहरूको पुस्तकको दुखी खण्ड हो। जसरी हामीले भनिसकेका छौ कि भजन 9 अध्यायदेखि भजन 15 अध्याय सम्मले कष्टको समयसँग व्यवहार गर्दछ जुन आइरहेको छ। अनि त्यो आउने कष्टहरूको समय चाहिँ माग्लेस हो। त्यो विशाल परीक्षाको जाँचको समय हुनेछ। दाउदले यो भजन उसको आफ्नै कष्टकर अनुभवबाट लेखेका हुन्, तर यससँग समकालीन अर्थ पनि छ, साथै यससँग अगमबाडी वा कालक्रमिक अर्थ छ, जुन पृथ्वीबाट मण्डली हटाएपछि आखिरी समयहरूसम्म ढाक्दछ। यो भजन लेख्दा दाउदलाई सम्भवत राजा सौलद्वारा मार्नलाई पिछा गरिँदै थिए। सम्भवत यस समयमा दाउद अदुलामको ओडारमा छिपिरहेका थिए, जब पलिस्तीहरू उसलाई पकड्न मिलेर काम गरिरहेका थिए। दिन प्रतिदिन उसले आफैलाई दयनीय परिस्थितिमा पाए। शरीरको शिथिलता र थकावटमा र मनको र हृदयको खिन्नतामा परमेश्वर कहाँ आफ्नो चित्कार छोड्छन्। भजन संग्रह 13 अध्यायको एक पदमा भन्छन्, कहिलेसम्म हे परम प्रभु तपाईँले सधैँभरि मलाई बिर्सनुहोला? तपाईँले आफ्ना मुहार मसँग कहिलेसम्म लुकाइरहनु होला? दाउद यहाँ अति नै निराशवादी सुनाइ पर्दछन्। उसलाई लाग्दछ कि परमेश्वरले उसलाई त्याग्नुभयो, उनी एक्लै कष्टहरूमा छन्। अनि पद्दीमा भन्छन्, दिनभरि मेरो हृदयमा शोक बोकिरहेर कहिलेसम्म म मेरो आत्मामा चिन्ता लिइरहँ? कहिलेसम्म मेरा शत्रुहरू ममाथि प्रबल भइरहने छन्? कहिलेसम्म मेरो शत्रुहरू ममाथि प्रबल भइरहने छन्? दाउद सोधिरहेका छन्, कहिलेसम्म यो निरन्तर जारी रहनेछ? यस समयमा दाउद अति नै धेरै थकित मानिस छन्। उनी परमेश्वर कहाँ प्रार्थनामा फर्कन्छन्। यो नै उसको जीवनको साधन शक्ति आश्रय शरण स्थान हो। अनि तीन पदमा भनिएको छ, हे परम प्रभु मेरा परमेश्वर, विचार गरेर मलाई जवाब दिनुहोस्, मेरो आँखालाई ज्योति दिनुहोस्, नत्र त म मृत्युको निन्द्रामा पर्नेछु। दाउद मृत्युको जोखिममा थिए जब उसले यो भजन लेखेथे। उनी सुत्न जान डराउँथे यो विचार गर्दै कि कतै उसको शत्रुले उसलाई कुनै पनि समय मार्नेछन्। तैपनि उसलाई अधिक भन्दा अधिक आरामको आवश्यक थियो, त्यसकारण उसले परमेश्वरलाई सुरक्षाको निम्ति प्रार्थना गरे। भन्छन्, नत्र त मेरो शत्रुले भन्नेछ त्यसमाथि म प्रबल भएको छु, नत्र त म डगमगाउँदा मेरा विरोधीहरू रमाउनेछन्। अनि दाउद यो चाहँदैनन्। पाँच पदमा भन्छन्, तर मैले त तपाईँको करूणामा भरोसा गरेको छु, तपाईँले गर्नुहुने उद्धारमा मेरो हृदय रमाउनेछ। दाउले सोचेन कि आफ्नो दुर्दशाबाट आफ्नै शक्ति सामर्थ्य र प्रयत्नद्वारा मुक्त हुन सक्थे। निश्चय नै उसले पूर्व सावधानीको त लिए, तर उसले जान्दथे कि केवल परमेश्वरले मात्र उसलाई छुटकारा दिन र बचाउन सक्नुहुन्थ्यो। केवल परमेश्वर मात्र उसको जीवनको समाधान हो, उनको जीवनको समस्याको समाधान हो। परमेश्वर मात्र उसको आशा हो, उसको चट्टान हो, उसको गण हो, उसको उद्धार हो। अनि आगे पद छ पदमा भनिएको छ, उहाँले मलाई प्रशस्तसँग दिनुभएको हुनाले परमप्रभुको म स्तुति गर्नेछु। मेरो मित्र, तपाईँ अहिले कहाँ नै किन नहुनुहोस्, वा तपाईँ कुनै किन नहुनुहोस्, वा तपाईँ जस्तो सुकै अवस्थामा नै किन नहुनुहोस्, तपाईँ अझै परमेश्वरको स्तुति प्रशंसा गर्न सक्नुहुन्छ। तपाईँ पाउल र बर्नबासको जीवनमा यो देख्न सक्नुहुन्छ, जब तिनीहरू रोमी जेलमा थिए तिनीहरू आधारातमा परमेश्वरको स्तुति प्रशंसा गरिरहेका थिए। हबकुकले भन्न सके, हबकुक 2:17-19 पदमा, चाहे निभाराको रूखमा फूल नफलोस्, दाको बोटमा फल नफलोस्, चाहे भद्राक्षको रूखमा फल नलागोस्, औ खेतले अन्न नउब्जाओस्, खोरमा भेडा बाख्राहरू नष्ट भए पनि, गोठमा गाई वस्तु रहेन भने पनि, म परमप्रभुमा रमहाट गर्नेछु, मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। परमप्रभु मेरो परमेश्वर मेरो बल हुनुहुन्छ। यहाँ भन्छन्, उहाँले मलाई प्रशस्तसँग दिनुभएको हुनाले परमप्रभुको म स्तुति गर्नेछु। मित्र, यो भजनमा हामीले दाउदको कष्टदायक दुर्दशाको देखेका छौं, जुनले महाक्लेशमा परमेश्वरका मानिसको दुर्दशाको पनि तस्विर दिन्छ। यसपछि भजन 14 अध्यायतिर पनि बढ़ौं। यो 14 अध्यायमा देख्नेछौ आखिर दिनमा भ्रष्टता जो नास्तिकता गन्दा अपवित्रता र विद्रोह हो त्यो हुनेछ। यो भजन अन्य भजनहरूसँग विशेष गरेर भजन 12 अध्यायसँग जोड्दछ। त्यस 12 अध्याय भजनमा तपाईँले याद गर्नु भएको होला, हामीले आखिरी दिनहरूको भ्रष्टताको देखेका थियौं। यस्तो देखिन्थ्यो ईश्वरीय मानिस समाप्त भए, अईश्वरीय दुष्टता नियन्त्रणमा थिए, भ्रष्टता दुष्टता अईश्वरीयता प्रशस्त भएको थियो, भरपूर भएथ्यो। तपाईँ सोच्नुहोला त वर्तमान दिनको यो त तस्विर हो, निश्चय नै हाम्रो यो समकालीन वर्तमान सभ्यताको विशेषता हो, तर यो विशेष गरेर आखिरी दिनहरूको चाहिँ आखिरी दिनहरूको युगको चाहिँ आखिरी अवधिको बेलाको चाहिँ विशेषता हो। मित्र, म बिशप होर्नद्वारा यो भजनको सुन्दर प्रबन्धको यानि मिलाउने कामको दिन चाहन्छु, उल्लेख गर्न चाहन्छु। उसले यो भजनलाई तीन भागमा विभाजन गर्दछन्। पहिलो विश्वको भ्रष्टता, दोस्रो परमेश्वरको जनहरूको विरूद्ध शत्रुता र उद्धारको निम्ति लालसा चाहना र प्रार्थना, यो नै भजन 14 को तस्विर हो। यो संक्षिप्त छ तर अति नै महत्वपूर्ण छ। त सबभन्दा पहिले हामी देख्नेछौ विश्वको भ्रष्टता। भजन संग्रह 14 अध्यायको एक पदमा भनिएको छ, मूर्खले आफ्नो मनमा भनेको छ ईश्वर छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्, असल गर्ने कोही छैन। यो पदमा उल्लेखित मूर्खको हिब्रू शब्द हो नाबाल। नाबाल यसले तपाईँको कानमा घण्टी बजाइरहेको होला, किनभने त्यहाँ नाबाल नभएका एक व्यक्ति थिए जसले अति नै सुन्दरी अभिगेल भन्ने स्त्रीसँग विवाह गरेका थिए। उसको कथा हामी पहिलो सामुएल 25 अध्यायमा भनिएको पाउँछौ। उसको नाउँले निश्चय नै उसलाई बिल्कुल ठिक रूपमा चरित्र चित्रण गर्दथ्यो। उसले मूर्खता देखाएथे, अनि नाबाल शब्दलाई अनुवाद गर्दा यसको अर्थ हुन्छ साधारण, सिल्ली, चोट्टा, मूर्ख र पागल मानिस। मसँग एकजना अति नै बुद्धिमान मित्र छ जो नास्तिकहरूसँग व्यवहार गर्ने काममा अति नै सफल व्यक्ति हुन्। उनी एक दिन मानिसका एक समूहका बीचमा थिए र एकजना नास्तिकले एकासी उसलाई सोधे कि म विश्वास गर्दिन कि परमेश्वर छ, मानिससँग आत्मा छैन, जब ऊ मर्छ ऊ कुकुर जस्तै मर्छ। यो मानिस यसरी निरन्तर पागली जस्तै बगबग गर्दै फलाखे। मेरो मित्रले त्यो समूहका मानिसहरू तितरबितर नभइन्जेलसम्म चुप बसिरहे, पर्खिरहे। त्यसपछि त्यस नास्तिक व्यक्ति कहाँ गए। मेरो साथीले भने, म बुझ्दछु, सम्झन्दछु, र तिमीले पनि भन्यौ कि तिमी नास्तिक हौ। यो कुरा सुनेर त्यस मानिसले तुरन्तै आफ्नो अर्को तर्क लिएर आफ्नो भनाइलाई जारी राखे कि त्यहाँ परमेश्वर छँदै छैन, परमेश्वरमा विश्वास गर्ने काम मूर्खता हो, पागलपन हो। मेरो मित्रले भने, म तिमीलाई एउटा प्रश्न सोध्न चाहन्छु। बाइबलले भन्दछ कि मूर्खले पो आफ्नो मनमा भनेको छ ईश्वर छैन। मूर्ख शब्दको अर्थ हो पागल। जब तिमीले त्यस मानिसहरूको समूहमा परमेश्वरको बारेमा बोल्दा त्यहाँ जुन कुरा बोल्यौ त्यसमा इमानदारी थिएनौ, इमानदारीपूर्वक बोलिरहेका थिएनौ। तिमी खालि त्यस भीड़ समूहको फाइदाको निम्ति बोलिरहेका थियौ, या तिमी मूर्ख वा पागल मानिस छौ? म जान्न चाहन्छु तिमी कुन चाहिँ एउटा हो। त्यो मानिस फनक्क फर्केर त्यहाँबाट आफ्नो बाटो लागे। आज यो ब्रह्माण्ड विश्वको बारेमा थाहा पाएर केवल पागल मानिसले मात्र भन्छ कि परमेश्वर छैन। जब हामी यो संसारलाई हेर्दछौ र यहाँको यावत थोकलाई हेर्दछौ त यसले आपसी आप यो विश्वको सृष्टिकर्ता छ भन्ने कुराको बताउँछ, प्रकट गर्दछ। कुनै चीज आपसी आप अस्तित्वमा आउँदैन। यदि कुनै व्यक्ति इमानदारी व्यक्ति छ भने उसले कहिले पनि परमेश्वरको अस्तित्वको इन्कार गर्दैन। यदि संसारमा कुनै चीज छ भने त्यसको बनाउने कोही एकजना छ। मित्र, मूर्खले आफ्नो मनमा भनेको छ परमेश्वर छैन, र अहिले मूर्ख दृश्यमा प्रकट हुन आरम्भ गर्दछ। हामीले पहिले नै त्यसको भजन 10:4 पदमा झलकको देखिसकेका छौं जब हामीले पढ्यौं परमेश्वर हुँदै हुनुहुन्न भन्ने त्यसको विचार छ। उसले मानव भ्रष्टताको अति नै गहिराईको प्रदर्शन गर्दछ। त्यहाँ धेरै पीएचडी प्रोफेसरहरू छन् जो आज युनिभर्सिटीहरूमा पढाउँछन् अनि तिनीहरूमध्ये धेरैजना नास्तिकहरू छन्। म यो अति नै होसियारपूर्वक भन्न चाहन्छु कि मानव भ्रष्टतामा सबभन्दा निचमा मानिस डुब्न सक्ने कुरा नै नास्तिक बन्नु हो। त्यही नै परमेश्वरको वचनले भन्छ। परमेश्वर छैन भनी यदि तपाईँ विश्वास गर्नुहुन्छ भने तपाईँ एक किसिमको पागल मानिस भ्रान्तिभङ्ग व्यक्ति हुनुहुन्छ। तपाईँसँग खास वास्तविक ज्ञान बोध चेतना छैन। धेरै शिक्षा डिग्री प्राप्त गर्ने काम काफी पर्याप्त छैन। म एकजना पीएचडी व्यक्तिसँग सिकाउने गर्थे उससँग वर्षा हुँदा कसरी जोगिनु पर्दछ भन्ने कुरामा पर्याप्त बोध थिएन। एक दिन म उससँग टेनिस खेलिरहेको थिएँ। वर्षा शुरू भयो। उसले म कहाँ हेरेर भने अब हामी के गरौं। उसले वास्तवमा अतालिएर यताउता हेर्दै मलाई जानकारीको निम्ति सोधिरहेका थिए। अब जब वर्षा खनिन थाल्छ तब एक चेतनाशील ज्ञानी मानिसले के गर्दछ। मैले उसलाई भने मलाई लाग्छ हामी वर्षाबाट बाहिर भाग्नुपर्छ र कहीँ कतै ओत लाग्नुपर्छ। अरू त के मलाई यो कुरा थाहा थियो तर उसले यो कुरा जानेको देखिन्नथ्यो। देख्नुभयो विद्या शिक्षा सम्बन्धी डिग्रीले मानिसको बुद्धिको ज्ञानको प्रमाण गर्दैन। तिनीहरू भ्रष्ट भएका छन्। तिनीहरूले अशुद्ध कामहरू घिन लाग्दा कामहरू गरेका छन्। असल गर्ने कोही छैन भनेर यहाँ भजनकार भन्दछन्। म विश्वास गर्दछु तपाईँ यो कुरा पत्ता लगाउनुहुनेछ कि प्राय गरी नास्तिकहरू अति नै ठूलो ठूलो भयानक पापीहरू हुन्छन्। घिनलाग्दो काम अनैतिकता सामान्य गरी तिनीहरूको एक विशेषता हो। अनि आगे दुई पदमा भनिएको छ बुद्धिमानी साथ काम गर्ने कोही छ कि परमेश्वरलाई खोज्ने कोही छ कि भनेर हेर्नलाई परमप्रभुले स्वर्गीयबाट मानिसका सन्तानलाई हेर्नुभयो। तर उहाँले के पाउनुभयो पत्तिनमा भनिएको छ तिनीहरू सबै एकातिर लागेका छन्। तिनीहरू जम्मै एकैचोटि फोहोरी भएका छन्। असल गर्ने कोही पनि छैन। अह एउटै पनि छैन। पाउले यो पद रोमी 3:12 पदमा उद्धृत गर्छन्। भन्छन् ती सबका सब एकातिर लागेका छन्। ती बिल्कुल रद्दी भइहाले। असल गर्ने कोही छैन। अह एउटै पनि छैन। पाउल केवल नास्तिकहरूको बारेमा मात्र यहाँ कुरा गरिरहेका छैनन्। उनी हरेकको बारेमा प्रत्येक मानव जातिको बारेमा बोलिरहेका छन्। यो तपाईँ र मेरो तस्विर हो। म नास्तिक होइन र म कल्पना गर्दिन कि तपाईँ पनि नास्तिक हुनुहुन्छ भनेर। तर हामी सबै पापीहरू हौ। हामी असल गर्दैनौ। मानिसको स्थिति भ्रष्ट हो र पहिला तीन पदहरूले हामीलाई त्यस गहिराईको बताउँछ जुनतिर मानिस जान सक्छ। त्यसपछि हामी देख्छौ परमेश्वरको मानिसको विरूद्ध शत्रुता। परमेश्वरको मानिसको विरूद्ध शत्रुता। तिनीहरू परमेश्वरको विरूद्धमा मात्र छैनन् तर तिनीहरू परमेश्वरका मानिसहरूको विरूद्धमा पनि छन्। 4 पदमा भनिएको छ के अधर्म काम गर्नेहरू सबैको ज्ञान छैन जसले मेरा मानिसहरूलाई रोटी झै खाइहाल्दछन् र परमप्रभुमा पुकार गर्दैनन्। अनि यो प्रभुले पनि भन्नुभएको छ कि सधैँ विश्वासीहरूले सतावटको भोग्नेछ कारण तिनीहरू उहाँका सन्तान हुन्। संसारले तिनीहरूलाई घृणा गर्दछन्। त्यसपछि हामी अन्तिममा देख्नेछौ उद्धारको निम्ति प्रार्थना चाहना र लालसा। अहिले यहाँ विजयको नोट छ। सुन्नुहोस् पद 7 भनिएको छ आहा इसरायलको उद्धार सियोनबाट आएको भए त हुने थियो। जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ तब याकुब रमाउनेछ र इसरायल खुशी हुनेछ। यस पदले त्यस महिमित दिनको प्रत्याशातिर हेर्दछ जब सियोनबाट इसरायलको निम्ति उद्धार आउँदछ। त्यस दिनमा याकुब रमाउनेछ र इसरायल खुशी हुनेछ। तपाईँ यस पदको अभिजय गर्न सक्नुहुन्न। कुनै व्यक्ति जसले भन्छ कि परमेश्वरसँग इसरायलको निम्ति कुनै भावी उद्देश्य छैन त्यसले यो कुराको स्वीकार गरिरहेको हुन्छ कि उसले भजनहरूको पुस्तकको बारेमा त्यति धेरै जान्दैन। उसले परमेश्वरको वचनमा अरू अनुच्छेदमा अति नै स्पष्ट रूपमा भनिएको कुरालाई कथनबाट बाँच्न कोसिस गर्न सक्ला, तर कसरी उसले भजनकारका हृदयको चित्कार र आनन्दको इन्कार गर्न सक्छ जब परमेश्वरले भावी भविष्यमा आफ्नो राज्यको इसरायलसँग केन्द्रमा स्थापित गर्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिन पनि सधैँझै एकदमै धेरै आशिषमय रह्यो र म आशा गर्दछु हाम्रो सम्पूर्ण श्रोताहरू यी अध्ययनहरूबाट आशिषित हुँदै हुनुहुन्छ भनेर। दाइ, हामीले हाम्रो जीवनमा आउने निराशाको बीचमा पनि विश्वास कायम राख्नुपर्छ भन्ने शिक्षा चाहिँ आजको भजन खण्डले चाहिँ हामीलाई दिएको छ।
2: हो त भाइ, दाउदले विश्वास योग्य मानिसहरू कम हुँदै गएको र झूट तथा छरकपट बढ्दै गएको अवस्थाबारे परमेश्वरलाई पुकार गर्दछन्। तर त्यसैबीच उनले परमेश्वरका वचनहरू शुद्ध, सत्य र भरोसा योग्य छन् भन्ने घोषणा गर्दछन्। यो एक निराशाको समयमा पनि परमेश्वरमा भरोसा राख्नु कति महत्वपूर्ण छ भन्ने कुरा हामीलाई यो भजनको खण्डले देखाएको छ।
1: हजुर, साँच्चै दाइ, अनि यो पनि सिकाएको छ कि विश्वास भनेको सबै कुरा राम्रो हुँदा मात्र होइन, कठिन परिस्थिति अथवा समयमा पनि परमेश्वरमाथि भरोसा गर्नु हो भन्ने कुरा चाहिँ आजको अध्ययनले सिकाएको छ।
2: हो त भाइ, दाउद कठिन परिस्थितिमा छन् र परमेश्वरलाई सोध्छन्, हे परमप्रभु कहिलेसम्म? तर भजनको अन्त्यमा उनले आफ्नो विश्वास गुमाउँदैनन्, बरु परमेश्वरको प्रेम र उद्धारमा आनन्दित हुने निर्णय गर्दछन्। यो कस्तो महान विश्वास छ।
1: हजुर, साँच्चै नै दाइ, त्यसैले आदरणीय श्रोताहरू यी सम्पूर्ण भजन खण्डहरूले चाहिँ हामीलाई बताउँदैछ कि हामी परमेश्वरमा कतिको विश्वास योग्य र विश्वासमा दरिलो छौं भन्ने कुरा यी प्रश्नहरू चाहिँ हामीलाई आज यी भजन खण्डहरूले चाहिँ सोधेको छ। र म विश्वास गर्दछु हामी हरेकको हृदयमा चाहिँ परमेश्वरले आजको खण्डबाट केही न केही बोल्नु भएको छ र यी सम्पूर्ण कुराहरूको निम्ति हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँका आशिषहरू हामीलाई बाँड्नुहोस् किनकि तपाईँका आशिष र तपाईँका गवाईहरू हामी सुन्नको निम्ति एकदमै धेरै तत्पर र आतुर छौं।
2: हजुर, र आदरणीय श्रोताहरू, परमेश्वरमा भरोसा गर्दा पाइने आनन्द हामी अरू कोहीबाट पाउन सक्दैनौ। उहाँ नै हाम्रो साँचो आनन्द हुनुहुन्छ। त्यसैले समय छँदा नै यीशुको कृपा र उदारतालाई ग्रहण गर्नुहोस् र अन्तमा परमेश्वरले हामी हरेकलाई निराशामा शान्ति दिनुभएको होस्।
1: आजको दिनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा दिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौं र तपाईँहरू मध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797

तपाईँहरू मध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707042097।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदा सहायता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्तीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, सृष्टिकर्ता परमेश्वर येशु ख्रीष्टको नाउँमा यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हार्दिक ज्ञान अभिवादन तथा जय मसीह। श्रोताहरू, अबको दुईवटा रेडियो कार्यक्रममा हामीले पवित्र धर्मग्रन्थबाट ख्रीष्टमा महानता हासिल गर्नु नामक टपिकमा रही अध्ययन गर्नेछु। आउनु सदाझै आजको यस महत्वपूर्ण विषयमा प्रवेश गर्नु अघि एउटा प्रार्थना गर्नु। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई फेरि पनि धन्यवादका प्रार्थनाहरू सहित तपाईँको वेदीमा आउँदछ। हामीलाई लिनुहोस्, हामीलाई परिवर्तन गर्नुहोस्, हामीलाई मोल्ड गर्नुहोस्, हामीमा भएको अहम्तार घमण्डलाई रित्याएर प्रभु तपाईँको आत्मा हालिदिनुहोस्, ताकि हामीले एकअर्कामा नम्र भएर प्रभु तपाईँको गवाही दिन सकौँ। ख्रीष्टको महानता हासिल गर्नु भनेको के हो, जसले आजको पाठ अध्ययन गर्न गइरहेका छौँ, हामीलाई सहायता गर्नुहोस् येशूको नाममा, आमेन। श्रोताहरू, शुरू गरौं एउटा पदबाट। मत्ती 11:11 लेखेको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा 32 दिने योन्ना भन्दा महान अरू कोही भएको छैन, तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ त्यो यिनी भन्दा महान। मित्रहरू, 32 दिने योन्नामा यस्तो कुन कुरा थियो कि येशूले उनलाई सबभन्दा महान भन्नुभएको थियो? प्रियहरू, योन्नालाई थाहा थियो कि नम्र हुने र परमेश्वरको राज्यमा सबभन्दा सानो हुने भनेर। त्यसैले योन्ना 3:30 लेखिएको छ, येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। योन्ना आफ्नो सेवा कार्यको प्रसिद्धिको शिखरमा भएको बेला भनेका थिए। पूरै क्षेत्रमा योन्नाको बारेमा चर्चा हुन्थ्यो र सबैको ध्यान उनीतिर नै केन्द्रित थियो। जब हामी खटेर येशूलाई बढ्ने मौका दिन्छौं, तब पृथ्वीमा समेत अधिक मात्रामा स्वर्गीय वातावरण बन्न जान्छ। यसको अर्थ पृथ्वीमा धेरै चिन्ह चमत्कार र आश्चर्य कर्महरू हुन थाल्छ, मानिसहरूको जीवन बदलिन थाल्छ र असम्भव कार्यहरू पनि सम्भव हुन थाल्छ। हामी त्यस समयमा येशूलाई आफ्नो मासमा पाउँदछौ, जब हामी केवल येशूको नै महिमाको लागि कार्य गर्दछौ, तब परमेश्वरले हामीलाई भरपूर मात्रामा अनुग्रह गरी हामीलाई चलाउनुहुन्छ र हामी आफ्नो जीवनमा समेत आत्मिक जागृति देख्न सक्छौँ। त्यसैले मत्ती 11:25 लेखिएको छ, त्यस बेला येशूले भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईँमा धन्यवाद चढाउँछु, किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राख्नुभयो र बालकहरूलाई ती प्रकट गर्नुभयो। यस पदमा येशूले भन्नुभयो कि कुनै सिद्धान्त र भेदहरू केही मानिसबाट गुप्त राख्नुपर्छ र केही मानिसहरूमा प्रकट गर्नुपर्छ, जुन मानिसहरू नम्र बनेर सेवा गर्दछ, तिनीहरूमा परमेश्वरले आफ्नो वचनको भेद र स्वर्गको रहस्य प्रकट गर्नुहुन्छ। प्रेरित पावल पनि बताउँदछन् कि यस्ता रहस्यहरूको बारेमा युगौंदेखि ती भेदहरू गुप्तमा राखिएको छ। त्यसैले कलसी 1:26-27 पदमा लेखिएको छ, युग युग र पुस्तौंदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य मानिसहरूमा कति महान छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नु। यो रहस्य ख्रिस्तिनीहरूमा रहनु हो जो महिमाको आशा हुनुहुन्छ। मित्रहरू, परमेश्वर पिताले हामीलाई यो मौका दिनुभएको छ कि हामीले उहाँको महानता र महिमालाई प्राप्त गर्न सकौं तथा आफ्नो कल्पना र सोचभन्दा बढी उहाँको लागि कार्य गर्न सकौं। परमेश्वरले त्यस भेदलाई प्रकट गर्नुभएको छ जुन उहाँका पुत्र येशू हामीभित्र बास गर्नुहुन्छ। यदि हामी आफैलाई परमेश्वरको राज्यमा होच्याउनेछौँ तब उहाँले आफ्नो राज्यमा हामीलाई उचाल्नुहुनेछ। जति हामी आफूलाई होच्याएर येशूलाई आफ्नो जीवनमा उचाल्छौँ त्यति नै बढी उहाँले परमेश्वरको राज्यमा हामीलाई उच्च पार्नुहुनेछ। अब आउनुहोस् हेरौँ संसारको दृष्टिकोण विरुद्ध परमेश्वरको दृष्टिकोण के छ र यी दुईटा दृष्टिकोणमा भिन्नता के छ। श्रोताहरू, महानताको विषयमा संसारको नजर यस्तो हुन्छ कि यसलाई स्वयंको प्रयासमा हासिल गर्न सकिन्छ। संसारिक सोच अनुसार कसैलाई दबाए पनि अरूको दुरूपयोग गरे पनि स्वयंको बढाई गरे पनि यी कार्यहरू गलत होइन। त्यसैले आफैमा विश्वास गरेपछि सफलताको शिखरमा पुग्न सकिन्छ। मैले संसारिक तरिका अप्नाएर हेरे तर यदि येशु केन्द्रमा हुनुहुन्न भने केही भलाई वा असल उपलब्धि हुँदैन। स्वयंको प्रयासबाट हामीले आफ्नो क्षणिक उन्नति र सफलता गर्न सक्छौँ तर पछि गएर फेरि श्रम शर्म र बेइज्जत सहनु पर्नेछ। एकपटक लुसिफरको घटना तथा उदाहरणलाई विचार गरौँ कि त्यससँगको कस्तो व्यवहार गरियो। परन्तु परमेश्वरको दृष्टिकोण पूर्णत विपरीत वा फरक छ। येशूले भन्नुभयो कि जसले आफूलाई होच्याउनेछ त्यसलाई परमेश्वरले उच्च पार्नुहुनेछ। श्रोताहरू, यो कथन त संसारिक दृष्टिकोण अनुसार विरोधाभास लाग्दछ। महान बन्नका लागि आधारभूत सिद्धान्तहरूलाई पछ्याउनु पर्छ, जस्तो कि बत्तीसमा दिने युहन्नाले शुरूआत गरे। युहन्नालाई थाहा थियो कि परमेश्वरको राज्यमा महान बन्नका लागि यस संसारमा नम्र र सानो भएर आज्ञा पालन गर्नुपर्दछ। आफू घटेर आफ्नो जीवन र सेवामा यसलाई बढाउनु पर्छ। यदि यस्तो भयो भने यो पृथ्वी नै स्वर्ग जस्तो हुनेछ। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ भनेर मत्तीले आफ्नो सुसमाचारको पुस्तक मत्ती 11:28-30 पदहरूमा व्याख्या गर्छ। श्रोताहरू, अरू स्थानमा येशूले म कहाँ आऊ र मसँग सिक भनेर भन्नुभयो, म को हुँ र के गर्न सक्छु भनेर भन्नुभयो। तर उहाँले दुई पटक यो भन्नुभयो कि यदि तिमीहरू नम्र र दीन भयो भने आफ्नो आत्मामा विश्राम पाउनेछ। के कोही उहाँको जुवालाई आफ्नो कानमा राख्न तयार छ? जसरी येशूले नम्रताको जीवन बिताउनु भयो त्यसरी नै हामी पनि उहाँको अनुसरण गर्यौं भने यस पृथ्वीमा स्वर्गको आभास पाउनेछ। यस प्रकार हामी खट्दै र येशूलाई बढाउँदै गयौं भने हामी उहाँको राज्यमा महान र उच्च कहलाइनेछ। धेरै जसो विश्वासीहरू देखावटी रूपमा मात्र धार्मिक जीवन जिइरहेका हुन्छन्, परमेश्वरले तिनीहरूको जीवनमा धेरै ठूलो र महान तथा अचम्मको कार्य गर्न चाहनुहुन्छ तर तिनीहरू थोरै कार्य गरेर त्यसैमा सन्तुष्ट भई परमेश्वरको महान कार्य गर्न सकेका छैन। हामीले नम्र भएर पाप स्वभावलाई त्याग्यौं भने येशु हामीभित्र बास गर्नुहुन्छ। हामीले येशुको स्वभाव र नमुनालाई धारण गर्नुपर्छ तर धेरै मानिसहरू निरन्तर नम्र बनिरहन सक्दैन र बिस्तारै तिनीहरू सिलाउँदै जान्छ, तिनीहरूमा नम्रता हराउँदै जान्छ र यस मार्गबाट अगाडि बढ्न सक्दैन। यसै क्रममा पावलले Ephesians 2:8-10 लेख्छन्, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट भने होइन, यो त परमेश्वरको वरदान, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ, किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिपहरू हौ। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार पार्नुभएको थियो। आमेन। मित्रहरू, विश्वासद्वारा अनुग्रहको कारण हाम्रो उद्धार भएको छ। यो हाम्रो धर्म कार्यबाट होइन तर परमेश्वरको महान वरदान हो। दान तथा उपहार सधैँ नै निशुल्क हुन्छ। जुनसुकै कुराहरू यदि निशुल्क मिल्दैन भने त्यो दान वा उपहार होइन। धेरै सेवकहरू केवल पापको क्षमा र अनन्त जीवन प्राप्त गर्ने विषयमा मात्र सिकाउँछ। तर यो भन्दा पनि अधिक उद्धार शब्दको मूल ग्रीक अर्थ क्षमा प्राप्त गर्नु वा क्षमा गरिनु, चङ्गाइ पाउनु, छुटकारा पाउनु, सुरक्षा पाउनु, समृद्धि र शान्ति पाउनु हुन्छ। मित्रहरू, जब हामी उद्धार पाउँछौ अनि यी सबै कुराहरू येशूले हामीलाई वरदान स्वरूप दिनुहुन्छ, हामी विश्वासी भएपछि एउटा गल्ती यो गर्दछौ कि हामीले सधैँभरि नै परमेश्वर र मानिसहरूको सामु आफैलाई प्रमाणित गर्न चाहन्छौ कि हामी धर्मी छौ भनेर। तर यसो गर्नु चाहिँ घमण्ड वा अभिमान गर्नु। हामी सोच्दछौ कि कलवरीको आशीर्वाद अर्थात आशिष पाउनका लागि हामी आफू योग्यका छौ भनेर साबित गर्न चाहन्छौ। हामीलाई येशूको अनुग्रहको कारण आशिषहरू पाइएको हो भनेर हामी बिर्सन्छौ। तर हामीहरू आफ्ना असल कार्यहरूद्वारा ती आशिषहरू पाउने कोसिस गर्दछौ। यदि हामी परमेश्वरले देखाएको बाटोमा चलेर उहाँको अनुसरण गर्यौं भने मात्र ती आशिषहरू हामीले प्राप्त गर्न सक्नेछौ। श्रोताहरू, धेरै पटक हामी परमेश्वरबाट केही पाउन हाम्रो लागि निकै कठिन हुन जान्छ, किनकि हामी आफ्ना असल कार्य र धर्म कर्मद्वारा परमेश्वरको आशिषलाई प्राप्त गर्न चाहन्छौ। धर्म कर्महरूबाट होइन तर विश्वासद्वारा अनुग्रहको कारण हामी आशिष पाउँछौ। यसै सन्दर्भमा मर्कुस 12:11-22 लेखिएको छ, येशूले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख। आमेन। मूल ग्रीक अनुवादन यो हो कि परमेश्वरमा भरोसा गर्नुपर्छ। हाम्रो विश्वास निकै कम भएकोले हामी परमेश्वरबाट विश्वास बढाउनु पर्छ। त्यो विश्वास हामीलाई परमेश्वरको असीम अनुग्रहको कारण मात्र प्राप्त हुन्छ, हाम्रो कर्म र कोसिसले होइन। तर परमेश्वरको अनुग्रह र कृपाले गर्दा हामी त्यो विश्वास प्राप्त गर्न सक्छौ। त्यसैले रोमी 3:27 लेखिएको छ, तब हाम्रो घमण्ड कहाँ गयो, त्यसको त ठाउँ नै छैन। कुन सिद्धान्तमा यसो गर्ने त, यो कर्मको सिद्धान्तद्वारा हुने कदाचित होइन, यो त विश्वासको सिद्धान्तबाट मात्र हुन सक्छ। मित्रहरू, हामीले घमण्ड नगरी सारा आदर प्रशंसा महिमा र स्तुति केवल परमेश्वरलाई दिनुपर्छ। यदि हामी आफैमा केन्द्रित र निर्भर हुन्छौं भने पिताबाट केही पाउन सक्दैनौ, तर येशूलाई केन्द्र बनाएका छौं भने उहाँ हामीमा बास गरी हामी भित्र राज्य गर्नुहुन्छ र परमेश्वर पिताले आशिष दिनुहुनेछ। अन्तत श्रोताहरू, येशू ख्रीष्टसँग घनिष्ठ सम्बन्धमा रह्यौं भने उहाँले हामीलाई उचाल्नुहुन्छ। धार्मिक अगुवाहरू देखावटी धार्मिक विधिहरू गर्दथे, तथापि आफै चाहिँ काम नगर्ने तर अरूलाई भने धार्मिक नियमहरूमा बाँधेर राख्ने गर्दथे। लामो प्रार्थना र देखावटी धर्म कार्यद्वारा अरूलाई तुच्छ ठानेर आफूलाई धर्मी सम्झन्थे। उनीहरूभित्र घमण्ड र आडम्बर भरिएको थियो। हामीले यस्ता अगुवाहरूको अनुसरण नगरी येशूको नम्रतालाई पछ्याउनु पर्छ। श्रोताहरू, आजको पाठले विशेष गरी नम्रताको विषयमा तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष मिलेको होस्। तपाईँको दिन आशिषमय बित्योस्। यही प्रार्थना तपाईँको बीचमा राख्दै आजको यस कार्यक्रमबाट मलाई ओझेल हुने अनुमति दिनुहोस्। जय मसीह।
0: सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परम प्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले युहन्नाको सुसमाचारको पुस्तक एक अध्यायको पाँच पद, हामीले गएको अघिल्लो अध्यायमा सिध्याएको थियो भने छ पददेखि लिएर हामीले तेह्र पदसम्म गएको दिनमा हामीले हेरेको थियौँ, र म आज तपाईँहरूको बीचमा चौध पददेखि म केही बात गर्न गइरहेको छु। र त्योभन्दा अघि हामी थोरै पुनर्वलोकन गरौँ। गएको दिनमा हामीले हेर्दै थियौँ जहाँ बप्तिस्मा दिने युहन्ना परमेश्वरले उसलाई पठाउनु भयो ताकि उसले मार्ग तयार पार्न सकेको होस्, येशु ख्रिस्टको विषयमा धेरै कुराहरू साक्षी दिन सकेको होस् भनेर हामी हेर्न सक्छौँ। उसलाई पठाइएको थियो भन्ने कुरा हामी बुझ्न सक्छौँ, र यसै गरी हामी हेर्न सक्छौँ ज्योति ऊ आफै थिएनन् तर प्रभु येशु चाहिँ उहाँ ज्योति हुनुहुन्छ भन्ने विषयमा उसले गवाही दिएको हामी हेर्न सक्छौँ। अनि हरेक मानिसलाई ज्ञान प्रदान गर्न साँचो ज्योति संसारमा आउँदैछन् भनेर उसले घोषणा गर्छन्, साक्षी दिन्छन्। अनि त्यसपछि गएर जतिजनाले उहाँलाई ग्रहण गर्छ उनीहरूलाई अभि उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई चाहिँ होइन उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ भन्ने कुरामा हामी हेर्न सक्छौँ। र उनीहरू चाहिँ रगतद्वारा होइन, मानिसको इच्छाद्वारा होइन, शारीरिक इच्छाद्वारा होइन, तर यो परमेश्वरबाट जन्मेका हुन्छन् भने गएका दिनमा हामीले यी कुराहरू हेर्दै थियौँ। र आज म तपाईँहरूको बीचमा चौध पददेखि म केही कुराहरू बताउन गइरहेको छु। यहाँ हामी हेर्न सक्छौँ जसरी चौध पदले यसरी भन्दछन्, म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यहाँ भन्छन्, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यही वचनको विषयमा एक पदमा हामीले हेर्दै थियौँ, वचन परमेश्वर हुनुहुन्छ। अब त्यही वचन चाहिँ यहाँ के भन्दछन्, चौध पदमा आएर उहाँ त देहधारी भए अथवा उहाँ चाहिँ मानव शरीरमा यस पृथ्वीमा आउनुभयो, जसको मतलब चाहिँ हामीले बुझ्न सक्दछौँ येशु ख्रिस्ट एउटा मानव शरीरमा यस पृथ्वीमा एउटा कन्या मरियमको कोखबाट जन्मनुभयो भन्ने विषयमा यहाँ तपाईँ देख्न सक्नुहुन्छ। अनि त्यति मात्र नभएर तपाईँले देख्न सक्नुहुन्छ उहाँ चाहिँ अनुग्रह र सत्यले पूर्ण उहाँ हुनुहुन्छ अनि हाम्रो बीचमा उहाँ बास गर्नुहुन्छ। अनि योभन्दा धेरै अगाडि तपाईँले देख्न सक्नुहुन्छ उहाँ हाम्रो बीचमा बास गर्ने कार्य चाहिँ लगभग यो 2000 वर्ष अगाडि उहाँ शरीरमा यस पृथ्वीमा आउनुभयो, तर त्योभन्दा धेरै धेरै धेरै धेरै धेरै अघि जब इजरायलीहरू उनीहरू उजाड स्थान भएर मिश्र देशबाट निक्लदै थिए त्यति बेलाको समयमा तपाईँ देख्न सक्नुहुन्छ परमेश्वरले मोसालाई भन्नुभयो त्यो व्यवस्थाको पाल बना भनेर उनीहरूलाई भनिएको थियो, अनि उनीहरूको बीचमा चाहिँ आफ्नो उपस्थिति दिनुभएको थियो ताकि उनीहरूलाई ठिक मार्गदर्शन गर्नको लागि उनीहरूलाई परमेश्वरको उपस्थितिको थाहा गरेर उनीहरूसँग परमेश्वर सङ्गत गर्न चाहनुहुन्थ्यो। अनि त्यही प्रकारको कुरा तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यो पुरानो नियममा भएका जति पनि त्यो कुराहरू त्यो छाया मात्रै हो, तर भौतिक रूपमा अथवा शारीरिक रूपमा एउटा ठोस पदार्थको रूपमा चाहिँ प्रभु येशु ख्रिस्ट यस पृथ्वीमा उहाँ 2000 वर्ष अगाडि आउनुभयो र मानिसहरूको बीचमा उहाँ बास गर्नुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ उहाँले यो कुरा रोज्नुभयो ताकि उहाँले मानिसहरूलाई बचाउनका लागि उहाँ मानिस भएर जन्मनुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ। मानिसले मानिसको कुराहरू सुन्दछन् अनि मानिसको निम्ति चाहिँ एउटा सहज हुनका लागि हामीसँग सङ्गत गर्नको निम्ति उहाँ यस पृथ्वीमा 2000 वर्ष अघि आउनुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ कति बढी गरेर है एउटा हाम्रो सृष्टिकर्ता जसले सारा संसार सृष्टि गर्नुभएको छ अनि उहाँले चाहिँ आज मानव रूप धारण गरेर हामीसँग सङ्गत गर्नुभएको, आफूलाई निचा तुल्याउनु भयो, सृष्टि गरिएको थोक उहाँ हुनुभयो भन्ने कुरा बुझ्न सक्नुहुन्छ। अनि यो किन भन्ने विषयमा तपाईँले हेर्ने हो भने परमेश्वर जहिले पनि हामीसँग सङ्गत गर्न चाहनुहुन्छ, उहाँले हामीलाई मन पराउनुहुन्छ, उहाँले हामीलाई सृष्टि गरेको मन पराउनुहुन्छ, उहाँ हामीसँग बात गरेको मन पराउनुहुन्छ, हामीबाट उहाँले महिमा खोज्नुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्दछौँ। यहाँ अर्को कुरा, हामीले दिने महिमाको कारणले गर्दा उहाँ महिमित भएको होइन तर प्रिय हो, अनि उहाँले त्यो महिमा पनि चाहनु भएको होइन, कसैले वा वा भनिदियोस् भनेर पनि त्यो कुरा गरिदिएको होइन, तर उहाँलाई यो कुरा गर्न चाहिँ असल लागेको कारणले गर्दा उहाँले यो कुराहरू गर्नुहुन्छ। अनि हामी हेर्न सक्छ अर्को कुरा, तपाईँले महान परमेश्वरले कसरी
मानव रूपमा धारण गर्नुभयो भन्ने कुरा तपाईँ देख्न सक्नुहुन्छ। अनि एउटा मान परमेश्वर जो यस पृथ्वीमा अठाउन सक्नुहुन्न, अनि स्वर्ग चाहिँ उहाँको सिंहासन हो, पृथ्वी चाहिँ उहाँको पाउदान हो, तर पनि उहाँ चाहिँ मानवहरूको बीचमा आउनुभयो ताकि उहाँले चाहिँ परमेश्वर को हुनुहुन्छ, कस्तो हुनुहुन्छ भन्ने कुराहरू उहाँले प्रकट गर्न सक्नुभएको होस् भनेर उहाँ मानव बीचमा आउनुभयो भन्ने विषयमा तपाईँले देख्न सक्नुहुन्छ। अनि यसै गरी तपाईँले देख्न सक्नु उहाँलाई आज हामी थुप्रो मानिसले के भन्छ भन्दाखेरि परमेश्वरलाई चाहिँ खोज्नुपर्छ, सकभर उहाँलाई भेट्टाउन सकिन्छ भनेर मानिसहरूले थुप्रो ठाउँमा धर्म कर्म गर्ने ठाउँमा विभिन्न प्रकारका उनीहरू तीर्थ यात्राहरू गर्ने गर्छन् ताकि उनीहरूले ईश्वरलाई भेट्टाउन सकेको होस् भनेर यो प्रकारको उनीहरूले कार्य गरेको तपाईँले देख्न सक्नुहुन्छ। तर तपाईँले बुझ्न सक्नुहुन्छ बाइबलमा भएको परमेश्वर जो साँचो परमेश्वर हुन्छ, जो सुरुदेखि नै परमेश्वर हुनुहुन्छ, सुरुका दुई मानिस बनाउँदाखेरि उहाँ एउटै मात्र परमेश्वर हामी हेर्न सक्छौ, त्यही परमेश्वर पछि संसारमा मानिसहरू फैलिँदै गयो, मानिसहरूले आफ्नो ईश्वरहरू बनाउँदै गए, अनि हामी हेर्न सक्छौ आफ्नो ईश्वर बनाउनु त बनाए तर उनीहरू आफै हराएका थिए अनि उनीहरूले ईश्वरलाई खोज्ने काम गरेका हामी हेर्न सक्छौ। तर यहाँ हामी हेर्न सक्छौ हाम्रो प्रभु येशू ख्रीष्टले चाहिँ के गर्नुभयो त 2000 वर्ष अगाडि उहाँ चाहिँ संसारमा मानव जातिलाई हराएको अवस्थामा खोज्न आउनुभएको तपाईँले देख्न सक्नुहुन्छ। मानव रूपमा उहाँ चाहिँ जन्मनुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ, अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ एउटा त्यो ईश्वर हुनुहुन्छ जो चाहिँ एउटै ठाउँमा बसोबास गरिरहने उहाँ चाहिँ परमेश्वर हुनुहुन्न। अनि हामी अर्को कुरा हाम्रो हेर्छ यहाँ हाम्रो बीचमा उहाँ बास गर्नुहुन्छ जस्तै पालमा बास गरे जस्तै, अनि हामी हेर्न सक्छौँ उहाँले त्यति माथि 2000 वर्ष अगाडि आउनुभयो, उहाँ सबैको आँखाको अगाडि माथि फेरि उठाइ लगिनुभयो होइन, जब उहाँ चाहिँ सारा मानिस जातिको पापहरू हरण गरेर लगिसक्नु भएपछि 40 दिन मानिसहरूको बीचमा बसोबास गरिसके पश्चात उहाँ चाहिँ मानिसको आँखाको अगाडि उठाइ लगिनुभयो। तर उहाँले के प्रतिज्ञा गर्नुभएको थियो भने म तिमीहरूको निम्ति पिताबाट म त पवित्र आत्मा तिमीहरूलाई दिनेछु, अनि अहिले प्रिय हो जतिजनाले येशूलाई ग्रहण गर्छ उहाँमाथि विश्वास गर्छ उहाँको नाउँमाथि येशू मेरो पापको लागि मरिनुभयो भनेर कुरा विश्वास गर्छ आज उनीहरूको हृदयमा प्रभु येशू बास गर्ने काम गर्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ यही प्रकारका बातहरू तपाईँले यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ। अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ उहाँ चाहिँ मानिसहरूको माझमा हुनुहुन्छ भन्ने कुराहरू जसरी अघि मैले पुरानो नियमको खण्डमा बताएका थिएँ त्यही प्रकारले उहाँ चाहिँ अहिले पनि हामीहरूको माझमा बास गर्न चाहनुहुन्छ, हाम्रो हृदयमा बास गर्न चाहनुहुन्छ, हाम्रो हृदयमा शान्तिको कुराहरू उहाँले ल्याउने कार्य गर्नुहुन्छ। उहाँले भन्नुभएका कुराहरू महत्वपूर्ण परमेश्वरको वचनका कुराहरू उहाँले सम्झन गराउने कार्य उहाँले गर्नुहुन्छ, दुई प्रकारका कार्य तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। अनि अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ उहाँले भनिएको छ हामीले उहाँको महिमा देख्यौँ भनेर, यो 14 पदमा तपाईँले देख्न सक्नुहुन्छ हामीले उहाँको महिमा देख्यौँ। यो चाहिँ कसले भन्दछन् भने यहाँ त्यही योना जसले यो सुसमाचारको पुस्तकलाई लेख्ने व्यक्तिले चाहिँ हामीले उहाँको महिमा देख्यौँ। अनि हामी हेर्न सक्छौँ प्रभु येशूको महिमाको कुरा देख्ने उनीहरू प्रत्यक्ष दर्शी थिए भन्ने कुरा हामी हेर्न सक्छौँ, उनीहरूले देखे, उनीहरूले छुए, उहाँको कुरा सुने, उहाँसँग हिँडे, उहाँसँग हरेक कुराहरू सिकेको कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ योहन्नाले बताउँदछ उहाँ चाहिँ एउटा देहधारी भएर यस पृथ्वीमा आउनुभएको कारणले गर्दा उहाँ मानव शरीरमा हुनुहुन्थ्यो, उहाँ को हुनुहुन्छ उहाँको बोलीहरूमा उहाँको कामहरूमा अनि उहाँले देखाउनु भएको दया कृपाले चाहिँ उहाँको महिमा देखाएको झल्काएको कुरा हामी हेर्न सक्छौँ। अनि जुन कुरा चाहिँ उनीहरूको शरीरको आँखाले यो कुराहरू हेरिरहेको थिए। अनि अर्को कुरा यहाँ तपाईँ देख्न सक्नुहुन्छ अनुग्रह र सत्यताले उहाँ चाहिँ पूर्ण हुनुहुन्थ्यो भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँले मानिसहरूलाई हेर्नुहुन्थ्यो, मानिसहरूलाई भिडहरूलाई देख्नुहुन्थ्यो, त्यो चाहिँ गोठालो बिनाको मानिसहरू जस्तै भेडाहरू जस्तै परमेश्वरले मानिसहरूलाई देख्नुभयो, जसको कारणले गर्दा उहाँको हृदय चाहिँ दयाले भरिएको कुरा हामी हेर्न सक्छौँ। मानिसहरू योग्य थिएनन् उहाँको प्रेम प्राप्त गर्नको लागि, त्यही भएको कारणले गर्दा उहाँले अनुग्रहमाथि अनुग्रह उहाँले खन्याइरहने कामहरू गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ। ओ प्रिय, उहाँले यही प्रकारको अनुग्रहको कुरा अहिले हाम्रो जीवनमा पनि उहाँले फैलाउनु भएको छ, हालिदिनु भएको छ, कृपा दिनुभएको छ। उहाँले धर्मी दुष्ट सबैजनाको लागि उहाँले सूर्यको ताप दिनुहुन्छ, धर्मी दुष्ट दुवैलाई उहाँले चाहिँ आकाशबाट वृष्टि दिनुहुन्छ।
अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रियो, आज उहाँको अनुग्रह चाहे उहाँलाई पुज्ने नपुज्ने सबैमाथि उहाँले खन्याउनु भएको छ। अनि आज उहाँलाई जान्नेहरू उहाँलाई चिनेको होस् भन्नका निम्ति यो पत्र लेखिएको हो, उहाँलाई विश्वास गरिएको होस् भनेर यो पत्र लेखिएको हो। अनि हामी हेर्न सक्छौँ त्यही भएको कारणले गर्दा उहाँको अनुग्रह थाहा गर्न हामीले एकदम आवश्यक छ। त्यो अनुग्रह थाहा गरेर मात्र हुँदैन तर उहाँको सत्यतालाई पनि हामीले त्यत्तिकै मात्रामा बुझ्न जरुरी छ। अनि सत्यता भनेको त के हो? परमेश्वरको वचन चाहिँ त्यो सत्यताको कुरा हो, जुन वचनलाई चाहिँ हामीले अंगाल्न आवश्यक छ, हामीले यसमाथि विश्वास गर्न आवश्यक छ। हामीले खालि अनुग्रह मात्रै खोजेर हुँदैन, उहाँको कृपा मात्रै, प्रेम, दया, उहाँले दिने भएको कुरा मात्रै मैले खोजेर त्यो अनुग्रहको कुरा मात्रै हेरेर हामीले हुँदैन, तर उहाँले भन्नुभएको सत्यताको कुराहरू, औल्याउनु भएको कुराहरूलाई पनि हामीले स्वीकार गर्न आवश्यक छ। त्यसैको कारणले गर्दा यहाँनिर भन्दछ उहाँ चाहिँ अनुग्रह सत्यतामा पूर्ण भई यस पृथ्वीमा आउनु भएको कुरा हामी हेर्न सक्छौँ। त्यसैको कारणले गर्दा हामीले चाहिँ खालि अनुग्रह मात्रै खोज्ने होइन, तर सत्यता जब हाम्रो जीवनमा आउँदछ, परमेश्वरको वचन हाम्रो जीवनमा आउँदछ, अनि यो परमेश्वरको वचनले चाहिँ जब हामी सत्य जान्दछौ हामी चाहिँ स्वतन्त्र पारिन्छौँ भने जस्तै त्यही प्रकारको कुरा हाम्रो जीवनमा हुने गर्दछ। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ यही प्रकारले मानिसहरूको बीचमा अनुग्रह पनि देखाउँदै र उनीहरूलाई साँचो परमेश्वरको वचनहरू सिकाउँदै उनीहरूको बीचमा आउनुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर, यहाँ हामी हेर्न सक्छौँ जसरी पन्ध्र पदले भन्दछ, यो अन्नले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसको विषयमा मैले भने, म पछि आउनुहुने म भन्दा उच्च हुनुहुन्छ किनभने उहाँ म भन्दा अघिबाटै हुनुहुन्थ्यो भनेर भन्दछ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ अब योन्नाले कुन प्रकारले प्रभु येशूको विषयमा बताउँदछन्। अनि बक्तिस्मा दिने योन्ना ऊ आफै पनि त्यति बेलाको समयमा धेरैजना उसको पछि लागेका थिए, धेरै मानिसहरूले मान सम्मान आदरको कुराहरू उसलाई दिएको थिए, तर पनि उसले के भन्दछन् भन्दै यो प्रकारले गवाही दिँदै उच्च स्वरले उसले भन्दछन्, त्यो व्यक्ति जो हुनुहुन्छ जसको विषयमा मैले भने म पछि आउने हुने म भन्दा उच्च हुनुहुन्छ भनेर भन्दछन्। यहाँ हामीले हेर्ने हो भने योन्नाले चाहिँ आफैलाई उच्च बनाउँदैन है, योन्नाले चाहिँ प्रभु येशूको विषयमा गवाही दिन्छन्। योन्नाको पछि धेरै मानिसहरू लागिरहेको थिए र उसले कहिले पनि उच्च बनाएनन् प्रिय। अनि आज पनि हाम्रो जीवनमा बुझ्नुपर्ने कुरा चाहिँ आज धेरै कुराहरू हाम्रो जीवनमा परमेश्वरले काम गरिरहनु भएको अवस्थामा आज हामीले आफैलाई उच्च पार्नु चाहिँ कहिले पनि हुँदैन। अनि हामीले जहिले पनि यो उच्च बनाउने काम चाहिँ हामीले जहिले पनि प्रभु येशूलाई उच्च बनाउन आवश्यक छ हाम्रो जीवनमा भन्ने कुरा हामीले बिर्सनु हुँदैन। जसरी यहाँ बप्तिस्मा दिने योन्नाले प्रभु येशूलाई उच्च पार्दछन्, उसले अर्को खण्डमा यसरी भन्दछ उहाँको म जुत्ताको फित्ता खोल्न लायकको म छैन भनेर उसले आफैलाई भन्दछन् प्रिय। अनि आज तपाईँ र म पनि परमेश्वर जो यद्यपि उहाँ मानव शरीरमा आउनुभयो तर उहाँ एकदम उहाँ महान परमेश्वर हुनुहुन्छ, अद्वितीय परमेश्वर हुनुहुन्छ, उहाँ शक्तिशाली परमेश्वर, सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, सर्वव्यापी परमेश्वर उहाँ नै हुनुहुन्छ। अनि हामीले उहाँलाई जहिले पनि माथि महान तुल्याउने काम गर्नु पर्ने हुन्छ, उच्च तुल्याउने काम गर्नुपर्ने हुन्छ। अनि यसै गरी यहाँ तपाईँ 16 पदमा देख्नुहुन्छ उहाँको अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ भनेर भन्दछ। अनि यहाँ हामीले हेर्ने भने उहाँले चाहिँ हामीलाई अघि मैले भनिसके यसको विषयमा उहाँले एउटा अनुग्रहबाट है पूर्णताबाट हामीलाई फेरि अर्को अनुग्रह दिने काम उहाँले गर्नुभएको छ। कतिचोटि मान्छेले भन्छन् ओ मैले चाहिँ हाम्रो परमेश्वरबाट केही अनुग्रह पाएको छैन होइन, हामीले हेर्नु उहाँ यस पृथ्वीमा जन्म लिनु नै सबैभन्दा ठुलो एउटा अनुग्रहको कुरा हो प्रिय। अनि यस पृथ्वीमा जस्तो सुकै अवस्था होस् अनि येशू ख्रीष्टको विषयमा जान्नु नै एउटा अर्को कुरा अनुग्रह हो। अनि येशू ख्रीष्टले हाम्रो पापको लागि क्रुसमा गर्नुभएको महान काम नै त्यो अर्को ठुलो अनुग्रह हो। त्यति मात्र होइन उहाँले चाहिँ हामीले आफ्नो उहाँले पवित्र आत्मा हाम्रो हृदयमा खन्याउनु भएको छ, जुन उहाँ परमेश्वर स्वयं हाम्रो भित्र बास गर्नुहुन्छ, त्यो अर्को अनुग्रह हो प्रिय। अनि उहाँले त्यति मात्रै गर्नु भएन, उहाँले प्रतिज्ञा गर्नुभएको छ, उहाँले चाहिँ हाम्रो लागि स्वर्गमा ठाउँहरू तयार पारिदिनु भएको छ। अनि उहाँले अनन्तसम्म अनि हामीलाई कुनै पनि त्यो ठाउँमा चाहिँ
रोग बिमार भन्ने कुराहरू हुँदैन, त्यहाँ हाम्रो कुनै पनि त्यस्ता प्रकारका अभाव घटी भन्ने कुराहरू हुँदैन, मृत्यु भन्ने कुराहरू हुँदैन, आँसु झार्नु पर्ने कुराहरू हुँदैन, अनि त्यो अर्को अनुग्रह हामी देख्न सक्छौँ प्रिय। त्यही भएको कारणले गर्दा यहाँनिर योन्ना जुन यो पुस्तक लेख्ने व्यक्तिले भन्दछन्, अनि जो पवित्र आत्माको प्रेरणाबाट उसले यसरी भन्दछन्, उहाँले हामीलाई उहाँको अनुग्रहको पूर्णताबाट हामीलाई एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ भनेर उसले यसरी लेख्दछन्। ओ प्रिय, तपाईँ र म यही अनुग्रहको भागी भएका छौँ। आज जतिजनाले यो परमेश्वरको वचनलाई सुन्दछन्, आज मानिलिँदछन्, पढ्दछन् उहाँको वचनबाट, अनि उनीहरूले आफ्नो जीवन यही अनुग्रह अनुभूति गर्छन्। हामीले परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको थियो एउटा अनुग्रह, जसको निम्ति हामीले केही पनि गरेको थिएनौँ, तर उहाँले हामीलाई यस जीवन दिनुभयो। त्यो जीवन मात्र होइन, उहाँले हामीलाई प्रशस्त मात्राको जीवन दिनुभयो भनेर भन्दछ, किनभने उहाँ हामी भित्र बास गर्नुहुन्छ। उहाँको गहकिलो वचनको त्यो प्रेमिलो वचन पनि आज हामीहरूको निम्ति अर्को अनुग्रह हो भन्ने कुरा हामी बुझ्न सक्छौँ। यसै गरी सत्र पदले यसरी भन्दछ, किनभने व्यवस्था मोसाद्वारा दिइयो, अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टद्वारा आए भन्ने कुरा तपाईँ देख्न सक्नुहुन्छ। यहाँ हामी हेर्न सक्छौँ, मोसाले चाहिँ व्यवस्था दियो है, विभिन्न व्यवस्थाहरू आए, जुन व्यवस्था मोसाबाट आएको कुरा हामी हेर्न सक्छौँ, जुन व्यवस्था चाहिँ मानिसहरूले कहिले पनि पूरा गर्न सकेनन्। विभिन्न 10 आज्ञाहरू हामी हेर्न सक्छौँ, हो तिमीले चोरी गर्नु हुँदैन, तिमीले कहिले पनि हत्या गर्नु हुँदैन, तिमीले लोभ गर्नु हुँदैन, तिमीले आबुआको आदर गर्नुपर्ने हुन्छ, मूर्ति पूजा गर्नु हुँदैन, कुनै पनि आकृतिको देवी देवताहरू बनाउँदा, यी सम्पूर्ण तपाईँले देख्न सक्नुहुन्छ, त्यो व्यभिचारको कुराहरू पनि गर्नु हुँदैन। यी हरेक कुरा हामीले हेर्ने हो भने चाहिँ हामी पालना गर्न सक्दैनौँ। तर के भन्दछन् भन्दाखेरि, व्यवस्था चाहिँ मोसाबाट आयो, तर अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टद्वारा आए भन्ने कुरा हामी बुझ्न सक्दछौँ। अनि उहाँको सत्य वचनले आज हामीलाई के गरिएको छन्, सत्य वचनलाई पालना गर्नका निम्ति, उहाँको विषयमा हामीले अनुग्रहको अनुभूति गर्नका लागि पवित्र आत्मा आज तपाईँ र म भित्र उहाँले खन्याउनु भएको छ, हामी भित्र हालिदिनु भएको छ। पवित्र आत्मा ल्याऊ भनेर आज पवित्र आत्मा हामी भित्र बास गर्नुभएको छ। उहाँले हामीलाई सम्पूर्ण रूपले हाम्रो पहिला विगतका पापहरू, वर्तमानका पापहरू र भविष्यमा हुने सम्पूर्ण पापहरू एकैचोटि क्रुसमा उहाँले चाहिँ मरिदिने काम गर्नुभएको छ, त्यसको मूल्य चुकाउने काम गर्नुभएको छ, सम्पूर्ण अपराधहरू आफूमाथि लिने काम गर्नुभएको हामी देख्दछौँ प्रिय। देवीको कारणले गर्दा यहाँ हामी हेर्न सक्छौँ है, व्यवस्थाको कुराहरू मोसाले व्यवस्थाको दिए कुराहरू दिने कार्यहरू गरे, जसले हामीले अनुभूति गर्यौँ, ओ हामीलाई चाहिँ मुक्तिदाता चाहिन्छ, ओ हामी आफैले आफैलाई हामी बचाउन सक्दैनौँ, अवस्था एकदम दयनीय छ भन्ने कुरा हामीले अनुभूति गर्यौँ, र त्यसपछि गएर तर येशू ख्रीष्टको अनुग्रह जब हामीमा आयो, यद्यपि हामी पापी छँदै येशू ख्रीष्ट मेरो निम्ति उहाँ क्रुसमा मारिनु भयो भन्ने कुरा हामीले बुझ्यौँ है, हामी पापीको निम्ति यो प्रकारको कार्य आयो भन्ने कुराहरू बुझ्यौँ, अनि त्यो जब वचनको सत्यताको कुराहरू हामीले अनुग्रह हामीले प्राप्ति गर्यौँ है, विश्वासद्वारा मानिसहरू धर्मी ठरिन्छ भन्ने कुरा हामीलाई थाहा गर्यो, अनि त्यसपछि गएर हामीले बुझ्न सक्छौँ, ओ यो कुरा आज हाम्रो जीवनको निम्ति चाहिँ अमूल्य कुरा भएको छ। त्यसैको कारणले गर्दा हामी हेर्न सक्छौँ, प्रभु येशू येशू ख्रीष्ट यस संसारमा आउनुको कारण चाहिँ त्यही हो, ताकि उहाँले देखाउन सक्नु भएको होस् ओ परमेश्वर को हुनुहुन्छ भन्ने विषयमा यहाँ हामी हेर्न सक्छौँ। यसै गरी 18 पदले भन्छन्, परमेश्वरलाई कसैले कहिले देखेको छैनन्, ओ यो एउटा सत्य, तर पिताको साथमा हुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ भनेर 18 पदले हामीलाई स्पष्ट बनाउँदछ। प्रियो, यहाँ तपाईँ देख्न सक्नुहुन्छ है, परमेश्वर पितालाई कसैले पनि देखेको छैन, तर यहाँ हामी पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ भनेर भन्दछ। पिता कस्तो हुनुहुन्छ भन्ने कुरा पुत्रले प्रकट गर्नुभएको छ, अनि त्यो पुत्र येशू ख्रीष्टको विषयमा बात गरिएको छ। पुत्र येशू ख्रीष्टलाई जतिजनाले देख्यो, अनि जतिजनाले हामी येशू ख्रीष्टको विषयमा हामी पढ्दछौँ, उहाँको विषयमा थाहा गर्दछौँ होइन, पुत्रको विषयमा, अनि हामीले के कुरा बुझ्न सक्दछौँ भने चाहिँ, हो परमेश्वर चाहिँ यस्तै हुनुहुन्छ भनेर बुझ्दछ। अनि हामी देख्दछ, प्रभु येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदाखेरि उहाँले जुन प्रकारको दयाहरू मानिसहरूलाई देखाउनु भयो, अनि हामी बुझ्न सक्छौँ उहाँ दयालु हुनुहुन्छ। जस्तो प्रकारको अनुग्रह उहाँलाई देखाउनु भयो, उहाँ अनुग्रही हुनुहुन्छ। जस्तो प्रकारले उहाँले क्षमा दिने काम गर्नुभयो, त्यस्तै उहाँ क्षमाशील हुनुहुन्छ भन्ने कुरा हामी बुझ्यौँ। अनि हामी हेर्न सक्छौँ, यदि कसैले भन्छन् पिता परमेश्वरलाई म बुझ्न चाहन्छु भनेर भन्छन् भने, उसले येशू ख्रीष्टको जीवनीलाई अध्ययन गर्यो भने उसले बुझ्न सक्दछन् पिता परमेश्वर कस्तो हुनुहुन्छ। अनि आज तपाईँ र म प्रिय हौ, हामी देख्ने हो भने, हामी जब खोज तलास गर्छौँ, आज तपाईँ र मैले हामीले हेर्ने हो भने, होइन प्रभु येशू ख्रीष्ट त्यही कुरा गर्नका लागि मानव शरीर उहाँले धारण गर्नुभयो प्रिय,
पिता कस्तो हुनुहुन्छ भनेर, पिता कतिको प्रेमिलो हुनुहुन्छ भनेर उहाँले देखाउनुभयो। स्वर्गको वैभवलाई त्याग्नुभयो, उहाँले त्यसको सुख चयनको कुराहरूलाई त्यागेर यस पृथ्वीमा उहाँ आउनुभयो। मानव शरीरमा उहाँ आउनुभयो, मानवहरूको बीचमा आउनुभयो, सङ्गत गर्नुभयो ताकि हामीलाई प्राप्त गर्न सकौँ, ताकि हाम्रो निम्ति पापको मोल उहाँले तिर्न सक्नुभएको होस् भनेर उहाँ आउनुभयो। तपाईँ देख्न सक्नुहुन्छ परमेश्वर कति बढी गरेर उहाँ प्रेमिलो हुनुहुन्छ भनेर। अनि हामी हेर्न सक्छौँ अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ, त्यति मात्र नभएर उहाँले सारा संसारको पापहरू आफूमाथि लिनुभयो। अनि आज यसको मतलब हाम्रो परमेश्वर पिताले आज हाम्रो छुटकारा उहाँ चाहनुहुन्छ, हामीले सबैजना हाम्रो पापहरूबाट हामी मुक्त भएको होस् भनेर चाहनुहुन्छ। उहाँले आज पिता परमेश्वरलाई चिनेको होस् भनेर उहाँ चाहनुहुन्छ। अनि पुत्रलाई उहाँले प्रकट गर्नुभयो, पुत्रको जीवनबाट आफै प्रदर्शित हुनुभयो भन्ने कुरा हामी देख्न सक्छौँ। परमेश्वरको उहाँ कति अनुग्रह हुनुहुन्छ भन्ने कुरा हामी देख्न सक्छौँ, उहाँलाई हाम्रो विषयमा चासो छ भन्ने कुरा हामी देख्न सक्दछौँ। हामीहरू त्यत्तिकै पापी अवस्थामा रहेको होस् भनेर भनेको उहाँ चाहिँ चाहनुहुन्न भन्ने कुरा हामी बुझ्न सक्दछौँ। त्यहीको कारणले गर्दा यहाँ तपाईँ देख्न सक्नुहुन्छ आज पितालाई प्रकट गर्ने काम चाहिँ पुत्रले गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ। आज त्यही भएको कारणले गर्दा प्रभु येशु ख्रीष्टलाई किन ग्रहण गर्न आवश्यकता छ, किन प्रभु येशु ख्रीष्टलाई विश्वास गर्न आवश्यकता छ, हो किनभने प्रभु येशु ख्रीष्टले जे कुरा हाम्रो लागि गरिदिनु भयो आज, जसको कारणले गर्दा आज हामी अनन्त जीवन हामीले प्राप्त गरेका छौँ, अनुग्रहमाथि अनुग्रह प्राप्त गरेका छौँ। त्यही भएको कारणले गर्दा उहाँमा विश्वास गर्न आवश्यक छ, अनि हामी विश्वास गरौँ र उहाँलाई आफ्नो जीवन अर्पण गर्न आवश्यक छ। हे प्रिय, आज यदि तपाईँ पनि येशु ख्रीष्टलाई कहिले पनि आफ्नो जीवन दिनुभएको छैन भने आज तपाईँलाई यो मौका छ, आज येशु ख्रीष्टलाई तपाईँले आफ्नो जीवन अर्पण गर्न सक्नुहुनेछ र उहाँलाई भन्न सक्नुहुनेछ मेरो जीवन तपाईँ लिनुहोस् र मलाई चलाउनुहोस्, तपाईँको इच्छा अनुसार मलाई डोरियाउनुहोस्। हे परमेश्वर, तपाईँ मेरो खातिर यस पृथ्वीमा आउनुभयो, मारिनुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो, मेरो सम्पूर्ण अपराध तपाईँले लिनुभयो र आफूलाई प्रकट गर्नुभयो। परमेश्वर तपाईँ हुनुहुन्छ भन्ने कुरा तपाईँले देखाउनु भयो त काम अनि वचनमा तपाईँ जहिले सिद्ध हुनुहुन्थ्यो हुनुहुन्छ तपाईँ अहिले पनि, अनि तपाईँ सम्पूर्ण अनुग्रह देखाउँदै आउनुभयो, अनि म विश्वास गर्छु भनेर तपाईँ भन्नुहोस्। हुन्छ, म प्रार्थना गर्न चाहन्छु तपाईँको लागि। हे परमेश्वर पिता, तपाईँलाई धन्यवाद, धन्यवाद तपाईँ मेरो निम्ति यस संसारमा आउनुभयो, मेरो हृदयमा बास गर्नुहोस्। प्रभु तपाईँको वचन यस पृथ्वीमा आए, तपाईँ शरीरको रूप धारण गरेर आउनुभयो, पवित्र आत्मा परमेश्वर तपाईँ सम्पूर्ण मानिसहरूमा तपाईँले हालिदिन चाहनुहुन्छ र म भित्र पनि तपाईँ आउनुहोस्, राज्य गर्नुहोस्, तपाईँमा जिउनलाई सहायता गर्नुहोस्, तपाईँको त्यो प्रशस्त मात्राको जीवन जिउनलाई मलाई सहायता गर्नुहोस्। धन्यवाद मेरो बिन्ती सुनिदिनु भएकोमा, अनि सबै पापहरू तपाईँ लिइदिनु भएकोमा म सँगसँगै तपाईँ बास गर्नुहोस् भनेर म बिन्ती गर्दछु, माग्छौ येशूको नाममा, आमेन। हे प्रिय, जसरी आज तपाईँले सुन्नुभयो येशु ख्रीष्टले संसारमा आउनुभयो, उहाँ प्रकट हुनुभयो, अनुग्रहमाथि अनुग्रह बनाउनुभयो, त्यो अनुग्रहमा दिन प्रतिदिन तपाईँ जिउनुहोस्, त्यो अनुग्रहलाई अनुभूति गर्दै यदि हामी परमेश्वरको सत्य वचनलाई लिँदै पढ्दै अनुग्रहमा जिउनलाई हामी कोसिस गरौँ। हामी यदि परमेश्वरको सत्य वचनलाई लिँदै अनुग्रहमा जिउन सकेनौँ भने हामीले यस संसारमा जिउनलाई धेरै गाह्रो पर्दछ। अनि यदि आज आउँदो दिनहरूमा फेरि पनि तपाईँहरूको बिचमा फेरि यही सुसमाचारको पुस्तकको पाठबाट म केही बातहरू गर्नेछौँ र आउँदो दिनमा फेरि भेट्न चाहन्छौँ। अनि म आज जस्तो जति पनि तपाईँले यहाँ सुन्नुभएका कुराहरू छ, यो सुन्नुभएको कुराहरूले आज तपाईँको हृदयमा होइन अझै मैले सिक्नलाई म चाहना गर्छु यसको विषयमा भने अर्को हप्ता फेरि पनि यस पाठहरूबाट हामी निरन्तर सुनिरहनेछौँ। र हाम्रो विषयमा तपाईँ जानकारी लिन चाहनुहुन्छ भने, हामीसँग सङ्गत गर्न चाहनुहुन्छ भने हाम्रो सङ्गति यहाँ नक्खुमा छन्, बानियाटारमा छन्, अनि यसै गरी हाम्रो सङ्गति नरेफाँटमा छन्। र हाम्रो सम्पर्क नम्बर यस प्रकार छन्, 9841134370। फेरि पनि भन्न चाहन्छु 9841134370। हस्त, धन्यवाद। र आउँदो दिनहरूमा फेरि पनि यसको विषयमा धेरै यसो पुरुषको विषयमा अध्ययन गर्नेछौँ। हस्त, आजलाई जय मसीह, धन्यवाद, फेरि भेटौँ।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सबैजनालाई जय मसी। आजको वचन खण्ड रहेको छ उत्पत्तिको पुस्तक 24:1-11। अब्राहम दिन धेरै खाएर बुढा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो। अब्राहमले आफ्ना घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरहरूलाई भने, तेरो हात मेरो तिग्रा मुनि राख, म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि मैले मेरो छोरोलाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु। त मेरो देशमा धेरै कुटुम्ब कहाँ गएर मेरो छोरा इसाहको लागि एउटी पत्नी ल्याउनु। तब त्यस नोकरले अब्राहमलाई भने, यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउने इच्छा गरिन् भने त के मैले तपाईँको छोरालाई जुन देशबाट तपाईँ आउनुभयो त्यहाँ नै लैजाने? अब्राहमले त्यसलाई भने, तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानु, मलाई मेरो पिताको घर र मेरा जन्मभूमिबाट त्यहाँ ल्याउनु हुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरो सन्तानलाई यो देश दिनेछु, उहाँले नै आफ्ना दूत तेरो अघि अघि पठाउनु हुनेछ र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक। त्यो केटी तेरो पछि आउने इच्छा गरिन् भने त तँलाई मेरो यो शपथ लाग्ने छैन, केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानु। तब त्यस नोकरले आफ्ना मालिक अब्राहमको तिग्रा मुनि हात राखिकन यस विषयमा तिनीसित शपथ खायो। त्यसपछि त्यो नोकर आफ्ना मालिकका 10 उठ र सबै किसिमका असल असल सौगात लिएर विदा भयो र अराम नाहरइमतिर लागेर नाहोरको सहरमा गयो। साँझ पख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनार नजिकै त्यसले उठहरूलाई राख्यो। परमेश्वरको वचन। परमेश्वरलाई धन्यवाद।
2: प्रभुका प्रियजनहरूलाई येशु ख्रीष्टको नाममा जय मसीह। हामीले गएको हप्तादेखि विगत दिनदेखि परिवारमा चेलापन भन्ने सिरिज सुनिरहेका छौं र आज त्यसको चौथो भागको वचन हामी सुन्नेछौ। अनि परिवारको सुरुवात चाहिँ विवाहद्वारा हुन्छ। पहिलो विवाह परमेश्वरले आदम र हावाको बीचमा गरिदिनु भयो र पहिलो विवाह स्थापित भयो। अनि यसै गरी हामीले मत्ती 19 हामीले हेर्छौँ भने प्रभु येशूले त्यही सत्यतालाई फेरि दोबारा उहाँले घोषणा गर्नुभएको छ। जोड्ने चाहिँ परमेश्वर हुनुहुन्छ। येशू ख्रीष्टले भन्नुभयो परमेश्वरले जोड्नुहुन्छ। अनि परमेश्वरले जोड्नु भएको परिवार चाहिँ सफल हुन्छ। अनि सफल भनेको चाहिँ फेरि ठाक ठाक ठुक ठुक पर्दैन भन्ने चाहिँ होइन। सफल हुन्छ भने चाहिँ मृत्युसम्म दिगो हुन्छ। अनि परिवार आज हामी छिन्न भिन्न भएको देख्छौ, असफल भएको देख्छौ, त्यसको एउटा कारण चाहिँ परमेश्वरको योजना भन्दा बाहिरको व्यक्तिसँग विवाह हुनु हो। त्यही कारण विवाह गर्दाखेरि परमेश्वरको योजना अनुसार गर्नुपर्छ, किनकि विवाहद्वारा नै परिवार निर्माण हुन्छ। यो समय चाहिँ हामी विवाहको लागि परमेश्वरको योजना कसरी पत्ता लगाउने यो विषयमा चाहिँ इसहाक र रिबेकाको विवाहबाट सिक्नेछौ। आजको मुख्य विषय विवाहको लागि परमेश्वरको योजना कसरी पत्ता लगाउने। अब तपाईँले अघि उत्पत्ति 24 पढ्नुभयो, यहाँ त धेरै यो अध्याय धेरै लामो छ। हामीले हेऱ्यौँ भनेदेखि 24 जम्मा 67 पदहरू छन्। तर यो सबै अध्यायबाट हामी हेर्नेछौँ। अघि तपाईँले 24:11 मात्रै पढ्नुभयो, त्यहाँ सुरुको खण्डहरू पढ्दाखेरि इसहाकलाई कुन केटीसँग विवाह गर्ने अब्राहमलाई थाहा छैन, न त उसको नोकरलाई पनि थाहा छ। तर अब तपाईँले पढ्दै जानुभयो भने यो 24 अन्त्यन्ततिर तपाईँले 56 पढ्नुभयो भने यहाँनिर इसहाकको लागि परमेश्वरको योजना के छ, नोकरले चाहिँ पत्ता लगाएको छ। तब अन्त्यतिर पढ्नुभयो भने चाहिँ परमेश्वरले मेरो योजना सफल पारिदिनुभयो भनेको छ उसले। कसरी उसले परमेश्वरको योजना पत्ता लगायो, 4 कुराहरू हामी हेर्नेछौँ। अब तपाईँले यो 4 कुरा चाहिँ याद गर्नुभयो भने अब्राहमको नोकरले परमेश्वरको योजना कसरी पत्ता लगायो त्यो बुझ्न सक्नुहुनेछ। अनि त्यो कुराहरू हामीले आफ्नो जीवनको लागि पनि अप्लाई गर्न सक्छौँ। र यो विवाह गर्नेको लागि मात्रै होइन, हामी सबैको लागि यो वचन लाभदायक छ। काउन्सिलिङ गर्दादेखि होस्, आफ्नो आमा बुबाले छोराछोरी विवाह गर्नको लागि होस्, अथवा कुनै हामीले यो भविष्यको योजनाहरू बनाउँदै गरेको हौ, ती सबै कुराको लागि चाहिँ यो काम लाग्ने कुरा हो। अब याद गर्नुपर्ने चारवटा कुराहरू मध्ये है परमेश्वरको योजना पत्ता लगाउनको लागि याद गर्नुपर्ने चारवटा कुराहरू मध्ये पहिलो चाहिँ छ विश्वासी। तपाईँले लालटिनको वरिपरि हेर्नुभयो भने उज्यालो छ, अनि यसले चाहिँ विश्वासीलाई जनाउँछ। यसको अरूतिर तपाईँले हेर्नुभयो भने अँध्यारो छ, त्यसले चाहिँ अविश्वासीलाई जनाउँछ। अनि परमेश्वरले विश्वासीहरूलाई चाहिँ संसारको ज्योतिसँग तुलना गर्नुभएको छ, अनि ज्योतिको सन्तानैसँग विवाह गरोस् भन्ने परमेश्वरको योजना हो। परमेश्वरको योजना कसरी थाहा पाउने त? उत्तर यही हो कि जोसँग विवाह गर्ने योजना छ त्यो व्यक्ति विश्वासी हुनुपर्छ। इच्छा त धेरै जाग्छन्, तर अविश्वासीसँग विवाह गर्ने इच्छा छ भने यो चाहिँ परमेश्वरको योजना होइन। अब्राहमले पनि इसाकको लागि परमेश्वरको योजना खोजेका थिए। उत्पत्ति 24 अध्यायको 3 पदमा अब्राहमले नोकरलाई यसरी भने, म तलाई स्वर्ग र पृथ्वीका परम प्रभु परमेश्वरको यो शपथ खाएर लाउँछु कि तैले मेरो छोरालाई अहिले म बसेको ठाउँमा कनानीका छोरीहरू मध्ये कसैलाई विवाह गर्न नल्याइदिनु। जात नमिलेकोले होइन, तर विश्वास नमिलेको कारणले अब्राहमले चाहिँ कनानीसँग विवाह गर्न अनुमति दिएनन्। परमेश्वरले इजरायलीहरूलाई व्यवस्था दिए, अनि त्यो व्यवस्था दिँदा पनि उहाँले यो कुरा चाहिँ घरिघरि उल्लेख गर्नुभएको छ। यदि व्यवस्था 7 अध्यायको 3 र 4 पद हामीले त्यहाँ पढ्यौँ भने परमेश्वरको वचनले भन्दछ, अन्य जातिसँग विवाह नगर्नु, यदि विवाह गर्यो भने तिनीहरूले परमप्रभुदेखि बहकाउनेछ। अनि बाइबलमा हामीले हेऱ्यौँ भने धेरै विवाहहरू चाहिँ असफल भएको छ, होइन? कारण यही हो। अब ती सबै डिटेलली हेर्न हामीसँग साध्य छैन। तपाईँले न्यायकर्ता 14 अध्याय पढ्नु भने 14 अध्याय 15 अध्याय 16 अध्याय त्यहाँ पढ्नुभयो भने सिमसोनको आमा बाबुले चाहिँ खतना नभएको स्त्रीसँग विवाह गर्नु हुँदैन भनेर सल्लाह दिए, तर सिमसोनले चाहिँ मेरो लागि त्यही केटी ठिक छ भनेर तिम्ना भन्ने ठाउँमा गइकन उसले खतना नभएकोसँग अर्थात् अविश्वासीसँग विवाह गर्यो। त्यहाँदेखि तपाईँले हेर्नुभयो भने उसको जीवन डमाडोल भएको छ, परिवारमा अशान्ति आएको छ, अनि उसको विवाह पनि सफल भएन, उसको श्रीमती पनि अर्कोले लगिदियो, अनि फेरि अर्कोसँग फसियो, त्यो पनि सफल भएन, अर्कोसँग फसियो, 2-3 जीवनभरि उसले समस्या भोग्नु पर्यो। तपाईँले पहिलो राजा 11 अध्यायमा गएर पढ्नुभयो भने अनि सुलेमान राजाले पनि अन्य जातिसँग विवाह गरेकोले वृद्धकालमा उसको मन र हृदय चाहिँ अरू देवी देवतातिर ढल्काइदियो भनेर लेखेको छ। हो, यही कारण अब्राहमले चाहिँ आफ्नो छोरालाई कनानीसँग विवाह गर्न अनुमति दिएन, किनकि अब्राहम चाहिँ एकमात्र परमेश्वरमा विश्वास गर्नुहुन्थ्यो, अनि वरिपरिको छिमेकी कनानीहरू चाहिँ धेरै देवी देवताहरूमा विश्वास गर्थे, यसैले अन्य जातिहरूसँग कनानीहरूसँग विवाह गर्न मनाइ गरे, जो चाहिँ परमेश्वरको योजना अनुसार थियो। अनि हाम्रो लागि पनि परमेश्वरको योजना यही हो। पहिलो कोरन्ती 7 अध्यायको 39 पदले भन्दछ, पति बाँचुन्जेल पतिकै बन्धनमा पत्नी रहन्छे, तर पतिको मृत्यु भएपछि त्यसले इच्छा गरेको व्यक्तिसँग त्यो विवाह गर्न स्वतन्त्र हुन्छ, तर ऊ चाहिँ प्रभुकै जन हुनुपर्छ। यो चाहिँ श्रीमान या श्रीमती मृत्यु भएपछि विवाह गर्न मिल्छ कि मिल्दैन? बाइबलले भन्छ मिल्छ, गर्न सक्छ, तर विश्वासी नै हुनुपर्छ, तर प्रभुकै जन हुनुपर्छ। अङ्ग्रेजीमा चाहिँ हि मस्ट भनेपछि त्यहाँनिर विकल्प हुँदैन, अनिवार्य रूपले हुनै पर्छ भन्ने हो त्यो चाहिँ। अब बाइबलले चाहिँ विवाह गर्न सक्छ भनेको छ, तर प्रभुकै जन हुनुपर्छ। यो चाहिँ दोस्रो विवाह गर्नेहरूको लागि हो, तर यही नियम पहिलोचोटि विवाह गर्ने व्यक्तिको लागि पनि हो, विश्वासी नै हुनुपर्छ। त्यही कारण अब्राहमले पनि अनानितसँग विवाह गर्न दिएन, विश्वासी नै हुनु पर्दछ। अविश्वासीसँग विवाह गरोस् भन्ने परमेश्वरको योजना होइन। एउटा गम्भीर प्रश्न तपाईँहरूकोमा राख्छ, अब संसार त ठुलो छ, धेरैजनासँग भेट हुन्छ, अविश्वासीले मन परायो भने चाहिँ के गर्ने नि? पहिला विश्वासमा ल्याउनु पर्यो, बप्तिसामा दिनु पर्यो, अनि विवाह गर्ने। यदि परमेश्वरको योजना हो भने उसले विश्वास गर्छ गर्छ, तर होइन भने चाहिँ उसले गर्दैन। अनि विश्वास गर्न नमान्नेसँग विवाह गर्नु हुँदैन। बुझ्नुपर्छ हामीले, यो मेरो जीवनको लागि परमेश्वरको योजना होइन। त्यहाँबाट पत्ता लगाउनुपर्छ, परमेश्वरको योजना भन्दा बाहिरको मान्छेसँग विवाह गर्नु भन्दा चाहिँ, तितो बोकेर जीवनभरि जिउनु भन्दा चाहिँ पहिले नै त्याग्न राम्रो। यदि परमेश्वरमा पर्खेर बस्यो भने परमेश्वरले त्यो भन्दा उत्तम जीवन साथी ल्याउनुहुन्छ। आमेन, अवश्य ल्याउनुहुन्छ। यसकारण यो ज्योति र अन्धकार दुई परस्पर विरोधी भएको कारणले विश्वासीले विश्वासीसँग नै बिहा गरोस् भन्ने परमेश्वरको योजना हो। यो चाहिँ याद गर्नुपर्ने पहिलो कुरा थियो। अब परमेश्वरको योजना पत्ता लगाउनको लागि याद गर्नुपर्ने दोस्रो कुराहरू, त्यो चाहिँ हो मन मिल्ने। तपाईँले चित्रहरू पनि याद गर्नुपर्छ। मान्छेले सुन्यो भने छिटै भुल्छ अरे, अनि देख्यो भने चाहिँ अलिक धेरै लामो समय रहन्छ अरे के। यो रथको नेपालीमा उखान छ, श्रीमान श्रीमती एउटै रथको दुई पाङ्रा हो। अब यो रथको पाङ्रा ठिक एउटै दिशामा गुड्यो भने चाहिँ रथ अगाडि बढ्ने हो। एउटा पाङ्राले उत्तरतिर ताक्ने, अर्को पाङ्राले दक्षिणतिर ताक्ने भयो भने पाङ्रा फाङलाङ फुङलुङ खुसिन्छ अनि रथ थचक्कै बस्छ। हो, परिवार पनि त्यस्तै हो। मन मिल्यो भने जीवनमा सँगसँगै यात्रा गर्न सकिन्छ, अनि मन मिलेन भने परिवार अगाडि बढ्न सक्दैन। पाङ्रा खुसिएको रथ जस्तै हुन्छ। त्यसैले विवाह गर्दाखेरि विश्वासी मात्र होइन, मन मिल्ने पनि हुनुपर्छ, ताकि परमेश्वरको उद्देश्य पूरा गर्न सँगसँगै हिँड्न सकुन्। धेरै विश्वासी विश्वासी विवाह हुँदा पनि धेरै छुट्छन्। अब अरू त के कुरा गर्नु, म आफैले विवाह करार बाँधिदिएको पनि छुटिएर गएको छन्। कति अब काउन्सिलिङ गर्दा गर्दा पनि सकिँदैन। यही गएको वर्षमै दुई तिनजना छुट्टिसके। अब उनीहरूलाई सोद्धाखेरि अहिले भन्छन्, अब प्रायः चाहिँ सबै त होइन, अरू कारण पनि हुन्छ, प्रायःले चाहिँ भन्छन् मन नमिलेर छुट्टिएको हो। अब यो मन नमिल्नु भनेको चाहिँ एउटालाई रातो टी सर्ट मनपर्ने, अर्कोलाई सेतो मनपर्ने होइन, अथवा एउटालाई तरकारीमा ट्वाक्क खोर्सानी चाहिन्छ, अर्कोलाई खोर्सानी नै मन पर्दैन, त्यो भनेको होइन। अब यो पनि समस्या हुन्छ होइन परिवारमा। मन मिल्ने भनेको कुरा भनेको चाहिँ, यदि हामीले मत्ती 19 अध्यायमा हेऱ्यौँ भने प्रभु यीशु ख्रीष्टले भन्नुभएको छ, जसलाई परमेश्वरले वरदान दिनुभएको छ त्यो व्यक्तिले मात्रै अविवाहित जीवन स्वीकार गर्न सक्छ। वरदान दिएको मान्छेले, जसले त्यो परमेश्वरले वरदान दिनुभएको छ, उसले मात्रै त्यो वचन स्वीकार गर्न सक्छ, उसले मात्रै त्यो अविवाहित जीवन बिताउन सक्छ। र त्यो अविवाहित राख्नुको पछाडि परमेश्वरको आफ्नो उद्देश्य पूरा गर्नलाई हो। जस्तै परमेश्वरले यर्मियालाई विवाह नगर भन्नुभयो, परमेश्वरको आफ्नो उद्देश्य थियो। अनि त्यसै गरी यीशु ख्रीष्टले भन्नुभयो, जसलाई परमेश्वरले जोड्नुहुन्छ, साथ गराउनुहुन्छ, त्यसको पछाडि पनि परमेश्वरको एउटा उद्देश्य हुन्छ। जस्तो यसुप र मरियमलाई परमेश्वरले जोडी बाँधिदिनु भयो, त्यसको पछाडि परमेश्वरको योजना उद्देश्य थियो। हो, त्यसरी नै तपाईँ हाम्रो परिवार पछाडि जोड्नुको लागि पनि परमेश्वरको एउटा निहित स्वार्थ हुन्छ, निहित उद्देश्य हुन्छ। अनि हो, त्यो उद्देश्य त्यो लक्ष्यमा हिँड्नको लागि चाहिँ मन मिल्नुपर्छ। अनि त्यहाँ मन मिलेन भने चाहिँ त्यहाँ चाहिँ हो छुट्ने कुरा हुने। जस्तै श्रीमतीलाई परमेश्वरले गाउने कलाकार बन्ने वरदान दिनुभएको छ, अनि नेपाली श्रीमानहरू चाहिँ कस्तो हुन्छ, आफ्नै घरभित्रकै काममा मात्रै सीमित होस् भन्ने, अब पुरानो पुरुष प्रधान समाजबाट आएको हो नि त हामीहरू त, अब आफ्नै अधीनमा चाहिँ होस् होइन, अलिकति बाहिर गएर हाँसखेल गर्यो भने अरूसँग बोल्यो हाँस्यो भने ईर्ष्या लाग्छ, जलन लाग्छ, अनि मन मिल्दैन। अनि श्रीमती माइत गएर बस्दिन्छे, गएर अब सम्झायो श्रीमानले भन्नुहुन्छ अब यो मन नमिल्नेसँग विवाह गर्नु नहुने रहेछ गुरुबा, ठुलो गल्ती भएछ भन्नुहुन्छ। श्रीमतीलाई भन्यो अब मनै मिल्दैन कसरी जीवन बिताउनु भन्नुहुन्छ, त्यहाँ चाहिँ फाटो आउने कुरो चाहिँ त्यो हो। अनि यदि परमेश्वरले जोडी बाँध्नलाई योजना बनाउनु भएको हो भने अलिकति ध्यान दिएर सोध्नुहोस् है, कोही बेला त म त गल्ती पनि भनिपठाउँछु के, तपाईँहरू एग्री हुन्छ कि हुँदैन। यदि परमेश्वरले जोडी बनाउनलाई योजना बनाउनु भएको हो भने उहाँको उद्देश्य पुरा गर्नको लागि मन मिल्ने जीवनसाथी पनि दिनुहुन्छ, आमेन, त्यो भन्नु खोजेको कि हौ। त्यसैले हामीले पत्ता लगाउनु पर्छ। अब यहाँ अब्राहमको कुरा गर्दाखेरि होइन, इसहाकको लागि खोजी गर्दै जाँदाखेरि अब्राहम अब अविश्वासी केटी खतना नभएको केटी त अब विवाह गर्नु दिएन, अब खोज्दै जानु पर्यो। अनि अब अब्राहमको नोकर चाहिँ रिबेकाको आमा बाउको घरमा पुगेपछि अब्राहमको सबै वृत्तान्त बताइदियो। अब यी सबै कथाहरू वृत्तान्त सुनेपछि अब छोरीलाई त्यहाँबाट विदाई गरेर पठाउनु चाहिँ आमा बाबुलाई चाहिँ भारी मन भयो। अनि रिबेकाको आमा बाबुले के जवाफ दिए, उत्पत्ति 24 अध्यायको 57 पदमा रिबेकाको आमा बाबुले भने, तब तिनीहरूले भने नोकरलाई, अब्राहमको नोकरलाई, हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं। अनि रिबेकाले कस्तो जवाफ दिए त, उत्पत्ति 24 अध्यायको 58 पद, अनि तिनीहरूले रिबेकालाई डाकेर भने, के तिमी यस मानिसको साथमा जान्छौ, तिनले भनिन् म जान्छु। अब रिबेका कुनै त्यो अन्जान ठाउँमा धेरै टाढो छ, महिनौ लाग्छ हेर्नुहोस्, हजारौं किलोमिटर टाढो छ त्यो कनान देश हारानबाट, त्रो महिनौ महिनौ महिनौ महिनौ महिनौ लागेर पुग्नुपर्नेछ, म जान्न भन्नु पनि सक्थे के, तर उसले यो नोकरसँग जान्छौ, खुसुक्क जान्छु पो भन्यो। अब उसले जान्न भनेको भए यो विवाह हुन सक्ने थिएन, किनकि अब्राहमले पहिले मेरो छोरालाई यो देशबाट अन्त नलैजानु भन्नुभएको थियो, अनि इसहाकलाई कनान देशमा राख्नुको पछाडि परमेश्वरको उद्देश्य थियो, अनि त्यो उद्देश्य पूरा गर्नको लागि इसहाक सँगसँगै रथको दुई पाङ्रा एउटै दिशामा हिँडे जस्तै इसहाक सँगसँगै हिँड्नको लागि रिबेकाले मन बनाइन्। हो त्यहाँ चाहिँ मालिकको परिवार र रिबेकाको मन त्यहाँ मिल्यो। अनि नोकरलाई थाहा भयो परमेश्वरको योजना यही हो, पत्ता लाग्यो, पहिला त है ऊ एकदम आथिन्दै थियो, हामीले कसरी पत्ता लगाउने त अघिकै, यदि परमेश्वरले जोडी बाँध्ने योजना बनाउनु भएको हो भने उहाँको योजनामा सँगसँगै हिँड्ने मन मिल्ने जीवनसाथी पनि जोड्नुहुन्छ, आमेन। अब परमेश्वरको योजना पत्ता लगाउन याद गर्नुपर्ने तेस्रो कुरा हेरौँ, त्यो चाहिँ हो ईश्वरीय चिन्ह। अब यो मैले ट्राफिक लाइटको बत्ती राखिदिएको छु, यो बत्ती सम्झ्दाखेरि चाहिँ तपाईँले ईश्वरीय चिन्ह हो भन्ने सम्झिनुहोस्। अब यो ट्राफिक लाइट चाहिँ हेर्नुहोस् किन राखिएको हुन्छ भनेदेखि तपाईँहरू सबैलाई थाहा छ, यसको जब रातो बत्ती बल्छ सबै गाडीहरू ठक्क अडिन्छ होइन, अनि जब त्यहाँ हरियो बत्ती आउँछ अनि सबै गाडीहरू अगाडि बढ्छ। हौ त्यसरी नै परमेश्वरले जुन गन्तव्य तपाईँ र मेरो लागि निर्धारित गरिदिनु भएको छ त्यो गन्तव्यसम्म पुग्नको लागि उहाँले सङ्केतहरू दिनुहुन्छ। हौ त्यो सङ्केत चाहिँ बुझ्नुपर्छ हामीले, त्यो चाहिँ ईश्वरीय चिन्ह हो। अब त्यो जसो तसोले थाहा गर्दैन, त्यो यादै हुँदैन, तर हामीले हेऱ्यो भने त्यहाँ केही न केही सङ्केत प्रभुले अवश्य दिनुभएकै हुन्छ, तर हामी विश्वासीहरूले वास्ता गर्दैनौ। यसकारण जब परमेश्वरबाट हरियो सङ्केत पाउँछौ अगाडि बढ्ने हो, अनि जब रातो सङ्केत पाउँछौ त्यतिखेर रोकिने गर्नुपर्छ। अनि यो विवाहको लागि मात्र होइन, अरू तपाईँको जीवनको योजना बनाउँदै हुनुहुन्छ भने पनि काम लाग्छ। जीवनमा धेरै दोधारको समयहरू आउँछ, मेरो जीवनमा पनि आए। परमेश्वरले मलाई अचम्म रीतिले बाइबल कलेज पढ्ने अवसर खोलिदिनु भयो। ए परमेश्वरले त मलाई यतातिर पो डराउँदै हुनुहुन्छ, मैले अलिकति सङ्केत पाएँ, विदेश जाउँ कि नेपालले बसेर पढौँ, धेरै दोधार हुन्छ नि। अब अब्राहमको नोकर पनि दोधारमा छ, हेर्नुहोस्, गएर अब त्यहाँनिर इनारमा बसेको छ, अनि उसले पनि जबसम्म परमेश्वरले हरियो बत्तीको सङ्केत दिनु भएन ऊ अगाडि बढ्न सकेन। उत्पत्ति 24 अध्यायको 21 पदमा पढ्यो भने यहाँनिर यस्तो लेखिएको छ, त्यो मानिस चाहिँ अथवा नोकर, अब्राहमको नोकर चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल पारिदिनु भएको हो कि होइन भने, हो कि होइन दोधार छ, थाहा पाउनलाई चुप लागि डिट लाएर तिनलाई हेरिरह्यो। परमेश्वरले अब्राहमको छोराको इसाकको लागि है योजना बनाउनु भएको हो कि होइन थाहा छैन हेर, ले परमेश्वरबाट त चिन्न खोज्दैछ उसले। अनि त्यो सिग्नल प्राप्त गर्नको लागि उसले यसरी प्राप्त गरेको थियो, 24 अध्यायको उत्पत्ति 24:14, यसैले यसो होस्, जुन कन्यालाई म तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ भनुला, र जसले मलाई खानुहोस् र म तपाईँका उठलाई पनि खुवाइदिन्छु भन्छन्, तपाईँले मेरा मालिकलाई दया देखाउनु भएको रहेछ, तपाईँले आफ्ना दास इसहाकको निम्ति रोज्नु भएको होस्, तपाईँले मेरा मालिकलाई दया देखाउनु भएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु। यसरी नै हाम्रो लागि पनि परमेश्वरले रोज्नु भएको हुन्छ। इसहाक र रिबेकाको जोडी परमेश्वरले जोड्नु भएको थियो, त्यसै कारण उनीहरूको गर्भमा हुँदा नै परमेश्वरले योजना बनाउनु भएको थियो, अनि परमेश्वरले रोजिसक्नु भएको थियो, त्यसकारण नोकरले रोज्नु परेन। उसले के तपाईँ र हाम्रो लागि पनि परमेश्वरले रोज्नु भएको छ होइन, अनि त्यो पत्ता लगाउनु लागि हामीले पनि अब्राहमको छोरा जस्तै प्रार्थना गर्नुपर्छ। हे प्रभु, तपाईँले मेरो लागि रोज्नु भएको जीवन साथी कुन हो देखाइदिनुहोस्। अनि प्रभु यीशुले भन्नुभएको छ, माग त पाउनेछौ। परमेश्वरले उत्तर दिनुभयो। केही छिनमा रेबेका त्यहाँ आइपुगिन्, अनि उनले नोकरलाई पानी दिन्, अनि उनको ऊँटलाई पनि पानी पिलाइदिन्, अनि उनले थाहा पायो परमेश्वरले यो सङ्केत दिनुभएको। त्यसपछि मात्रै गएर उसले रेबेकाको घरमा गएर मगनीको प्रस्ताव राख्यो। जुन केटी राम्रो लाग्यो त्यही गएर उसले प्रस्ताव राखेन। परमेश्वरको ग्रीन सिग्नल भरियो, बत्ती भएपछि उसले गएर चाहिँ मगनीको प्रस्ताव राख्यो। तपाईँ र मैले पनि दिनमा रेबेका त्यहाँ आइपुगिन्, अनि उनले नोकरलाई पानी दिन्, अनि उनको ऊँटलाई पनि पानी पिलाइदिन्, अनि उसले थाहा पायो परमेश्वरले यो सङ्केत

सँग यसरी नै अगुवाई माग्नु पर्छ। अनि परमेश्वरले हरियो बत्ती पनि दिनुहुन्छ अनि रातो बत्ती पनि दिनुहुन्छ। सिमसोनको आमा बाबुले यो खतना नभएकोहरूसँग विवाह गर्नु हुँदैन भनेर भनेको थियो, परमेश्वरबाट रातो बत्ती आएको थियो, तर उसले व्यवस्था गर्यो, विवाह गर्यो, उसको परिवार भाताभुङ्गै भयो, उसको जीवनै तितो भयो। त्यसकारण अब जीवनमा हाम्रो पनि त्यस्तै हुन्छ, धेरैसँग भेट हुन्छ, धेरैलाई मन पराइन्छ, धेरैले मन पराउँछ, कोसँग विवाह गर्ने त त्यसको लागि प्रार्थनै गर्नुपर्छ। परमेश्वरले हरियो अथवा रातो बत्ती सङ्केत दिनुहुन्छ अनि ती चाहिँ ईश्वरीय चिन्ह हुन्। अब याद गर्नुपर्ने चौथो कुरा हेरौँ, भरोसा। सानो बच्चाले बुवाको हात समातेको तपाईँले देख्नु भएको छ, सानो बच्चाहरूले चाहिँ बुवाको आमाको हात समातेर हिँड्छ, अनि बुबाले कहिले पनि खाल्टोमा डोर्याउनु हुन्न भन्ने बच्चालाई चाहिँ एकदम भरोसा हुन्छ। त्यसकारण ऊ आफ्नो बुवाको भरोसा गरेर समातेर। त्यसरी नै जब हामीले पनि होइन, परमेश्वरले उहाँमा भरोसा गर्नेहरूलाई कहिले गलत ठाउँमा पुर्याउनु हुन्न। जसरी एउटा सानो बच्चाले बुवालाई भरोसा गर्छ, त्यसले हामीले पनि परमेश्वरमा भरोसा गर्यौँ भने परमेश्वरले कहिले पनि गलत ठाउँमा पुर्याउनु हुन्न, किनकि परमेश्वर छल कपट गर्ने मान्छे जस्तो होइन। उहाँले कहिले पनि छल कपट गर्नुहुन्न। अनि तपाईँले अब्राहमको जीवनमा हेर्नु भयो भने अब्राहममा धेरै गल्तीहरू थिए, धेरै कमी कमजोरीहरू थिए, तर उसले एउटा सानो बच्चाले जस्तो परमेश्वरमा पूर्ण भरोसा गरेको थियो। परमेश्वरले उसको भरोसालाई खतर गर्नुभयो। अब्राहमले चाहिँ नोकरलाई भनेको थियो है, शपथ खानु आइज भनेको थियो, र मानेन। नोकरलाई चाहिँ शङ्का थियो कि यो केटी चाहिँ मेरो यहाँ मसँग यो देशमा आउनु मानेन भने मैले के गर्नु भनेर उसले चाहिँ प्रश्न गरे। उसको मनभरि शङ्का थियो, त उसलाई चाहिँ यस्तो लागेको थियो त्यो अन्जान देशमा गएर अपरिचित मानिसहरूलाई चाहिँ मगनी गरेर केटी आउँछ भन्ने है उसलाई ढुक्क थिएन, उसलाई आउँछ भन्ने लागेकै थिएन। तर जब अब्राहमले चाहिँ नोकरलाई भने, नोकरलाई के भने, सात पदमा अघि तपाईँले पढ्नुभयो, मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनु हुने। अब नोकरले चाहिँ डर लागिएको छ, अब त्यो अर्काको देशबाट कन्या लिएर आउनु चाहिँ यो चाहिँ असम्भव कुरो हो, कहाँ आउने मान्दैन भनिरहेको छ। तर अब्राहमले चाहिँ भन्छ, जुन परमेश्वरले मेरो जन्म घरबाट यो कनान देशमा ल्याउनु भयो, उहाँले नै आफ्ना दूत तेरो अघि अघि पठाउनु हुनेछ, र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक्नेछस्। उता नोकरले चाहिँ असम्भव देखिरहेको छ, तर यता अब्राहमले चाहिँ भन्छ, मेरो परमेश्वर तेरो अघि अघि दूत पठाइदिनुहुनेछ, उहाँले नै तपाईँलाई चाहिँ एउटा कन्या जुटाउनु हुनेछ, तैँले लिएर आउन सक्नेछस्। कस्तो अचम्मको भरोसा, तपाईँहरूले भरोसा गर्न सक्नुहुन्छ? ल तिमी त बुढो भइसक्यो, कसले पत्याउँछ? तिमी त कति हो काली भन्न सक्नुहुन्छ? परमेश्वर मेरो अघि अघि दूत पठाउन सक्नुहुन्छ। नोकरले त असम्भव देखिरहेको थियो होइन प्रियहरू, तर परमेश्वरमा उसले भरोसा गर्यो। अनि त्यसपछि मात्रै नोकरले कसम खायो र कन्याको खोजीमा लाग्यो। परमेश्वरले परमेश्वरमा अचूक भरोसा गरेको कारण परमेश्वरले पनि अब्राहमलाई गलत ठाउँमा पुर्याउनु भएन, सही मानिसको घरमा नै पुर्याउनु भयो। त्यो काम तपाईँको जीवनमा गर्न सक्नुहोस् परमेश्वरले। अहिले त मान्छे एआईको जमाना छ, धेरै एआईमा भरोसा गर्छ परमेश्वरमा भन्दा पनि। प्रियहरू हो, तपाईँ र मेरो हृदय जस्तो अब्राहमको जस्तै परमेश्वरमा भरोसा छ, परमेश्वरले तपाईँको अघि अघि दूत पठाउनु हुनेछ। भजन सङ्ग्रह 125 अध्यायले भन्दछ, परमेश्वरमा भरोसा राख्नेहरू सियोन पर्वत चाहिँ स्थिर छन्। परमेश्वरमा भरोसा गर्नु भने परमेश्वरले तपाईँलाई स्थिर गराउनुहुनेछ। हामीले परमेश्वरमा भरोसा गर्यौँ भने उहाँले हाम्रो भरोसालाई कदर गर्नुहुन्छ। मेरो परिवारमा पहिलो विश्वासी मेरो आमा हुनुहुन्छ, उहाँ पढे लेखा व्यक्ति हुनुहुन्न थियो, अनपढ व्यक्ति हुनुहुन्थ्यो। जब उहाँले यसको बारेमा सुन्नुभयो, कुनै थियोलोजी ज्ञान नभएकोमा नै उहाँ विश्वास गर्नुभयो। त्यो पौडी खेल्ने नजान्ने मान्छेले खोलामा हाम फाले जस्तो हाम फाल्नुभयो, एउटा सानो

बच्चाले चाहिँ आफ्नो बुवामा भरोसा गर्छ, त्यो निर्दोष बच्चा जस्तै मेरो आमाले प्रभुमा भरोसा गर्नुभयो। अहिले परमेश्वरले उहाँको भरोसालाई टुट्न दिनु भएन, उसले कदर गर्नुभयो। अनि अहिले मेरो परिवारमा प्रियहरू 45 जनाले विश्वास गरेका छन्, र काका बडाको हिसाब गर्ने हो भने त अझ धेरै छन्। परमेश्वरले अब्राहमलाई किन प्रेम गर्नुभयो प्रिय? राम्रो भएर होइन। बाइबलले भन्छ अब्राहमले परमेश्वरमा विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। सेम अब्राहमको लागि मात्रै होइन, तपाईँ र मेरो लागि पनि हो। अहिले संसारमा हेर्नुहोस् ज्ञान बढेर गएको छ तर चरित्र र नैतिकता भन्ने पतन हुँदै गइरहेको छ। भोलिको दिन कस्तो आउने हो हामीले कल्पना गर्न सकिरहेको छैनौँ। सुपर कम्प्युटरको जमाना आउने होला, छ समय आउने हो, हामी भोलिको दिनको बारेमा भन्न सक्दैनौँ। तर परमेश्वर कहिले पनि परिवर्तन हुनुहुन्न, उहाँमा हामी पूर्ण रूपमा भरोसा गर्न सक्छौँ। हितोपदेश 3:5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समस्त शक्तिमा भर नपर, आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनु हुनेछ। परमेश्वरमा भरोसा गर्नेहरूलाई उहाँले कहिले पनि गलत ठाउँमा डोर्याउनुहुन्न तर सिधा मार्गमा नै डोर्याउनुहुन्छ। आमेन। प्रिय, जसले तपाईँ हाम्रो निम्ति आफ्नो जीवन कलवरीको क्रुसमा अर्पण गर्नुभयो उहाँले कहिले पनि धोका दिनुहुन्न, हामी उहाँमा पूर्ण भरोसा गर्न सक्छौँ।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: मानसिक समस्याबाट बच्ने उपायहरू,
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
2: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: के तपाई बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटीएस, बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
3: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
3: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
3: र 9813941447, 9813941447।
2: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
5: ख्रीष्टको खोजी गर्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिश्चियन रक्षाशास्त्री।
6: प्रेमले जीवन बदल्छ। कार्यक्रम प्रेम र जीवन सुन्न नभुल्नुहोस्। प्रत्येक सोमबार बिहान 7:30 देखि 8 बजेसम्म पास्टर रमेश गजमेरको साथमा।
1: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. The Nepalese woman eyed the Christians skeptically, but she agreed to let them pray over her. She'd been ill for a long time, and she was willing to try anything. To her amazement, their prayers worked. She was miraculously healed. Soon after, all four of the believers who'd prayed over the woman were arrested on charges of witchcraft and violence. Despite testimony in their defense, the Christians were convicted and sentenced to 5 years in prison. Please pray for the release of these believers in Nepal, that justice would prevail. Pray also for the woman that God healed, that she will come to a saving faith in the Christ who healed her.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु. तपाईँ कसमा भर पर्दै हुनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु. योहन्ना 15:5 पदले भन्छ, म बाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ. परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भन्दैमा उहाँको शक्तिले तपाईँको जीवनमा काम गरिरहेको छ भन्ने कुनै निश्चयता हुँदैन. परमेश्वरको शक्ति उपलब्ध छ, तर तपाईँ यसमा जोडिनुपर्छ. यीशु हाम्रो आत्मिक जीवनलाई दाखको बोट र यसका हाँगाहरूसँग तुलना गर्नुहुन्छ. म दाखको बोट हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ. यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ. यस तुलनामा हाँगो पूर्णतया मुख्य दाखको बोटमा निर्भर छ. यसले आफै फल फलाउन सक्दैन. फल फलाउनु आन्तरिक कार्य हो. यदि कसैले मरेको रूखको हाँगाहरूमा स्याउ बाँधेर यस फलको रूखलाई हेर भन्यो भने तपाईँ के भन्नुहुन्छ? सायद तपाईँ भन्नुहुनेछ, तपाईँले त्यो चिज यसमा बाँध्नुभयो. मानव कुनै एक क्रिस्चियनले यसो भन्यो, म मेरो जीवनलाई फलको गुच्छामा बाँध्नेछु. अहिले थोरै धैर्य, पछि थोरै भलाई, अर्को समयमा थोरै संयम हुनेछ. म आफै यो गर्नेछु. यो असम्भव छ. यो आत्माको फल हो, शरीरको प्रयास होइन. यीशुले भन्नुभयो, कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ. तपाईँ ख्रिस्टमा रहनु भएको छ भने तपाईँ कसरी भन्न सक्नुहुन्छ? आफ्नो प्रार्थनाको जीवनलाई विचार गर्नुहोस्. तपाईँको प्रार्थनाले परमेश्वरमा तपाईँको निर्भरता प्रकट गर्दछ. तपाईँ के को बारेमा प्रार्थना गर्नुहुन्छ? जेको विषयमा प्रार्थना गरे तापनि तपाईँ परमेश्वरमा भर पर्दै हुनुहुन्छ. बाइबलले भन्छ, निरन्तर प्रार्थना गरिरह. आफ्नो निर्णय, आवश्यकता, परीक्षा, रुचि, योजना, तालिका, समस्या, खरिद बिक्रीहरूको बारेमा प्रार्थना गर्नुहोस्। वास्तवमा भन्नुपर्दा सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। यही गर्नु नै रहनु हो, अर्थात् परमेश्वर सधैँ तपाईँसँग हुनुहुन्छ, उहाँको उपस्थितिको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरामा सचेत हुनु हो. यसो भन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकोले सधैँ यीशुमा रहनुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु. जयमसी, नमस्कार.
4: नमस्ते नमस्ते, म नारायण शर्मा. तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण.
3: अब प्रस्तुत छ कार्यक्रम बाटुलीका कुराको पुनः प्रसारण.

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत हामी विभिन्न विषयवस्तुहरूमा नाटकीय प्रस्तुति यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौ र आज पनि हामीले धेरै सुनिरहेको विषय तर अलिकति हामीले विचार गर्नुपर्ने एउटा महत्वपूर्ण विषयमा रहेर केही प्रस्तुतिहरूद्वारा सन्देश र उत्साह दिने हामीले जमर्को कसिरहेको छौ र विषयवस्तुतर्फ जानुभन्दा अगाडि चाहिँ कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज कार्यक्रम बाटुलीका कुरा मार्फत सम्मान कि एउटै भन्ने शीर्षकमा केही महत्वपूर्ण कुराहरू चाहिँ तपाईँको लागि हामी प्रस्तुत गर्न गइरहेको छौं। आजको नाटकको पात्र हुनुहुन्छ अजी र माया। अजी र माया बीचको कुराकानीहरूबाट नै आज हामी केही सन्देश तपाईँलाई दिन गइरहेको छौं। विशेष गरिकन हामी महिला र पुरूष भन्ने कुराहरू अनि बीच धेरै प्रकारको कतिवटा विभिन्न विवादहरू होइन र महिला पुरूषहरू एउटै हुन् अथवा फरक हुन् अथवा को भन्दा को बढी छ को भन्दा को कम छ भन्ने प्रकारका विवाद विभाजन अनि विभेद विविध कुराहरूलाई हामीले सुन्छौं। तर बच्चनले हामीलाई के भन्दछ, हामीले चाहिँ कसरी बुझ्नुपर्छ यो कुरालाई, कसरी मिलाएर लिएर जानुपर्छ? हामी अहिलेको समयका मानिसहरू हौं र हामी परमेश्वरका जनहरू पनि हौं। यस कारणले गर्दा यो विषयलाई समेटेर केही प्रस्तुतिहरू आज हामी तपाईँ समक्ष राख्न गइरहेको छौं। र आजको संसारमा चाहिँ एउटा शब्द धेरै सुनिन्छ, महिला र पुरूष बराबर हुन्। कतिले भन्छन् महिलाले पनि पुरूषले जस्तै सबै गर्न पाउनुपर्छ, कतिले भन्छन् अहिले पनि महिलामाथि विभेद छ, कतिले फेरि सोध्छन् यदि बराबर हौं भने किन फरक फरक भूमिका, साँच्चै कि महिला र पुरूष एउटै हुन् कि उनीहरूको मूल्य समान हो, तर परमेश्वरले उद्देश्य फरक दिनुभएको हो कि? यही विषयमा चाहिँ आज हामी अवश्य पनि अजी र माया बीचको कुराकानीहरू प्रस्तुत गर्न गइरहेको छौं कार्यक्रम बाटुलीका कुरामा। अजी अजी सुन्नु न।
1: ए नानी आयो, ल बस न बस, बसेर कुरा गरौं।
0: के गर्दै हुनुहुन्छ अजी तपाईँ?
1: तिमीलाई मनपर्ने सेलरोटी तरकारी बनाउँदैछ नि नानी, तिम्रो लागि। अब तिमी आउँदैछ भनेर मलाई थाहा भएकोले तिमीलाई मनपर्ने कुराहरू पकाउँदैछु।
0: अनि कसरी थाहा पाउनुभयो म आउँदैछु भनेर? मैले त के भनेकै थिएन त, मलाई नबोलाइकन नै पकाउँदै हुनुहुन्छ, म सघाउँथे नि त तपाईँलाई।
1: नानी बोलाउनै लागेको थिएँ, तिमी टुप्लुक आइपुग्यो, कस्तो ठ्याक्कै मिल्यो हेर न, खुसी लाग्यो।
0: अजी पनि अब के गर्नु, यो बोलाउनै लागेको थिएँ भनेर सबै हामी भन्दा ठुला आमाहरूले भन्ने कुरा नै हो, अजीले पनि त्यही भन्नुभयो ठ्याक्कै।
1: हो नानी हो। अनि नानी तिमीहरू त खोइ आजकलको जमानाको केटाकेटीहरू है, म त के हो के हो बुझ्दै बुझ्दैन। अनि मैले चाहिँ के पकाएर खुवाउन खोज्छ, खाऊ न नानी बाबुहरू तिमीहरूलाई नै हो, खाऊ अनि स्वास्थ्य हौ राम्रो हौ भन्छु है। अहिलेको बच्चाहरू के भएको होला, अब म डाइटिङमा छु भनेर डायलग हानेर ल्याउँछ या नानी, के गर्ने होला। अनि फेरि डाइटिङमा छु भन्छन् फेरि चार पाँचवटा रोटी पनि खाएर ल्याउँछन् या नानी, हाँसो लागेर ल्याउँछ या मलाई त नानी त्यस्तो चाहिँ हेर न।
0: हजी आज एउटा कुरा सोध्नु मन लागिरहेको छ कि मलाई, यसरी नहसाउनु त तपाईँ साह्रै हँसाउने कुरा गर्नुहुन्छ बेला बेलामा।
1: यस्तै त हो नि नानी, के गर्ने, दुःख सुख आफ्नै ठाउँमा छ, हाँसो मजाक पनि गर्नै पर्छ, रमाइलो पनि गर्नै पर्छ। अँ नानी सोध न सोध, के सोध्न मन छ भनेको।
0: तर रिसाउनु पो हुन्छ कि?
1: तिमीले प्रश्न गर्दा म कहिले रिसाएको छु? अहिलेसम्म हामीले कति कुराकानीहरू गर्यो, के सोध्यो होला तिमीले मलाई। अँ रिसाएको छु त म, चिन्तै नगर, ढुक्क हुन भन त।
0: अँ त्यो पनि हो हुन त। त्यही त हजुर, आजकल क्या यो सामाजिक सञ्जालहरू होइन, यो फेसबुकहरूमा टिकटकहरूमा युट्युबहरूमा रेडियोमा जेमा पनि क्या जहाँ सुने पनि हेरे पनि एउटै कुराहरू मात्रै पाउँछु क्या म। अङ्ग्रेजीमा भन्छ के अजी,
1: भन न भन सुन्दैछु,
0: त्यो वुमेन एन्ड म्यान आर इक्वल यसो धेरैजनाले भनिरहेको हुन्छ।
1: त्यो भनेको चाहिँ नानी
0: महिला र पुरुष चाहिँ एक समान हुन्, महिलाले पुरुषले जस्तै सबै कुराहरू गर्न पाउनुहुन्छ कि? बाइबलले पनि यस्तै नै भन्छ हजी, मलाई त यही कुरा खास सोध्न मन लागेको।
1: पहिला म तिमीलाई एउटा प्रश्न सोध्छु ल, यसको जवाब दिनुभन्दा अगाडि।
0: हुन्छ नि हजुर, हुन्छ नि सोध्नुहोस् न।
1: आकाशमा छ नि, आकाशमा हुने सूर्य, सूर्य ठुलो कि चन्द्रमा ठुलो?
0: सूर्य नै ठुलो हुने हजुर।
1: त्यसो भए चन्द्रमा काम नलाग्ने कुरा हो?
0: होइन नि हजुर, त्यस्तो पनि कहाँ हुन्छ त।
1: किन किन भन त किन?
0: ल उसको पनि आफ्नै काम छ त, सूर्यको आफ्नै काम छ, चन्द्रमाको आफ्नै काम छ।
1: वो त्यही उत्तरभित्र तिम्रो प्रश्नको पनि उत्तर लुकेको छ या नानी।
0: कसरी हजुर कसरी?
1: परमेश्वरले सूर्यलाई सूर्य बनाउनु भयो, चन्द्रमालाई चन्द्रमा बनाउनु भयो, तर दुवै समान नभए पनि आवश्यकता र महत्व त दुईटाकै फरक फरक छ नि त। एकदम महत्वपूर्ण कुरा हो नि दुइटै, होइन त?
0: त्यसो भए महिला र पुरुष पनि त्यस्तै हुन्छ हजी?
1: ठ्याक्कै कुरा गरेर ल्यायो तिमीले, ठिक बनाएर ल्यायो।
0: तर नि हजी, कति पहिले त भन्छन् पुरुष चाहिँ एकदमै ठुलो हो, पुरुष शक्तिशाली हो, महिला चुप लागेर बस्नुपर्छ, महिलाले बोल्नु हुँदैन, महिलाले नेतृत्व गर्न हुँदैन, महिलाले यति मात्रै गर्नुपर्छ, उति मात्रै गर्नुपर्छ, यस्तो विविध कुराहरू अनि सुनिन्छ। अनि त्यो चाहिँ के हो त
1: नानी? मानिसले भनेको र परमेश्वरले भनेको सधैँ एउटै हुँदैन नि।
0: त्यसो भए परमेश्वरले चाहिँ के भन्नुभएको छ त हजी?
1: हेर, उत्पत्तिको पुस्तकमा त्यहाँ लेखिएको छ, परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, पुरुष र स्त्री दुवैलाई सृष्टि गर्नुभयो।
0: त्यसको अर्थ चाहिँ हजी?
1: अर्थ चाहिँ परमेश्वरले महिला बनाउँदा पनि आफ्नो स्वरूपमा बनाउनु भएको थियो भने पुरुष बनाउँदा पनि आफ्नै स्वरूपमा बनाउनु भएको थियो।
0: अनि
1: त्यसपछि परमेश्वरले कतै पनि भन्नुभएन कि पुरुष धेरै मूल्यवान र महिला चाहिँ कम मूल्यको छ भनेर, भन्नुभयो त छैन नि?
0: ओहो, साँच्चै हो हजी?
1: ओ नानी, हो, मानिसहरूले विभेद गरे हो, परमेश्वरले कहिले पनि विभेद गर्नु भएको छैन।
0: तर इतिहासभरि त महिलालाई धेरै दुःख दियो नि त हजी?
1: त्यो सत्य हो, पापले संसार बिगारेको हो, परमेश्वरको योजना त्यस्तो होइन नि नानी।
0: अनि यसोको समयमा नि हजी,
1: अब त्यो त यहाँ अचम्मको कुरा र रोचक कुरा छ त नानी।
0: भन्नु न हजी, भन्नु।
1: यसुले सबैभन्दा पहिले पुनरुत्थान पछि आफूलाई प्रकट गर्नुभयो, कसको अगाडि पहिलो चोटि देखा पर्नु भयो भन त?
0: मरियमलाई?
1: ठ्याक्कै मिलाए तिमीले,
0: त्यो त मैले सोचेकै पनि थिएन। हुन त बाइबलमा पढेको कुरा हो, तर मतलब यस्तो हिसाबले चाहिँ मैले सोचेको थिएन हजी।
1: त्यो समयमा अदालतमा महिलाको साक्षी समेत धेरै ठाउँमा मानिँदैन थियो, महिलालाई साक्षी बस्ने पनि अधिकार थिएन यहाँ नानी। तर यसुले आफ्नो पुनरुत्थानको पहिलो सन्देश एउटी महिलालाई दिनुभयो। हेर त, कस्तो आशिषमय कुरा।
0: वाओ।
1: अनि सोच त, यदि येसु महिलालाई कम ठान्नुहुन्थ्यो भने किन उहाँले यति ठूलो जिम्मेवारी दिनुहुन्थ्यो होला त?
0: हजुर, यो कुरा त मैले सोसियल मिडियाहरूमा खासै त्यस्तो कसैले भनेको नै पाएको छैन, सुनेकै छैन,
1: न टिकटकमा न फेसबुकमा। नानी, टिकटकमा सबै कुरा पाइँदैन नि, कहिले काहीँ सत्य कुरा खोज्नलाई त बाइबलमै हेर्नु पर्छ, त्यही भएर त बाइबल पढ्नु पर्छ, बाइबलमा खोज्नु पर्छ भनेको त
0: हो रहेछ हजुर, हो रहेछ। हजुर, आज मैले एउटा ठुलो कुरा बुझे, समान हुनु भनेको चाहिँ एउटै हुनु भन्ने कुरा चाहिँ होइन रहेछ। हुन त कतिचोटि अब महिला र पुरुष हो, हामीलाई बराबर अधिकार चाहिन्छ भन्दै गर्दाखेरि, त्यसो भए कतिचोटि पुरुषहरूले, त्यसो भए तिमीहरूले पनि हामीले जति नै भारी बोकेर देखाऊ, होइन, हामी जत्तिकै बलियो भएर देखाऊ, कुस्ती खेला हामीसँग जितेर देखाऊ भन्ने प्रकारको मानसिकता राखेको हामीले पाउँदछौ। महिला पुरुषलाई एक समान राख्ने भन्दै गर्दाखेरि शारीरिक बल शक्तिमा चाहिँ एक समान भन्ने बुझेको हामी देख्छौ, तर वास्तवमा परमेश्वरले हामीलाई उहाँकै सृष्टिमा अनि कहिले पनि उहाँले न महिला तिमी यस्तो, न पुरुष तिमी त्यस्तो भनेको कुराहरू हामीले पाएको छौ। तर परमेश्वरले त आफ्नो वचनमा पनि मैले चाहिँ दुईवटा जाति सृष्टि गरेको छु, नर र नारी, होइन, पुरुष र महिला भनेर भन्नुभएको कुराहरू हामी पाउँदैछौ। त्यहाँ कहिले पनि तिमीहरू फरक छौ, तिमीहरू एक समानको छैनौ, तिमीहरू एकजना चाहिँ एकदम बलवान, एकजना कमजोर भनेर कहिले पनि छुट्याएको कुराहरू चाहिँ परमेश्वरबाट हामीले पाउँदैनौ, तर मानिसहरूबाट नै यस्तो कुराहरूको चाहिँ बाउने भएको कारणले गर्दा कतै पुरुषहरूलाई मर्का परेको छ भने कतै महिलाहरूलाई मर्का परेको छ। अनि त्यही भएर पनि यो कुरा मलाई बुझ्न मन लागिरहेको थियो क्या हजी, तर तपाईँले मलाई साधारण उदाहरण दिनुभयो, तर पनि एकदमै महत्वपूर्ण उदाहरण दिनुभएको छ, मैले ठूलो कुरा बुझिरहेको छु। र यही कुरा चाहिँ धेरैजना दिदी बहिनीहरूलाई पनि साधारण तर महत्वपूर्ण तरिकाले बुझाउनु पर्छ कि जस्तो लागेर आज केही कुरा तपाईँबाट बुझौं भनेर नै आएको थिएँ क्या म अझै। र समान हुनु भनेको चाहिँ एउटै हुनु रहेन छ, होइन, यो एकदमै महत्वपूर्ण कुराहरू रहेछ भन्ने कुरालाई नै म बुझ्दैछु।
1: हो नानी, हो, परमेश्वरले कहिल्यै पनि पुरुषलाई ठुलो र महिलालाई सानो भन्नुभएन, अघि तिमीले भने जस्तै नै। उहाँले दुवैलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, दुवैलाई प्रेम गर्नुभयो, दुवैलाई जिम्मेवारी दिनुभयो, दुवैलाई सम्मान गर्न सिकाउनु भयो। अनि यदि कसैले महिलालाई हेप्छ भने त्यो परमेश्वरको इच्छा होइन रहेछ है हजी? ओ नानी व, र यदि कसैले पुरुषलाई पनि केवल तिमी त पुरुष हौ, तिमीले रुनु हुँदैन, तिमीलाई दुःख हुँदैन भनेर दबाब दिन्छ भने त्यो पनि परमेश्वरको प्रेमको तरिका होइन। परमेश्वरले हामीलाई एक अर्कालाई सम्मान गर्न सिकाउनु भयो, प्रतिस्पर्धा गर्नु होइन नानी।
0: अझै अहिले त मलाई यस्तो लागिरहेको छ कि हामीले को ठुलो भनेर होइन, म कसरी परमेश्वरले चाहनु भएको असल मानिस बन्न सक्छु भनेर चाहिँ सोच्नु पर्ने अथवा सोध्नु पर्ने रहेछ है।
1: ओ नानी, बस आज तिमीले सबैभन्दा राम्रो कुरा भन्यो। घरमा पति पत्नी एक अर्काको प्रतिस्पर्धी होइन, दाजुभाइ दिदी बहिनी एक अर्कासँग प्रतिस्पर्धा गर्ने होइन, मण्डलीमा पनि पुरुष र महिला प्रतिस्पर्धी होइनन्। हामी त एउटै शरीरका फरक फरक अङ्ग हौ। जसरी आँखा र कानको काम फरक हुन्छ तर दुवै उत्तिकै आवश्यक हुन्छ, त्यसरी नै परमेश्वरको राज्यमा प्रत्येक व्यक्ति बहुमूल्य छ।
0: हजी, अबदेखि कसैले भन्यो कि तिमी चाहिँ महिला भएको कारणले गर्दा तिमीले सक्दैनौ भने नि? म रिसाउन चाहिँ रिसाउँदिन, तर मुस्कुराएर भन्नेछु कि परमेश्वरले मलाई उहाँको स्वरूपमा सृष्टि गर्नुभएको हो, उहाँले दिनुभएको जिम्मेवारी म विश्वासका साथ पूरा गर्नेछु।
1: र कसैले पुरुष भएकोले तिमीले मात्रै सबै गर्नुपर्छ भन्यो भने हामीले सम्झिनु पर्ने कुरा चाहिँ के छ भन्दा, परमेश्वरले हामीलाई एक अर्काको भार बोक्न सिकाउनु भएको छ, एक अर्कालाई दबाउन होइन उठाउन सिकाउनु भएको छ भन्ने कुरा चाहिँ हामीले बुझेर ल्याउनु पर्छ।
0: धन्यवाद अजी, धन्यवाद। आज मैले धेरै राम्रो कुरा सिके। अब म सामाजिक सञ्जालहरूमा अनि विभिन्न ठाउँहरूमा देखेको सुनेको कुराहरूलाई चाहिँ पत्याउँदिन, तर पहिला चाहिँ बाइबलले के भन्छ, वचनले के भन्छ, परमेश्वरले के भन्नुहुन्छ भनेर नै खोज्छु अजी।
1: त्यही हो बुद्धिमानी कुरा, मानिसको विचार समय सँगै बदलिन्छ तर परमेश्वरको वचन कहिले बदलिँदैन, त्यही भएर वचनलाई नै हेर्नु पर्छ नानी है त।

0: आदरणीय श्रोता, महिला र पुरूष बीच तुलना होइन, सम्मान हुनुपर्छ, प्रतिस्पर्धा होइन, सहकार्य हुनुपर्छ, अहंकार होइन, प्रेम हुनुपर्छ। बाइबलले सिकाउँछ हामी सबै परमेश्वरको स्वरूपमा सृष्टि गरिएका हौं, हामी सबै उहाँका नजरमा बहुमूल्य छौं। हाम्रो मूल्य महिला अथवा पुरूष हुनाले होइन, हाम्रो सृष्टिकर्ताले निर्धारण गरिदिनु भएको कारणले चाहिँ हाम्रो मूल्य छ। त्यसैले छोरी जन्मिँदा निराश नहुनुहोस्, छोरालाई विशेष र छोरीलाई कम नठान्नुहोस्। घरमा, समाजमा, कार्यस्थलमा र मण्डलीमा एक अर्कालाई परमेश्वरले दिनुभएको गरिमा र सम्मानका साथ व्यवहार गरौं, किनकि प्रेमले विभेद गर्दैन, सत्यले अपमान गर्दैन र परमेश्वरले आफ्नो सबै सन्तानलाई समान प्रेम गर्नुहुन्छ। यही सन्देशका साथ आजको हाम्रो रेडियो नाटक यतिकैमा हामी समाप्त गर्न चाहन्छौ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस् र अर्को श्रृंखलामा फेरि पनि यसरी भेट्ने आशाका साथ कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने

जय मसीह। म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। यूहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: अहिले अमेरिकामा प्राय जस्तो यो डायमन्ड हिरा भनौँ, एकदमै यो हिरा किन्ने छ, यो डायमन्डको रिङ किन्ने, डायमन्डको सिक्री किन्ने, अनि डायमन्डको कानमा लगाउने किन्ने, एक प्रकारको होडबाजी चलेको छ। यो चाहिँ इभन अहिले नेपाली समुदायहरूको बीचमा पनि हेर्ने गर्छु म कि यो डायमन्ड पुरै अहिले प्रशस्तै किन्न सफल भएका छन् नेपालीहरू पनि, अनि एक प्रकारको होडबाजी चलेको छ। अनि एकदम त्यो हिराको त्यो जुन पनि उसलाई हेर्ने भनेदेखिलाई एक प्रकारको चमक मैले देख्छु, कहिले काहीँ मजा लाग्छ त्यो देख्दाखेरि, एक प्रकारको चमक हामी त्यहाँबाट पाउँछौ। त्यति मात्र होइन, अहिले इभन अमेरिकामा पास्टरज्यूहरूले पनि रोलेक्सको घडीहरू, अब पास्टर मात्र नभनौ अरू मानिसहरूले पनि किनेका छन्, त्यो रोलेक्सको घडीहरू किनेर एकदमै एक प्रकारको उनीहरूको हातलाई सुन्दर बनाएको देख्छु। अनि त्यो रोलेक्समा पनि एक प्रकारको त्यो हिराको त्यो टिक्काहरू देख्दाखेरि मजा लाग्यो मलाई पनि, देखेर मलाई पनि मन पर्यो त्यो देख्दाखेरि चाहिँ। तर प्रियहरू, मैले आज तपाईँलाई बताउनु चाहेको कुरा चाहिँ के भनेदेखिलाई, हो हामीसँग हिरा छ संसारमा, एक प्रकारको चमक हामी त्यहाँ देख्छौ, तर हाम्रो जीवन चाहिँ एउटा हिरा जस्तै चम्केको छैन। हाम्रो चाहिँ जिन्दगी चाहिँ हिरा जस्तो चम्किलो छैन, हाम्रो जिन्दगी नै अँध्यारो छ। अरूको लागि हामी चाहिँ चम्किन सकेका छैनौ, अरूको जीवनमा चाहिँ हामीले त्यो चमक दिन सकेका छैनौ भने हामीले जति नै महँगो रोलेक्स लाए तापनि, जति नै महँगो हिराको हामीले हारै किन नलगाउ, जिन्दगी चाहिँ चम्केको छैन, जिन्दगी चाहिँ अँध्यारो छ, पुरानै छ भने वास्तवमै हिरा जति नै महँगो लगाए तापनि व्यर्थ नै हुन जाँदो रहेछ। तपाईँसँग छ भने मैले तपाईँलाई डिस्करेज गर्न चाहेको होइन, तर मैले तपाईँलाई बताउन चाहेको, हामी एउटा इसाई जीवनमा हामी प्रवेश गरिसकेपछि, प्रभुलाई प्रेम गर्ने मानिसहरू हामी भइसकेपछि, हाम्रो जिन्दगी चाहिँ एउटा हिरा जस्तो चम्केको छैन भने वास्तवमै त्यो चाहिँ एउटा दुःख लाग्दो विश्वासी जीवन हुन जाँदो रहेछ। सो एउटा चम्किलो जीवन व्यतीत गर्नका लागि चाहिँ, एउटा गुड क्यारेक्टर भएको विश्वासी बन्नका लागि चाहिँ एउटै कुराको सिद्धान्त हामीले फलो गर्नुपर्छ, त्यो चाहिँ येशु ख्रिस्टको नम्रतालाई, एउटा सेवा गर्ने हृदयलाई हामीले चाहिँ फलो गर्नु पर्यो। तर आज हाम्रो क्यारेक्टरहरू बिग्री गएका छन्, आज हाम्रो व्यक्तिगत जिन्दगी हेर्ने भने बर्बाद भएको छ, तर हामी अरूको जिन्दगीलाई हामी परिवर्तन गर्न खोज्छौ, अरूको जिन्दगीमा हामी चाहिँ प्रभाव ल्याउन खोज्छौ, त्यो चाहिँ सबैभन्दा दुःख लाग्दो कुरा हो प्रियहरू। तर आज म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, परमेश्वरले तपाईँ मलाई एउटा गवाईको पात्र बनाउनका लागि पठाउनु भएको छ। सो एउटा गवाईको पात्र बनिनु छ भनेदेखिलाई प्रियहरू, तपाईँ र मैले चाहिँ क्यारेक्टर चाहिँ विशेष गरेर हामीले असल क्यारेक्टरलाई चाहिँ, असल चरित्र, असल व्यवहारलाई चाहिँ मानिसहरूको बीचमा तपाईँ र मैले छर्नु पर्नेछ। आज हामीले मानिसहरूको बीचमा सुसमाचार चाहिँ हामीले पुर्याउनु छ भनेदेखिलाई तपाईँ र मैले चाहिँ हाम्रो व्यवहार क्यारेक्टर कस्तो छ, हामी मानिसहरूको बीचमा कसरी चम्काउँदैछौ, के मानिसहरूले चाहिँ हामी परमेश्वरको सन्तान हौ भन्ने कुरा चाहिँ कसरी पहिचान गर्नेछ, कसरी जान्नेछ, यो प्रश्न आज म तपाईँलाई गर्न चाहन्छु। तपाईँ र मैले प्रभुलाई चिनेको हौ भन्ने आदर चाहिँ के हो त, त्यो आदरलाई हामीले बताउन सक्नु पर्यो। यद्यपि तपाईँ र म परमेश्वरको जन हौ, परमेश्वरको छोराछोरी हौ भनेदेखिलाई, उहाँको आत्माले दोहोऱ्याएको हौ भनेदेखिलाई प्रियहरू, हामी उहाँको जस्तै चरित्र धारण गरेको हुनु पर्यो, उहाँको जस्तै व्यवहारलाई धारण गरेको हुनु पर्यो। जसको चरित्रलाई हामी हेर्छौँ भने हामीले धेरै सिक्नु पर्छ। उहाँले मान्छेले माया गरोस् नगरोस्, उहाँ प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। मान्छेले दियोस् या नदियोस्, उहाँ दिने परमेश्वर हुनुहुन्छ। मान्छेले चाहिँ परमेश्वरलाई लु खानुहोस् भनेर सोधोस् कि नसोधोस्, परमेश्वरले खानको लागि उहाँले भोजन जुटाउनुहुन्छ। सो यो चाहिँ परमेश्वरको गुण र चरित्र हो प्रियहरू। र आज विश्वासीहरू, अन्य जातिहरू जसले प्रभुलाई चिनेको छैन, गैर इसाईहरूको बीचमा चाहिँ आज तपाईँ र म चम्केका छौँ कि छैनौ, कि हाम्रो धन सम्पत्ति, हाम्रो रोलेक्सहरू मात्र चम्केको पो छ कि, हाम्रो सुनको हारहरू मात्र पो चम्केको छ कि, हिराको हारहरू मात्र चम्केको छ कि, तर यद्यपि यस्तो चिजहरू चम्किरहेको छ तर हाम्रो जिन्दगी चम्केको छैन, त्यसको मतलब मान्छेको अगाडि गएर लु म विश्वासी भनेर तपाईँको त्यो व्यवहार देखाउने भन्नु खोजेको होइन, तर हाम्रो आचरण, हाम्रो जियाई, हाम्रो लगाई खुवाई कस्तो छ, के इसाई हो भन्ने लायकको छ हाम्रो जिन्दगी, के तपाईँ मानिसको बीचमा चाहिँ एउटा गवाईको पात्र बनिँदै हुनुहुन्छ, मैले तपाईँलाई यो प्रश्न गर्न खोज्दैछु। क्यारेक्टर एउटा यस्तो रहेछ चरित्र जुन क्यारेक्टरकै कारणले गर्दाखेरि काममा पनि प्रमोसन हुँदो रहेछ। मैले धेरैजना देखेको छु र मेरै जीवनमा पनि देखेको छु। मैले जब एउटा कुनै व्यक्तिको क्यारेक्टर राम्रो छ भने उसले कुनै समुदायमा कुनै समग्रमा कुनै ठाउँमा पनि एउटा स्थान पाउँदो रहेछ। तर क्यारेक्टर चाहिँ बर्बाद होस् त स्थान नै पाउनुहुन्न तपाईँले। त्यही कारणले हामी इसाई जीवनमा अझै धेरै आवश्यक छ प्रियहरू क्यारेक्टर। हामी क्यारेक्टर लेस भएर हामी जिउनु हुँदैन प्रियहरू। चरित्रहीन भएर हामी जीवन व्यतीत गर्नु हुँदैन। हामीलाई परमेश्वरले केही उद्देश्यको लागि पठाउनु भएको छ। गवाईको पात्र बन्नको लागि उहाँले पठाउनु भएको छ। अनि हामी क्यारेक्टर लेस हामी चाहिँ चरित्रहीन भएर जिउँदैछौँ भने एकदम सबैभन्दा दुःख लाग्दो कुरा चाहिँ त्यो हो। त्यही कारणले गर्दाखेरि हामी मानिसहरूको बीचमा चम्कनु पर्नेछ, गवाईको पात्र बनिनु पर्नेछ, चरित्रलाई चाहिँ देखाउनु पर्नेछ, गवाईलाई देखाउनु पर्नेछ। हामी कस्तो मानिस बन्नु पर्ने रहेछ त, चम्किलो मानिस। सो मानिसहरूको बीचमा चम्किनुहोस्। ढोगीहरू जस्तो आफूलाई देखाउने त होइन चम्काउनुहोस् भन्दाखेरि चाहिँ, तर हाम्रो व्यावहारिक जीवन चाहिँ मानिसहरूको बीचमा असल हुनुपर्छ। अनि मान्छेले भन्नुहोस् न, ओ यो त परमेश्वरको चेला पो रहेछ। प्रभुको वचनले पनि त्यही भन्छ होइन, यदि तपाईँ र म क्यारेक्टरमा हामी चरित्रमा हामी असल छौँ भनेदेखिलाई मान्छेले आफै भन्न थाल्छ कि यो त परमेश्वरको चेला रहेछ। जब तपाईँले प्रेम गर्न थाल्नुहुन्छ मान्छेले भन्न थाल्छ कि यसले त प्रभुलाई चिनेको छ कि क्या भन्ने मान्छेले अटोमेटिकली तपाईँलाई सोध्छ। सो आज मैले तपाईँलाई यही कुरा बताउन चाहेको, हामी क्यारेक्टरलेस व्यक्ति नबनाऊ। चरित्रहीन भएको व्यक्तिलाई हेरौँ न, हामीलाई नै मन पर्दैन होला कतिजनालाई। कस्तो खालको मान्छे, बोल्नु पनि जान्दैन, आदर पनि गर्नु जान्दैन, ठुलो मान्छेको सानो मान्छेको चिन्दैन भन्ने हामीलाई कतिचोटि लाग्छ नि। हो अरूको चाहिँ हामी छिटो न्याय गर्छौँ, कस्तो क्यारेक्टरलेस भएको मान्छे रहेछ हो, बोल्नु पनि नजान्ने रहेछ भन्छ नि हामी कतिचोटि। तर हामीले आफैलाई प्रश्न गरेका छौँ, म कस्तो छु, मेरो शब्दहरूले मानिसहरूको बीचमा कस्तो प्रभाव पार्दैछ। अब बोली पनि एउटा चरित्रमा झल्किने एउटा सुन्दरता हो। अब बोली नै मिठो छैन भने कसरी एउटा सुन्दरता ल्याउने मानिसहरूको बीचमा। सो मुख्य कुरा चाहिँ क्यारेक्टरलाई, यो चरित्रलाई चाहिँ एउटा हिरा जस्तै बनाउने चाहिँ के पनि हो रहेछ नि, बोली पनि हो। जब तपाईँ मिठो बोली बोलिदिनुहुन्छ मान्छेलाई, तपाईँले गएर पैसा दिनु पर्दैन, खानेकुरा दिनु पर्दैन, मिठो बोली बोलिदिनुहोस् त मान्छेलाई नै गौरव महसुस हुन्छ। कस्तो राम्रो मान्छे, असल मान्छे रहेछ, कति मिठो बोलिदियो भन्ने उसले सोच्ने गर्छ। दिएर त मान्छेले भोलिपल्ट फेरि मागि नै त हाल्छ होइन, फेरि अपेक्षा गर्छ, फेरि दिनु भएन भने मान्छेले तपाईँको कुरा काट्छ। तर तपाईँले बोलेर कसैलाई उत्साह दिनुभयो भने चाहिँ त्यो बोली कहिले पनि बिर्सिँदैन उसले, तपाईँलाई सम्झिराख्छ उसले, यो मान्छेले यस्तो भनेको थियो मलाई, यसरी उत्साह दिएको थियो, कस्तो राम्रो मान्छे रहेछ यो मान्छे त भनेर उसले पटक पटक जीवनमा उसले तपाईँलाई सम्झने गर्छ। सो त्यही कारणले गर्दाखेरि म तपाईँलाई यही कुरा बताउन चाहन्छु प्रियहरू, मानिसहरूको बीचमा असल कुरा बोल्नुहोस्, राम्रो शब्द बोल्नुहोस्। तपाईँको क्यारेक्टर कस्तो भन्ने कुरा चाहिँ तपाईँ कसरी बोल्नुहुन्छ, कस्तो शब्द चयन गर्दै हुनुहुन्छ, त्यसले तपाईँको सम्पूर्ण क्यारेक्टरको डेफिनेसन बताइदिन्छ। आउनुहोस् न हामी रोमीको पुस्तक 8:14 हेरौँ। वचन यसरी भन्दछ, किनभने सबै जो परमेश्वरको आत्माले दोहोर्याएको हुन्छन् तिनीहरू नै परमेश्वरको सन्तान हुन्। आमेन, आमेन, आमेन। वचनले मिठो कुरा अनि एकदमै राम्रो कुरा बताएको छ, किनभने सबै जो परमेश्वरको आत्माले दोहोर्याएको हुन्छन् तिनीहरू नै परमेश्वरको सन्तान हुन्। परमेश्वरको आत्माले दोहोर्याएको मान्छे चाहिँ कस्तो हुन्छ त फेरि है, परमेश्वरको आत्माले दोहोर्याएको मानिसमा नम्रता हुन्छ पहिलो कुरा, दोस्रो कुरा मान्छेलाई प्रेम गर्छ, तेस्रो कुरा आफूलाई भन्दा अरूलाई श्रेष्ठ कठान्छ, चौथो कुरा सम्मान गर्न जान्दछ, र पाँचौमा मानिसलाई कृपा गर्छ, दया गर्छ। तर हामी चाहिँ कस्तो छौँ, दिँदाखेरि मात्रै हामी दिने चलन छ नि मान्छेको, त त्यस्तै चलनै है। तर परमेश्वरले त्यसो गर्नु भएन प्रियहरू, हामीलाई दिन सिकाउनु भएको छ, दिँदाखेरि मात्र दिने होइन। सो त्यही कारणले गर्दाखेरि हामीले एउटा क्यारेक्टरलाई चम्काउनु पर्छ प्रियहरू। हामीसँग हिरा मात्र भएर हुँदैन, मान्छेको क्यारेक्टर चाहिँ जिरो छ भने के गर्नु, त्यो त वास्तवमै क्रिस्चियन लाइफ नै त्यो त भन्नु नै मलाई चाहिँ मन परेन। त्यो त हातमा चाहिँ हिरा लगाएछ मजाले, कानमा हिरा लगाएछ, हार लगाएछ हिराको, तर मान्छेको क्रिस्चियन लाइफ चाहिँ जिरो छ भने के गर्ने, शून्य छ भने, त्यो त वास्तवमै क्रिस्चियन लाइफ भन्नु म चाहदिन प्रियहरू। सो हो हाम्रो जीवनमा गलत कुरा भयो होला, हाम्रो क्यारेक्टरको कारणले कसैलाई दुःख दिइरहेको होला हाम्रो क्यारेक्टरले, तर आज हामीले सोच्नु पर्यो कि अब क्यारेक्टरलाई पनि बनाउनु पर्यो प्रियहरू। क्यारेक्टरलाई जहिले कतैले त्यसरी राखेर हुँदैन। जुन मैले मिसन ट्रिपमा 2022 एउटा मण्डलीमा म गएको थिएँ, जहाँ चाहिँ एकजना दिदीको बोलीले गर्दाखेरि मण्डलीमा एक प्रकारको चाहिँ तनाव रहेछ, एक प्रकारको गण्डागोल नै रहेछ मण्डलीमा। त्यो दिदी बोल्नै नजान्ने हुनुहुँदो रहेछ, मैले नै विचार गरेँ, बुडाङ बुडुङ बोलिदिने, दित्त नमिटो जेसुकै बोलिदिने रहेछ, अनि श्राप दिने मान्छेलाई आफ्नै छोराछोरीलाई विभिन्न कुरा बोलिदिने रहेछ, इभन पास्टरको छेउमा पनि विभिन्न कुरा बोलिदिने। अनि त्यसकै दुई दिन पछाडि मलाई पनि वचन दिनुभएको थियो, मैले धेरै प्रार्थना गरेँ, मैले पनि बोलीकै विषयमा वचन प्रचार गरिदिएँ। अब थाहा छैन उहाँको जीवनमा कतिको प्रभाव पर्यो, तर अरू विश्वासीहरूको जीवनमा ठुलो मैले प्रभाव परेको मैले थाहा गरेँ र सुन्नमा पाएँ। सो धेरैचोटि हामीले नभनेर पनि त्यस्तो मान्छेहरू नसुध्रिने रहेछ। सो हामीले धेरैचोटि भन्नु पनि पर्छ, तपाईँले यस्तो गलत कुरा बोल्दै हुनुहुन्छ, यो गलत हो भनेर हामीले दोस्याउनु त होइन, तर देखाइदिनु पर्यो आफ्नो भाइले गलत काम गर्दैछ भने, बहिनीले गलत काम गर्दैछ भने। त्यही कारणले गर्दाखेरि क्यारेक्टरलेस भएको मान्छेको जिन्दगी पनि मैले बर्बाद देखेको छु प्रियहरू। त्यही कारणले गर्दाखेरि हामी क्यारेक्टरलेस चाहिँ चरित्रहीन भएको व्यक्ति बन्नु हुँदैन प्रियहरू। हामीले त सुसमाचार पुर्याउनु छ ख्रिस्टको खातिर, तपाईँ र म चाहिँ मानिसहरूको बीचमा हो, हामी गिनला सहनु पर्ने त छ, तर प्रियहरू हामी नै चाहिँ क्यारेक्टरलेस भयौँ भने मान्छेहरूले कसरी प्रभुको सुसमाचारलाई सुन्छ? मान्छेले त सिधै भन्छ, अरे प्रभुलाई चिनेको मान्छे भन्छ, कस्तो घिनलाग्दो शब्द बोले है यो मान्छेले, कस्तो मान्छे रहेछ, नराम्रो कुरो खाँदो रहेछ, नराम्रो व्यवहार छ है भन्ने चाहिँ नहोस् प्रियहरू। हामीले गवाईको पात्र बन्नु छ। त्यही कारणले गर्दाखेरि हिरा जस्तै चम्क्यौं, हिरा जस्तै प्रभुको वचनलाई पुर्याउ, हिरा जस्तै चम्केर मानिसहरूमा प्रेम बाँडौं, हिरा जस्तै चम्केर मानिसहरूमा एक प्रकारको प्रभाव ल्याउ, परमेश्वरलाई मानिसहरूले हाम्रो जीवन देखेर पनि विश्वास गर्नेछ। वचनलाई मैले यहीँ राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष गर्नुभएको। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।